0: भएकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
1: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
0: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4, दुलेगौंडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
1: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9162656187।
2: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
3: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याई त हाल्छु नि।
2: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तीन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
4: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
2: होम डेलिभरीको पनि व्यवस्था छ।
5: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9560077778।
6: हजुर, दान गरौ।
7: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
8: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
7: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
9: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
10: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा आफ्नो स्वागत छ। बाँकी रहेका खबरहरू, शुक्ला गण्डकी 4 दुलेगौडामा रहेको उन्नति कृषि सहकारी संस्था लिमिटेड सहकारीमा प्रविधिको उच्चतम प्रयोग गरेर कारोबार गरेको छविलाल पौडेल र कृषि कर्म गरेर सहकारीमा उत्कृष्ट कारोबार गर्ने हरिप्रसाद भण्डारीलाई मंगलबार सम्मान गरेको छ। सहकारीको 17 वार्षिक साधारण सभाको अवसरमा जिल्ला सहकारी संगठनका सचिव पदमबहादुर बानिया, सहकारी अध्यक्ष मान कुमार तिमलाले उनीहरूलाई सम्मान गरेको सो अवसरमा बोल्दै जिल्ला संघीय संघ तनहुँका सचिव पदम बहादुर बानियाले सहकारीलाई बोलियो र बनाउन संचालक समिति मात्र नभई प्रत्यक्ष समस्याको पनि निरन्तर चासो र एकजना हुनुपर्ने बताउनुभयो। सहकारीको अध्यक्ष मान कुमार तिमलाको दस्तामा भएको कार्यक्रममा सहकारीको तर्फबाट निरोज भट्टराई, सम्मानित कृष्ण हरि प्रसाद भण्डारी लगायतले भन्नुभएको थियो। कार्यक्रममा स्वागत उपाध्यक्ष शंकर बहादुर कार्की र संचालन सचिव दुर्बर राज लामी छानेले गर्नुभएको थियो। साथै लेखा समिति संयोजक वेदराज अधिकारीले लेखा समितिको प्रतिवेदन पेश गर्नुभएको थियो। उत्पादित 30% मात्रै स्याउ जिल्ला बाहिर निकास भएको छ। सोचेका र गतेको भारी वर्षाका कारण भारी पहिरो र नदी कटानले बेनीजुङसन सड़क दुई सतासम्म अवरूद्ध हुँदा स्याउ निकासी प्रभावित भएको हो। सड़क अवरूद्ध भएपछि यहाँ उत्पादित च्याउको त वर्षको यसै समयको तुलनामा ज्यादै कम एक निकासी भएको हो। उक्त सड़क सञ्चालन भएसँगै स्याउ बजार पठाउन थालिएको छ। यस वर्ष स्याउ उत्पादन राम्रो भए पनि सड़क अवरूद्धका कारण व्यापारी र किसानलाई बिक्री तथा बजार व्यवस्थापनमा समस्या परेको कृषि तथा पशु विकास शाखा मुस्ताङका प्रमुख डाक्टर लालमरी आर्यालले बताउनुभयो। अहिलेसम्म 70% बजारमा पठाइसक्नु पर्नेमा 30% मात्रै स्याउ जिल्ला बाहिर निकासी भएको उहाँले बताउनुभयो। उहाँले उत्पादित स्याउमध्ये 10% मुस्ताङमै खपत हुने गरेको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत मुस्ताङका प्रमुख वर्ग उत्तमका अनुसार यस वर्ष 10,000 मेट्रिक टन स्याउ उत्पादन भएको थियो। गत वर्ष 7,000 मेट्रिक टन उत्पादन भएको थियो। उत्पादन वृद्धि भएकाले यस वर्ष झण्डै 2 अर्बको स्याउ बिक्री हुने अनुमान छ। श्री जनता खेल मन्त्रालयले प्रस्तावित विद्यालय शिक्षा ऐनलाई व्यावहारिक समय सापेक्ष र विद्यार्थी केन्द्र बनाउन गण्डकी प्रदेशका शिक्षा क्षेत्रका सरकारवालाहरूसँग शिक्षा संवाद गरेको छ। पोखरामा आयोजित शिक्षा संवाद भाग दुई गण्डकी प्रदेश छलफल कार्यक्रममा विद्यालय शिक्षाको गुणस्तर सुधार, विद्यार्थीहरूको सिकाइ उपलब्धि, सार्वजनिक तथा निजी शिक्षण संस्थाको सहकार्य र नीतिगत स्पष्टताका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। कार्यक्रममा प्रस्तावित विद्यालय शिक्षा ऐनमा समेट्नुपर्ने विषयबारे शिक्षक विद्यालय शिक्षक शिक्षाविद स्थानीय तहका प्रतिनिधि तथा अन्य सरकारवालाहरूले सुझाव दिएका थिए। राजमार्गको होटलमा खाएको खानाले यात्रु बिरामी भए सवारी चालक अब सवारी चालक र होटेल कर्मचारीलाई कार्यवाही गर्ने भएको छ। यातायात व्यवस्था विभागले मंगलबार सूचना प्रकाशन गरी यस्तो चेतावनी दिएको छ। पूर्वोत्तर विकास मन्त्रालयमा भएको सरकारवालाहरूको बैठकपछि विभागले यस्तो चेतावनी जारी गरेको हो। विभागका अनुसार सार्वजनिक यात्रु बहादुर सवारी साधन चालकले सफा स्वच्छ र गुणस्तरीय खाना पाउने स्थान सम्भव भएसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य स्वच्छताको स्टिकर टाँसिएको होटेल तथा रेस्टुरेन्टहरूमा उच्च प्राथमिकता दिई खाजा नास्ता र खानाका लागि सवारी रोक्नुपर्नेछ। होटेल तथा रेस्टुरेन्टले उपलब्ध गराएको खाजा नास्ता र खाजा न्यून गुणस्तरको भएका कारण यात्रु बिरामी भएको गुनासो आएको र यसमा सरकारका निकायले सूक्ष्म निगरानी गरिरहेको विभागको भनाइ छ। अन्तर्राष्ट्रिय समाचार, विमानमा उरुसको प्रकोप देखिएपछि गएको शनिबार इटलीबाट अस्ट्रेलिया जाने तय भएको क्वान्टास एयरलाइन्सको उडान रद्द भएको छ। सिडनी मर्निङ हेराल्डका अनुसार शुक्रबारको अघिल्लो उडानका क्रममा पर्थ देखि रोमसम्मको झण्डै 17 घण्टाको यात्रामा केही यात्रुले आफूहरूलाई किराले टोकेको गुनासो गरेका थिए। यात्रुहरूलाई उरुसले टोकाईबाट चिला हुने समस्याबाट राहत दिन एन्टीहिटामिन्स औषधि दिएको थियो, तर त्यसपछि त्यो औषधिको मौजात नै सकिएको थियो। बोइङ 787 ड्रीम लाइनर विमानलाई राम्रोसँग सफा गर्नका लागि उडान स्थगित गर्नु परेको क्वान्टासका प्रवक्ताले बताएको बीबीसीले जनाएको छ। आईसीसी विश्वकप क्रिकेट लीग दुई श्रृंखला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। हिजो भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई 113 रनले हरायो। नेपालले दिएको 264 रनको लक्ष्य पछाएको ओमानले 40 ओभरमा 150 रन बनाउँदा सबै विकेट गुमाएर ओमानका कप्तान विनायक शुक्लाले 77 रन बनाएको थियो। 41 रन बनाउँदा 6 विकेट गुमाएको अवस्थामा ओमानका शुक्ला र जेओजेत्राले 7 विकेटका लागि 83 रनको साझेदारी गरे। नेपालका कप्तान सन्दीप लामिछाने र नन्द यादवले समान 3-3, दिपेन्द्र सिंह गिरीले 2 तथा करण केसी र ललित राजवंशीले 1-1 विकेट दिए। यसअघि अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा 8 विकेट गुमाएर 263 रन बनाएको थियो। नेपालका रोहित पौडीले 61, करण केसीले 16 बलमा 40 रन बनाएको थियो। यस्तै अर्जुन कुमारले 40 तथा ईशान पाण्डे र बसीर अहमदले समान 37 रन बनाएको थियो। ओमनका शाह फैसल, सकिल अहमद तथा करण सोनवालेले समान 2-2 विकेट लिए। यो श्रृंखलाको पहिलो खेलमा नेपालले अस्ति आइतबार क्यानडालाई 24 रनले हराएको थियो। राष्ट्रपति पौडेलद्वारा 2020 जारी, कांग्रेस महामन्त्री मारामती खतिवडा र अजय बाबु शिवाकोटी निर्वाचित। अडियो प्रकरणमा सांसद सुनारमाथि प्रहरीको आन्तरिक अनुसन्धान, अडियो एआई मार्फत बनाएको सुनारको दावी। हिमतालमा पहिरो खस्दा बुढी गण्डकीमा बाढी आएको छ, सरकारी टोलीको निष्कर्ष। संघीयता कार्यान्वयनमा संघ सरकार उदासीन बनेको गण्डकीको मुख्यमन्त्री पाण्डेको आरोप। विद्यार्थी केन्द्रित शिक्षा ऐन बनाउन गण्डकीका सरकारवालासँग शिक्षा संवाद। राजमार्गका होटेलको खानाले यात्रु बिरामी भएर सवारी चालक र होटेल सञ्चालकलाई कारवाही। विमानमा मोटरसाइकलको टक्करबाट 3 वर्षीय बालकको मृत्यु। पोखरा 28मा 29 गते श्रद्धाञ्जली सभा, 1 गते 5 वटा कार्यालय बन्द। लिग दुई श्रृंखलामा ओमानलाई 113 रनले हराउँदै नेपालको लगातार

0: स्वस्थ हाम्रा दिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्लाघण्टेकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। दिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै मरिमा पनि बिदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ बिहान 6 बजेको काया कैरन शुक्लाघण्टेकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.शुक्लाघण्टेकीfm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0564143778 इमेल NEWSSUKLAGANDEKI@gmail.com।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग शुभ चिन्तक शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: प्रोप्राइटर ऋषेश्वर भुवाई ऋतु ओंकार पूजा सामग्री भण्डार तथा पतञ्जली स्टोर शुक्ला गण्डकी 4 दोलेगौड़ा फोन 98560508 34।
5: प्रोप्राइटर नारायण कुमार श्रेष्ठ नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 दोलेगौड़ा बनकिया चोक कुमारी बैंक सँगै फोन 98560605054।
4: प्रोप्राइटर सुकु श्रेष्ठ अजम्बरी इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दोलेगौड़ा फोन 98489 480।
5: प्रोप्राइटर टीकाराम श्रेष्ठ दुर्गा इम्पेक शुक्ला गण्डकी 4 दुलेगौड़ा फोन 98560667645।
4: प्रोप्राइटर ज्योति श्रेष्ठ विजया लक्ष्मी अफसेट प्रेस र टेकमाइन्ड इन्टरनेट शुक्ला गण्डकी 5 बेलचौतारा फोन 98560201161।
6: ए दिदी, आज कहाँ जाने तयारी गर्नु भएको छ?
7: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
6: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँ घरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
7: हो नि बहिनी, स्वादिलो परिकार आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
6: त्यसो भए आज त घरको भान्साको सट्टा दाउराको सेकुवामै रमाइलो गरौ न त।
7: हुन्छ नि, जाउ जाउ।
6: हजुर, हामी कहाँ स्वादिलो परिकार आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4 दुलेगौडा,
6: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजाज सोरुमको आडैमा।
8: फोन नम्बर 97155065555, 97156506।
6: टिकटक दाउराको सेकुवा, अथेन्टिक टेस्टी एन्ड अनफर्गेटेबल।
9: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग शुभचिन्तक शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: प्रोप्राइटर शिव पौडेल राधा स्टेशनरी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा फोन 98560033384।
4: प्रोप्राइटर शिव गर्तौला शुक्ला गण्डकी हाइड्रोलिक ब्लक उद्योग शुक्ला गण्डकी 2 गाछे पानी फोन 98560034676।
5: प्रोप्राइटर सुरेन्द्र पौडेल सन्देश ट्रेडर शुक्ला गण्डकी 4 दुलेगौडा फोन 98560062676।
4: प्रोप्राइटर आनन्द सुन्दर श्रेष्ठ सुन्दर अटो वर्क शुक्ला गण्डकी 4 दुलेगौडा फोन 98560335921।
5: प्रोप्राइटर धनबहादुर विश्वकर्मा आनन्द ज्वेलर्स शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार फोन 98461129888।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 6 बज्यो।
2: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी कृष्ण शर्मासँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
3: आज 2083 साल असोज 28 गते बुधबार, सन् 2026 अक्टोबर 14 तारीक असोज शुक्ल पक्षको चतुर्थी तिथि।
1: काया कैरनका साथमा
4: किसान पाइप प्रोडक्ट्स प्राली,
1: राष्ट्रको शान किसान,
4: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
2: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
3: दशैंका लागि बाहिरिने यात्रु बढे, कतै कतै ट्राफिक जाम, धेरै ठाउँमा सड़क असहज, आरूघाटमा अस्थायी बेलीब्रिज बन्दै।
2: महिला हिंसाको आरोपमा सांसद सुनारमाथि रासपाले अनुसन्धान थाल्यो, सुरक्षा संयन्त्र मौन, अडियो एआईबाट तयार गरिएको सुनारको दावी।
3: हिम पहिरोले गेग्राहन सोहोरेर खोला थुन्दा, बूढी गण्डकीमा बाढ़ी आएको प्रतिवेदन। बढ़दो तापक्रम र कमजोर चट्टानका कारण उच्च हिमाली क्षेत्रमा बाढ़ीको जोखिम बढ़दो।
5: बरफहरू पौलिँदै जाँदाखेरि सपोर्टमा चाहिँ लुज भएर लोड थाम्न सक्ने क्यापासिटी भएन, त्यो कारणले गर्दाखेरि हाम्रा हिमालहरू चाहिँ एकदम अस्थिर भएका हुन् भन्ने कुरा चाहिँ हामीले बुझ्न जरुरी हुन्छ।
2: जर्मनी र बेलायतका विदेश मन्त्रीद्वारा रूसमाथि थप प्रतिबन्ध लगाउन माग, झण्डै 1600 रूसी व्यक्ति तथा संस्था यूको प्रतिबन्ध सूचीमा।
3: र विश्वकप क्रिकेट लिग 2 मा नेपालको लगातार दोस्रो जीत, ओमान 113 रनले पराजित।

चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लासिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
7: काया कैरनमा अब खबरको सिलसिला। दशैं नजिकिँदै गर्दा काठमाडौँ उपत्यकाबाट घर जानेहरूको संख्या बढ्दो छ। घटस्थापना यता नयाँ बसपार, कलंकी, बल्खु, कोटेश्वर र चाबहिलमा बाहिरिने यात्रुको चाप बढ़ी छ। यसले केही दिन यता उपत्यकामा ट्राफिक जाम पनि बढ़ाएको छ। सबैभन्दा धेरै ट्राफिक जाम कलंकी नागढुंगा खण्डमा हुने गरेको छ। यो खण्ड भएर पूर्व पश्चिमका लागि रात्रि बस चढ़ेर जाने यात्रु बढ़ी हुन्छन्। तत्काल सड़कको समस्या नरहेको र बस पार्कबाट यात्रु बाहिरिरहेको, गोंगोबुमा रहेको नयाँ बस पार्क संचालन गरिरहेको लोत्से बहुउद्देश्य प्रालीका महाप्रबन्धक पंकज मल्लले बताउनु भएको छ। बस पार्कबाट मात्रै गएको 17 गतेदेखि अस्ति 26 गतेसम्म माइक्रो र बसमा गरी 2,39,777 यात्रु बाहिरिसकेका छन्। अहिले नागढुंगाबाटै धेरै गाड़ी बाहिरिरहेको मल्लले बताउनु भएको छ। अहिले कतै पनि सड़कको समस्या नरहेको र बाढ़ीले समस्या पुर्याएका खण्डमा पनि मरमत कार्य गरेर गाड़ी संचालनमा ल्याइसकेको सड़क विभागका महानिर्देशक विजय जैशीले बताउनु भएको छ। तर यातायात व्यवसाय राष्ट्रिय महासंघले भने सड़कमा देखिएको सकसका कारण यात्रुलाई गन्तव्यमा पुर्याउन समस्या भइरहेको गुनासो गरेको छ। अहिले बढ़ी सवारी चाँप नागढुंगा मुगलिन कान्ति राजमार्ग, बीपी राजमार्ग र त्रिभुवन राजपथमा रहेको ट्राफिक प्रहरीले जनाएको छ। दशैंलाई बाहिरिने यात्रु बढ़े, कतै कतै ट्राफिक जाम, धेरै ठाउँमा सड़क सहज शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
8: यसैबीच बूढ़ी गण्डकी नदीमा आएको विनाशकारी बाढ़ीका कारण गोर्खाको आरूघाट र धादिङको सल्यानटार जोड्ने मुख्य मोटरेबल पक्की पुल बगाएपछि अवरूद्ध बनेको सड़क यातायात पुनः संचालन गर्न सरकारले तदारूकता देखाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार उक्त स्थानमा तत्काल अस्थायी बेलीब्रिज निर्माणका लागि 7 ट्रक आवश्यक निर्माण सामग्री हिजो निर्माण स्थल पुर्याइएको छ। बूढ़ी गण्डकीमा आएको बाढ़ीले आरूघाट गाउँपालिका 9 नयाँ पुल स्थित गोर्खा र धादिङ जोड़ने आरूघाटको पक्की पुल बगाउँदा पुलको 3 खण्डमध्ये गोर्खातिरको एउटा खण्ड बगाएको थियो। सड़क डिभिजन कार्यालय हेटौँडाबाट पठाएका ती निर्माण सामग्री गोर्खा बजार हुँदै आरूघाट पुर्याइएको छ। गत आइतबार बिहान उत्तरी गोर्खाको सिर्गी हिमाल क्षेत्रमा पहिरो जाँदा नदी थुनिएर आएको आकस्मिक बाढ़ीले पुलको गोर्खातर्फको 22 मिटर आरसीसी भाग बगाएपछि 2 जिल्लाबीच सड़क सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो। गोर्खा सड़क योजनाका प्रमुख इन्जिनियर विनोद पुनले दशैंको टीका अघि नै यो बेलीब्रिज जडान गरी यातायात सञ्चालन गर्ने लक्ष्यसहित काम शुरू गरिएको जानकारी दिनुभयो। आजको गोर्खापत्रमा खबर छ।
7: महिला हिंसाको आरोप सार्वजनिक भएसँगै सत्तारूढ़ रासोपाले सांसद तथा केन्द्रीय सदस्य खगेन्द्र सुनारलाई पदीय हैसियतमा कुनै पनि कार्य नगर्न निर्देशन दिएको छ। महिला हिंसा गरेको अडियो सार्वजनिक भएसँगै रासोपाले सुनारमाथि पार्टीको अनुशासन आयोग मार्फत अनुसन्धान अघि बढ़ाएको छ। महिला हिंसा जस्तो गम्भीर आरोप सार्वजनिक भएको अवस्थामा राज्यका अनुसन्धान तथा कानून कार्यान्वयन गराउने निकाय भने यसमा मौन रहेका छन्। आजको कान्तिपुर दैनिकले चुपचाप सुरक्षा संयन्त्र शीर्षकको खबर छापेको छ। पछिल्लो अडियो प्रकरणपछि सुनारलाई कार्यवाहीको दायरामा ल्याउनुपर्ने माग उठिरहेको छ। नेपाल प्रहरीले भने किटानी जाहेरी नआई अनुसन्धान अघि बढ़ाउन नसकिने बताएको छ। उजुरी परेको अवस्थामा अडियोको सत्यता जाँच गर्नेदेखि आवश्यकता अनुसार सम्बन्धित व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गर्नेसम्मको प्रक्रिया अघि बढ़न सक्ने प्रहरीको भनाई छ। अधिवक्ता राधिका खतिवड़ा भने सार्वजनिक भएको अडियोमा सुनारकै बोली पुष्टि भए विद्युतीय कारोबार ऐन 2063 विपरीतको कसुरमा अनुसन्धान हुन सक्ने बताउनुहुन्छ। सांसद सुनार बाँकी तीनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो। सार्वजनिक भएको अडियो एआईबाट तयार गरिएको सुनारको दावी रहेको छ।
8: संघीय सरकारको कार्यशैलीप्रति मुख्यमन्त्रीहरूले असन्तुष्टि जनाएका छन्। कोशी सरकारको आयोजनामा हिजोदेखि विराटनगरमा शुरू भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा उनीहरूले संविधानले दिएको अधिकार हस्तान्तरण गरेर प्रयोग गर्न नदिने, अधिकार बाँडफाँडका लागि आवश्यक कानून नबनाउने र काम गर्न स्रोत साधन पनि नदिने तर प्रदेशले काम गर्न सकेनन् भनेर प्रदेश संरचनामाथि प्रश्न उठाएको भन्दै आक्रोश पोखेका हुन्। मुख्यमन्त्रीहरूले संघीय सरकारले अधिकार हस्तान्तरण गर्न ढिलाइ गरेकै कारण संघीयताप्रति वितृष्णा बढ़ेको आरोप समेत लगाए। संघीयताको प्रभावकारी कार्यान्वयनमा संघीय सरकारले केन्द्रीकृत सोच नै मुख्य बाधक भएको उनीहरूको भनाइ छ। कर्णाली, गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका मुख्यमन्त्रीहरूले सम्मेलनको संयुक्त उद्घाटन गर्दै हामी अधिकार मात्र माग्दैनौं, जिम्मेवारी पनि पूरा गर्छौं, तर प्रदेशलाई कमजोर बनाएर संघीयता सफल हुन सक्दैन, प्रदेश बिनाको संघीयता कल्पना पनि गर्न सकिँदैन, समृद्धिका लागि प्रदेश सरकार बलियो बन्न जरूरी छ उनीहरूको भनाई थियो। संघीय सरकारले संविधानमा सुनिश्चित भइसकेका एकल र साझा अधिकारहरू 9 वर्ष लागिसक्दा पनि अझै हस्तान्तरण नगर्दा प्रदेश सरकारहरूले जनअपेक्षा अनुसार सेवा प्रवाह गर्न नसकेको गुनासो गरेका छन्। उनीहरूले एकल अधिकारका रूपमा रहेका प्रहरी अझै हस्तान्तरण नभएको र संघले कानून नबनाउँदा शिक्षा, स्वास्थ्य, निजामती कर्मचारी, वन लगायत कैयौं ऐन समेत कार्यान्वयन हुन नसकेको बताएका हुन्। कोशी सरकारको आयोजनामा भइरहेको दुई दिने अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन 2083मा संघीयताको सबलीकरण, अन्तरप्रदेश समन्वय, आर्थिक एकीकरण, प्राकृतिक स्रोतको उपयोग, विपद व्यवस्थापन र उत्पादन तथा निर्यात प्रवर्धनका विषयमा गहन छलफल भइरहेको छ। आजको नयाँ पत्रिकामा खबर छ।
7: काया कैरनमा सेती नदीदेखि थामे र भोटेकोशी हुँदै बुढ़ी गण्डकीसम्मका नदीमा लेदो सहितको बाढ़ी अनि यसका कारण बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
9: खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला?
10: हैन ए दाई, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्के सिमेन्ट एग्रो ट्युटर वाट्सएप सेवा प्रयोग गर्नुभएको छैन र?
9: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ, वाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
10: पाइन्छ नि, तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 98514149 सेभ गर्नुहोस्। वाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
9: वाट्सएप नम्बर 98514149 होइन त? अनि त्यसपछि
10: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
9: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
10: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
11: नार्क सिमिट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौं, उत्पादन बढाऊ।
10: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमिट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
12: त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले झिक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ। आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उही, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

0: तिहार र छठमा अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्, दैनिक आकर्षक उपहार जित्नुहोस् र बम्परमा थाइल्यान्ड उड्नुहोस्। द ट्रिपल फेस्टमा सहभागी हुन नयाँ अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्। एसएमएस मा अनर स्पेस आइएमईआई वा एसएन नम्बर टाइप गर्नुहोस्, 35001 मा एसएमएस पठाउनुहोस्। शर्तहरू लागू हुनेछन्।
1: थोरै बचत धेरै कायदा, बीमा काचन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
3: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
2: विशेषताहरू:
3: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
2: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
3: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
3: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले दशैंका लागि बाहिरिने यात्रु बढ़े, कतै कतै ट्राफिक जाम, धेरै ठाउँमा सड़क सहज, आरूघाटमा अस्थायी बेलीब्रिज बन्दै, महिला हिंसाको आरोपमा सांसद सुनारमाथि रासोपाले अनुसन्धान थाल्यो, सुरक्षा संयन्त्र मौन, अडियो एआईबाट तयार गरिएको सुनारको दावी, संघीय सरकारको कार्यशैली प्रति मुख्यमन्त्रीहरू असन्तुष्ट लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी प्रसंग। जलवायु परिवर्तन र चरम मौसमी घटनाका कारण नेपालको प्रत्यक्ष आर्थिक लागत प्रतिवर्ष कुल ग्रास्त उत्पादन जीडीपीको 1.5-2% पुगेको छ। हाल करिब 27-36 करोड़ अमेरिकी डलर पुगेको आर्थिक लागत संकटग्रस्त वर्षमा 5% भन्दा माथि पुग्ने गरेको छ। हिटवेभ र बेमौसमी वर्षाले नेपालको कृषि र खाद्य प्रशोधन उद्योगमा नकारात्मक असर पारेको आईएफसी र पीडब्ल्यूसीको एक प्रतिवेदनले देखाएको हो। प्रतिवेदन अनुसार जलवायु जन्य विपदको प्रभाव उद्योगको भौतिक संरचनामा मात्र सीमित छैन, तराईका औद्योगिक करिडोरमा बढ़दो गर्मीका कारण कारखानाभित्रको तापक्रम 40-45 डिग्री सेल्सियस भन्दा माथि पुग्दा श्रमिकको कार्यक्षमता घट्ने गरेको छ। हिटवेभ र असमयको वर्षाले कृषि तथा खाद्य प्रशोधन उद्योगका लागि आवश्यक कच्चा पदार्थको आपूर्तिमा समेत अनिश्चितता बढ़ाएको छ। मनसून पूर्व तयारी तथा प्रतिकारीय राष्ट्रिय कार्ययोजना कागजमा मात्रै भयो। सरकारले सन् 2009 प्रधानमन्त्रीको अध्यक्षतामा जलवायु परिवर्तन परिषद गठन गरेको थियो। बाढ़ी पहिरो, भूकम्प र खडेरीबाट 40 वर्षमा 9 खर्ब 36 अर्बको क्षति भएको यूएनडीपीको प्रतिवेदनमा छ। जलवायु विपदबाट जीडीपीको 2% आर्थिक क्षति आजको नयाँ पत्रिकामा खबर छ।
5: यसैबीच ग्यालेसियर खसेको हिम पहिरोले गेग्रान सोहोरेर खोला थुन्दा बुढ़ी गण्डकी नदीमा गएको आइतबार आकस्मिक बाढ़ी आएको प्राविधिक अध्ययनले पुष्टि गरेको छ। 2069 साल वैशाखको सेती नदी बाढ़ी, 2078 असारको मेलम्ची बाढ़ी, 81 साउनको थामे बाढ़ी, गएको भदौ 10 भोटेकोशी बाढ़ी अनि यही असोज 25 बुढ़ी गण्डकी बाढ़ी, यिनीहरूले हिमाली क्षेत्रमा भूगर्भीय जोखिम कमजोरी, पहिरो, हिमचट्टानको पतन, नदीमा गेग्रानको अत्याधिक आपूर्ति र आकस्मिक बाढ़ीबीचको सम्बन्धलाई उजागर गरेका छन्। केही वर्ष यता हाम्रा हिमाली तथा उच्च पहाड़ी नदीहरूमा एउटै प्रकृतिका लेदोसहितका बाढ़ीहरू दोहोरिरहेका छन्। यी बाढ़ीहरूको आयतन, प्रकृति र क्षति हेर्दा हिमाली भूगोलमा ठूलो परिवर्तन र अस्थिरता आइरहेको प्रष्ट हुन्छ। आखिर हिमाली क्षेत्रको जमीन किन यसरी दिन प्रतिदिन कमजोर र अस्थिर बन्दैछ त? यसको प्राविधिक र वैज्ञानिक कारण के हो? यसबारेमा जानौं साथी भोजेन्द्र बस्नेतबाट।
7: सेती, मेलम्ची, थामे, भोटिकोशी र बुढ़ी गण्डकी यी फरक फरक समय र भूगोलमा आएका बाढ़ी भए पनि यिनीहरूको प्रकृति भने एउटै थियो, ठूलो परिमाणमा माटो, ढुंगा र बालुवा अर्थात लेदोसहितको बाढ़ी। सामान्यतया अविरल वर्षा हुँदा नदीमा पानीको सतह बढ़नु स्वाभाविक मानिन्छ, तर हाम्रा हिमाली नदीहरूमा आउने बाढ़ी भने केवल पानीको बहाव मात्र होइन। बाढ़ीमा किन यसरी लेदोको मात्रा अत्यधिक हुन्छ त? भूगर्भविद डा सुबोध ढकाल।
8: लेदो बढ़ी देखिएछ। त्यसको मुख्य कारण भनेको पहिरोबाट सिर्जित ढुङ्गा माटोहरू पिसिएर धुलो बन्ने प्रक्रिया र ढुङ्गामा भएका चाहिँ जुन खनिज पदार्थहरू हुन्छ तिनीहरूको चाहिँ अवशेष, त्यस्तै पुराना पहिरोहरूलाई फेरि रिएक्टिभेसन गरेर तलतिर ल्याउँदाखेरि जमिनमा भएका चाहिँ कार्बनिक म्याट्रिक्सहरू पनि हामीले भन्न सक्छौँ। यो एग्रिकल्चर ल्याण्डहरू रहेछ भने त्यसलाई पनि यसले समग्र रूपमा चाहिँ आफूसँग समाहित गर्दै तलतिर बग्दाखेरिको उपज हो भनेर चाहिँ हामीले भन्न सक्छौँ।
7: तल्लो पहाड़ी वा तराईका क्षेत्रमा आउने बाढ़ी र उच्च हिमाली नदीहरूमा आउने बाढ़ीमा धेरै भिन्नता हुन्छ। पहाड़ वा तराईमा धेरै पानी पर्दा नदीमा ढल जस्तै पानीको सतह एकाएक बढ़छ, तर हिमाली भेगमा आउने बाढ़ी भने भूगोल र नदीको चरित्रकै कारण फरक हुन्छ।
8: जुन पानी धेरै परेर पर्ने बाढ़ीहरू छ त्योभन्दा चाहिँ हिमाली क्षेत्रबाट पछिल्लो समयमा भइरहेका घटनाहरूमा भएका बाढ़ीहरू चाहिँ नितान्त रूपमा फरक छन् र यसलाई चाहिँ हामीले बुझ्दाखेरि चाहिँ सामान्य रूपमा चाहिँ 100 वर्षको बाढ़ी अथवा 500 वर्षको बाढ़ी भनेर बुझ्न सकिँदैन। यो भनेको चाहिँ कुनै पनि बेला ठूलो पहिरोहरू आइसकेपछि र तिनीहरूबाट सिर्जित बाढ़ीको रूपमा चाहिँ हामीले यसलाई हेर्नुपर्छ।
7: हामी प्रायः बाढ़ी आउन साथ कति मिलिमिटर वर्षा भयो भनेर जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क हेर्न थाल्छौं, तर हिमाली क्षेत्रका बाढ़ीलाई बुझ्न वर्षाको परिमाण मात्र हेरेर पुग्दैन, त्यहाँको जटिल र संवेदनशील भूगोलको अवस्था बुझ्न झनै आवश्यक छ।
8: पानी मात्रैको कुरा गर्यो भने चाहिँ उदाहरणको लागि चाहिँ त्यो क्षेत्रमा औसत भन्दा बढी पानी पर्यो त्यस कारणले बाढ़ी आयो भन्ने मात्रै कुरा गर्न सक्ने हो, तर त्यहाँ चाहिँ जमीनको अवस्थिति र जमीनको स्थिरताको बारेमा चाहिँ त्यतिबाट मात्रै हामीलाई थाहा नहुने कारणले गर्दाखेरि जमीनमा भएको भौगोलिक संरचना र त्यसको भौगोलिक बनौटका आधारमा जुन जमीनको भिरालोपन छ त्यो भिरालोपन र त्यहाँ भएका ढुङ्गा माटाहरूको चाहिँ स्थिरता त्यसको बारेमा समग्र रूपमा हामीले जान्न सक्यौं भने चाहिँ अनि बल्ल के हुन्छ भने आकाशबाट परेको पानीको आधारमा चाहिँ हामीले ल है यो ठाउँमा चाहिँ यसरी पहिरो गइरहन्छ र पहिरो गएर बाढ़ी आउन सक्छ भने चाहिँ भन्न सक्ने अवस्था रहने कारणले पानीको मात्र हिसाब गर्नु भएन, हामीले चाहिँ जमीनको पनि र पहाड़को पनि कुरा चाहिँ बुझ्नुपर्छ।
7: हाम्रा उच्च पहाड़ी र हिमाली भेगका जमीनहरू किन यति धेरै अस्थिर र कमजोर बनिरहेका छन् त? भूगर्भविद डाक्टर सुबोध ढकाल।
8: विशेष गरी के भएको हो त भन्दाखेरि हाम्रो हाई हिमालतिर जुन ठाउँमा चाहिँ पहिला पहिला थोरै पानी पर्थ्यो भने अहिले पानी चाहिँ बढी पर्दै गएको छ, कहिले बढ्छ कहिले वात्तै घट्छ यस्तो खालको पनि छ, र यसले चाहिँ के गरेको छ भने हाम्रो जमीनलाई चाहिँ जुन ठाउँमा एड्याप्ट भनेर हामीले भन्छौँ भइरहेको हाम्रो जमीनहरू थियो त्यो चाहिँ एड्याप्ट हुन नसक्ने अवस्था चाहिँ आएको छ, र अर्को भनेको चाहिँ थोरै समयमा चाहिँ धेरै पानी परिरहेको छ खोलाले पहाड़को चाहिँ फेदीलाई उसले काटिदिइरहेको छ। तेस्रो कुरा भनेको चाहिँ तापक्रम बढ्दाखेरि जुन चट्टानले बरफलाई र बरफले चट्टानलाई जुन सपोर्ट दिइरहेको थियो बरफहरू पौलिँदै जाँदाखेरि चाहिँ सपोर्टमा चाहिँ लुज भयो अथवा दुईटाको बीचमा चाहिँ ग्याप भयो, ग्याप भइसकेपछि लोड थाम्न सक्ने क्यापासिटी भएन, त्यो कारणले गर्दाखेरि हाम्रा हिमालहरू चाहिँ एकदम अस्थिर भएका हुन् भन्ने कुरा चाहिँ हामीले बुझ्न जरुरी हुन्छ।
7: हिमाली भूगोलमा बढ़ेको यो अस्थिरता र विषम मौसमी प्रणालीले माथिल्लो भेगमा हुने सामान्य हलचल वा वर्षाले पनि तल्लो तटीय क्षेत्रमा जुनसुकै बेला ठूलो विनाश निम्ताउन सक्छ भन्ने देखाएको छ, त्यसैले अब हामीले उच्च सतर्कता अपनाउनुको विकल्प छैन। उपग्रह र प्रविधिको प्रयोग गरी माथिल्लो भूगोलको निरन्तर अनुगमन गर्नुपर्छ भने नदी तटीय क्षेत्रमा बसोबास गर्ने समुदाय र संरचनाहरूलाई सुरक्षित राख्न त्यही अनुसारको पूर्व सूचना प्रणाली र स्थानीय सावधानी अपनाउनु अपरिहार्य भइसकेको छ।
5: पछिल्ला वर्षमा हिमाली नदीहरूमा लेदो सहितका बाढ़ीहरू दोहोरिरहनुका कारण र अब अपनाउनु पर्ने सावधानीबारे भूगर्भविद डाक्टर सुबोध ढकालसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: सर्पको टोकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौं, रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं, सम्भव भएसम्म भुइँमा नसुतौं, झुल लगाएर सुत्ने बानी गरौं,
10: जुत्ता लगाउनु अघि जुत्ताभित्र राम्रोसँग हेरौं, सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं, वरपर घाँसपात र झारपात काटेर सफा राखौं, सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं, काट्ने चुस्ने र बाँध्ने नगरौं, बिरामीलाई उपचार हुन्छ आतिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं, धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याऊ।
11: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: तपाईलाई फेरि स्वागत छ।
1: अब विदेशको खबर। जर्मनी र बेलायतका विदेश मन्त्रीले युक्रेनमाथि रूसको आक्रमणको जवाफमा रूसमाथि थप प्रतिबन्ध लगाउनुपर्नेमा जोड़ दिएका छन्। जर्मन विदेश मन्त्री जोहान वाडेफुलले वार्सा सुरक्षा मंचमा आयोजित कार्यक्रममा प्रतिबन्ध खुकुलो पार्ने नभई थप कड़ा बनाउनु पर्ने बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी डिजेलमाथिको अमेरिकी प्रतिबन्ध खुकुलो पार्ने घोषणा गरे लगत्तै जर्मनी र बेलायतको प्रतिक्रिया आएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्। अमेरिकालाई तेल आपूर्ति गर्ने सम्झौता अन्तर्गत रूसको डिजेलमाथिको प्रतिबन्ध खुकुलो पार्ने ट्रम्पको गएको हप्ताको निर्णयले युक्रेन र उसका युरोपियली समर्थकहरूलाई निराश बनाएको हो। यसैबीच रूसमाथि दबाव कायम राख्ने उद्देश्यले युरोपियली संघ ईयूले झण्डै 1600 रूसी व्यक्ति तथा संस्थालाई आफ्नो प्रतिबन्ध सूचीमा थपेको छ। बेलायतका विदेश मन्त्री एड मिलिवान्डले यूको पछिल्लो कदमको स्वागत गर्दै प्रतिबन्ध थप कड़ा बनाउनु पर्ने आवश्यकता रहेको प्रतिक्रिया दिनुभएको छ। सन् 2022 फेब्रुअरीमा युक्रेनमाथि आक्रमण शुरू गरे यता रूसले युक्रेनको ऊर्जा पूर्वाधारलाई निरन्तर निशाना बनाउँदै आएको छ।
0: अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। अल अमिरातमा हिजो भएको खेलमा घरेलु टोली ओमानलाई नेपालले 113 रनले हरायो। नेपालले दिएको 264 रनको लक्ष्य पछ्याएको ओमानले 40 ओभरमा 150 रन बनाउँदा सबै विकेट गुमायो। त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 263 रन बनाएको थियो। नेपालका रोहित पौडेलले 61 रन बनाए। यो श्रृंखलाको पहिलो खेलमा नेपालले आइतबार क्यानाडालाई 24 रनले हराएको थियो। यो सँगै नेपाल लीग टूमा 34 खेलबाट 28 अंकसहित छैठौं स्थानमा रहेको छ। यस्तै ओमान 30 खेलबाट 33 अंकसहित चौथो र क्यानाडा 34 खेलबाट 25 अंकसहित सातौं स्थानमा छ। लीग टूमा शीर्ष चारबाट बाहिरिसकेको नेपालका लागि एक दिवसीय मान्यता जोगाउन शीर्ष छ भित्र पर्नुपर्नेछ। अब केही खबर संक्षेपमा। भोटेकोशी बाढ़ीले विद्यालयमा क्षति पुर्याएपछि रसुवाको आमा छोदिङमो गाउँपालिकामा रहेको हाकुबेसी आधारभूत विद्यालयका विद्यार्थी यति बेला ललितपुरको गोदावरीमा पढ़न थालेका छन्। रसुवाको स्कूल ललितपुरमा शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
1: काठमाडौँ उपत्यकामा गएको आइतबारदेखि शुरू गरिएको फरक कम्पनीका ग्यास बिक्री वितरण बन्द हुने भएको छ। नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघको सहकार्यमा उपत्यकामा 11 स्थानबाट फरक कम्पनीका ग्यास बिक्री वितरण गरिँदै आएको थियो।
0: भदौ 10 भोटेकोशी र असोज 25 बुढ़ी गण्डकी बाढ़ीबाट प्रभावित ऋणीले असोज मशान्तसम्म तिर्नुपर्ने साभा तथा ब्याजको किस्ता पुष मशान्तसम्म बुझाउँदा हुने भएको छ। नेपाल राष्ट्र बैंकले हिजो क ख र ग वर्गका बैंक र लघुवित्त र पूर्वाधार विकास बैंकको नाममा छुट्टा छुट्टै निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो।
1: विरहले लाहुर, सन्तोषले घर,
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: दशैंका लागि बाहिरिने यात्रु बढ़े, कतै कतै ट्राफिक जाम, धेरै ठाउँमा सड़क सहज, आरू घाटमा अस्थायी बेली ब्रिज बन्दै।
0: महिला हिंसाको आरोपमा सांसद सुनारमाथि रासोपाले अनुसन्धान थाल्यो। सुरक्षा संयन्त्र मौन, अडियो एआईबाट तयार गरिएको सुनारको दावी।
1: हिम पहिरोले गेग्रान, सोहोरे र खोला थुन्दा बुढ़ी गण्डकीमा बाढ़ी आएको प्रतिवेदन। बढ़दो तापक्रम र कमजोर चट्टानका कारण उच्च हिमाली क्षेत्रमा बाढ़ीको जोखिम बढ़दो।
0: जर्मनी र बेलायतका विदेश मन्त्रीद्वारा रूसमाथि थप प्रतिबन्ध लगाउन माग। झण्डै 1600 रूसी व्यक्ति तथा संस्था ईयूको प्रतिबन्ध सूचीमा।
1: र विश्वकप क्रिकेट लीग टूमा नेपालको लगातार दोस्रो जीत, ओमान 113 रनले पराजित।
0: र अन्त्यमा आजको कार्टुन। रवि मिश्रले बनाउनु भएको सांसदको अडियो प्रकरण र सुरक्षासँग यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना दम्पति सोफामा बसेर पत्र पत्रिका पढ्दैछन्। पत्रिकामा चाडपर्व विशेष सुरक्षा योजना लेखिएको छ अनि छेवैमा रहेका श्रीमान जस्ता देखिने व्यक्तिले भन्दैछन्, हुनै पर्यो नि, सांसदहरूको बिगबिगी छ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरिएको पानी मात्रै पिउने गरौं।

0: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
1: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
3: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
3: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
2: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
3: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
2: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 98261 52067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
0: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: सम्झनुहोस् है, ब्रिजेस ज्वेलर्स।
4: चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टिभी जित्ने मौका तपाईँको।
5: नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
4: चाड पर्वको अवसरमा माछापुस्रे बैंक भवन दुलेगुडा स्थित प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरमा 3000 रुपियाँ सम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन, 5000 सम्मको खरिद गर्दा 2 कुपन।
5: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टिभी पाउनुहुनेछ। द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ। दुई जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
4: उपहार योजना 2083 साल पुस 14 गतेसम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरको प्राङ्गणमा।
5: लक्की ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीको लागि प्रार्थना गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, दोलेगौडा, माछापुच्छ्रे बैंकको भवन।
5: प्रोपाइटर भरत श्रेष्ठ। मोबाइल 98560 65870।
4: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
6: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
4: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेभेन कन्सल्टिङ ग्रुप छ नि।
6: हजारौंको सन्तुष्टि सँगै बिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
4: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिजा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
6: अस्ट्रेलिया, न्युजिल्यान्ड, युके, क्यानेडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
4: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
6: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभेनलाई सम्झनुहोस्। मेभेन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेडमल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
4: मोबाइल 98028 53995, फोन 061 5 86 559।
7: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल टीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन। प्रोपाइटर कुलबहादुर लम्साल। मोबाइल नम्बर 98660 86925, 98560 34881 र 98460 47580।
5: Yeah. हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बन्ध 1147 को पावन अवसरमा हामी हाम्रा सम्पूर्ण यात्रुवर्ग, कर्मचारी एवं सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष कृष्ण पुन एवं शुक्ला गण्डकी यातायात प्रणाली परिवार।
8: अब पद्मा फार्मेसीमा छाला, कपाल, यौन तथा कुष्ठरोग विशेषज्ञ सेवा। शुक्ला गण्डकी 4 दोलेगौडा स्थित पद्मा फार्मेसीमा हरियो खर्क अस्पताल पोखरामा कार्यरत छाला, कपाल, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर कुशल गुरुङ प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार आउनुहुने भएकाले छाला, सौन्दर्य, कपाल, यौन तथा कुष्ठरोगसँग सम्बन्धित बिरामीले सम्पर्क गरी लाभ लिनुहोला।
9: छाला, कपाल, यौन तथा कुष्ठरोगको सफल उपचार,
8: स्किन र कपाल परीक्षण,
9: मुसा तथा कोठी आधुनिक मेसिनद्वारा हटाइने,
8: साथै गुणस्तरीय औषधि र प्रयोगशाला सम्बन्धी सेवाको लागि सम्झनुहोस्।
9: पद्मा फार्मेसी, शुक्ला गण्डकी 4 दुलेगोण्डा,
8: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकै,
9: शुक्ला गण्डकी युवा क्लबको सटरमा।
8: प्रोप्राइटर भीम शाह, मोबाइल 98271 61444।
10: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
11: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
10: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क ताली।
11: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
10: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
11: फोन गर्नुहोस् 0635905511। पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल।
10: होइन, कति पुन मोबाइल भन्दै कराएको?
11: दुलेगोडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि?
10: कहाँ छ पुन मोबाइल?
11: यही दुलेगोडामा तरकारी पसलको आदैमा छ।
10: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
11: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलेगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
10: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98191 74888 र 98448400000।
12: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
13: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन?
12: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
14: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 98460 26617 र 98161 38981।
15: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
16: ए तिमी पो बस्ने गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
15: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
16: त्यही दुलेगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
15: ए त्यसो भए त म गइहाले,
16: चिया त पिएर जाऊ।
15: अहिले हतार छ, पछि आउँदै गरौँला है।
17: दीर्घायु फर्निचर शोरूम।
18: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
17: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
19: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीका लागि आधिकारिक विक्रेता
18: दीर्घायु फर्निचर शोरूम दिलगाउँदा नहुँ।
17: प्रोप्राइटर लक्ष्मी राज वाग्ले। फोन नम्बर 0765709604। मोबाइल नम्बर 9847162068
18: 9856602068।
20: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा उद्योगी, व्यवसायी, ग्राहक वर्ग, शुभचिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
21: समुद्र राम श्रेष्ठ अध्यक्ष एवं शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ परिवार,
22: सभापति बालकृष्ण विक एवं शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, वडा व्यवस्थापन समिति, वडा नम्बर 4 दुलेगौड़ा परिवार।
23: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बानियाला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्लिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
24: तर महँगो होला नि?
23: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसीका झ्याल ढोका।
25: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
26: बाराही एल्मुनियम अब यूपीबीसीको साथमा।
25: एल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
26: सम्पर्क बाराही यूपीबीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा। फोन 0564144111। मोबाइल 9856229038 र 9808222938।
27: हप्ता एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
28: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
27: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
28: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
27: पुराना गरगहना सँग नयाँ साथ फेर,
28: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
27: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौंडा तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 9856602699।
29: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमन ल परे म त।
30: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
29: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
30: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर जाऊ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
29: त्यसो भए सँगै जाऊ न त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9846694378, 9111996902।
31: टीवीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौंडामा। टीवीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीवीएस शोरूम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौंडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 9856309082 र 9705602209।
32: साथ हाम्रो
33: कता हिँडेको हो आइफोन हातमा लिएर?
34: आइफोन हो कि माइफोन,
0: के बनौ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दुलेगौंडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
0: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरी, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231।
2: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
3: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
2: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
3: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
2: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
1: विगत लामो समयदेखि दुलेगौंडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
2: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0654141094, मोबाइल 98560206630।
3: विगत लामो समयदेखि तपाईँहरूको मानसिक सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
4: शुक्ला गण्डकी FM 97.6।
5: त्यो बुझाइले मलाई के देख्यो भन्दाखेरि, हामीले ओहो राष्ट्र स्वतन्त्र पार्टीलाई यस्तो होला उस्तो होला भन्दाखेरि आम नागरिकले चाहिँ फरक तरिकाले सोचिरहनु भएको छ। र सम्भवतः यसपालिको निर्वाचनमा, जुन हाम्रो स्थानीय निकाय र प्रदेशको निर्वाचनमा छ, उहाँहरूले राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै विभिन्न ठाउँमा विजयी गराएर एउटा त्यो च्यानल संघ, प्रदेश र स्थानीयमा पनि समन्वयकारी भूमिका खेल्ने र साँच्चीकै हामीले दिएको डेलिभरीको एजेन्डालाई चाहिँ स्पष्ट रूपमा कार्यान्वयनमा लिएर जानको लागि सहयोग गर्ने मुडमा हुनुहुन्छ।
6: हस् बास्कोटाजी, यहाँको महत्वपूर्ण समय र सुझावका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। फेरि पनि विजयादशमीको शुभकामना, नमस्कार।
5: यहाँले पनि मलाई बोलाएर आफ्ना केही विचारहरू राख्ने मौका दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। र यही मौकालाई छोपेर मैले आम नागरिक सम्पूर्णलाई चाहिँ यो असत्यमाथि सत्यको जित भएको अवसरमा, विजयादशमीको अवसरमा सबैलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। धन्यवाद।
6: नमस्कार। उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद, कानून समिति सभापति, समीक्षा बास्कोटा, आज श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
4: घरको स्टार हिमस्टार, यो दशैं तिहार आफ्नो घरलाई हिमस्टारको प्रोडक्टले सजाउनुहोस् र साथमा अफरहरूको फाइदा उठाउनुहोस्। अब प्रोडक्ट खरिदमा पाउनुहुनेछ 30% सम्मको क्याशब्याक, 0% ईएमआई र एक्सचेन्जको सुविधा। शर्तहरू लागू हुनेछन्। घरको हाँसो, परिवारको रमाइलो, हरेक खुसीमा साथ।

0: कम्प्लिट होम।
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाह पथ, काठमाडौं।

0: एकमात्र डीटीएच सेवा
1: डिश हो खुशीको कनेक्शन
2: स्थानीय तहको आवाज र अभ्यासलाई देशव्यापी गराउन नेपाली बहसमा पालिका बहस पनि बिहान 6 बजे देशैभरि पालिका बहस।
3: आदरणीय श्रोता, यतिखेर हामीसँग कास्कीको रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा हुनुहुन्छ। अध्यक्षज्यू, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसको पालिका बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
4: धन्यवाद सर।
3: अब पालिका बहसमा जोडिँदै गर्दाखेरि अब स्थानीय तहको कार्यकाल पनि अलि विस्तारै गर्दै गएको छ, नयाँ स्थानीय तहको निर्वाचनको सरगमी पनि छ। आफ्नो कार्यकालभरि रूपा गाउँपालिकालाई चाहिँ कतिको सम्बन्धित बनाउन सके, गाउँपालिकाभित्रका नागरिकहरूका चाहनालाई चाहिँ कतिको चाहिँ अवलम्बन गरेर चाहिँ सुन्न सके जस्तो लागिरहेछ?
4: समयको निम्ति धन्यवाद सरलाई। हामीले निर्वाचित भइसकेपछि, पालिकामा निर्वाचित भइसकेपछि जनताको अपेक्षा अनुसार नेपालमा गणतान्त्रिक संघीयता चाहिँ कार्यान्वयन पश्चात चाहिँ स्थानीय प्रदेश संघीय सरकारहरूको चाहिँ अवधारणा अनुसार स्थानीयको निर्वाचन हो, जसमा हामी निर्वाचित भयौँ। निर्वाचित भइसकेपछि हाम्रो पालिकाभित्र हामीले पहिलो प्राथमिकता चाहिँ पूर्वाधारलाई नै राख्यौं, पानी बत्ती बिजुली त्यो पुर्याउन चाहिँ हामी सफल भयौं। त्यसपछि चाहिँ दोस्रो कार्यकालमा हाम्रो पालिकाभित्र हामीले आय आर्जनलाई विशेष गरेर जोड़ दिएर अगाडि बढ़ायौं, जस्तो कि मौरीको कार्यक्रम भयो, कृषिको कार्यक्रम भयो, दूध उत्पादन भयो, यसलाई विशेष फोकस गर्यौं। अनि स्वास्थ्यका क्षेत्रमा, पर्यटनका क्षेत्रमा, महिला विकासका क्षेत्रमा, अन्य सामाजिक विकासका क्षेत्रमा नि त्यही अनुसार हाम्रो गाउँपालिकाको नारा छ, रूपाको पहिचान सबै क्षेत्रमा समृद्धिको अभियान भन्ने, त्यो नारालाई सार्थक बनाउनलाई चाहिँ अहिले सयौं युवाहरू मौरीमा लगाइराख्नु छ। म उत्पादनमा चाहिँ एकदमै राम्रो प्रगति भइरहेको छ। अहिले चाहिँ हाम्रोमा लगभग 4000 देखि 4500 लिटर दूध बाहिरिन्छ। पहिला हामी आउनभन्दा पहिला चाहिँ 200-300 लिटर थियो, होइन? त्यसमा सयौं किसानहरू चाहिँ अहिले आय आर्जनमा लागिराख्नु भएको छ। यो पटक चाहिँ हामीले फेरि यो भूमि ब्याङ्क 77 सालमा कार्यविधि पास गरेका थियौं, अहिले सरकारले पनि त्यसलाई अन गरेर मलाई लाग्छ सम्भवतः त्यसको सूचीकृत गर्न पहिलो चाहिँ देशभरिमै पहिलो पालिका चाहिँ हाम्रो बाँझो जग्गाहरूलाई चाहिँ व्यवस्थापन गर्नको निमित्त, त्यसलाई ऊर्जाशील बनाउनको निमित्त जो जग्गा धनी छ उसले सरकारलाई दिनुहुन्छ, स्थानीय सरकारलाई। स्थानीय सरकारले दिए बापत त्यो भाडा हामीले जग्गा धनीलाई दिन्छौ, र जो व्यवसाय गर्न चाहनुहुन्छ त्यहाँ स्थानीय हुनुहुन्छ नि, स्थानीय पाउनुहुन्छ, जग्गा छैन म व्यवसाय गर्न चाहन्छु भन्नेलाई, नचाहनेले बाहिरबाट आएर चाहिँ व्यवसाय गर्नुहुन्छ, जसका कारण त्यहाँ उत्पादन बढ्छ अनि अर्को चाहिँ रोजगारी पनि सिर्जना हुन्छ। दुईटा त्यो हिसाबले चाहिँ हामीले अगाडि लिएर गइरहेका छौं। अब स्वास्थ्यका हकमा हेर्ने हो भने पालिकाले आफ्नै अस्पताल चलाएको छ, डाक्टर सहितको अस्पताल छ, त्यहाँ निशुल्क डेन्टल सेवादेखि लिएर बहिरङ्ग सेवाहरू चाहिँ धेरै हुन्छ। निशुल्क एम्बुलेन्स हाम्रोमा 7-8 वर्ष पहिलादेखिबाट सञ्चालन भइरहेको छ, होइन? अब जहाँ पहुँच पुग्दैन त्यहाँ चाहिँ थप स्वास्थ्य इकाइहरू चाहिँ सुरुवात गरेका छौँ। गर्भवती महिलाहरूलाई अन्ना पोषणका कार्यक्रमदेखि लिएर पालिकाले चाहिँ के अरे उहाँहरूको चाहिँ सुरक्षाको निम्ति विभिन्न कार्यक्रमहरू चाहिँ अप्नाइरहेको छ। त्यो सँगसँगै अन्य ज्येष्ठ नागरिक, अपाङ्ग यिनीहरूलाई चाहिँ विशेष सहुलियतका कार्यक्रमहरू सहित कार्यक्रम चाहिँ सञ्चालन गरेर।
3: अब अध्यक्षजी, यहाँले भूमि ब्याङ्कको कुरा गर्नुभयो, पहिलो पालिका भूमि ब्याङ्क स्थापना गर्ने भन्दै गर्दाखेरि चाहिँ त्यसमा के के क्राइटेरिया राख्नु भएको छ, कसरी चाहिँ त्यसमा चाहिँ सामूहिक खेती प्रणाली कसरी हुन्छ, के हुन्छ?
4: अहिले चाहिँ हामीले दुईटा मोडलमा गरेका छौँ। एक त एउटा व्यक्तिगत पनि गर्न पाउँछ, तिम्रो पनि भन्दा माथि भएकाले मेरो जग्गा बाँझो छ जस्तो घरमा सुन्छ भने सुरक्षा निम्ति ब्याङ्कमा लिएर जान्छन्, त्यस्तै भूमि ब्याङ्क भनेको। बाँझो जग्गा चाहिँ स्थानीय सरकारलाई दिने, त्यहाँ मैयानी हक गर्ने कुरा भएन, 8 किलो मिचिने कुरा भएन, संरचना बिग्रिने पनि कुरा भएन, होइन? त्यो चाहिँ पालिकाले ब्याङ्कमा राख्दा बरू व्यक्तिले पैसा दिनुपर्छ सुनको, तर पालिकालाई राख्न दिँदाखेरि चाहिँ बाँझो जग्गाको चाहिँ पालिकाले उहाँहरूलाई भाडा दिन्छ, होइन? त्यो मोडलमा गरेका छौँ। तिम्रो पनि भन्दा बढी चाहिँ उहाँहरूले व्यक्तिले राख्न पाउनुहुन्छ, समूहलाई गर्दा चाहिँ 100 रोपनीसम्म राख्न पाइन्छ, फेरि वरिपरिको मिलाएर जसले धेरै दिनुहुन्छ लामो समयलाई दिनुहुन्छ, व्यवसायलाई नि सुनिश्चितता हुनु पर्यो, होइन? त्यसको निम्ति चाहिँ पालिका चाहिँ जवानी बसिदिन्छ। जस्तो व्यवसाय सुरु गरिसक्यो, एक वर्ष चाहिँ करोडौं लगानी भयो, म मेरो जग्गा बेच्छु भनेर पाइएन, उसैसँग सम्झौता गर्नु पर्यो, ब्याङ्कमा राख्छु भन्ने भने पनि दुईजनाको चाहिँ सहमति हुनु पर्यो, उहाँले त आमदानी लिइराखेका हुनुहुन्छ होइन, त्यो बनाएर चाहिँ फेरि अप्ठ्यारो परेर त ब्याङ्कमा नि राख्न पाउनु पर्यो नि त जग्गाधनीले, त्यो दुईटाको सहमति बीचमा चाहिँ राख्न पाउने गरेर त्यो कार्यविधि बनाएर चाहिँ हामीले अगाडि बढाएका छौँ। यो चाहिँ कृषिमा विशेष गरेर कृषि चाहिँ उद्योगलाई चाहिँ विशेष गरेर फोकस गर्छौँ हामी यो कार्यक्रमलाई।
3: अब एउटा कुरा अध्यक्षज्यू, होइन यो त शुरूआत त गर्नुभयो, अब निरन्तरताका कुराहरू हुन्छन्, यसको स्टेबिलिटी दीर्घकालीन दिगो निरन्तरता चाहिँ कतिको सम्भव छ त्यहाँ?
4: अब यो यस्तो, अब त्यो व्यवसाय गर्ने बित्तिकै छ महिना एक वर्षलाई गर्ने कुरा होइन, लामो समयसँग गर्नु पर्यो। त्यसको निम्ति पालिकाले चाहिँ निश्चित योजनाहरू बनाएको छ, कुनै ठाउँमा चाहिँ अब पकेट क्षेत्र ब्लकहरू चाहिँ छुट्याएको छ, त्यो ब्लकहरूमा उहाँहरूले कार्यक्रम गर्नुहुन्छ, त्यसका निम्ति पालिकाले चाहिँ छुट्टै फण्ड बनाएको छ, त्यहाँ आवश्यक पर्ने विकास सक्ने पालिका आफैले गर्छ, नसक्ने चाहिँ प्रदेश संघीय सरकारसँग समन्वय गरेर पनि गर्छ, र त्यसको दीर्घकालीनको निम्ति पालिकाले त्यो व्यवसायलाई इस्टाब्लिस गर्नको निमित्त उसलाई पर्ने प्राविधिक सहयोग, गाउँपालिकाले दिने अनुदान, त्योसँग जोडेर लिएर गएर उत्पादनसँग जोड्छ।
3: र त्यहाँको शिक्षा स्वास्थ्यको स्थिति, बाटोघाटोको स्थिति के छ? सबै पालिकामा विद्युत पनि पुग्यो रूपामा?
4: हजुर, अहिले चाहिँ हाम्रो लगभग सबै वडा कार्यालयसम्म पिच छ, हामी आउँदा कति पनि पिच थिएन, मुख्य बाटाहरू सड़कहरू पिच छन्, अरू केही सड़कहरू चाहिँ टेन्डरमा पनि गएका छन्, र कृषि सड़कसम्मको हकमा चाहिँ हामीले अब जहाँ खुलिया छ त्यो ठाउँको चाहिँ अब त्यति धेरै समस्या भएन, नखुलेका ठाउँहरूलाई चाहिँ पालिकाले समन्वय गरेर खुलाइदिने, कमसे कम हिउँद बर्खा हिँड्ने चाहिँ बनाइदिने, त्यो खालको नीति छ पालिकाको चाहिँ, त्यसरी चाहिँ लिएर गइरहेका छौँ। अब बाटोको हकमा, पूर्वाधारको हकमा त हामीले राम्रो गरेका छौँ, कुनै ठाउँमा चाहिँ अब बाटोहरू मापदण्ड बनाएर त्यो अनुसारको बनाउने, अनि त्यसको मरम्मतका योजनाहरू बनाउने, सरसफाईदेखि लिएर त्यसको व्यवस्थापनलाई चाहिँ योजना बनाउने, र त्यसलाई अधिकतम रूपमा प्रयोग गरेर हाम्रा विशेष गरेर कृषि र पर्यटनलाई नै विशेष गरेर जोड हुन्छ होइन। अब त्यहाँ त्यो क्षेत्र जस्तो रोयल ट्र्याक छ हाम्रोमा, अनि त्यसको विभिन्न खालका कोटहरू छन्, पोखरा भ्याली, पोखराबाट देखिने सबै हिमाल चाहिँ हाम्रो एउटै डाँडाबाट देखिन्छ होइन, त्यो खालको मनोरम दृश्य पनि छ, त्यो कारणले गर्दा त्यसलाई व्यवस्थापन गर्ने, कहीँ चाहिँ फुड ट्र्याकहरू बनाउने, अनि त्यसपछि चाहिँ त्यस्ता सामान्य पार्कहरू बनाउने, त्यो खालको काम चाहिँ पालिकाले गरिरहेछ।
3: र जाँदा जाँदै अब कार्यकालको अन्तिममा र चाहिँ अब नयाँ निर्वाचन आउँदै गर्दाखेरि त्यहाँका जनताहरूले चाहिँ नवराज ओझालाई सम्झिन लायकका कामहरू, अब भूमि बैंक पहिलो पटक स्थापना गर्ने पालिका यहाँले भनिसक्नु भएको छ, रोडहरू सड़कहरू सबै ठाउँमा पुगिसकेका छन्, शिक्षा र स्वास्थ्य महत्वपूर्ण एउटा मेरुदण्ड हो, त्यसमा चाहिँ कतिपय पालिकाले शिक्षा स्वास्थ्यमा राम्रै फड्को मारेका विषय पनि छन्, अस्पताल यहाँहरूले चलाएको छ नै भन्नुभयो, सरकारी विद्यालयहरूको अवस्था वा शिक्षाको अवस्था कस्तो छ?
4: हजुर, अब सरकारी विद्यालयहरूमा नै हामीले चाहिँ पालिकाको तर्फबाट चाहिँ विद्यालयको स्तरीय उन्नति गर्नलाई नियमित अनुगमनको संयन्त्र बनाउने, अनि त्यस परीक्षा प्रणाली नै एकै प्रकारको बनाउने, बेला बेलामा उहाँहरूको क्षमता विकास गर्ने, पालिकाको तर्फबाट त्यस्ता के अरे राम्रा शिक्षकहरूलाई चाहिँ पुरस्कार गर्ने, अलिक कमजोर शिक्षकहरूलाई उहाँहरूको क्षमता विकास गर्ने, एक शिक्षक एक ल्यापटपका कार्यक्रमदेखि लिएर हरेक शिक्षकलाई आईटी मैत्री बनाउनेदेखि लिएर विद्यालयहरूमा नेटको व्यवस्था गर्नेदेखि लिएर प्रविधि मैत्री शिक्षाको निमित्त पालिकाले विभिन्न कार्यक्रमहरू चाहिँ सञ्चालन गरिरहेको छ, त्यसलाई व्यवस्थापन गरेर लिएर गएका छौँ, र अहिलेसम्म हाम्रो पालिकाभित्र स्थानीय व्यक्ति, राजनीतिक दल, बुद्धिजीवीहरू सबैले

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13424 र 9855-14175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 7 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गीत एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा विजया दशमी तथा शुभ दीपावली 2083 सम्पूर्णमा शुभकामना सहित दशैं तिहार विशेष उपहार धमाका। प्रथम पुरस्कार सामसुङ वासिङ मेसिन, द्वितीय पुरस्कार माइक्रोवेभ, तृतीय पुरस्कार स्टिल ट्री प्लाई प्रेसर कुकर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560605554।

0: नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। महिला हिंसाको आरोप सार्वजनिक भएसँगै सत्तारूढ़ रासोपाले सांसद तथा केन्द्रीय सदस्य खगेन्द्र सुनारलाई पदीय हैसियतमा कुनै पनि कार्य नगर्न निर्देशन दिएको छ। महिला हिंसा गरेको अडियो सार्वजनिक भएसँगै रासोपाले सुनारमाथि पार्टीको अनुशासन आयोग मार्फत अनुसन्धान अघि बढ़ाएको छ। महिला हिंसा जस्तो गम्भीर आरोप सार्वजनिक भएको अवस्थामा राज्यका अनुसन्धान तथा कानून कार्यान्वयन गराउने निकाय भने यसमा मौन छन्। जनआस्थाले रासोपा सांसद खगेन्द्र सुनार अर्को विवादमा पूर्व मन्त्रीलाई मार्ने धम्की, पैसा असुली, अडियो र बैंकिङ कारोबारको विवरणसहित शीर्षकमा सोमबार समाचार प्रकाशन गरेको थियो। त्यसमा रहेको अडियोमा सुनारले एक महिलालाई अश्लील गरी गाली गरेको, पैसा मागेको, मार्ने धम्की दिएको सुनिन्छ। सांसद सुनारले एक महिलालाई बीए गर्ने प्रलोभनमा पारी अश्लील भिडियो र तस्विर बनाएर ब्ल्याकमेल गरेको समाचारमा दावी गरिएको छ। सांसद सुनारका सम्बन्धमा संचार माध्यममा प्रकाशित समाचार र अडियोको विषय गम्भीर रहेको भन्दै रासोपाले मंगलबार बिहानै विज्ञप्ति जारी गरेको थियो। महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्तिमा सुनारमाथि लागेका आरोप निकै गम्भीर र संवेदनशील भएको उल्लेख छ। संचार माध्यम मार्फत आरोपका रूपमा सार्वजनिक भएका महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाव, अवांछित धम्की तथा शंकास्पद आर्थिक लेनदेन जस्ता विषय अत्यन्तै गम्भीर र संवेदनशील छन्। विज्ञप्तिमा उल्लेख छ, विधिको शासन, सुशासन र नागरिक जवाबदेहिताका पक्षमा दृढतापूर्वक उभिएको रासोपाले आफ्ना कुनै पनि तहका सदस्य वा जनप्रतिनिधि मार्फत लाग्ने यस्ता प्रकृतिका आरोपहरूलाई सामान्य रूपमा लिन सक्दैन। विज्ञप्तिमा महिलामाथि हुने कुनै पनि प्रकारका दुर्व्यवहार, पदीय मर्यादाको उल्लंघन र फौजदारी कसुरका विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको उल्लेख छ। सार्वजनिक विषयमा सत्य तथ्य पत्ता लगाउन पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन प्रक्रिया अगाडि बढ़ाउन निर्देशन दिएको पनि त्यसमा जनाइएको छ। अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्नका खातिर उक्त छानबिन निष्कर्षमा नपुग्दासम्मका लागि उहाँलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइन्छ। विज्ञप्तिमा भनिएको छ, सभापति रवि लामिछानेको नेतृत्वमा शीर्ष नेताहरूबीच छलफल भएपछि विज्ञप्ति जारी गरिएको नेताले बताएका छन्। रासोपाका मुख्य सचेतक कविन्द्र बुर्ला कोटीले सांसद चुनावमाथि अनुसन्धान भइरहेको जानकारी दिँदै राज्यका निकायहरूले पनि अनुसन्धान गरे पार्टीले सहयोग गर्ने बताउनु भएको छ। यस प्रकरणमा बाहिरिएको प्रमाण सही हो वा होइन भन्ने जाँचबुझ गर्नुपर्ने हुनाले पार्टीको जाँचबुझ गर्ने संयन्त्र अनुशासन आयोगमा पठाइएको छ। उहाँले भन्नुभयो, यसमा राज्यको कानून कहानी आकर्षित हुन्छ, त्यसमा आवश्यक अनुसन्धान गरियोस् र त्यसमा पार्टीका तर्फबाट सहयोग हुन्छ। छानबिनबाट दोषी पाइए कड़ा कार्यवाही हुने बुर्लाकोटीले बताउनुभयो। पार्टी सचेतक प्रकाश चन्द्र परियाले भने दोषी पाइए सुनारमाथि सांसद र केन्द्रीय सदस्य पदबाट हटाउनेसम्म कार्यवाही हुने उल्लेख गर्नुभएको छ। सांसद सुनारले भने उक्त अडियो एआईबाट तयार गरिएको दावी गर्नुभएको छ। सुनारले मंगलबार भिडियो मार्फत प्रतिक्रिया दिँदै प्रहरी संगठनभित्र भइएको भ्रष्टाचार र अनियमितताको प्रश्न उठाउँदा आफूमाथि आक्रमण भइरहेको आरोप लगाउनु भएको छ। हिजो कुनै काल्पनिक मान्छेको परिकल्पना गरेर कुनै एउटा महिलालाई जोडेर उसको पनि चरित्र हुने गरी कुनै काल्पनिक मान्छेको चरित्र हत्या गरी यस्तै सुर सुनिने गरी यसैको हो भनेर घिसारी घिसारी ल्याएर जसरी ठोक्याउने काम भएको छ, यसप्रति मेरो गम्भीर ध्यान आकर्षण भएको छ, सुनारले भन्नुभएको छ। सामाजिक सञ्जालमा जे भनेर अडियो आएको छ त्यो पात्र म होइन, हामीले बोलेका छैनौं, के गरेका पनि छैनौं, तर जसरी पनि बजारमा यसकै हो भनेर चाहे प्रविधि होस् चाहे एआई कसैलाई बोल्न लगाएर कसैलाई क्यारिकेचर गर्न लगाएर जसरी पनि फसाउने प्रपञ्च गरिएको छ। आफूमाथि पार्टी सांसद र सरकारले गर्ने सबै खालका छानबिन स्वीकार्य भएको पनि उहाँले उल्लेख गर्नुभएको छ। भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिम्स्टेक गृहमन्त्री स्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरूङ र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको छ। सो भेटवार्ताबारे जानकारी दिँदै भारतीय गृहमन्त्री शाहले नेपालका गृहमन्त्रीसँग भेट गर्न पाउँदा खुशी लागेको बताउनु भएको छ। भेटका क्रममा दुई पक्षबीच आपसी द्विपक्षीय सहकार्यलाई थप प्रगाढ़ बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ। यसका साथै यस क्षेत्रको शान्ति, प्रगति र समृद्धिका लागि नेपाल र भारतबीचको घनिष्ठ सम्बन्धलाई अझ बलियो बनाउँदै लैजाने विषयमा छलफल भएको भारतीय गृहमन्त्री शाहले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। पोखरा तीन नदीपुर स्थित पद्म नरसिंह होम प्रालीको स्तरोन्नतिमा भएको घुस प्रकरण छानबिन गर्न नेकपा एमाले गठन गरेको समितिले आफ्नो प्रतिवेदन तयार पारेको छ। एमाले गण्डकी प्रदेश संसदीय दलले प्रमुख सचेतक देवका पहाड़ी त्रिपाठीको संयोजकतामा गठन गरेको समितिले छानबिन सकेर प्रतिवेदन तयार पारेको हो। एक साथ अघि नै प्रतिवेदन तयार भए पनि संसदीय दलका नेता खगराज अधिकारीको व्यस्तताका कारण अझै बुझाउन नसकिएको स्रोतले बताएको छ। अस्पताल स्तरोन्नतिको नवीकरणका क्रममा गण्डकी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री लसन बहादुर पाण्डे, उहाँका स्वकीय सचिव यादव पौडेल र मन्त्रालयका सचिव युवा निधि बसौलाले 30 लाख रूपियाँ घुस मागेको विषय सार्वजनिक भएको थियो। घटना बाहिरी लगत्तै एमाले संसद दलले छानबिन समिति बनाएर प्रतिवेदन पेश गर्न निर्देशन दिएको थियो। सोही बमोजिम पहाड़ी संयोजकत्वको समितिले प्रतिवेदन तयार पारेको हो। प्रतिवेदनले सार्वजनिक भएजस्तै घुस लेनदेनमा पूर्व मन्त्री पाण्डेसहित मन्त्रालयका सचिव बसौला र मन्त्रीका स्वकीय सचिव पौडेल कतै न कतै संलग्न रहेको निष्कर्ष निकालेको स्रोतको दावी छ। अस्पतालले पनि घुस खुवाउने पुरानै प्रविधि अप्नाएको र त्यसमा मन्त्रालयका सचिव बसौलाले मोलमलाई बार्गेनिङ गरिएको थाहा पाउँदा पाउँदै पनि मन्त्री र उहाँका स्वकीय सचिवले रोक्ने प्रयास नगरेको प्रतिवेदनमा उल्लेख छ। पुरानै प्रविधि अनुसार अस्पताल र मन्त्रालयका सचिव बीच लेनदेनको कुरा भएको देखिन्छ। प्रतिवेदनको विषय उद्धृत गर्दै स्रोतले भन्यो, यस्तो विषय थाहा पाइसकेपछि मन्त्री र उहाँका स्वकीय सचिवले रोक्नुपर्ने थियो, तर त्यस्तो प्रयास भएको देखिएन। छानबिन समितिले मन्त्री आफै लेनदेनको मोलमलाईमा प्रत्यक्ष संलग्न नदेखिए पनि संलग्न व्यक्तिहरूलाई प्रश्रय दिएको औल्याइएको छ। त्यसमाथि अडियो भिडियो सार्वजनिक भएपछि संचारकर्मी संघको अन्तर्वार्तामा पूर्व मन्त्री पाण्डेले घटनामा आफ्नो संलग्नता स्वीकारेको समेत प्रतिवेदनमा जनाइएको छ। यस्तो कार्य एमालेको पार्टी जीवन र नेता तथा सांसदहरूको आचरण र कार्यशैली अनुकूल नभएको समितिले ठहर गरेको छ। समितिले निष्कर्ष मात्र ननिकाली दोषीमाथि कार्यवाहीका लागि सिफारिश गरेको छ। पार्टी र संसद दलको विधानले नेता तथा सांसदहरूको व्यवहार आचरण र कार्यशैली स्पष्ट तोकेको, तर सार्वजनिक घुस प्रकरणमा त्यस विपरीत कार्य भएकाले कार्यवाहीको सिफारिश गरिएको समितिका सदस्य धनञ्जय दवाडीले बताउनुभयो। गण्डकीका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले संघीयता कार्यान्वयनमा संघ सरकार उदासीन बनेको आरोप लगाउनु भएको छ। संविधानले प्रदेशलाई दिएका अधिकार प्रयोग गर्न आवश्यक कानून निर्माण र अधिकार हस्तान्तरणमा ढिलाइ हुँदा प्रदेश सरकारको काम प्रभावित भएको उहाँको भनाई छ। कोशी प्रदेशको आयोजनामा विराटनगरमा मंगलबार शुरू अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उहाँले प्रदेशका साझा समस्या वर्षौंदेखि उठाउँदा पनि संघ सरकारको प्राथमिकतामा नपरेको बताउनुभयो। चार वर्षदेखि विभिन्न बैठक र छलफलमा प्रदेशका समस्या प्रस्तुत गर्दै आए पनि अपेक्षित सुधार हुन नसकेको उहाँले उल्लेख गर्नुभयो। प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन्, संविधानले दिएको जिम्मेवारी पूरा गर्न आवश्यक कानून र अधिकार नदिने भने संघीयताबारे पुनर्विचार गर्नुपर्छ, पाण्डेले भन्नुभयो। उहाँका अनुसार संविधानले संघ प्रदेश र स्थानीय तहका एकल तथा साझा अधिकार स्पष्ट गरेको छ, तर ती अधिकार कार्यान्वयन गर्न आवश्यक कानून नबन्दा प्रदेश सरकार प्रभावकारी बन्न सकेका छैनन्। प्रदेशले नागरिकको आवश्यकता र सम्भावनालाई ध्यानमा राखेर बनाएका कानून समेत संघीय कानूनसँग बाजिदा कार्यान्वयनमा समस्या भइरहेको उहाँले बताउनुभयो। नेपाली कांग्रेसको जारी मतपैनामा अनुसार महिला खुलातर्फ केन्द्रीय सदस्य पदमा गण्डकी प्रदेशका चारजना नेत्री निर्वाचित भएका छन्। 15 जना कोटा रहेको उक्त क्लस्टरमा गण्डकी प्रदेशबाट गण्डकी प्रदेशसभा सदस्य समेत रहनुभएकी स्याङ्जाकी कल्पना तिवारी, तनौकी चिनु पोखरेल, कास्कीकी लक्ष्मी पाण्डे र पर्वतकी मुना भूषाल निर्वाचित हुनुभयो। सोही पदमा प्रतिस्पर्धा गरेकी बागलुङको बडीगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा र पोखराकी नम्रता बराल पराजित हुनुभएको छ। 15 जना केन्द्रीय सदस्यका लागि भएको उक्त निर्वाचनमा 36 जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय नेतृत्व चयनका क्रममा पदाधिकारीसँगै विभिन्न समावेशी समूह र खुल्लातर्फको मतगणना कार्य जारी रहेको निर्वाचन समितिले जनाएको छ। सार्वजनिक मतपैनामा अनुसार महिला खुल्लातर्फ बासना थापाले सर्वाधिक 5,193 मत प्राप्त गरी पहिलो स्थान हासिल गर्नुभयो। यस्तै 3,970 मतसहित उर्मिला थपलिया दोस्रो, 3,906 मत ल्याएर निमा गिरी तेस्रो स्थानमा विजयी हुनुभयो। अन्य विजयी उम्मेद्वारहरूमा कुसुम देवी थापा 3,250 मतका साथ चौथो र धना कुमारी खतिवड़ा 3,231 मत प्राप्त गरी पाँचौं स्थानमा हुनुहुन्छ। चर्चित लोक गायिका एवं लोक तथा दोहोरी गीत प्रतिष्ठानकी निवर्तन अध्यक्ष रीता थापा मगर पनि यसै समूहबाट केन्द्रीय सदस्यमा चुनिनु भएको छ। तनहुँको भीमहाट नगरपालिका 5 शीतल मार्गस्थित भित्री सड़क खण्डमा मोटरसाइकलको ठक्करबाट 3 वर्षीय बालकको मृत्यु भएको छ। असोज 27 गति बिहान भीमहाटबाट रेसिङ पाटनतर्फ जाँदै गरेको G/03001P1067 नम्बरको मोटरसाइकलले स्वस्थानका अन्दाजी 3 वर्षीय स्वरूप गैरीलाई ठक्कर दिँदा उहाँ घाइते हुनुभएको थियो। घाइते बालकलाई उपचारका लागि जीपी कोइराला राष्ट्रिय स्वास्थ्य प्रसार केन्द्र झरोटा लगेकोमा उपचारकै क्रममा हिजो बिहान मृत घोषणा गरिएको बताइएको छ। दुर्घटना भएको मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पोखरा महानगरपालिका 28 असोज 23 गते भएको विद्यालय बस दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा 29 गते श्रद्धांजली सभा आयोजना गरिने भएको छ। सभाका कारण उक्त दिन दिउँसो 1 बजेपछि वडा कार्यालय बन्द रहने जनाइएको छ। पोखरा महानगरपालिका 28 वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले जारी गरेको सूचना अनुसार असोज 29 गते बिहिबार बिहान 9 बजे कालिका सामुदायिक भवनमा श्रद्धांजली सभा हुनेछ। दुर्घटनामा ज्यान गुमाएका बालबालिका र स्थानीय अभिभावकप्रति श्रद्धांजली व्यक्त गर्न कार्यक्रम आयोजन गरिएको हो। असोज 23 गते कालिका इंग्लिश बोर्डिङ स्कूलको विद्यालय बस ओक्लेको भीड़मा दुर्घटना हुँदा 4 बालबालिका र 1 स्थानीय अभिभावक गरी 5 निधन भएको सूचनामा उल्लेख छ। दुर्घटनामा चालक सहचालक तथा अन्य बालबालिका घाइते भएका थिए। वडा कार्यालयले मृतकप्रति श्रद्धांजली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। शोक सन्तप्त परिवारजनमा संवेदना व्यक्त गर्दै दुर्घटनाबाट प्रभावित परिवारप्रति सहानुभूति प्रकट गरिएको सूचनामा देख्छ। हिमतालमा पहिरो खसेर गेग्रान सहित बग्दा बुढी गण्डकीमा बाढ़ी आएको सरकारी विज्ञ टोलीले निष्कर्ष निकालेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका भूगर्भविद सहितको टोलीले गरेको अध्ययन अनुसार पहिरो एउटा हिमतालबाट अर्को हिमताल हुँदै तल झरेको देखिएको छ। उक्त क्षेत्रमा धेरै साना हिमताल रहेकाले गेग्रान सहितको पहिरो एकपछि अर्को हिमतालमा खस्दा ठूलो मात्रामा गेग्रान सहितको बहाव आएको टोलीको निष्कर्ष छ। अनुसन्धानमा संलग्न विज्ञका अनुसार 6000 मिटरभन्दा माथि र खसेको पहिरो करिब 5500 मिटरमा रहेको हिमतालमा थुप्रिएर बाढ़ी आएको थियो। टोलीका अनुसार बिहान करिब 4 बजेदेखि 4:30 बजेको बीचमा पहिरो खसेको अनुमान छ। मर्सैंकी नदीमा आएको बाढ़ीले बगाएर ल्याएको गेग्रान ढुंगा र लेदो थुप्रेपछि चामे स्थित मुख्य पुल अवरोध भएको 20 दिनपछि काठको वैकल्पिक पुल निर्माण गरिएको छ। पुरानो पक्के पुलमाथि काठको संरचना बनाएर तल्लो र माथिल्लो मनाङ बीचको आवागमन पुनः सञ्चालन गरिएको हो। नदीको बहाव फर्काउन र पुलमुनि थुप्रिएको ढुंगा माटो हटाउन सम्भव नभएपछि पर्यटकीय सिजनलाई ध्यानमा राखेर रातभर काम गरी अस्थायी काठे पुल निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालले बताउनुभयो। प्राविधिकको सल्लाहमा पुरानो पक्की पुलको संरचनामाथि काठको बलियो संरचना बनाएको छ। यसबाट मुख्य पुललाई थप क्षति नपुर्याई हलुका सवारी साधन र यात्रुको आवागमन सञ्चालन गर्न सकिने खनालले बताउनुभयो। सक्रिय अन्नपूर्ण पदमार्ग अन्तर्गत पर्ने साहसिक गन्तव्य छोराङला पासमा जमेको हिउँ पञ्चायतपछि विदेशी पर्यटकको चहलपहल पुनः शुरू भएको छ। समुद्री सतहदेखि 5,416 मिटर उचाइमा रहेको थोराङला पासमा बाक्लो हिउँ जमेपछि पर्यटकको आवागमन ठप्प भएको थियो। गत असोज 8-11 गतेसम्म परेको विरल वर्षासँगै भएको भारी हिमपातका कारण पदयात्री तथा स्थानीयको आवागमन प्रभावित भएको थियो। मुस्ताङ र मनाङ खण्डमा हिउँ पन्छाएर पदमार्ग सञ्चालनमा ल्याइएपछि सोमबार असोज 26 गते पहिलो पटक 37 विदेशी पर्यटक मुस्ताङ प्रवेश गरेको जनाइएको छ। बुढी गण्डकी नदीमा आइतबार बिहान आएको बाढ़ीपछि गोर्खाको दार्चे गाउँपालिका हुँदै चुम्नुबुरी गाउँपालिकाको जगत गाउँ जाने सड़क अवरूद्ध भएको छ। सड़क अवरूद्ध हुँदा स्थानीय आवाजात ठप्प भएको छ भने प्रभावित बस्तीमा राहत तथा उद्धारको चुनौती देखिएको छ। दार्चे गाउँपालिका 3 वडाधीश लक्ष्मण गुरूङका अनुसार दार्चेको फलामबेसीदेखि माथि बाँसिकसम्म जाने सड़क पूर्ण रूपमा अवरूद्ध छ। सड़कमा पैदल हिँड्न समेत नसकिने अवस्था रहेकाले सवारी साधन सञ्चालनको सम्भावना छैन। शुक्ला गण्डकी 4 दुलीगाउँमा रहेको उन्नति कृषि सहकारी संस्था लिमिटेडले सहकारीमा प्रविधिको उच्चतम प्रयोग गरेर कारोबार गरेका छविलाल पौडेल र कृषि कर्म गरेर सहकारीमा उत्कृष्ट कारोबार गर्ने हरिप्रसाद भण्डारीलाई हिजो सम्मान गरेको छ। सहकारीको 17 वार्षिक साधन सभाको अवसरमा जिल्ला सहकारी संघ तनहुँका सचिव पदम बहादुर बानिया सहकारीका अध्यक्ष मान कुमार तिमला लगायतले उहाँहरूलाई सम्मान गर्नुभयो। सोसन बोल्दै जिल्ला सहकारी संघ तनहुँका सचिव पदमबहादुर बानियाले सहकारीलाई बलियो बनाउन संचालक समिति मात्र नभई प्रत्येक शेयर सदस्यको पनि निरन्तर चासो र योगदान हुनुपर्ने बताउनुभयो। सहकारीका अध्यक्ष मान कुमार तिमलाको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकारको तर्फबाट निरोज भट्टराई सम्मानित कृषक हरि प्रसाद भण्डारी लगायतले बोल्नु भएको थियो। कार्यक्रममा स्वागत उपाध्यक्ष शंकर बहादुर कार्की र संचालन सचिव ध्रुवराज लामिछानेले गर्नुभएको थियो। साथै लेखा समिति संयोजक देवराज अधिकारीले लेखा समितिको प्रतिवेदन पेश गर्नुभएको थियो। हालसम्म मुस्ताङमा उत्पादित 30% मात्र स्याउ जिल्ला बाहिर निकासी भएको छ। असोज 11 गतेको भारी वर्षा कारण बाढ़ी पहिरो र नदी कटानले बेनी जुनसम सड़क 2 सातासम्म अवरूद्ध हुँदा स्याउ निकासी प्रभावित भएको हो। सड़क अवरूद्ध भएपछि यहाँ उत्पादित स्याउ गत वर्षको यसै समयको तुलनामा ज्यादै कम निकासी भएको हो। उक्त सड़क सञ्चालन भएसँगै स्याउ बजार पठाउन थालिएको छ। यस वर्ष स्याउ उत्पादन राम्रो भए पनि सड़क अवरूद्ध कारण व्यापारी र किसानलाई बिक्री तथा व्यवधानमा समस्या परेको कृषि तथा पशु विकास शाखा मुस्ताङका प्रमुख डाक्टर लालमणि अरियालले बताउनुभयो। अहिलेसम्म 70% बजारमा पठाइसक्नु परेमा 30% मात्रै स्याउ जिल्ला बाहिर निकासी भएको उहाँले जानकारी दिनुभयो। अन्तर्राष्ट्रिय समाचार। जर्मनी र बेलायतका विदेश मन्त्रीले युक्रेनमाथि रूसको आक्रमणको जवाबमा रूसमाथि थप प्रतिबन्ध लगाउनु पर्नेमा जोड़ दिएका छन्। जर्मन विदेश मन्त्री जोहान बाडेफुल्ले वार्सा सुरक्षा मञ्च मा आयोजित कार्यक्रममा प्रतिबन्ध खुकुलो पार्ने नभई थप कड़ा बनाउनु पर्ने बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी डिजेलमाथिको अमेरिकी प्रतिबन्ध खुकुलो पार्ने घोषणा गरे लगत्तै जर्मनी र बेलायतको प्रतिक्रिया आएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्। खेल समाचार। पाकिस्तान संघको तेस्रो तथा अन्तिम टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलंका 8 विकेटले विजयी भएको छ। कुशल मेन्डिसको उत्कृष्ट ब्याटिङको मद्दतमा श्रीलंकाले पाकिस्तानलाई 8 विकेटले हराउँदै सान्त्वना जित निकालेको हो। हिजो रावलपिण्डीमा भएको खेलमा पाकिस्तानले दिएको 169 रनको लक्ष्य श्रीलंकाले 17.1 ओभरमा 2 विकेट गुमाएर पूरा गरेको थियो। अवस्त हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यो तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुनेका चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउने समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 65-414-378, इमेल newsshukladakei@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ। सदस्य बनेर मात्रै कारोबार गरौ। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ। ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौं। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौ।
4: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
3: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
5: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: प्रोभाइडर गम बहादुर केसी, केसी इलेक्ट्रोनिक्स एन्ड जीके साउन्ड सिस्टम, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 98-560-62-505।
7: प्रोभाइडर धन बहादुर थापा, ढोरबराही फेन्सी, शुक्ला गण्डकी 4 दुलेगौडा, भित्री बजार, फोन 98-460-81-399।
8: प्रोभाइडर विपिन वागले, डिजी लिंक नेटवर्क प्रणाली, शुक्ला गण्डकी 4 दुलेगौडा, भित्री बजार, फोन 98-560-62-618।
9: प्रोभाइडर पूर्ण बहादुर आले, पूर्ण कपड़ा पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, भित्री बजार, फोन 98-460-81-395।
10: प्रोभाइडर विमल प्रसाद रिमाल, रिमाल हार्डवेयर, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 98-560-20-521।
11: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
12: ए भाइ पनि बरेली टेलर्स हुँदा हुँदै सिको चिन्ता के भने?
11: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
12: हाँसो होइन कि भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर्स जस्तो हो र भने।
11: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानुपर्छ क्या हो?
13: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडीमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडीमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
14: बरेली टेलर्स दुलेगौडा भित्री बजार प्रोपाइटर प्रेम परियार मोबाइल 9841608029 दमौली शाखाको लागि सम्पर्क 9807613425।
15: विकृति विसंगति रहित तरिकाले हाम्रा चाडपर्व मनाऊ संस्कृतिको संरक्षण गरौ।
16: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बन्ध 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग शुभचिन्तक शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रोपाइटर संगीता ढकाल
15: सौरिन मिनीमार्ट शुक्ला गण्डकी 5 सूर्योदय चोक मोबाइल 9851130।
17: सौरेन फार्मेसी शुक्ला गण्डकी 5 मिल डाँडा तल हो मोबाइल 9841149422।
18: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
19: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
18: हो त नि, अब चाहिँ राम्रो भयो।
20: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
18: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
21: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
22: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
15: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
22: प्रोपाइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 9856602630।
21: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
23: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउँ न है।
24: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
23: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडीमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
21: रस्तु बेबील्यान्ड शुक्ला गण्डकी 4 दुलेगौडा
23: मोबाइल 9856605777।
15: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व बडा दशैं दीपावली छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा उद्योगी व्यवसायी सेवाग्राही शुभचिन्तक शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
16: शाखा प्रबन्धक शम्भु पौडेल रिलायबल नेपाल लाइफ इन्सुरेन्स शुक्ला गण्डकी 4 दुलेगौडा शाखा परिवार मोबाइल 9852174231।
15: शाखा प्रबन्धक विशाल प्रधान एवं सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनी सलीको दुलेगौडा शाखा परिवार शुक्ला गण्डकी 4 दुलेगौडा

0: कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
1: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौंडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
0: मोबाइल 9856043952 र 9806656586।
1: अब पद्मा फार्मेसीमा छाला, कपाल, यौन तथा कुष्ठरोग विशेषज्ञ सेवा। शुक्ला गण्डकी 4, दोलेगौंडा स्थित पद्मा फार्मेसीमा हरियो खर्क अस्पताल पोखरामा कार्यरत छाला, कपाल, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर कुशल गुरुङ प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार आउनुहुने भएकाले छाला, सौन्दर्य, कपाल, यौन तथा कुष्ठरोगसँग सम्बन्धित बिरामीले सम्पर्क गरी लाभ लिनुहोला।
2: छाला, कपाल, यौन तथा कुष्ठरोगको सफल उपचार,
1: स्किन र कपाल परिचयन,
2: मुसा तथा कोठी आधुनिक मेसिनद्वारा हटाइने,
1: साथै गुणस्तरीय औषधि र प्रयोगशाला सम्बन्धी सेवाको लागि सम्झनुहोस्।
2: पद्मा फार्मेसी, शुक्ला गण्डकी 4, दुलेगोन्डा,
1: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकै,
2: शुक्ला गण्डकी युवा क्लबको सटरमा।
1: प्रोप्राइटर भीम शाह। मोबाइल 9271461444।

0: शुक्ला गण्डक एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0656-90-065, मोबाइल 98166-34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेसन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पिटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0656-90-511।
4: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व बडा दशैं, तिहार, छठ पर्व 2083 र नेपाल सम्बत 1147 लगायत चाडपर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरूमा नवदुर्गा भवनीले सधैं आशीर्वाद प्रदान गरिरहन् भनी हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: अध्यक्ष नारायण घिमिरे एवं विश्व हिन्दू महासंघ शुक्ला गण्डकी नगर समिति परिवार।
4: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: प्रोप्राइटर उत्तम मल्ल, ढोरबराही बेकरी, शुक्ला गण्डकी 4, दुलेगौडा हेल्प पोस्ट, मोबाइल 98-141-70-223।
4: प्रोप्राइटर सुजन सुवेदी, केक टाउन बेकरी एण्ड क्याफे, शुक्ला गण्डकी 4, दुलेगौडा, मोबाइल 97-160-36-456 र 98-166-62-609। टिकटक केक टाउन बेकरी क्याफे।
5: प्रोप्राइटर रमानन्द चौधरी, चौधरी तरकारी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, मोबाइल 98-460-66-299।
7: प्रोप्राइटर ऋषि आचार्य, हेप्पी फ्यामिली स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, मोबाइल नम्बर 98-464-06-276।
6: प्रोप्राइटर मनराज गुरुङ, क्रिस्मी कलेक्सन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौडा, मोबाइल 98-171-64-131।
8: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
9: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
8: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
10: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
9: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
10: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि
9: पोखरा जाने बाटोतिर।
11: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
9: थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-62-827 र 98-644-35-031।
12: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
13: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
12: ए मेरी तिते करेली त्यसरी नरिसाउ न बरु भन न किचनको साउन्ड किन कहाँ जाने
13: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर त्यही जाउँ न किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेट पनि गर्न पाइन्छ बुझ्नुभयो
12: हजुर राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू राइस कुकर प्रेसर कुकर ग्यास चुलो सेट पंखा लगायत अत्यन्त सस्तो मूल्यमा सम्झिनै पर्ने ठाउँ
14: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बन्केवा चोक
15: राम्रो नहुने त कुरै भएन नि फतौरियामै गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ
16: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु
15: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू कार्पेट डोरम्याट सन्ना प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ
17: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
14: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 बीपी चोक
17: प्रोप्राइटर प्रकाश न्यौपाने सम्पर्क 0765702625 मोबाइल 9856338 78 9461 56 58
18: हार्दिक शुभकामना नेपालीहरूको महान पर्व विजया दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्वत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग शुभचिन्तक शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धिसँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
19: प्रोप्राइटर संगम बानिया सूर्य बहादुर बानिया दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0765414142 प्रोप्राइटर दीपक नेपाली दीपशिखा अटो ट्रेड हिरो शोरूम शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ सेवा हस्पिटलको पारिपट्टि 300 मिटर माथि पोखरा जाने बाटो मोबाइल नम्बर 9856061999 प्रोप्राइटर मनी श्रेष्ठ नारायण भाडा पसल शुक्ला गण्डकी 7 खैरेनीटार मोबाइल 9842604756
20: प्रोप्राइटर अर्जुन कुमार श्रेष्ठ शुभ फेन्सी स्टोर शुक्ला गण्डकी 7 खैरेनीटार तनहुँ मोबाइल नम्बर 9852204005
18: हार्दिक शुभकामना नेपालीहरूको महान पर्व विजया दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्वत 1147 पावन अवसरमा सम्पूर्ण मान्य गुरूजन आजीवन सदस्य समितिका पदाधिकारी एवं सदस्य साधकहरू शुभेच्छुक आफन्तजन आमा बुबा दाजुभाइ तथा दिदी बहिनी र समस्त नेपालीहरूमा सुस्वास्थ्य एवं आर्थिक समुन्नतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं
21: योग युक्त शुक्ला गण्डकी रोग मुक्त शुक्ला गण्डकी नियमित रूपमा योगमा जुटौं निशुल्क उपचार गरी स्वास्थ्य लाभ गरौं अध्यक्ष मीन बहादुर भुजेल एवं पतञ्जली नगर योग समिति शुक्ला गण्डकी परिवार
22: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलौड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है ल पत्तै छैन है तिमीलाई दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
23: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलौड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ
22: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला शुक्लागण्डकी चार दुलेगौडा तनहु। प्रोपाइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0 65 4 14 142, मोबाइल 98 5 60 23 128 र 98 4 62 14 726।
0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्मत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभ चिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोपाइटर एक नारायण गौतम, गौतम दाना पसल, शुक्ला गण्डकी चार दुलेगौडा बेपी चोक, मोबाइल 98 4 61 0 90 23। हामी कहाँ विभिन्न जातका चल्लाहरू, पशु पंक्षीका दाना, चोकर, कोदो, मकै, पिना, अण्डाका क्रेट, त्रिपाल, दाना पानीका भाँडाहरू, टनेल, प्लास्टिक, कृषि औजार, उन्नत जातका बिउ बिजन, बेर्नाहरू साथै पशु पंक्षीका भिटामिन पाइन्छ।
21: प्रोपाइटर रमानन्द चौधरी, चौधरी तरकारी पसल, शुक्ला गण्डकी चार दुलेगौडा, मोबाइल 98 4 60 66 289।
20: प्रोपाइटर सुनिल कुमार शाह, सुनिल मिठाई पसल एन्ड चार्ज सेन्टर, शुक्ला गण्डकी चार दुलेगौडा तनहु, माछा पुर्से ब्याङ्कको आडमा, मोबाइल नम्बर 98 191 75 732।
1: प्रोपाइटर सलिम मिया, एरोमा अनम सस्तो कस्मेटिक पसल, शुक्ला गण्डकी चार दुलेगौडा, मोबाइल 98 4 61 59 02 28।
2: शुक्ला गण्डकी एफएम 97.6।
21: तपाईको आजको राशिफल।
22: शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा।
21: तपाईँको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना।
22: तपाईँको गाउँघर, टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी।
21: यी सबै एकै ठाउँमा, कार्यक्रम सुखद बिहानी।
3: नमस्कार, कार्यक्रम सुख बिहानीमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुता रिमा। कार्यक्रम सुख बिहानीमा र दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी तपाईँको राशिफल, तपाईँको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई स्थान दिने गर्दछ। आज मेरो 2083 साल असोज महिनाको 28 गते भयो भने सुब 2026 अक्टोबर 14 तारिक सम्म 1948 नेपाल सम्म 1146 सुन 6:04 पाउने सुरक्षा साँझ 5:37 पाउनेछ। आज विश्व गुणस्तर दिवस आश्विन शुक्ल पक्षको चतुर्थी तिथि। कार्यक्रम शुरू गर्नु आज दिनभरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको जानकारी भएर चारपट पन्न बजे तपाईँले राष्ट्रिय जुनसँगै विभिन्न मंगल दिन सुन्नुभयो। 5:05 संगीतहरू, 5:30 शुक्ल गण्डकी समाचार, 6:36 कार्यक्रम, 7:37 नेपाली भयो, 7:36 शुक्ल गण्डकी समाचार, 7:45 भने राष्ट्रिय संगीतहरू, 7:30 तपाईँ सुनिन्छ कार्यक्रम शुक्र बिहानी, 8:00 9:00 विभिन्न राष्ट्रिय संगीतहरू, 9:15 नेपाल खबर, 9:15 ग्राम बेसीको भाका, 10:10 शुक्ला गण्डकी समाचार, 10:15 हेलो शुक्ला गण्डकी, 12:12 नेपाल खबर, 12:15 भक्ति संगीतहरू, 1:00 लोकी संगीतहरू, 2:00 3:00 संगीतहरू, 3:00 3:15 नेपाल खबर, 3:00 4:00 फिल्मी संगीतहरू, 4:00 5:00 आधुनिक संगीतहरू, 5:00 5:15 शुक्ला गण्डकी समाचार, 5:15 6:00 लोक चौतारी, 6:00 7:30 नेपाल दर्पण, 7:30 7:00 महिला माता बसेकी संगीतहरू, 7:30 7:00 शुक्ला गण्डकी समाचार, 7:30 8:00 अभिनयी संगीतहरू, 8:00 8:30 पनि अभिनयी संगीतहरूलाई कार्यक्रम स्थान दिने गर्छ। 7:30 9:00 विभिन्न नेपाली सबै साँझ भर्खर, 9:10 अभिनयी संगीतहरू, 10:10 शुक्ला गण्डकी समाचार, 10:00 शुक्ला गण्डकी समाचार पछि आजको हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पूरा हुने गर्दछन्। भोलि बिहान 4:55 हाम्रा कार्यक्रमहरू पुनः प्रसारण हुने गर्दछन्। यस्ता दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी थियो। जानकारी बस्दा दुनिया पालो रहेको छ। तपाईँहरूको राशिफलको राशिफल सुरुवात गरौँ मेष राशिबाट। मेष राशि नमा

आज रोजगारको अवसर मिल्नेछ, त्यसको रूपमा सरकार पाइएला साना यात्राबाट भने राम्रो सफल मिल्नेछ, प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ, विदेशबाट राम्रो समाचारहरू प्राप्त हुनेछ, प्रणय सम्बन्ध भने बढ्ने समय रहेको छ, कुनै शुभ कार्य गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानलाई स्मरण गरी कार्य गर्दा राम्रो हुनेछ। वृष राशि, वृष राशिमा छ

सहयोगहरूको साथै धन र ज्ञानमा वृद्धि हुनुका साथै जीवनशैली परिवर्तन हुने सहयात्राको अवसर र अतिथ्य प्राप्त हुनका साथै आमदानीका स्रोतहरू बन्नेछन् भने प्रियजनसँगको भेटघाट र पहाड़ले प्रसन्नता दिनेछ। प्रेमका सम्बन्धहरू अझ प्रगाड बन्नेछ भने विलासितामा रुचि बढ्नेछ। मिथुन राशि, मिथुन राशिमा काकेको घाँगा चाकेको प्रयत्न गर्दा सजिलै लक्ष्य पुग्न सकिनेछ र प्रतिस्पर्धा विजय प्राप्त हुनेछ। भौतिक साधन जुट्नुका साथै दिगो फाइदा हुने कामको थालनी हुनेछ। सानो प्रयत्नले पनि ठूलो आवश्यकताहरू पूरा हुनेछन्। अघिल्लो सफलताले थौसला जगाउनेछ भने भविष्यका लागि बलियो जग बस्नेछ। कर्कट राशि, कर्कट राशिमा डाडी डुडेडो सुख समाचारले दिनुसार पुनः रहनेछ। भौतिक क्षमतामा फराकिलो भन्नुका साथै मेहनतले प्रतिष्ठित कामहरू सम्पादन हुनेछ। केही सम्झौताहरू गर्नु परे पनि अधिकार प्रतिष्ठा सुरक्षित रहनेछ। भौतिक साधनहरू जुट्नेछन् र लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। अध्ययनमा प्रगति हुनेछ। सिंहराशि, परिस्थिति अनुकूल बन्दा नजिकका साथीभाइहरूसँग असमझदारी बन्न सक्छ। समयमै सचेत नभए शुभचिन्तकहरू पनि टाढिन सक्नेछन्। बिना विचार बोलिने वचनले समस्या निम्ताउन सक्छ। अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिनेछन् र अरूको स्वार्थका लागि उपाय भइने डर रहन्छ। कन्या राशि, कन्या राशिमा कर्म क्षेत्रमा नयाँ आयामहरू थपिनेछ भने पुरस्कारद्वारा नाम दाम र प्रतिष्ठा कमाउने बेला छ। व्यापार व्यवसायमा विशेष लाभहरू हुनुका साथै प्रतिस्पर्धीहरू प्रस्त हुनेछन् भने अवरोधहरूको साथ सहयोगले सोचेको प्रतिफल र हात लागि हुनेछन् भने मेहनतको फलले सफल उचाइमा पुर्याउनेछ। तुलाशिमा चुनौती र अवसरको उत्तर तारा बीच धैर्य एवं लगनशीलताले मात्र सामान्य उपलब्धि दिलाउनेछ। कामको मिश्रण मिल्दा पछि पनि नै र अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्यका केही चिन्ताहरू थपिनुका साथै अध्ययन र लक्ष्य प्राप्ति ढिलाइ हुनेछ। वचन दिँदा सावधानी अपनाउनुहोला। वैशाख राशि, विश्वासमा कामको अवसर आए पनि भेटघाट र शिष्टाचारमा समृद्ध हुनेछ। खानपानको शोकै स्वास्थ्यप्रति कुल असर पर्न सक्छ। रुकेका कामहरू दोहोऱ्याएर परिणाम गर्दा नतिजा निकाल्न सकिनेछ। सहयोगी हातहरू प्रशस्तै भेट्नेछन् भने टाढाका परिवारजनसँग पुनर्मिलन हुनेछ। धनुराशि, धनराशि आकस्मिक खर्चले अर्थ अभावहरू आर्थिक संकट देखा पर्न सक्छ भने परिस्थितिले आफन्तबाट टाढिन बाध्य बनाइनेछ। व्यापार व्यवसायमा लगानी बढ़ाउनु पर्ने अवस्था आए पनि फजुल खर्चबाट जोगिनु पर्नेछ। पछि देखिएको विदेश विदेशको यात्राको योग रहेको छ भने खर्च बढ्नेछ। छरछिमेकमा समझदारी बढ्न सक्छ। मकर राशि, मकर राशिमा खकी कुखिएको गागी दिनरातमा अत्यन्तै लाभदायक रहनेछ भने रोकिएका कामहरू गर्ने र जिम्मेवारीहरू पनि थपिनेछन्। राम्रै व्यापारमा राम्रै फर्क मार्ने समय रहेको छ भने श्रमको उचित मूल्याङ्कन हुनुका साथै सञ्चित धनहरूको सदुपयोग हुनेछ भने समयमै दिगो कामको थालनी हुनेछ। कुम्भ राशि, कुम्भ राशिमा नयाँ कामको प्रस्ताव आउनुका साथै रचनात्मक कार्यबाट ठूलो फाइदा हुनेछ। विशेष व्यक्तिहरू सँगको सम्बन्ध गाढा बन्नेछ र समाजमा प्रभाव जमाउन सकिनेछ। सजिलै काम बन्नेछ। चुनौतीहरूलाई पछ्याउँदै भविष्यको बलियो जग बसाउने सुवर्ण अवसर प्राप्त हुनेछ। अन्तिममा मिन्दासनमा आक्षे पहिलेको कमजोरीहरू सुधार गर्दैछ जस्तै प्रगति गर्न सकिनेछ। आध्यात्मिक भावनाले धर्म कर्म र सेवामूलक काममा जोडिनेछ। साथीभाइहरूको भरपूर सहयोग मिल्नुका साथै भौतिक साधनहरू जुट्नेछन्। नोकरी तथा व्यवसायमा विशेष लाभ मिल्नेछ र नयाँ कामको थालनी पनि हुनेछ। राशिफलमा जस्तो भने त पनि भाग्य भन्दा क्रमशास दिनुहोला। तपाईँको आजको दिन शुभ अनि सुखद बितोस्। तपाईँको राशिफल पछि नेपाल रहेको जन्मदिनको शुभकामना।

आज मिति 2083 साल असोज महिनाको 28 गते बुधबार आज जबरजस्त जन्मदिन परेको छ। जबरजस्त जन्मदिन मनाउँदै हुनुहुन्छ तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछ। तपाईँको सुस्वास्थ्य दीर्घायु साथै उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछ। मेरो व्यक्तिगत तर्फबाट तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ। तपाईँ लागि तारिखको र तपाईँले इच्छाको काम गर्दा हो। तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त

यताको राम्रो इष्टमित्र दाजुभाइ साथी सङ्गी आफ्नो आफन्तको कसैको जन्मदिन परेको छ, हाम्रो यस कार्यक्रम मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचनालाई टिपाउनु भयो भने हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछ। बिहान ठिक 7 बजे अथवा दिन तपाईँलाई पाइक परेको समयमा तपाईँले फोन मार्फत जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचनालाई टिपाउनु भयो भने हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछौ। आजको लागि भने हाम्रो निर्धारित समय सकिएको छ, भोलि बिहान पुनः यसै समयमा तपाईँको माझमा पुनः उपस्थित हुने नै छौ। त्यतिसम्मको लागि म कार्यक्रम प्रस्तुतारीमा पनि बिराउँछु। तपाईँको बिहान तपाईँको दिन शुभ अनि सुखद बितोस्। सबै पनि सुन्दै गर्नुहोला। शुक्ला गण्डकी FM 97.10।

0: कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-1475।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 8 बज्यो।

0: हजुर दान गरौ।
1: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
2: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
0: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
1: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी आस्थान हो।
3: चितौन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौं।
4: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
3: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन स्टिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेड, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
4: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
3: सम्पर्क चितौन प्लास्टिक पसल, शुक्ला गण्डकी 4, दुलेगौंडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
4: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9816561187।
5: यही हो मौका, पर्यो पर्यो, ठ्याक्कै पर्यो।
6: होइन हौ, कसरी पर्यो?

0: पहाड़ सीधे 10 लाख सम्म श्योर शॉट कैश उपहार फुल 100% कैश बैक हरेक हप्ता एक जनालाई इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एक जनालाई एयरबर्ड उपहार नागरिकताको भरमा इजी फाइनेंस र एक्सचेंज को सुविधा शर्तहरू लागू हुनेछन्
1: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरूम शुक्ला गण्डकी 4-2 गौडा सम्पर्क 0658-90-2-99 र 98-560-61-99
0: हिरो सिजी मोटर्स
2: होइन यसो आमा चाहिँ कहाँबाट छोनेको
3: कुटिहाँस्नु भन्यो यस्तो पङ्खा चलिरहेको देखिनु भन्यो
2: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो आमा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
4: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
3: चेस्का बाजे चाँचो पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउस ओयरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
5: अब सीजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौडा तनहु प्रोभाइडर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 98-560-30-324
6: शुभकामना नेपालीहरूको महान पर्व विजया दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग शुभचिन्तक शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
7: प्रोपाइटर राजु विश्वकर्मा स्याङ्जा धनलक्ष्मी सुनचारी पसल शुक्लानन्दकी 4-2 फोन 98-141-33-222 शेयर धनी सदस्य सरस्वती सिग्देल शुक्ला गण्डकी 4-2 प्रोपाइटर मुक्ति प्रसाद शर्मा सोनो सिसा प्लाई पसल शुक्ला गण्डकी 4-2 फोन 98-560-63-827 प्रोपाइटर लक्ष्मी राज वाग्ले दीर्घायु फर्निचर सोरूम शुक्ला गण्डकी 4-2 फोन 98-560-60-268 प्रोपाइटर सुजल खार ठकुरी भगवान सेनेटरी शुक्ला गण्डकी 2 गाछे पानी फोन 98-560-20-675
8: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गण्डकी 4-2 प्राइम बैंक संगे शुक्ला गण्डकी एफएम को पारीपट्टी मोबाइल नंबर 98-560-30-982 र 97-065-20-2

0: टीवीएस साथ छ हाम्रो
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोप्राइटर अर्जुन सापकोटा, सापकोटा निर्माण सेवा, शुक्ला गण्डकी 6 खैरेनी टार, मोबाइल 9856023420, 9801454674, ढुङ्गा, बालुवा, गिटी, बोल्डर, माटो, चोकर, प्लास्टर बालुवा, ग्राभेल बालुवा आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर कुलबहादुर लम्साल, दुलेगौंडा भेटेरिनरी सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौंडा, मोबाइल 9856034881।
2: प्रोप्राइटर बलराम पाण्डे, पाण्डे लाइट हाउस, शुक्ला गण्डकी 4, दुलेगौंडा, मोबाइल 9842957704।
3: प्रोप्राइटर रामकुमार श्रेष्ठ, श्रेष्ठ जिप्सन इन्टरप्राइजेस, शुक्ला गण्डकी 2, गाछे पानी, मोबाइल नम्बर 9807677652।
2: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बन्ध 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: जीके रेफ्रिजरेटर, शुक्ला गण्डकी 4, दोलेगौंडा, बीपी चोक, नेवार समाज, सटर लाइन, मोबाइल 9856044042।
2: प्रोप्राइटर प्रदीप मल्ल, मल्ल कलर हाउस एन्ड इन्टेरियर डिजाइन, शुक्ला गण्डकी 8, ढोरफिर्दी तनहु, मोबाइल 9856051532। रंग रोगनमा 3-10 वर्षको ग्यारेन्टी, पेरिस, पुटिङ, टेक्चर गर्नुका साथै पुरानो घर लिकेज भएमा ग्यारेन्टीका साथ वाटर प्रुफिङ गरिन्छ।
1: प्रोप्राइटर दीपक नेपाली, दीपक चाउमिन उद्योग, शुक्ला गण्डकी 7, स्याउली बजार, मोबाइल 9865093625।
3: प्रोप्राइटर कृष्ण प्रसाद भूषाल, युनिभर्सल कम्प्युटर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौंडा तनहु, मोबाइल 9856060242।
1: प्रोप्राइटर दिनेश श्रेष्ठ, निकेश श्रेष्ठ, इन्द्रेणी रंग पसल, शुक्ला गण्डकी 4, दोलेगौंडा, बनकेवाचो, मोबाइल 9858005008।

आदरणीय श्रोतागण, वर्तमान समाजमा विद्यमान सामन्ती तथा विकृत पुँजीवादी संस्कृतिको विरूद्ध नयाँ जनवादी संस्कृतिको पक्षमा अविरल संघर्ष गर्दै जनतासँग जुझारू एकता कायम राख्न अनेरा सुबिउ छैठौंको 11 औं राष्ट्रिय सम्मेलनको सु अवसरमा रक्तिम सांस्कृतिक अभियान प्रस्तुत गर्दछ जनवादी गीतहरू।

0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभ चिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तर उत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोपाइटर ईश्वर मल्ल, मल्ल सिरक डस्ना उद्योग, पुरानो कपडा पेल्ने ठाउँ, शुक्ला गण्डी 4 गल्छिना, मोबाइल 9811770055, 9842722678।
2: प्रोपाइटर बालकृष्ण बिक, कृष्ण आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट, शुक्ला गण्डकी 4 बीपी चोक, मोबाइल 9841649304 र 9811745048।
3: प्रोपाइटर गोविन्द सिगदेल, सिगदेल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौड़ा मेन रोड, मोबाइल नम्बर 9556028543।
4: प्रोपाइटर कृष्ण श्रेष्ठ, कनेक्ट अस्ट्रेलियन एजुकेशन एन्ड भिजा सर्विसेस, मोबाइल 9856032493।
5: प्रोपाइटर सुमीप श्रेष्ठ, शिव बहादुर श्रेष्ठ, जय शिव इलेक्ट्रोनिक पसल, शुक्ला गण्डकी 4 दुलेगौड़ा, मोबाइल नम्बर 9811745234।
6: आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस, शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा। प्रोपाइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 9827109066 र 9840904530।
1: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
7: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
1: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेभेन कन्सल्टिङ ग्रुप छ नि।
7: हजारौंको सन्तुष्टि सँगै भिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
1: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिजा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
7: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानेडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
1: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
7: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभेनलाई सम्झनुहोस्। मेभेन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेड मल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा,
1: मोबाइल 9808535995, फोन 0615685559।
8: सिम्स केयर गिभर्स ट्रेनिङ, केयर विथ कम्प्यासन, सर्भ विथ हार्ट।
1: सिप सिक्नुहोस्, भविष्य सुनिश्चित बनाउनुहोस्। सिटी भिटी द्वारा सम्बन्धन प्राप्त सिम्स केयर गिभर्स दुलेगौडामा सिटी भिटीको पाठ्यक्रममा आधारित 390 घण्टा तालिम।
8: हाम्रा विशेषताहरू:
1: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण,
8: व्यावहारिक र प्रयोगत्मक सिकाइ,
1: रोजगारको लागि मार्गदर्शन तथा सहयोग,
8: सिप मूलक गुणस्तरीय र प्रमाणकारी तालिम,
1: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर। भर्ना गर्ने अन्तिम मिति 2083 साल भदौ 31 गते सम्म।
8: स्थान सिम्स केयर गिभर्स, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु।
1: सम्पर्क 9856044343, 9801443688, 9801443688, 9560717773।
9: डोन्ट मिस दिस अपर्चुनिटी।
0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभ चिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण

0: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
1: चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टीवी जित्ने मौका तपाईँको।
0: नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
1: चाड पर्वको अवसरमा माछापुस्रे बैंक भवन दुलेगुडा स्थित प्रार्थना गीत एन्ड किचन सेन्टरमा 3000 रुपियाँसम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन, 5000 सम्मको खरिद गर्दा 2 कुपन।
0: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टीवी पाउनुहुनेछ। द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ। दुई जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
1: उपहार योजना 2083 साल पुस 14 गतेसम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरको प्राङ्गणमा।
0: लक्की ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीको लागि प्रार्थना गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 दोलेगौडा, माछापुच्छ्रे बैंकको भवन,
0: प्रोप्राइटर भरत श्रेष्ठ, मोबाइल 9560658070।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: प्रोप्राइटर कोपिला महत, शुक्ला गण्डकी फेसन गार्मेन्ट उद्योग, शुक्ला गण्डकी 7 मिल डाँडा, मोबाइल 98461683।
4: प्रोप्राइटर देवेन्द्र ढुङ्गाना, सूर्य ढुङ्गाना, सूर्यदेव मिनरल वाटर, शुक्ला गण्डकी 2 गाछे पानी, मोबाइल 98065073481। शुद्ध पानी चाहिएमा सूर्यदेवलाई सम्झनुहोस्, ट्याङ्कको पानी पनि सप्लाई गरिन्छ।
2: प्रोप्राइटर खड्का बहादुर विश्वकर्मा, जय शिव सुनसारी पसल, शुक्ला गण्डकी 4 बनकेवा चोक नजिकै, मोबाइल नम्बर 98460686965। राशि अनुसारका पत्थर, छापावाला सुनसारीका तयारी तथा अर्डर अनुसारका गरगहना खरिद बिक्री गरिन्छ।
5: प्रोप्राइटर प्रवेश संगिनी, शुक्ला मोटर्स प्राली एण्ड होन्डा सोरूम, शुक्ला गण्डकी नगरपालिका 4 दिनेगौड़ा, सम्पर्क 065414120।
6: यमाहाले ल्यायो दशैं तिहार अफर, सहज सजिलो अफर, आकर्षक बलिया हाइब्रिड याफाई टेक्नोलोजी का यमाहा बाइक स्कूटर खरीद में घरमै बसी 1,00,000 सम्म नगद जित्ने मौका नगुमाउनु होला र ली सकेपछि 10,00,000 सम्म नगद जित्ने मौका। आफैले बटन थिच्नुहोस्, नगद जित्नुहोस्, साथै बाइक स्कूटरमा 2 वर्षको वारेन्टी र फ्री हेलमेट भएको पनि सहर्ष जानकारी गराउँदछौ। आउनुहोस् यस पटकको चाड पर्व यमाहासँग।
7: सुन्दर अटो ओक्स, यमाहा सोरुम, दुलेगौडा बजार, तनहुँ। सम्पर्क 065414221, मोबाइल 98565391। प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
8: yes, यमाहा।
9: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
10: होइन, कति पुन मोबाइल भन्दै कराएको?
9: दुईवटामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सिन्छ कि भनेर सम्झेको हो कि?
10: कहाँ छ पुन मोबाइल?
9: यही दुईवटामा तरकारी पसलको आडैमा छ।
10: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्, 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
9: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
10: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98191974888 र 98448400000।
5: यस तल सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असोज 31 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
10: पोखराका हारजोनी तथा नशा रोग विशेषज्ञ डाक्टर विजय परियार,
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान, थाइरोइड सहित विजय एक्सरे डाक्टर सन्तोष बराल, मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञ सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक, तनहु। फोन 065414377, मोबाइल 98560443।
3: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
5: प्रोपाइटर धर्मराज पोखरेल, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, सुगला गण्डकी 4 दुलेगौडा, फोन 98171 90120।
4: प्रोपाइटर सुमन सापकोटा, बाराही यूपीबीसी एन्ड आल्मुनियम, सुगला गण्डकी 4 गाछे पानी, फोन 98560 22938।
5: प्रोपाइटर विकास श्रेष्ठ, व्हाइट हाउस पार्टी प्यालेस, सिर्जना चोक पोखरा, फोन 98560 36504।
4: प्रोपाइटर रामकुमार श्रेष्ठ, फुलबाराई डेभलपर्स प्राली, सुक्ला गण्डकी 4 दोलेगौड़ा, फोन 98560 62055।
5: प्रोपाइटर सन्दीप श्रेष्ठ, दुलेगौड़ा सपिङ सेन्टर, सुक्ला गण्डकी 4 दुलेगौड़ा, फोन 98560 28587।
0: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
11: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरिनी टायरमा मर्मत गरे भइहाल्यो नि।
0: खैरिनी टायर कहाँनिर छ यो राजु टायर?
11: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
0: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
11: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, सुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ, मोबाइल नम्बर 98560 62452।
12: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
13: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर।

0: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाऊ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
1: कौरव पाण्डवको बीचमा त्यत्रा सय भाइ जाजलले एउटैले सारले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए, तर भगवान सारा थिए, अर्जुनको दाइना भएर भगवान रहनुभयो।
2: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर

0: दाजु बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
1: भाइ पनि बरेली टेलर सुँदा हुँदै सिको चिन्ता के भने?
2: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिदिन्छ कि क्या हो?
0: हाँसो होइन कि भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर सस्तो हो र भने।
2: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ कि क्या हो?
3: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्लागण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
4: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460 89 29। दमौली शाखाको लागि सम्पर्क 98060 13 425।
5: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: प्रोपाइटर सुभाष चन्द्र गिरी, न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, हेल्प पोस्ट चोक नजिकै। फोन 98560 20630।
7: प्रोपाइटर केशर बहादुर तिमसेना, तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 98560 00778।
8: प्रोपाइटर कमल चन्द्र लम्साल, लम्साल होटल एन्ड लज, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 98411 95442।
9: प्रोपाइटर राजेन्द्र पौडेल, सुलभ मोबाइल एन्ड एसेसरी, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 98463 23111।
10: प्रोपाइटर दिनेश घिमिरे, चण्डिकालिका सुनसादी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 98560 62 09 00।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175.
1: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 9 बजे हो।
2: A complete piping solutions.

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। घटस्थापना यता 188,000 भन्दा धेरै काठमाडौँ उपत्यकाबाट बाहिरिए। दशैंको टीका अघि नै आरूघाटमा बेलीब्रिज जोडेर गाड़ी सञ्चालन गरिने। खाना पकाउने ग्यासको अभाव अझै हटेन। फरक सिलिण्डर साटफेरको व्यवस्था आजसम्म मात्रै लागू हुने। प्रसारण र वितरण लाइन मर्मत गरी मुस्ताङ र अन्नपूर्णमा विद्युत आपूर्ति नियमित। आज र भोलि पहाड़ी र हिमाली थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना। भारत बिहारको गंगा नदीमा डुंगा दुर्घटना, बाल बालिका सहित 13 जनाको ज्यान गयो। र पाकिस्तानसँगको तेस्रो तथा अन्तिम T20मा श्रीलंका 8 विकेटले विजयी। नेपाल खबरमा अब पूरा खबर। दशैं मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिनेको संख्या झण्डै 2 लाख पुगेको छ। घटस्थापना यता हिजोसम्म 188,000 जनाले काठमाडौँ उपत्यका छाडेका उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी रविन्द्र खनालले जानकारी दिनुभयो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि हिजोसम्म 27,700 गाडीबाट 188,000 जना काठमाडौँ उपत्यकाबाट बाहिरिएका हुन्। काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ़दै गएको छ। साथै 24,600 गाड़ीबाट 1,60,000 यात्रु भने काठमाडौँ उपत्यका भित्रिएका छन्। दशैं नजिकै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न पेशा व्यवसायको सिलसिलामा काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका नागरिक आफ्नो जन्मथलो गाउँघर फर्किन थालेपछि उपत्यकाका प्रमुख नाकामा यात्रुको चहल पहल सहित चाप पनि बढ़ेको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागडुंगा, फर्पिङ, थाङकोट, भीमडुंगा, तीनपिप्ले, चाँखु, भक्तपुर र भट्टे डाँडा लगायतका नाकाबाट यात्रुहरू बाहिरिने क्रम बढ़ेको हो। बुढ़ीगण्डकी नदीमा आइतबार आएको बाढ़ीका कारण गोरखा र धादिङ जोड्ने आरूघाटको मुख्य मोटरेबल पक्की पुल बगाएपछि यातायात अवरूद्ध छ। यो क्षेत्रमा यातायात सञ्चालन गर्न सरकारले काम अघि बढ़ाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार पक्की पुल बगाएपछि तत्काल अस्थायी बेलब्रिज निर्माणका लागि 7 ट्रक आवश्यक निर्माण सामग्री हिजो निर्माण स्थल पुर्याइएको छ। बुढ़ीगण्डकीमा आएको बाढ़ीले आरूघाट गाउँपालिका 9 नयाँ पुलमा गोरखा र धादिङ जोड्ने आरूघाटको पक्की पुल बगाउँदा पुलको 3 खण्डमध्ये गोरखातिरको खण्ड बगाएको थियो। सड़क डिभिजन कार्यालय हेटौँडाबाट पठाइएको निर्माण सामग्री गोर्खा बजार हुँदै आरूघाट पुर्याइएको छ। आइतबार बिहान उत्तरी गोर्खाको सिर्गी हिमाल क्षेत्रमा पहिरो जाँदा नदी थुनिएर आएको आकस्मिक बाढ़ीले पुलको गोर्खातर्फको 22 मिटर आरसीसी भाग बगाएपछि दुई जिल्लाबीच सड़क सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो। दशैंको टीका अघि अर्थात अबको 1 हप्ताभित्र बेलीब्रिज जडान गरी यातायात सञ्चालन गर्ने लक्ष्यसहित काम थालिएको छ। आजदेखि पुलको जग खन्ने र ढलानको काम शुरू हुँदैछ। बेलीब्रिज जडानको काम नेपाली सेनाको प्राविधिक टोलीबाट हुनेछ। पुलको 60 मिटर लामो ट्रस संरचना सुरक्षित रहेकोले त्यसमा थप भाग जोडेर बेलीब्रिज सञ्चालन गर्न लागि हो। सड़क खण्ड ठप्प हुँदा गोर्खाको आरूघाट, धार्चे तथा चुमनुमरी गाउँपालिका र धादिङको सल्यानटार क्षेत्रका बासिन्दा प्रत्यक्ष प्रभावित भएका छन्। दशैंको चहल पहल बढ़दो छ। चाड़पर्व मनाउन घर परिवार आफन्त भेला हुन थालेका छन्। पाहुना धेरै आउने यही बेला भान्सामा भने खाना पकाउने ग्यास छैन। कतिपय उपभोक्तालाई पिरलो थपिएको छ। दशैं आइसक्यो तर भरि सिलिण्डर खोज्दै पसल र डिपो बारम्बार धाउनुपर्ने उपभोक्ताको हैरानी हटिसकेको छैन। काठमाडौँ उपत्यकामा घटस्थापनादेखि शुरू गरिएको फरक कम्पनीको ग्यास पनि साटफेट गरी ग्यास लिन सकिने व्यवस्था आजदेखि हटाउने तयारी छ। आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघको सहकार्यमा उपत्यकामा भारत केन्द्रबाट फरक कम्पनीको ग्यास बिक्री वितरण गरिदिए आएको थियो। यसअघि पर्सी 30 गतेसम्मका लागि यो व्यवस्था गरिएको भए पनि व्यवस्थापन गर्न नसकेपछि आजसम्म मात्रै लागू हुने निर्णय गरिएको संघले जनाएको छ। उपभोक्तालाई ग्यास सहज बनाउने प्रयास भइरहेको नेपाल आयल निगमको दावी छ। निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार ग्यास आयातमा समस्या नभई आपूर्ति र वितरणमा समस्या रहेको छ। भारतबाट आयातमा कुनै अवरोध नभएको समेत उहाँले बताउनुभयो। आपूर्ति व्यवस्थापनमा सरकार र निजी क्षेत्र दुवैले उपभोक्तालाई आश्वस्त पार्न भनिसकेका छैनन्। उपभोक्ताले आवश्यकताभन्दा बढ़ी ग्यास भण्डारण गर्न खोज्दा बजारमा माग बढ़ेको निगम र संघको भनाइ छ। गएको फागुन यता ग्यासको आपूर्ति सहज हुन सकेको छैन। दशैं मनाउन धेरैजसो गाउँघर जाने भएकोले काठमाडौँ उपत्यकामा अब खपत केही घट्ने र बाहिरका जिल्लामा केही बढ़न सक्ने निगमले जनाएको छ।
पछिल्लो झरी र बाढ़ी पहिरोबाट प्रभावित बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत आपूर्ति नियमित गरिएको छ। गएको असोज 8 देखि 11 गतेसम्मको ठूलो वर्षाले कालीगण्डकी नदीमा बाढ़ी आउँदा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरी बगर घिरच्याङ र दोवाको भीरकोटेमा भीर काटेमा 220 केभी क्षमताको दाना खुर्कुट प्रसारण लाइनको 4 टावर ढलाएको र लाइन चुडाएकोले मुस्ताङ जिल्ला र अन्नपूर्ण गाउँपालिकामा विद्युत आपूर्ति बन्द थियो। अन्नपूर्ण गाउँपालिका 2, 3, 4 र 5 तथा मुस्ताङ जिल्लाभर कार्यक्षेत्र रहेको नेपाल विद्युत प्राधिकरणको तातोपानी वितरण केन्द्रका प्रमुख हेमराज चापागाईले प्रसारण लाइनको समस्याले तत्काल दाना सब स्टेशनबाट विद्युत आपूर्ति गराउन सम्भव नभएकोले वैकल्पिक व्यवस्था गरी विद्युत आपूर्ति गरिएको बताउनुभयो। मुस्ताङमा यसअघि नै आपूर्ति नियमित भएको र म्याग्दीमा 1-2 घर बाहेक सबै ठाउँमा मर्मत कार्य सकिएको केन्द्रका प्रमुख चापागाईले बताउनु भएको छ। विद्युत आपूर्तिसँगै संचार अवरूद्ध संचार सेवा पनि संचालनमा आएको छ। म्याग्दीका 42 मेगावाट क्षमताको मिस्त्री खोला, 110 मेगावाटको निलगिरी, 6 मेगावाटको रेले खोला र 14 मेगावाट क्षमताको घार खोला जलविद्युत आयोजना भने बन्द छन्। आज पहाड़ी र हिमाली थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराईमा मौसम सफा छ। काठमाडौँ उपत्यका लगायत देशका अन्य धेरैजसो ठाउँमा पनि मौसम सफा नै रहेको छ। मौसममा सुधार भएसँगै पानी पर्ने क्रम घटेको छ, तर बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी तथा हिमाली थोरै ठाउँमा आज र भोलि हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्।

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरोपेन्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ। प्रदेशसभाको हिजो बसेको बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बहिष्कारका बीच आर्थिक वर्ष 83-84 बजेट बहुमतले पारित भएसँगै झण्डै 3 महिनादेखिको बजेट शून्यताको अवस्था हटेको हो। आइतबार आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा 37 अर्ब 70 करोड़ रूपियाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो। त्यसै दिन बजेट प्रदेशसभामा टेबल गरिएको थियो। बजेटमाथिको छलफल शुरू हुनु अघि नै विवाद चर्किएपछि त्यसयता प्रदेशसभा बैठक प्रभावित हुँदै आएको थियो। बजेट विवाद समाधान गर्न सत्ताको नेतृत्वकर्ता दल नेकपाले बजेट संशोधन तथा विवादित विषयको छानबिन गर्न र कार्तिक 15 गतेभित्र पूरक बजेट ल्याउन सहमत भएपछि प्रक्रिया अगाडि बढ़ेको थियो। यसअघि तत्कालीन मुख्यमन्त्री कमल बहादुर शाह नेतृत्वको सरकारले गएको असार 1 गते बजेट प्रस्तुत गरे पनि सत्ता गठबन्धन बदलिएपछि बजेट पारित हुन सकेको थिएन। असार 29 गते एमालेको समर्थनमा नेकपाका नेता खगराज भट्टको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो। नवरात्रको चौथो दिन आज दशैं घर वा पूजा कोठामा 9 दुर्गा मध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। हरेक वर्ष असोज शुक्ल चतुर्थी तथा अर्थात दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ। नवरात्रको पहिलो दिन गएको असोज 25 गते आइतबार दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौंको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको ठाउँमा 9 दुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो। दोस्रो दिन अस्ति सोमबार ब्रह्मचारिणी देवी तथा हिजो चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिएको थियो। नवरात्रको 9 दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती चण्डी श्रीमद देवी भागवत लगायत देवी स्तोत्र पाठ पनि गरिन्छ। उदयपुरको बेलका नगरपालिका एक धानखेतमा वयस्क जंगली भाले हात्ती मृत भेटिएको छ। सानोदारी नामले चिनिने 20-25 वर्ष उमेरको हात्ती धानखेतमा हिजो मरेको अवस्थामा भेटिएको हो। कोशीटोप्पु वन्यजन्तु आरक्षबाट झण्डै 1 किलोमिटर दूरीमा रहेको धानखेतमा जंगली हात्ती मृत फेला परेको डिभिजन वन कार्यालय उदयपुरका प्रमुख गजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार मृत हात्ती एक वर्ष यता आरक्ष क्षेत्रमा बस्दै आएको थियो। कोशीटोप्पु वन्यजन्तु आरक्षबाट परीक्षणपछि मात्रै हात्तीको मृत्युको कारण खुल्ने। अब विदेशको खबर। भारतको बिहारमा गंगा नदी पार गर्ने क्रममा भएको डुंगा दुर्घटनामा मानवीय क्षति भएको छ। वैशाखी जिल्लाको राघोपुरमा डुंगा पल्टिँदा कम्तीमा 13 जनाले ज्यान गुमाएका छन्। ज्यान गुमाउने मध्ये धेरै जसो बालबालिका रहेका छन्। भारतीय संचार माध्यमका अनुसार गैराती 8:30 बजेतिर भोजमा सहभागी हुन जाँदै गरेका 25 जना भन्दा धेरै चढ़ेको एउटा सानो डुंगा दुर्घटना भएको थियो। गंगा नदी पार गर्ने क्रममा अचानक डुंगा पल्टिएपछि यात्रुहरू नदीमा डुबेका थिए। दुर्घटनापछि घटनास्थलमा उद्धार तथा खोजी कार्य सञ्चालन गरिएको छ। अब खेल खबर। पाकिस्तानसँगको तेस्रो तथा अन्तिम टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलंका 8 विकेटले विजयी भएको छ। कुशल मेन्डिसको उत्कृष्ट ब्याटिङको मद्दतमा श्रीलंकाले पाकिस्तानलाई 8 विकेटले हराउँदै सान्त्वना जित निकालेको हो। हिजो रावलपिण्डीमा भएको खेलमा पाकिस्तानले दिएको 169 रनको लक्ष्य श्रीलंकाले 17 ओभर 1 बलमा 2 विकेट गुमाएर पूरा गरेको थियो। त्यसअघि पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 168 रन बनाएको थियो। श्रीलंकाले 3 खेलको टी20 श्रृंखलाको अन्तिम खेल जितेको हो। पाकिस्तानले यसअघि नै 2 खेल जितेर श्रृंखला आफ्नो पक्षमा पारेको थियो। चारभञ्जङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। घटस्थापना यता 1,88,000 भन्दा धेरै काठमाडौँ उपत्यकाबाट बाहिरिए। दशैंको टीका अघि नै आरूघाटमा बेलीबिरित जोडेर गाड़ी सञ्चालन गरिने। खाना पकाउने ग्यासको अभाव अझै हटेन। फरक सिलिण्डर साटफेरको व्यवस्था आजसम्म मात्रै लागू हुने। प्रसारण र वितरणलाई मरमत गरी मुस्ताङ र अन्नपूर्णमा विद्युत आपूर्ति नियमित, आज र भोलि पहाड़ी र हिमाली थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना, भारत बिहारको गंगा नदीमा डुंगा दुर्घटना, बाल बालिका सहित 13 जनाको ज्यान गयो र पाकिस्तानसँगको तेस्रो तथा अन्तिम T20मा श्रीलंका 8 विकेटले विजयी।
2: एनबीएल सर्वसुलभ
3: शुक्ला गण्डकी एफएम 97.6।
4: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
5: दिदी पनि नमजाले झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
6: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
7: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
8: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
9: सम्पर्क 0654142121, मोबाइल 98565391।
8: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
10: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नुभयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
11: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
10: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
12: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
13: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलौड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
14: ल पत्तै छैन है तिमीलाई?
13: दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
15: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलौड, एल्युमिनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
13: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी चार, दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 98560231128 र 98462014726।
16: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
17: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
16: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
18: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीडी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
2: रिमाल हार्डवेयर सम्पर्क 0654142545 0654143545।
19: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
20: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
19: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाइ भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
21: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
2: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, सन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
22: विगत लामो समयदेखि धुलेगोडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
2: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206।
21: विगत लामो समयदेखि तपाईँहरूको मनसुखमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
23: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने।
24: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिले सामान किनेर ल्याउने भए पो।
23: ए मेरी तिते करेली, त्यसरी नरिसाउन, भन न, किचनको सामान किन्नु कहाँ जाने।
24: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
25: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
23: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
26: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
27: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै हर उत्तरण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
28: हजुर, दान गरौ।
29: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
30: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
28: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
29: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तन हो।
31: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सब ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक संगे शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 98560309082।

0: TVS साथ छ हाम्रो।
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको। होइन रमिता, यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलीगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 065-570-5537, मोबाइल नम्बर 98-460-69-2046, 98-58-00-08।
0: शुक्ला गण्डकी एफएम 97.6।
1: उकाली चढ्दै ओह्राली चढ्दै भन्छन् चौतारी अनि मेलापात गर्दै
5: मौलिक लोक संस्कृतिको सृजनाको लागि कार्यक्रम गाम्भीर्यका भाषा,
1: कार्यक्रम गाम्भीर्यका भाषा हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

शुक्लागण्ड जीएफएम 97.6 मेगाहर्जमा कार्यक्रम गाम्बेसीको भाका लिएर उपस्थित भइसकेकी छु सदाको झैं मरिमा। हाम्रो यस कार्यक्रम आउने गर्दछ हप्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबरपछि लगभग 10 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछौ। आज भने हामी बुधबारको बसाईमा रहेका छौं। बुधबारको बसाईमा तपाईँको माझमा मौलिक अनि सांस्कृतिक लोक भाकाहरू राखेर मनोरञ्जन दिने कोशिशमा चाहिँ म जुटिसकेकी छु। हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको हो मेना भूषण सुन चाँदी पसलले दुलेगौंडामा रहेको छ। गरगना सम्बन्धी सम्पूर्ण जानकारीहरू परेको छ। आधुनिक आकाशक डिजाइनका गरगनाहरू, राशि अनुसार पत्थर राखेका गरगनाहरू, कम्प्युटर नापतोल प्रणालीद्वारा नापिएका छापावाला सुनका गरगनाहरू र 24 क्यारेटका सुनका गरगनाहरू आवश्यक परेको छ भने तपाईँहरू ओमेन आभूषण सुन चाँदी पसलमा गएर खरिद अनि कारोबारहरू गर्न सक्नुहुनेछ। यदि तपाईँसँग पुराना डिजाइनका गरगनाहरू छन्, कहाँ गएर साटफेर गर्ने होला भनेर सोचिराख्नु भएको छ भने पनि तपाईँहरू ओमेन आभूषण सुन चाँदी पसलमा गएर आफूसँग भएका पुराना डिजाइनका गरगनाहरूलाई नयाँ डिजाइनका गरगनाहरूसँग साटफेर गर्न सक्नुहुनेछ। तपाईँहरू हामीलाई इन्टरनेट अनलाइन मार्फत www.shuklagandaki.fm.com र हाम्रो मोबाइल पात्रो हाम्रो नेपाली पात्रो एप मार्फत पनि विश्वको जुनसुकै ठाउँमा रहेकै साथ रूपमा सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास रहेको छ। साथै हाम्रो 97.6 मेगाहर्जको रेडियो ध्वनि तरंगबाट पनि तपाईँको घर घरमा रहेको रेडियोको माध्यमबाट हामीलाई सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने आशा अनि अपेक्षा रहेको छ। आज मैले तपाईँको माझमा विभिन्न मौलिक अनि सांस्कृतिक लोक भाकाहरू राखेर मनोरञ्जन दिने कोशिशमा चाहिँ म उपस्थित भइसकेकी छु। पक्कै पनि समय अवधिभरि सुनेर साथ दिनुहुनेछ भन्ने विश्वास रहेको छ। यति बेलाको क्रममा भने म कार्यक्रममा पहिलो लोक सांगीतिकको सिली स्वरूपबाट मिठो भाकाले कार्यक्रमको दैलो गर्न चाहन्छु। भाका रहेको छ चानुकै भर परि रहेको छ, यो भाका हो झ्याउरे भाका। यसमा आवाज रहेको छ प्रकाश रसाइली र रूपा दर्लानी मगरको आवाजमा रहेको छ भने लय शब्द तिलक गन्धर्वको रहेको छ। यति बेलाको क्रममा यो भाका सुझानु सन्तोष तपाईँको माझमा उपस्थित हुनेछु।

हजुर नै छु झौरी भाका तपाईँको माझमा राखिसकेकी छु. आवाज रहेको थियो प्रकाश रसाईली अनि रूपा दर्लामी मगरको आवाजमा रहेको थियो. लय शब्द तिलक गन्धर्वको रहेको थियो. तपाईँलाई पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ. फेरि पनि ढिला नगरीकन अर्को मिठ भाकालाई म कार्यक्रममा स्थान दिन्छु. अर्को भाका रहेको छ धनुकी. यो भाका हो सालैजो भाका. यसमा आवाज रहेको छ प्रसाद खप्तरी मगर रेणु राणा मगरको. आवाजमा रहेको छ भने लय शब्द प्रसाद खप्तरी मगरको रहेको छ. यति बेलासम्म यो सालैजो भाका स्वीकार्नुहोस्. अर्को मिठ भाका दिएर म उपस्थित हुनेछु.

हजुर, यो मिठो उसालाई जुराका तपाईँको माझमा राखिसके किशोर प्रसाद खत्तारी मगर र रेणु राणा मगरको आवाजमा रहेको थियो भने लय सुधर प्रसाद खत्तारी मगरको नै रहेको थियो। पक्कै पनि तपाईँलाई मन पर्यो होला भन्ने विश्वास रहेको छ। आज भने यस्तै सांस्कृतिक अनि मौलिक लोकभाकाहरू राखेर तपाईँलाई मनोरञ्जन दिने जमर्कोमा म जुटिसकेकी छु। पक्कै पनि के कस्तो लाग्छ कार्यक्रमहरूको बारेमा सल्लाह सुझावहरू लेखेर पठाउन सक्नुहुनेछ हाम्रो फेसबुक आइडीमा, होइन फेसबुकमा तपाईँले हामीलाई कमेन्ट छोड्न सक्नुहुनेछ। साथै तपाईँले हामीलाई फोन गरेर पनि कार्यक्रमको बारेमा सल्लाह सुझावहरू दिन सक्नुहुनेछ। अर्को फेरि मिठो भाकालाई म कार्यक्रममा राख्छु। अर्को भाका रहेको छ रोइला म त आउने थिइन यही चल होला भन्या बा भनिरहेको छ। यसमा आवाज रहेको छ शिरीष देवकोटा अनि देवीघर तिमगरको आवाजमा रहेको छ भने लय त शिरीष देवकोटाको रहेको छ। यति बेलासम्म यो भाका स्वीकार्नुहोस्, त्यसपछि तपाईँको भाषामा अर्को भाका लिएर

मिठो वार्ता राखे म त आउने थिइनँ यही सर होला भने अब श्री देवकोटा अनि देवी घरतीको आवाजमा रहेको थियो भने यही शब्द श्री देवकोटाको नै रहेको थियो। मिठो रोइला भाका तपाईँको माझमा राखिसके पक्कै पनि सुनेर आनन्द लिइराख्नु भएको छ होला भन्ने विश्वास मेरो रहेको छ। यदि तपाईँहरू भर्खर मात्रामा रेडियो खोलेर सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ सुकुरा गण्डकी एफएम 97.6 MHz कार्यक्रम गम्बेसीको भाका। आज हामी रहेका छौं बुधबारको बसाईमा। बुधबारको बसाईमा तपाईँको माझमा मौलिक अनि सांस्कृतिक लोक भाकाहरू राखेर तपाईँहरूलाई मनोरञ्जन दिइराखेकी छु। पक्कै पनि मन परिराखेको छ होला भन्ने विश्वास रहेको छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत www.suklagandaki.fm.com लगइन गर्नुका साथै हाम्रो पात्र हाम्रो नेपाली पात्र एप्स मार्फत पनि विश्वभरि जुनसुकै ठाउँमा रहेर सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास रहेको छ। साथै तपाईँ हामीले हाम्रो 97.6 MHz रेडियो ध्वनि तरंगबाट पनि तपाईँहरूको घरमा रहेको रेडियोको माध्यमबाट सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने आशा अनि अपेक्षा रहेको छ। ढिला नगरीकन फेरि पनि अर्को मिठो भाकालाई कार्यक्रममा स्थान दिन्छु। अर्को मिठो भाका रहेको छ कौरा पछौरी दिए फाटिन्छ भनिरहेको छ। यसमा आवाज रहेको छ तिलक गुरुङ अनि शर्मिला गुरुङको आवाजमा रहेको छ भने लय शब्द तिलक गुरुङ र शर्मिला गुरुङको रहेको छ।

हजुर, यो मिठो कौरा गाउँमा तपाईँको माझमा राखिसकेकी छु, पछौरी दिए फाटिन्छ भनिरहेको थियो। तिलक गुरुङ अनि शर्मिला गुरुङको आवाजमा रहेको थियो भने ल यस्तो तिलक गुरुङ र शर्मिला गुरुङ गइरहेको थियो, पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। आज भने यस्तै मिठा मिठा लोकभाकाहरूलाई कार्यक्रममा स्थान दिँदा दिँदै कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला भइसकेको छ। यतिन्जेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद, अनि हाम्रो यस कार्यक्रममा प्रायोजन गरिदिनु भएकोमा ओमेन आभूषण सुनचाँदी पसललाई पनि मनैदेखि आभार प्रकट गर्न चाहन्छु। त्यसरी सुदेश सभा विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो मोबाइल पात्रो हाम्रो नेपाली पात्रो एप्स पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई विशेष विशेष धेरै धेरै धन्यवाद दिँदै जानुभन्दा अगाडि एउटा मिठो भाका राख्छु। सुने सरी आगन, यो चाहिँ सोरठी भाका रहेको छ। यसमा आवाज रहेको छ प्रसाद खप्तारी मगर, जुना सुरेश मगर र सन्जु थापा मगरको आवाजमा रहेको छ भने लय सदा प्रसाद खप्तारी मगरको रहेको छ। यो मिठो भाका छोड्दै आजको श्रृंखलाबाट भने म कार्यक्रम प्रस्तुतारीमा पनि विदा हुन्छु। तपाईँको बाँकी पल शुभ अनि सुखद बितोस्। तपाईँहरू भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज। जय गीत जय संगीत, तपाईँको दिन शुभ।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलीगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
3: ओम एम आभूषण सुनचाँदी दोकान।
1: प्रोप्राइटर निमबहादुर सुनार, फोन 0665705537, मोबाइल नम्बर 98460769246, 98058008।
5: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
5: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
9: दुलेगौडा बनखेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 98570065119 र 98694057056।
8: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
10: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्, दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले, तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
10: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
11: इस क्षेत्र के सब भन्दा पुरानो र विशाल फर्निचर पसल
5: गण्डकी सीसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
4: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0665705725, मोबाइल 98560033878, 98431356558।
12: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
13: किन आमा, के भएर?
12: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
13: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
12: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ, साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
13: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
12: मोबाइल 98560043952 र 98066656।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-1175।
1: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी पाइन्चेक।
0: यति बेला बिहानको ठिक 10 बज्यो।
2: घटना दुर्घटना
3: कला संस्कृति
2: स्थानीय राष्ट्रिय
4: अन्तर्राष्ट्रिय खेलकुद
3: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा विजया दशमी तथा शुभ दीपावली 2083 को सम्पूर्णमा शुभकामना सहित दशैं तिहार विशेष उपहार धमाका। प्रथम पुरस्कार सामसुङ वासिङ मेसिन, द्वितीय पुरस्कार माइक्रोवेभ, तृतीय पुरस्कार स्टील ट्रिप लाई प्रेसर कुकर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560-60554।

0: नमस्कार, यहाँ 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म हरिमा, तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार सुन्नुहोस्। गएको भदौ 10 गते रसुवा केरूङ क्षेत्रमा आएको विनाशकारी बाढ़ी अघि लालटाङ लिरूङ हिमालको उत्तरी भीरमा 40 सेन्टिमिटरसम्म भू विस्थापन भएको पाइएको छ। एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र ईसी मोडले सार्वजनिक गरेको प्रारम्भिक वैज्ञानिक अध्ययन अनुसार सन् 2026 जुलाई 7 देखि अगस्त 24 को 48 दिनको अवधिमा सेन्टिनेल 1 भू उपग्रहबाट प्राप्त राडार तथ्याङ्कले उत्तरी क्षेत्रको सतहमा 40 सेन्टिमिटरसम्म विस्थापन भएको देखाएको हो। ईसी मोडका महानिर्देशक पेमा ग्याम्छोले राष्ट्रिय विपद जोखिम न्यूनीकरण सम्बन्धी 5 औं राष्ट्रिय सम्मेलनमा सन् 2026 अगस्त 26 को केरूङ रसुवा विपद बुझाई शीर्षकको अध्ययन सार्वजनिक गर्नुभएको छ। अध्ययन अनुसार लान्टाङ लिरूङको उत्तरी भीरबाट अनुमानित 13 करोड़ 20 लाख घनमिटर चट्टान र हिम नदीको बरफ खसेर लेदो खोलाको उपत्यकामा पुगेको थियो। त्यसले चट्टान बरफ पानी र निगरानीको तीव्र बहाव सिर्जना गर्दै नेपाल चीन सीमावर्ती क्षेत्रमा विनाश निम्ताएको थियो। अध्ययनले यो घटनालाई परम्परागत हिमताल विस्फोटन बारी ग्लेसियर लेक आउटबर्स्ट फ्लड ग्लोफ नभई चट्टान र हिम नदीहरूको बरफ खस्दा उत्पन्न भएको श्रृंखलाबद्ध विपदमाका रूपमा पहिचान गरेको छ। अध्ययनमा भूपग्रहबाट प्राप्त तथ्याङ्क, भूकम्पीय अभिलेख, ड्रोन सर्वेक्षण, जल विज्ञान सम्बन्धी विश्लेषण तथा स्थलगत मूल्याङ्कन एकीकृत गरी विपदको कारण प्रभाव र पूर्व सूचना प्रणालीको अवस्थाबारे विश्लेषण गरिएको छ। भू उपग्रहबाट पहाड़को सतहमा भएको विस्थापन पत्ता लागे पनि त्यसको आधारमा पहिरो वा चट्टान खस्ने घटना ठ्याक्कै कहिले हुन्छ र भन्ने पूर्वानुमान गर्न नसकिने अध्ययनले जनाएको छ। बुढी गण्डकी नदीमा आइतबार आएको बाढ़ीका कारण गोर्खा र धादिङ जोनियारू घाटको पुल मोटरेबल पक्की पुल बगाएपछि यातायात अवरूद्ध बनेको छ। यो क्षेत्रमा यातायात सञ्चालन गर्न सरकारले काम अगाडि बढ़ाएको छ। प्रधानमन्त्री वीरेन्द्र शाहको सचिवालयका अनुसार पक्की पुल बगाएपछि तत्काल अस्थायी बेली ब्रिज निर्माणका लागि 7 ट्रक आवश्यक निर्माण सामग्री हिजो पुनर्निर्माण स्थल पुर्याइएको छ। बुढी गण्डकीमा आएको बाढ़ीले आरूघाट गाउँपालिका 9 नयाँ पुलमा गोर्खा र धादिङ जोड्ने आरू घाटको पक्की पुल बगाउँदा पुलको 3 खण्ड मध्ये गोर्खातिरको एउटा खण्ड बगाएको थियो। सड़क डिभिजन कार्यालय हेटौडाबाट पठाएका निर्माण सामग्री गोर्खा बजार हुँदै आरूघाट पुर्याइएको छ। आइतबार बिहान उत्तरी गोर्खाको सिर्गी हिमाल क्षेत्रमा पहिरो जाँदा नदी थुनिएर आएको आकस्मिक बाढ़ीले पुलको गोर्खातर्फको 22 मिटर आरसीसी भाग बगाएपछि 2 जिल्लाबीच सड़क सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो। दशैंको टीका अघि अर्थात अबको 1 हप्ताभित्र बेलीबीर्ष जडान गरी यातायात सञ्चालन गर्ने लक्ष्यसहित काम थालिएको नेपाली सेनाको प्राविधिक टोलीले आज पुलको जग खन्ने र ढलानको काम शुरू गर्दैछ। पुलको 60 मिटर लामो ट्रस्ट र संरचना सुरक्षित राखेकोले त्यसका लागि थप जोडेर बेलीबीच सञ्चालन गर्न लागि सड़क खण्ड ठप्प हुँदा गोर्खामा आरूघाट धार्चे तथा चुमनबिरी गाउँपालिका र धादिङको सल्यान्टार क्षेत्रका बासिन्दा प्रत्यक्ष प्रभावित भएका छन्। पछिल्लो झरी र बाढ़ी पहिरोबाट प्रभावित बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङ विद्युत आपूर्ति नियमित गरिएको छ। गएको असोज 8 गतेदेखि 11 गतेसम्मको ठूलो वर्षाले काली गण्डकी नदीमा बाढ़ी आउँदा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरी पगर धिरच्याङ र दावाको बिरकोटमा 220 केभी क्षमताको दाना खुरकुर वर्षा लाइनको 4 वटा टावर ढलाएको र लाइन चुडाएकाले मुस्ताङ जिल्ला र अन्नपूर्ण गाउँपालिकामा विद्युत आपूर्ति बन्द भएको थियो। अन्नपूर्ण गाउँपालिका 2, 3, 4 र 5 तथा मुस्ताङको जिल्ला कार्यक्षेत्र रहेको नेपाल विद्युत प्राधिकरणको तातोपानी वितरण केन्द्रका प्रमुख हेमराज थापागाईले प्रसारण लाइनको समस्याले तत्काल दाना सबस्टेशनबाट विद्युत आपूर्ति गराउन सम्भव नभएकाले वैकल्पिक व्यवस्था गरी विद्युत आपूर्ति गरिएको बताउनुभयो। मुस्ताङमा यसअघि नै आपूर्ति नियमित भएको र म्याग्दीमा एक दुई घर बाहेक सबै ठाउँमा मरमत कार्य सकिएको केन्द्रका प्रमुख थापागाईले बताउनुभयो। विद्युत आपूर्ति सँगै अवरूद्ध संचार सेवा तथा सञ्चालन आइसकेका छन्। म्याग्दीका 42 मेगावाट क्षमताको मिश्री खोला, 110 मेगावाटको निलगिरी र 6 मेगावाटको रेली खोला र 14 मेगावाट क्षमताको गार खोला जलविद्युत आयोजना भने बन्द छ। दशैंको चहलपहल बढ़दो छ। चाडपर्व मनाउन घर परिवार आफन्त भेला हुन थालेका छन्। पाहुना धेरै आउने यही बेला भन्सारमा भने खाना पकाउने ग्यास छैन। कतिपय उपभोक्तालाई पिरलो थपिएको छ। दशैं आइसक्यो तर भरि सिलिण्डर खोज्दै पसल र डिपो बारम्बार धाउने पर्ने उपभोक्ताको हैरानी हटिसकेको छैन। काठमाडौँ उपत्यकामा घटनास्थापनादेखि शुरू भएको फरक कम्पनीका ग्यास पनि साटफेर गरी ग्यास लिन सकिने व्यवस्था आजदेखि हटाउने तयारी छ। आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघको कार्यमा उपत्यकामा 11 केन्द्रबाट फरक कम्पनीका ग्यास वितरण गरिने आएको थियो। यसअघि पर्से 30 गतेसम्मका लागि यो व्यवस्था गरेको भए पनि व्यवस्थापन गर्न नसकेपछि आजसम्म मात्रै लागू हुने निर्णय गरिएको संघले जनाएको छ। दशैं मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिनको संख्या झण्डै 2 लाख पुगेको छ। घटस्थापनासम्म हिजोदेखि यता 1,88,000 जनाले काठमाडौँ उपत्यका छाडेको उपत्यका ट्राफिक प्रहरीकारीले डीएसपी रविन्द्र खनालले जानकारी दिनुभयो। नवरात्रको चौथो दिन आज दशैं घर वा पूजा कोठामा नवदुर्गामादेखि चौथो कुष्मण्डा देवीको पूजा विधिपूर्वक पूजा आराधना गरी मनाइँदैछ। हरेक वर्ष असोज शुक्ल चतुर्थी अर्थात दुर्गा पक्षको चौथो दिन कुष्मण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ। नवरात्रको पहिलो दिन गएको असोज 25 गते आइतबार दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घट स्थापना गरी जौंको जमारा राखिएको थियो। त्यसै दिन घट स्थापना गरिएको ठाउँमा नौ दुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो। दोस्रो दिन अस्ति सोमबार बर्मा चाडिनी देवी तथा हिजो चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिएको थियो। नवरात्रका नौ दिन घट स्थापना गरिएको स्थलमा दुर्गा सप्त सती चण्डी श्रीमद भागवत लगायतका देवी स्तोत्र पाठ पनि गरिन्छ। वैदिक सनातन धर्मावलम्बीहरूले हरेक वर्ष असोज शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजय दशमीका दिन कोजागर पूर्णिमाका दिनसम्म लगाइन्छ। नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड़ लाग्ने गर्दछ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुनराज पाण्डेले संघीय कार्यान्वयनमा संघ सरकार उदासीन बनेको आरोप लगाउनु भएको छ। संविधानले प्रदेशलाई दिएको अधिकार प्रयोग गर्न आवश्यक कानून निर्माण र अधिकार हस्तान्तरणमा ढिलाइ हुँदा प्रदेश सरकारको काम प्रभावित भएको उहाँको भनाइ छ। कोशी प्रदेशको आयोजनामा विराटनगरमा मंगलबार शुरू भएको अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनको उद्घाटनका सत्रमा बोल्दै उहाँले प्रदेशको साझा समस्या वर्षौंदेखि उठाउँदा पनि संघ सरकारको प्राथमिकतामा नपरेको बताउनुभयो। पोखराटी नदी पूर्वपदमा नरसिंह होमले प्रालीको श्रीमतीमा भएको घुसप्रकरण छानबिन गर्न नेकपा एमाले गठन गरेको समितिले आफ्नो प्रतिवेदन तयार पारेको छ। एमाले गण्डकी प्रदेश संसदीय दलले प्रमुख सचेतक देवका पहाड़ी त्रिपाठीको संयोजकत्वमा गठन गरेको समितिले छानबिन सकेर प्रतिवेदन तयार पारेको हो। एक सप्ताह अघि नै प्रतिवेदन तयार भए पनि संसदीय दलका नेता खगरात अधिकारीको व्यस्तताका कारण अझै बुझाउन नसकिएको स्रोतले बताएको छ। तनहुँको विभाग नगरपालिकाबाट शीतलमार्ग स्थित भित्री सड़क खण्डमा मोटरसाइकलको ठक्करबाट 3 वर्षीय बालकको मृत्यु भएको छ। असोज 27 गते बिहान विमानबाट रिसिङपाटनतर्फ जाँदै गरेको K/03001/1067 मोटरसाइकलले सोही स्थानका अन्दाजी 3 वर्षीय स्वरूप कैरेलाई ठक्कर दिँदा उनी घाइते भएका थिए। घाइते बालक उपचारका लागि जीपी कोइराला राष्ट्रिय स्वास्थ्य उपचार केन्द्र झरौटा ल्याइएकोमा उपचारकै क्रममा बिहान 9:56 चिकित्सकले मृतकको सडा गरेको थियो। दुर्घटनामा भएको मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई उक्त दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ। पोखरा महानगरपालिका 28 असोज 23 गते भएको विद्यालय बस दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा 29 गते श्रद्धांजलि सभा आयोजना गर्ने भएको छ। सभाका कारण उक्त दिन दिउँसो एक बजेदेखि वडा कार्यालय बन्द रहने भएको छ। पोखरा महानगरपालिका 28 का वडाध्यक्ष श्रीकृष्ण रामी छानेले जारी गरेको सूचना अनुसार असोज 29 गते बिहिबार बिहान 9 बजे कालिका सामुदायिक भवनमा श्रद्धांजली सभा हुनेछ। दुर्घटनामा ज्यान गुमाएका बालबालिका र स्थानीय अभिभावकप्रति श्रद्धांजली व्यक्त गर्न कार्यक्रम आयोजना गरिएको हो। सुक्रागण्डकी नगरपालिका 4 दुलेगौडामा रहेको उन्नति कृषि सहकारी संस्था लिमिटेडले सहकारीमा प्रविधिको उच्चतम प्रयोग गरेर कारोबार गरेका छविलाल पौडेल र कृषि कर्म गरेर सहकारीमा उत्कृष्ट कारोबार गर्ने हरिप्रसाद भण्डारीलाई मंगलबार सम्मान गरेको छ। सहकारीको 17 वार्षिक साधारण सभाको अवसरमा जिल्ला सहकारी संघ तनहुँका सचिव पदम बहादुर बानिया र सहकारी अध्यक्ष मान कुमार तिमलाले उहाँहरूलाई सम्मान गर्नुभएको हो। अवसरमा बोल्दै जिल्ला सहकारी संघ तनहुँका सचिव पदम बहादुर बानियाले सहकारीलाई बलियो बनाउन संचालक समिति मात्र नभई प्रत्यक्ष शेयर सदस्यको पनि निरन्तर चासो र योगदान हुनुपर्ने बताउनुभयो। सहकारीका अध्यक्ष मान कुमार तिमलाको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकारको तर्फबाट निरोज भट्टराई सम्मानित कृषक हरिप्रसाद भण्डारी लगायतले बोल्नुभएको थियो। कार्यक्रममा स्वागत उपाध्यक्ष शंकर बहादुर कार्की र संचालन सचिव ध्रुव राज लामिछाले गर्नुभएको थियो। साथै लेखा समिति संयोजक देवराज अधिकारीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। तनहुँको शुक्ला गण्डकी नगरपालिकाले नगर क्षेत्रमा अनुमति बिना संचालित टेम्पो तथा अटो रिक्सा तत्काल बन्द गर्न निर्देशन दिएको छ। मंगलबार प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भूषालद्वारा जारी सूचनामा नगरपालिकाको नगर कार्यपालिकाको निर्णय अनुसार निषेधित क्षेत्र बाहेकका सड़कमा 40 ट्याम्पो तथा अटो रिक्सा संचालन गर्न अनुमति दिएकोमा सोही संख्याभित्र अटो संचालनको अनुमति दिइसकिएको नगरपालिकाले जनाएको छ। अनुमति नलिई संचालनमा रहेका अटोहरू तत्काल बन्द गर्न लिखित तथा मौखिक रूपमा गुनासो प्राप्त भएको भन्दै अनुमति बिना संचालित अटो तत्काल बन्द गर्न आग्रह गरिएको छ। साथै अनुमति बिना संचालित अटोलाई नियमअनुसार कार्यवाही हुने उल्लेख छ। आज पहाड़ी र हिमाली थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मौसम पूरण महाशाखाका अनुसार आज तराईमा मौसम सफा छ। आज काठमाडौँ उपत्यका लगायतका देशका अन्य धेरैजसो ठाउँमा मौसम सफा छ। मौसम सुधार भएसँगै पानी पर्ने क्रम घटेको छ। तर बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी तथा हिमाली थोरै ठाउँमा भने हल्का वर्षा र हिमपातको सम्भावना छ। भोलि कोशी बागमती गण्डकी र लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। पर्सि शुक्रबार पनि कोशी र गण्डकी सहित थोरै ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। अन्तर्राष्ट्रिय समाचार। भारतको बिहार गंगा नदीमा ढुङ्गा पल्टिँदा बाल बालिका सहित 14 ज्यान गएको छ। दुर्घटनामा 6 घाइते भएका छन्। 3 सकुशल उद्धार गरिएको छ। भारतीय संचार माध्यम इण्डिया टुडेका अनुसार हिजो बेलुका बिहारको रघोपुर विधानसभा क्षेत्र अन्तर्गत रामपुर र श्यामचन्द गाउँ नजिकै दुर्घटना भएको हो। ढुङ्गामा 25 भन्दा धेरै थिए। उनीहरू भोज खान जाने क्रममा नदीमा ढुङ्गा पल्टिएको खबरमा उल्लेख छ। घटना लगत्तै स्थानीय प्रहरी प्रशासनले उद्धार अभियान चलाएको थियो। बिहारका मुख्यमन्त्री सम्राट चौधरीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतक परिवारलाई जनै 4 लाख भारतीय रूपियाँ राहत दिने घोषणा गर्नुभएको छ। हवस् त हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 5 शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम हेलो शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0564143778 इमेल neweseshukelagandaki@gmail.com
2: शुक्ला गण्डकी एफएम 97.6।
3: साकिना यो चम्चेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? डराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
4: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
3: त्यसो नभने मरि म पनि अब नाचिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
4: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
5: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
6: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गंडकी 4 बीपी चोक,
5: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0765702625, मोबाइल 98 5 30 33 800 78, 98 4 61 56 58।
7: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
8: तर महँगो होला नि?
7: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
6: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
9: बाराही एल्युमिनियम अब यूपीवीसी को साथमा।
6: एल्युमिनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
9: सम्पर्क बाराही यूपीवीसी एल्युमिनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0365414411, मोबाइल 98 5 30 22 938 र 98 0 28 22 938।
10: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्मत 1147 को पावन अवसरमा सम्पूर्ण टोलवासी, सामाजिक संघ संस्था, बुद्धिजीवी एवं सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
11: अध्यक्ष डीबी नेपाली एवं भीमसेन टोल विकास संस्था, भीमसेन टोल, शुक्ला गण्डकी 4, दुलेगौड़ा।
12: अध्यक्ष अञ्जु सिंह ठकुरी, उपाध्यक्ष कमल चन्द्र लम्साल, सचिव तुलसी शाह एवं अन्नपूर्ण टोल विकास संस्था, शुक्ला गण्डकी 4, दुलेगौड़ा परिवार।
13: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्मत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धिसँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
14: प्रोप्राइटर पीताम्बर पोखरेल, फेसन फ्रेन्जी, 400 600 800 1000 पसल, शुक्ला गण्डकी 4, दुलेगौड़ा, बन्केवा चोक, रिमाल गेस्ट हाउस नजिकै, दुलेगौड़ा शाखा।
13: प्रोप्राइटर प्रेम परियार, बरेली टेलर, शुक्ला गण्डकी 4, भित्री बजार।
14: ज्योतिष ऋषिराम पौडेल, रिद्धि सिद्धि पूजा सामग्री भण्डार, शुक्ला गण्डकी 4, दुलेगौड़ा हेल्प पोस्ट लाइन, मोबाइल 98 0 58 26 466।
12: प्रोप्राइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4, दुलेगौड़ा, तनहु, मोबाइल नम्बर 97 1 55 06 555।
14: प्रोप्राइटर छत्रधर आत्रेय एवं महालक्ष्मी एग्रिगेट इंडस्ट्रीज प्राली, शुक्ला गण्डकी 2, हलेदी, तनहु।
15: कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौड़ा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
16: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
8: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827103066 र 9840904543।
11: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
17: प्रोप्राइटर पम्फा लालजन, आरसु डिपार्टमेन्ट स्टोर, शुक्ला गण्डकी 6 मिन्डाना, फोन 0665704634।
18: प्रोप्राइटर कमल मोहन घिमिरे, पश्चिमाञ्चल स्टेशनरी, शुक्ला गण्डकी 7 खैरिनी टार, फोन 9846061849।
17: प्रोप्राइटर मिन बहादुर सुनार, ओम एम आभूसर सुनचादी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भीमसेन टोल, फोन 9846069646।
18: प्रोप्राइटर रघुनाथ पौडेल, रसु बेबिल्यान, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 9856005577।
17: प्रोप्राइटर प्रेम बहादुर गुरुङ, गुरुङ किराना पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 9856209979।
19: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन। प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 9860686925, 9560034881 र 9460745780।
20: कता हिँडेको हो आइफोन हातमा लिएर?
21: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
20: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
21: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
20: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 9843328111।
13: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
18: प्रोप्राइटर वीरेन्द्र श्रेष्ठ, बीएनबी फेसन सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 9841696166।
17: प्रोप्राइटर हरिलाल रिमाल, रिमाल फेन्सी, शुक्ला गण्डकी 4 दुलेगौडा, भित्री बजार, फोन 9846049858।
18: शेयर धनी सदस्य निरपुन, शुक्ला गण्डकी 4 दुलेगौडा।
17: प्रोप्राइटर लक्ष्मण रिमाल, रिमाल ब्रदर्स हार्डवेयर, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 9560607728।
18: शेयर धनी सदस्य बुद्धि बहादुर थापा, शुक्ला गण्डकी 5 खैरेनी टार।
22: टीवीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टीवीएस कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीवीएस शोरूम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 9856309982 र 9705620209।
23: TVS, oh, oh, oh.
0: साथ था हाम्रो साथ TVS को
1: TVS साथ छ हाम्रो
2: हार्दिक शुभकामना नेपालीहरूको महान पर्व विजय दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग शुभचिन्तक शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
23: प्रोपाइटर कृष्ण प्रसाद पौडेल पीके हार्डवेयर तथा जंगल पार्क रिसोर्ट शुक्ला गण्डकी 4 दुलेगौंडा फोन 98 5 60 20 529
24: प्रोपाइटर भक्त कुमार रामदाम रामदाम सुनसादी पसल शुक्ला गण्डकी 7 खैरेनी टार फोन 98 4 60 78 0 22
23: शेयरधनी सदस्य एकराज सिगदेल शुक्ला गण्डकी 8 ढोर फिर्दी
24: प्रोपाइटर तीर्थराज खनाल बेस्ट कंक्रीट एन्ड ब्लक उद्योग शुक्ला गण्डकी 2 कोत्रे फोन 98 5 60 29 5 99
23: प्रोपाइटर बिरसना श्रेष्ठ असीम अस्मी फैंसी स्टोर शुक्ला गण्डकी 4 दुलेगौंडा फोन 98 4 61 94 378 यस तर सेवा हस्पिटल दुलेगौंडा बिपी चोकमा यही असोज 31 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी
25: पोखराका हार्जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर विजय परियार
23: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित विजय एक्सरे डाक्टर सन्तोष बराल मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञ सँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु फोन 065 4 14 377 मोबाइल 98 5 60 44 343
2: हार्दिक शुभकामना नेपालीहरूको महान पर्व विजय दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा यस संस्थाका पदाधिकारी सदस्य टोलवासी सामाजिक संघ संस्थामा क्रियाशील महानुभाव बुद्धिजीवी एवं सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
26: अध्यक्ष रजनी थापा एवं उन्नतिशील आमा समूह शुक्ला गण्डकी 4 दुलेगौंडा परिवार
27: मधु पौडेल अध्यक्ष एवं दुलेगौंडा आमा समूह शुक्ला गण्डकी 4 दुलेगौंडा परिवार
28: 10 लाख जित्ने यही हो मौका पर्यो
29: होइन हो कसरी पर्यो
28: कोर्यो की पर्यो
30: दसैँ तिहारको शुभकामनाको साथ हिरो मोटरसाइकल तथा स्कुटर किन्ने बित्तिकै डिजिटल स्प्लास कार मार्फत सिधै 10 लाखसम्म स्योर सर्ट क्यास उपहार फुल 100% क्यास ब्याक हरेक हप्ता एकजनालाई इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबड उपहार नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा
31: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरुम शुक्ला गण्डकी 4 दुलेगौंडा सम्पर्क 065-590-2969 र 98-560-61-999
30: हिरो सिजी मोटर्स।

0: प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौ।
1: कौरव पाण्डवको बीचमा त्यत्र सैभाई जाजलले एउटैले साराले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए, तर भगवान सारा थिए, अर्जुनको दाइना भएर भगवान रहनुभयो।
2: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर

0: यामाहाले ल्यायो दशैं तिहार अफर, सहज सजिलो अफर, आकर्षक बलिया हाइब्रिड याफाई टेक्नोलोजी का यामाहा बाइक स्कूटर खरीद में घरमै बसी 1,00,000 सम्म नगद जित्ने मौका नगुमाउनु होला र लिसकेपछि 10,00,000 सम्म नगद जित्ने मौका। आफैले बटन थिच्नुहोस्, नगद जित्नुहोस्, साथै बाइक स्कूटरमा 2 वर्षको वारेन्टी र फ्री हेलमेट भएको पनि सहर्ष जानकारी गराउँदछौ। आउनुहोस् यस पटकको चाड पर्व यामाहासँग।
1: सुन्दर अटो ओक्स यामाहा सोरुम दुलेगौडा बजार तनहुँ, सम्पर्क 0564142121, मोबाइल 98565935921। प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
2: यस यामाहा
3: 97.6
2: शुक्ला गंडकी एफएम 97.6 अ कंप्लीट कॉल फॉर हेलो शुक्ला गंडकी हेलो हेलो
4: कम ऑन एवरीबॉडी हेलो शुक्ला गंडकी
2: हाम्रो यही वर्ष बानी फोनमा गर्ने कुराकानी फोन गर्नुहोस् कुरा गर्नुहोस् Only on 97.6, a complete call for
5: program Hello Sukla Gandaki, only on Sukla Gandaki FM 97.6 megahertz.

हेलो हाई नमस्ते गुड मर्निङ एभ्री वान प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर उपस्थित भइसकेको छु। मरिमा तपाईँको माझमा रहने गर्दछु लगभग लगभग 12 बजेसम्म। आज पनि हामी रहेका छौं बुधबारको बसाईमा। बुधबारको बसाईमा तपाईँसँग टपिक्समा कुराकानी गर्ने दिन रहेको छ। फोन गर्न पनि सक्नुहुनेछ 9942792611 9960363611 को माध्यमबाट तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुनेछ। हप्ताभरि फोन गर्नुहुने साथीहरू मध्येबाट एकजना साथीलाई रूसयको रिचार्जको व्यवस्था गर्नुभएको छ। पोखरी मोबाइल पसल हेल्पस्टोरमा रहेको छ। मोबाइलसँग सम्बन्धित सम्पूर्ण समस्याहरू समाधान गर्न चाहनुहुन्छ, तपाईँलाई नयाँ मोबाइलहरू पनि आवश्यकता परेका छन् र साथसाथै तपाईँहरूलाई इलेक्ट्रोनिक सामानहरू पनि आवश्यकता परेको छ भने पोखरी मोबाइल पसललाई जान सक्नुहुनेछ, जसको प्रोभाइडर हुनुहुन्छ विनोद पोखरेल। तपाईँहरूले हामीलाई इन्टरनेट अनलाइन मार्फत www.suplagandaki.fm.com लगइन गर्नुका साथै हाम्रो पात्रो नेपाली पात्र एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर पनि एकसाथ रूपमा सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ है साथीहरू। दशैंको नवरात्र छ होइन, आज चौथो दिन पके पनि

0: घरहरूमा पूजा गरेर राखिसक्नु भयो होला बिहानै होइन, किनभने अहिले त अब यत्रो 10:30 भइसकेको छ, बिहान बिहानै पूजा गर्नुपर्छ नि त। घटस्थापना भन्न आएको, फेरि घटस्थापना लागिसकेपछि नवदुर्गाको पूजा गर्दा बिहानै पूजा गरेर होइन आज कुष्मला देवीको पूजा आराधना गरिसक्नु भयो होला भन्ने विश्वास पनि रहेको छ। र तपाईँ पनि एकदमै सबैजना सन्ध्यामै हुनुहुन्छ होला, दसैँको सपिङहरू पनि गर्दै हुनुहुन्छ होला, किनभने अब दसैँ धेरै छैन उनीहरूलाई है, अब 4-5 दिन मात्रै छ बेसरी धेरै भनेको, त्यसपछि त फेरि दसैँ पनि आइसक्यो फेरि गइसक्यो भन्ने दिन पनि छ। कतिको माहौलहरू हुँदैछ गाउँघरतिर, कतिको पिङहरू हाल्दै हुनुहुन्छ सके पनि, तन तयारीहरू त छ नै होला चाहिँ भन्छु म चाहिँ होइन, सधैँ नियमित रूपमा पिङ हाल्ने ठाउँमा त नियमित रूपमा नै पिङ हालिहाल्नुहुन्छ नि त, त्यही भएर फोन गर्नु होला है। दुवै नम्बर खुला रहेको छ, आज टपिकमा कुराकानी गर्ने दिन रहेको छ, खासै गाह्रो टपिक चाहिँ छैन आज, अहिले चाहिँ दसैँ सम्बन्धी नै लिएर आएको छु। पहिलाको दसैँ र अहिलेको दसैँमा चाहिँ तपाईँहरू होइन मनाउने के, पहिला पहिला अब कस्तो तरिकाले मनाउनु हुन्थ्यो, अनि अहिलेको दसैँ यतिखेरको समयको दसैँहरू चाहिँ तपाईँहरू कसरी मनाउँदै हुनुहुन्छ भनेर चाहिँ सोध्दैछु है, प्रश्न गर्दैछु। तपाईँहरूले आफूलाई मनमा लागेको कुरा चाहिँ व्यक्त गर्न सक्नुहुनेछ, किनभने पहिला पहिलाको दसैँहरू एकदम फरक हुन्थ्यो, फरक तरिकाले मनाइन्थ्यो, अहिलेको दसैँ फरक तरिकाले मनाइन्छ होइन, त्यही भएर पहिलाको तुलनामा र अहिलेको तुलनामा चाहिँ दसैँ मनाउने चलन चाहिँ कतिको फरक भएको छ तपाईँले चाहिँ बताउन सक्नुहुनेछ। यति बेला क्रममा कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो नमस्कार हजुर।
1: हेलो हजुर,
0: नमस्ते नमस्कार हजुर, सञ्चारमी हुनुहुन्छ?
1: हजुर,
0: म पनि एकदमै सञ्चारमै छु। अनि खाना खानु भयो दिदी?
1: खाना खान बाँकी नै छ
0: है, पाक्दै होला के रे है? ल अनि के छ हामीले पिरुङतिरको नयाँ
1: अखबार?
0: हजुर, मेरो खाना भन्दा पनि आज खाजा भयो, खाना भएको छैन है?
1: ए हजुर हजुर, हाम्रो गाउँतिरको पिरुङतिर खबर भन्नु पर्यो त, अब विशेष त अब बिहान छ
0: हजुर,
1: अहिले
0: चाहिँ ल बिस्तारै बिस्तारै चिसो बढिसकेको छ गाउँघरतिर त है?
1: हजुर,
0: ठिकै छ, बढे पनि झन् आनन्द, बिहान बेलुका चिसो, दिउँसोमा घाम लागिहाल्छ है?
1: हजुर,
0: ल रेडियो त सुन्नु भएको छ होला के रे है? ल त भन्नुहोस् त नि, आजको विषय वस्तुमा हजुरलाई कस्तो लाग्छ? पहिला पहिला दसैँ कसरी मनाइन्थ्यो, अनि अहिले मनाउने दसैँ अनि पहिला मनाउने दसैँमा चाहिँ हजुरले कतिको फरक पनि पाउनु भएको छ भनेर सोधेको छु है।
1: हजुर, अहिले भनेको पहिलाको अनि यस्तो के मासु भात खान पनि दसैँ पर्खिनु पर्ने अवस्था थियो, अहिले त दसैँ पनि चौबिसै घन्टा जस्तो भइराखेको हुन्छ
0: दसैँमा
1: चाहिँ। पहिलाको जमाना चाहिँ अलिकति पुरानो रीतिरिवाज अनुसार, पहिला परम्परागत अनुसार चल्ने, धार्मिक अनुसार चल्ने, रीतिरिवाज चल्ने अनुसार चाहिँ पूजा आजा गरिन्थ्यो, अहिले त्यो धेरै घटिसकेको छ। मौलामा गएर हरेक पूजा आजा गरेर के भन्छ यो पारा साडा बोलिदिएर, पारा पासहरू बोलिदिएर रमाइलो गरिन्थ्यो, अहिले गरेको पनि देखिँदैन है। अहिलेको अहिलेको दसैँमा चाहिँ अलिकति रङ्गरमा बाहिर भए पैसा सबै जस्तो भयो, अब बहिरीको अर्डर जस्तो भयो, अब जमाना अनुसार फेसन गर्ने जस्तो पनि भयो। अनि पहिला पहिला चाहिँ अब यस्तो दाजुभाइ दिदी भए अब गाउँघरमा भेटघाट हुने, यताउता सबै रमाइलो गरिन्छ, सबै अब झाडे नचाउने, यस्तो पहिला फेरि नचाउने गरिन्छ, अहिले त्यस्तो पहिला पनि त्यो जे चिज पनि अब पहिल्यै पैसा बिना पैसा भएपछि जे पनि पाउँछ भन्ने हुन्छ हुन्छ, त्यसको पहिले पुरानो रीतिवाज छोड्दै गएको छ है मेरो विचारमा भन्नु पर्दा।
0: हजुर, त्यही त नि होइन, पहिलाको दसैँमा अहिलेको दसैँमा चाहिँ एकदम फरक छ, मनाउने तरिका नै फरक भइसकेको छ के है।
1: हजुर,
0: पहिला पहिला पूजा आजा गर्ने, अनि त्यसपछि यसो साथीभाइहरू भेटघाट हुँदा यसो गीत गाउनेहरू पनि हुन्थ्यो नि त त्यो बेलामा त।
1: गीत गाउने
0: हजुर छैन त नि, हराइसकेको छ आज भोलि त केही छैन है।
1: हजुर
0: एकदमै धेरै धेरै धन्यवाद छ हजुरको यो विचारको लागि। दिदी साथीहरू सम्झिन सक्नुहुन्छ है?
1: सम्झिनु
0: धन्यवाद।
1: हाम्रो शुक्लगन्धको लागि
0: मभन्दा
1: पछाउने साथीहरूको लागि, कार्यक्रम सुनेको साथीहरूको लागि, सम्पूर्णको लागि, हाम्रो नरेन्द्र रिमाल दाईको लागि, होम शर्मा दाईको लागि, अमृत प्रलोचन दाईको लागि, अनि हाम्रो यता हुनुहुन्छ बलराम दाईको लागि, अनि टेबु छेत्री दाईको लागि, ऋषिराम दाईको लागि, गोपिस दाई, दलमाई थापा, मिन कुमार भाइ, अनि हाम्रो यता रुचि कलमसाल, तारा दाई, मोहम्मद दाई, अनि चेतना मगन दिदी लगायत सम्पूर्ण नाचरी साथी धेरै हुनुहुन्छ, म सबै सबैको लागि भन्दै बिदाउँछु। शुभ दिन।
0: हस् नमस्कार, शुभ दिन, बाई। उहाँहरू तपाईँलाई फोन गर्नुभएको थियो हाम्रो खगी माया दिदी हुनुहुन्थ्यो पिरुङदेखि। तपाईँले पनि आफ्नो विचारहरू व्यक्त गर्न सक्नुहुनेछ है। पहिलाको चलन होइन, दसैँ कसरी मनाउनुहुन्थ्यो र अहिले चाहिँ कतिको फरक पाउनु भएको छ तपाईँले दसैँ मनाउने होइन, पहिला पहिलाको दसैँहरू एकदमै कस्तो हुन्थ्यो भनौँ भने पनि होइन, दसैँ भनेको दसैँ नै हो जस्तो हुन्थ्यो, आजभोलि त दसैँ हो कि तिहार हो कि चाडपर्व आएको खासै केही मतलबै नभए जस्तो हुने कि होइन, सधैँभरि दसैँ नै हो भन्नुभएको थियो नि हाम्रो दिदीले, त्यस्तै भएको छ। अहिलेको दसैँ र पहिलाको दसैँमा चाहिँ एकदमै धेरै फरक छ मनाउने छु भने फेरि पनि उहाँ साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो नमस्कार
1: हजुर।
0: नमस्कार दिदी, सञ्चारमै हुनुहुन्छ? अनि खाना खानुभयो दिदी? ल हुन्छ, त्यसो भए खानुपर्छ बिस्तारै बिस्तारै है। अनि रेडियो सुन्नुभएको छ त दिदी? ल आज मैले पहिला पहिलाको दसैँ मनाउने तरिका र अहिले मनाउने दसैँको तरिकामा के फरक पाउनु भएको छ भनेर सोधेको छु है।
1: भोरी भोरी नापो गरेर खान्थ्यो उता रोटी पोलेर, आज भोलि चाहिँ त्यसो गर्दैन के, त्यस्तो छैन।
0: हजुर, टिका लाउने जाने बेला पनि छुट्टै हुन्थ्यो नि त होइन त?
1: टिका लाउनु जाने बेला पनि पहिला पहिला मासु पुत्रलाई बनाएर लैजान्थे के कोसेली।
0: हजुर,
1: आज भोलि चाहिँ छैन के त्यस्तो, त्यही भएर त्यही पहिलाको र अहिलेको धेरै फरक छ नि।
0: ल पहिला पहिला रोटी पोलेर अनि बटुक बारा भनौँ न तिनीहरू पोलेर अनि अचारहरू पनि आलुको अनि जनाकेरोहरू मिसाएर काँक्राको अचार बनाएर लिएर गइन्थ्यो, अहिले त चाउचाउ बिस्कुटको फेन्टा होइन त? हजुर। आहा दिदी बोल्दै हुनुहुन्थ्यो, ठ्याक्कै फोन काट्यो, फेरि पनि फोन गर्न सक्नुहुनेछ। दसैँ चाहिँ एकदमै धेरै मनाउने रीतिरिवाज त एउटै भन्नुहुन्छ होला, तर पनि हेरौँ। फेरि पनि साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हजुर
2: नमस्कार।
0: हजुर नमस्ते। नमस्कार हजुर, के छ खबर? सन्चै आरामै हुनुहुन्छ? मलाई पनि एकदमै सन्चै आरामै छ। के छ हौ हाम्रो वानटेङपुरलाई तपाईँको मनाउनु हाल खबर? हजुर रसिकाजी, सुन्नु भएन? हजुर ल, किन होला पनि यस्तो नसुनेको मेरो आवाज? रसिकाजीले मेरो आवाज सुन्नु भएन भन्दै हुनुहुन्थ्यो, उहाँकै मोबाइल अलिकति आवाज पनि राम्रोसँग आएको थिएन, काटी काटी आएको थियो है, नेटवर्कको समस्याले होला के गर्नु, यस्तै छ मजाले घाम लाग्दा पछि नेटवर्कमा चाहिँ समस्या आइरहेको छ बेला बेलामा होइन, किनभने डाँडा खोसा खोसी बस्दाखेरि पनि त्यही भएर ठिकै छ। तपाईँ भने आउँदै गर्नु होला यति बेलाको क्रममा भने म कार्यक्रममा मिठो गीतलाई स्थान दिन्छु भनेर ठ्याक्कै साथी आइसक्नु भएको छ, उहाँलाई लिन्छु त्यसपछि जानेछु है गीततर्फ। हेलो नमस्कार हजुर।
3: नमस्कार हजुर,
0: यो चाहिँ हालखबर? सन्चै आरामै हुनुहुन्छ?
3: हजुर
0: हजुर, म पनि एकदमै सन्चै आरामै छु।
2: हजुर हजुर हजुर सबै ठिकै छ, घाम लागिरहेको छ।
0: हजुर,
2: अब दिन प्रतिदिन दसैँ घिसिँदै थियो, खै अलिक दरमा पनि रत्रे पनि काटेर मेरो हामीलाई राम्रै आज अब
0: त्यही चाहिँ हाम्रो दिदीहरूको अलि बुझ्दै बुझिएन कि अनि खाना खानु भयो त? हजुर, मेरो चाहिँ खाना भएको छैन, अहिले पछि हुन्छ, खाना चाहिँ खाइसके है।
2: खाना पनि कति भ्याउने हजुर त, अब चाहिँ 9 बजे पछि 10 बजे सम्झ अनि 10:30 पकाउ खाऊ।
0: हजुर हजुर त्यही नै हो। ल अनि रेडियो त सुन्नु भएको छ होला के अरे, होइन मजाले नै
2: रेडियो सुनेको थिएँ कि, खासै भन्नु त केही छैन, मैले त त्यही फोनमा केही गडबडी मेरो मानि हुन्छ कि भनेर मात्रै गरेको।
0: हजुर ल भन्नुहोस् त नि, अब पहिला पहिला मनाउने कस्तो फरक छ?
2: दसैँ त पहिला अहिले त धेरै छ।
0: हजुर,
2: पहिला पहिला ऋण दान गरेर पनि खाने दिए चाहिँ दुःख चाहिँ काम गर्ने, तर मामी चाहिँ काम गरेर हजिरहनु पर्छ, तरहरूमा रमाइलो अनि जिउलाई चाहिँ आराम गर्ने भन्ने सोच गरेर ऋण दान गरेर खाने, अनि देश विदेशमा भने घर आउने, अनि जाँदै यो दसैँ विजय दशमी भनेको चाहिँ त्यो विशेष नाटकले विजय दशमी अनि पिङ हाल्ने, जम्मै दाजुभाइ दिदीबहिनी मिलेर अब टिका लगाएर पिङ खेल्न जाने रमाइलो हुन्थ्यो, तारबाट मामा आएर जाने, उता जाने ससुराली भने उता के भने के भने सबै आफूभन्दा गर्ने मान्छेको बुढाबुढीको गाउँको गर्ने मान्छेको पनि गएर, अनि गाउँको बुढीका गएर आँसी थाप्नको लागि निधारभरि टिका लिएर खेला जाने चलन थियो, रोटी पकाउने, खसी काट्ने, रोटी पकाउने, अब यस्तै पुरानो अनि पान मात्रै यसो पल्ला पल्ला उताको यता उताको यता गरिसन त्यो अन्त अब चाहिँ पहिला त अब अहिले जस्तो नहरको सहरको यताउटा थिएन, उयो तारिख टुरा टुरी पटापट्टि उठेको थियो, त्यसले गर्दा चामल जस्तो चाहिन्थेन।
0: हजुर,
2: अब पठाउन गरे अनि भन्ने गर्छ, त्यो ड्रम
0: लगेन।
2: अब अहिले घर घरै आउँछ, घर घर ल्याइदियो भने ल्याइदिन्छ, अब चाहिँ जे कुरा नि अब नुन लिने त कहाँ कहाँ पुग्नु पर्छ त्यो पहिला
0: बटौरी नुन लिन जाने है।
2: हजुर, कति कति भोटानमा दुनियाँभर गाह्रो थियो, गाह्रो गर्दा नि चाहिँ सबैले कति रमाइलो गरेर चाहिँ मान्थ्यो मान्नुहुन्थ्यो, अब पूर्णियासम्म पुर्याएर अनि जान पर्छ, लु आएन भन्छ नि उभर्छ नि भएर त्यस्तो हुन्थ्यो। अब आजकल त खानु मात्रै होइन कि, खासी खानु त तालपरि धन्यो भने त दिन दिन मासु खाँछ।
0: हजुर,
2: मासुले मात्रै दसैँ होइन खास पुरानो इतिहास, अब धान काट्ने बेला भयो पाकेर, अब कोदो मकै यता उता जम्मै सियाबी हैरन भयो, तिजोमा अहिले यसो आराम भयो, त्यसले त्यहाँनिर दसैँमा तिहार यसो मान्ने, फेरि काम गर्ने, फेरि यो गर्ने भएर रमाइलो हुन्थ्यो। अब यस्तो मिठो दाजुभाइ हुरुहरू र फन्थाममा यति जान्नु लगेर आयो, यस्तो आयो दिदी बहिनी चेलीले रमाइलो गरेर गिराएर बस्ने चलन थियो। आजकल त्यो छैन, उयो चाहिँ हाना हाना छ नि हाना, तर अब चाहिँ कसैले कसैले चाहिँ भनेको मान्दिनँ होइन, कसैले सुन्ने पनि आफ्नै एउटै घर परिवारमा नि।
0: हजुर, त्यही त नि,
2: यो पनि अब त्यस्तो भेटेको छ, तर मान्नुपर्छ, मानेर त आज आशिर पाइन्छ, यो आशिर त खाएर मात्रै होइन, आफूभन्दा गर्ने मान्नेको चाहिँ हात टिका थापेपछि त आशिर हुन्छ, त्यति नै वर्ष भन्ने।
0: हजुर, आज भोलि त आशिष आशीर्वाद लिने भन्दा पनि पैसा हेरिन्छ नि, याद गर्नुपर्छ कि छैन? पहिला पहिला चाहिँ दसैँमा टिका लाउन हिँड्दाखेरि आशीर्वाद मानेजनको हातबाट सबैभन्दा ठुलो कुरो आशीर्वाद दिनुपर्छ अरे, आशीर्वाद पाउनुपर्छ सबैभन्दा ठुलो कुरो भनेर जसको घरमा पनि टिका लाउन जान्थ्यो अरे दसैँको बेलामा, अनि आज भोलि चाहिँ अब दसैँको बेलामा अलिकति थोरै पैसा दियो भने अब यति पैसा दिएको भन्ने चलन छ नि त।
2: हजुर, हो त्यही हो, त्यही गर्दै टिका सेलाएर पिङमा जाँदाखेरि टिका ला पिङलाई पनि लाइन्थ्यौँ, लागेर चाहिँ पर्छ भन्ने,
0: अनि सिक्का पैसाले खोप्पी खेल्नुहुन्थ्यो अरे नि त,
2: खोप्पी एकदम
0: दसैँको टिका लगाएको पैसा सिक्का पैसा दिनुहुन्थ्यो अरे, अनि त्यो पैसा चाहिँ बाटोमा गएर दो बाटोमा गएर सिक्का के भन्छ खोप्पी खेलेर बस्नुहुन्थ्यो अरे दसैँको बेलामा। अहिले चाहिँ त्यस्तो चलन चल्दै छैन, हटिसक्यो।
2: भोलिपल्ट पर्सिपल्ट फेरि फर्किने यताउता हुन्थ्यो, कोही पढ्ने त्यस्तै हो। तर मलाई चाहिँ दसैँ म जति नै दुःख पाएँ नि, धन गरे गरे पनि दसैँ दसैँ जति मान्ने, तर चाहे मान्ने दुःख बिर्सिने, हाँसी बस्ने खाने गर्ने त सबै छ, फेरि त परेका पनि सम्पूर्ण गर्ने
0: हो नि। घाँटी हेरेर हार निर दसैँ तिहार मनाउने हो नि, अर्को देखा सिकी गरेर मनाउने पनि होइन, फेरि मनाउने
2: हो पनि होइन। अब त ढोनीले चाहिँ अब दस हजार छ, हामी त कहाँ दस हजार दिन सकिन्छ एकजना टिका
0: हो त नि,
2: दस हजारले सबैलाई दसैँ गर्ने हो। हजुर भन्दै अब यति नै हो नि हजुर।
0: ल त नि त्यसो भए साथीहरू सम्झिनुहोस् त नि है,
2: एकमुष्ट दर्शन गर्दै बिदा भाइ हजुर।
0: हस् नमस्कार, शुभ दिन।
2: त्यही दबा बहिनी रसिया बहिनीको म आएन र के कस्तो भयो कि उता हजुरकोतिरै एसएमतिरै नै हो भनेर
0: गएर हामीलाई बाई उहाँ हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो। हाम्रो ऋषिराम गाउँजी हुनुहुन्थ्यो आफू कसैदेखि, उहाँको चाहिँ फोनमा समस्या आएन, हाम्रो दिदीहरू चाहिँ अलिकति समस्या आएको थियो, त्यही अलिकति होइन डाँडा खोल्सामा हुनेहरूको चाहिँ अलिकति समस्या आउँछ नेटवर्कको है, त्यही भएर ठिकै छ। यति बेला गर्म भने म जान्छु शुक्रबार साइड विश्राम पछि एघार बजेको टाइम चेक लगाउँदै तपाईँहरूको माझमा चाहिँ म आउने नै छु। दसैँ तिहार सुगम पोखरेलको आवाजमा रहेको छ यो मिठो गीत सँगसँगै जान्छु छोटो व्यवसाय विश्राम पछि एघार बजेको टाइम चेक लगाउँदै म तपाईँको माझमा आउने छु, तपाईँ भने सुन्दै गर्नुहोला।

0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा ओडाध्यक्ष तथा सदस्यहरू, गाउँवासी, कर्मचारी, शुभचिन्तक एवं स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, सुस्वास्थ्य, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष श्री प्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे एवं म्याग्दे गाउँपालिका तनहुँ परिवार,
0: अध्यक्ष खिम नारायण मानन्थर, उपाध्यक्ष इन्द्र कुमारी थापा राणा, प्रमुख प्रशासकीय अधिकृत एवं हरिनाश गाउँपालिका स्याङ्जा परिवार। होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
2: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
0: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
2: मुख्य कार्यालय चिफीडुङ्गा पोखरा,
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
2: फोन गर्नुहोस् 0635905511।
0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा यस संस्थाका पदाधिकारी, सदस्य, टोलवासी, सामाजिक संघ संस्थामा क्रियाशील महानुभाव, बुद्धिजीवी एवं सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। फत्तबहादुर पुन मगर अध्यक्ष एवं पुन मगर समाज, गाछेपानी, शुक्ला गण्डकी 4, गाछेपानी परिवार। ए दिदी, आज कहाँ जाने तयारी गर्नु भएको छ?
3: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
0: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँघरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
3: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
0: त्यसो भए आज त घरको भान्साको सट्टा दाउराको सेकुवामै रमाइलो गरौ न त।
3: हुन्छ नि, जाऊ जाऊ।
0: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोपाइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4, दोलेगौंडा,
3: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजाज सोरुमको आडैमा।
1: फोन नम्बर 97155065555, 97156506।
0: टिकटक दाउराको सेकुवा, अथेन्टिक, टेस्टी एन्ड अनफर्गेटेबल।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा समाजका पदाधिकारी, सदस्य, शुभचिन्तक तथा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: अध्यक्ष कमल बहादुर आले एवं झुल बहादुर स्मृति प्रतिष्ठान, रिसिङ साप घिरिङथोक परिवार,
4: अध्यक्ष विष्णु बहादुर राणा एवं नेपाल मगर संघ शुक्ला गण्डकी नगर समिति परिवार,
0: अध्यक्ष शिव कुमारी कार्की एवं ढोरेली सेवा समाज काठमाडौँ परिवार,
4: अध्यक्ष धनबहादुर विग एवं शुक्ला गण्डकी स्वरोजगार समिति परिवार।
5: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सब ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौड़ा, प्राइम बैंक संगे शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 98560309 र 97065020209।
6: TVS साथ छ हाम्रो। हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण उपभोक्ता, कर्मचारी, शुभेच्छुक एवं स्वदेश तथा विदेशमा रहनुभएका नेपालीहरूमा सुख, सुस्वास्थ्य, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: अध्यक्ष रामचन्द्र उपाध्याय एवं खैरेन्टार खानेपानी तथा सरसफाई उपभोक्ता समिति परिवार शुक्ला गण्डकी छ खैरेन्टार।
8: अध्यक्ष टेकनाथ सुवेदी एवं कपासुटार खानेपानी तथा सरसफाई उपभोक्ता समिति शुक्ला गण्डकी तीन कवासे परिवार।
7: अध्यक्ष राजुराम श्रेष्ठ एवं दुलेगौड़ा खानेपानी तथा सरसफाई उपभोक्ता समिति परिवार शुक्ला गण्डकी चार दुलेगौड़ा।
9: अध्यक्ष काशी प्रसाद जोशी एवं बेलचौतारा खानेपानी तथा सरसफाई उपभोक्ता समिति शुक्ला गण्डकी

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175.
2: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला बिहानको ठिक 11 बज्यो.

0: हजुर विश्राम पछि 11 बजेको टाइम चेकपछि तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ प्रोग्राम हेलो शुक्ला गण्डकीमा. आज पनि हामी रहेका छौँ बुधबारको बसाईमा. बुधबारको बसाईमा तपाईँसँग टपिक्समा कुराकानी गर्ने गर्दछौ. फोन गर्न सक्नुहुन्छ 9842971 9611 माध्यमबाट तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ. अब तपाईँले फोन गर्नुहुने साथीहरूमध्येबाट एकजना साथीलाई रुपियाँको रिचार्जको व्यवस्था गरिदिनु भएको छ. पोखरेल मोबाइल पसलले हेल्पोस्ट चोकमा रहेको छ. मोबाइलसँग सम्बन्धित सम्पूर्ण समस्याहरू छन् समाधान गर्न चाहनुहुन्छ र नयाँ मोबाइल पनि खरिद गर्न चाहनुहुन्छ र इलेक्ट्रोनिक सामान पनि तपाईँलाई आवश्यक परेको छ भने पोखरेल मोबाइलमा चाहिँ जान सक्नुहुनेछ. जसको प्रोपाइटर हुनुहुन्छ विनोद पोखरेल यही हेल्पोस्ट चोकमा रहेको छ. तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत www.shuklagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्रो नेपाली पात्रो एप्स र हाम्रो 97.6 MHz रेडियो ध्वनि तरंगबाट पनि एकसाथ रूपमा सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ. आज विशेष त टपिक चाहिँ एकदमै सजिलो छ होइन. पहिला मनाउने दशैं र अहिले मनाउने दशैंमा तपाईँले चाहिँ कतिको फरक पाउनु भएको छ भनेर चाहिँ सोधेको छु है. तपाईँहरूलाई मनमा लागेको कुरा चाहिँ बताउन सक्नुहुनेछ. फोन गर्नुहोला 9842971 9611 माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ. बाहिरको माहौल चाहिँ मजाले घाम लागिसकेको छ होइन. बिस्तारै सवारी साधनहरूको पनि चाप बढ्दैछ किनभने सबैजना यतिखेरको समयमा घर जाने तर्खरमा हुनुहुन्छ. घर निस्किसक्नु भएको छ यात्रा पनि गर्दै हुनुहुन्छ होइन. कतिपय साथीहरू विदेशबाट स्वदेश पनि फर्काउँदै हुनुहुन्छ. त्यही भएको कारणले गर्दाखेरि पनि सबैजना आफ्नो आफ्नो घर जानुपर्ने हुन्छ होइन. सबैको बिदा हुँदैछ बिस्तारै. कतिपय साथीहरूको अस्ति चाहिँ के भन्छ फुलपाती भन्नाको घटस्थापनाबाटै छुट्टी भइसकेको छ भने कतिपय साथीहरूको अब फुलपातीबाट छुट्टी हुन्छ. त्यही भएर होइन सवारी साधनहरू चाहिँ एकदमै चाप बढ़िराखेको छ बिस्तारै है यात्रा गर्नेहरूको होइन लर्को चाहिँ लाग्दैछ रोडहरूमा चाहिँ. तपाईँ चाहिँ फोन गर्न सक्नुहुन्छ यति बेला क्रमको साथी हुनुहुन्छ. हेलो नमस्कार हजुर. हजुर
1: मैले भनेको के भन्छ पहिला चाहिँ भइ नभई के एउटै घरमा अब दस जाति नौ जाति मासु लिएर सालको तपारी काटे सालको पातको तपारी काटेर तपारीको निम्तो गरे नापो गरेर
0: त्यसपछि
1: मासु खाने रोटी पोलेर खाने त्यसो गरी मासु जति खाइन्छ के चार के बिचार त्यही भएर अहिले र पहिला धेरै फरक छ भनेको त्यो पहिला मान्छेले आँखाको देखा चिखाइ गरेर जब भरत गरेर दिन गरी गरी चाहिँ नमनाओस् घरमा जे छ त्यहीमा खुसी हुन सिकुन् भन्ने चाहन्छु भनेको छु मैले.
0: हुन्छ एकदमै धेरै धन्यवाद हो नि त. अर्काको देखेर भएन आफूले चाहिँ आफ्नो घाँटी हेरेर हार लिनु पर्यो. आफ्नो जति क्षमता छ दशैं मनाउनको लागि त्यही अनुसारको योजना बनाएर चाहिँ अगाडि बढ्नु पर्यो. अर्काको देखासिखी गरेर पनि भएन. अझै पहिलाको भन्दा पनि अहिलेको यो समयमा पछिल्लो समयमा झन् बढी देखासिखी चाहिँ भएको छ के होइन त. ल पहिलाको भन्दा अहिले एकदमै देखासिखी गर्ने एकदम तर्फबाट गर्ने ऊ भन्दा म के कम भनेर चाहिँ अलिकति अहिले प्रतिस्पर्धा बढी छ है त.
1: अनि आफूलाई
0: हजुर हो जानी
1: ल त्यति भन्दै बिदा हुन्छ.
0: साथीहरू सम्झिनुहोस् त नि
1: साथीहरू ऋषि राम दाई अमृत दाई उमना दाई हजुरको लागि अनि नरिन्द्र दाई अनि टेकु छेत्री दाई दाई सम्पूर्णको लागि भन्दैछु टेन्सन.
0: आहा फेरि पनि उहाँको फोन डिस्कनेक्ट भइसकेको छ. अलिकति समस्या नै छ फोनमा किनभने हाम्रो दिदीहरूको ठिकै छ. तर पनि फोन गर्नुभयो एकदम धेरै धन्यवाद छ. उहाँले पनि आफ्नो विचार व्यक्त गरिसक्नु भएको छ. होइन आधी भन्दा भन्दै ठ्याक्क फोन काटिएको थियो नि त. त्यही भएर आउन सक्नुहुनेछ है साथीहरू. फेरि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ. हजुरहरू आउनु भएन भने त एकदमै खल्लो लाग्छ मलाई. कार्यक्रममा एकदमै बोलेर बस्दाखेरि अल्छी लाग जस्तो हुन्छ. हजुर आउनु भयो भने त म बोल्न पाउँछु हजुरहरूसँग कुराकानी गर्न पाउँछु के कस्तो छ भनेर सोध्न पाउँछु. त्यही भएर चाहिँ एकदमै जस्ट आगर आउँछ क्या कार्यक्रम भन्नु पनि फेरि हजुर आउनु भएन भने त अल्छी लागे जस्तो है कि हो के नभए जस्तो हुन्छ. त्यही भएर चाहिँ फोन गर्न सक्नुहुनेछ होइन, धेरै कुराकानी गर्न सकिन्छ, छोटो मिठो कुराकानी र संसार सर्वहरू चाहिँ छोड्न सक्नुहुनेछ होइन. विशेष त सम्झना सर्पनै छोनी हो, त्यही भएर थोरै हाम्रो विषयवस्तुमा पनि आधारित रहेर कुराकानी गरेर अनि साथीहरूलाई चाहिँ सम्झना सर्पण पनि छोड्न सक्नुहुनेछ. हामी हप्ताको सातै दिन तपाईँको माझमा रहने गर्दछौ, आइतबारदेखि शनिबारसम्म, र ती हरेक बारमा हामी तपाईँहरूसँग फरक फरक होइन तरिकाले चाहिँ तपाईँहरूको माझमा उपस्थित हुने गरेको छु, अनि त्यही अनुसार तपाईँहरूसँग हामी चाहिँ फोन मार्फत कुराकानी चाहिँ गर्ने गर्दछौ. फोन गर्नुहोला 9842279111 9086363111 माध्यमबाट तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुन्छ. यति बेलाको क्रम एकदमै पुरानो गीत रहेको छ है, दशा नै हो कि यो मेरो दशा फर्किआएको, योगेश अमात्यको आवाजमा रहेको एकदमै पहिला पहिला एकदमै सुनिएको गीत होइन, एकदमै रुचाएको गीत हो. यति बेलाको क्रममा यो मिठो गीत सुन्छौ अनि त्यसपछि तपाईँको माझमा आउने छु, तपाईँहरू भने फोन गर्दै गर्नुहोला.

0: फरियाद गरौ फरियाद सोलो कति लगाउनु
1: लाइट बुढी सारी पैसा न

0: खसी पनि घरले ल्याउनु पर्छ भयो यसपालि त पोहोर जस्तो ऱ्याक होइन नि ल बरु म आफै पानी तताउँछु खुलाउँछु टाउको चाहिँ चट्ट उसिनु पर्छ अबु
1: थालास बैया घरले खसी पैसा त छैछ।

0: हजुर, यो मिठो गीतमा तपाईँको माझमा राखिसके दशा नै हो कि यो मेरो दशा फर्की आएको दशै आएको भनिरहेको थियो, पक्कै पनि मन पर्यो होला। यति बेला क्रममा कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो, नमस्कार हजुर।
1: नमस्ते
0: छ, नमस्ते छ झलो, के छ सञ्चारमा हुनुहुन्छ, खाना खानुभयो? हजुर, मेरो चाहिँ खाना भएको छैन, खाजा चाहिँ भइसक्यो है। ल, अहिले अब 12 बजेपछि ठ्याक्क कार्यक्रम सकेर खाने हो नि। ल ठिक छ, हामी रेडियो सुन्नु भएको छ कि छैन? ढिलो फोन गर्नुभयो र त्यही भएर सुन्नु भयो होइन कि भनेर सोधेको नि।
1: हिजो म भ्रमण थियो छोटो।
0: हजुर, हिजो छोटो भ्रमण सकेर आज पनि अलि ढिलो ढिलै आउनु भयो नि त, त्यही भएर सोधेको।
1: साथीहरूको पालो दिनु भएन, त्यो एनपिसीको नम्बर फेरि बिग्रिएछ, व्यस्त हुन्छ जतिखेर पनि।
0: त्यही त नि, हाम्रो एनपिसीको सिम के भइराखेको छ अझ अलिकति बुझ्नै सकेको होइन कि यसलाई।
1: त्यही भएर फेरि एक्सेलबाट हानेको के।
0: हजुर,
1: कुरैटानीतिर
0: लागिहाल्नु त नि।
1: अब दसैँ पहिलाको र अहिलेको के फरक छ भनेर तपाईँको तस्विर छ अरे होइन?
0: हजुर,
1: अब दसैँ भनेको नेपालीहरूको सबभन्दा एउटा ठुलो चाड हो पनि भनिन्छ क्या। दसैँ त ग्रेटेस्ट फेस्टिभल इन नेपाल भन्छ होइन, नेपालीहरूको सबैभन्दा ठुलो चाड दसैँ हो भनेर भनिन्छ। तर यो दसैँ हो भन्दैमा जता भाइ मनाउने पनि होइन, एउटा सबले भव्य तरिकाले दसैँ मनाउनु पर्छ। दसैँ चाहिँ तपाईँको अर्काको लैलैमा अर्काको देखासुखीमा मनाउने नै होइन, पहिले न पहिला भन्दा अहिले चाहिँ अर्काको देखासुखीमा धेरै मनाइरहेको छ। किनभनेदेखि तपाईँको सामाजिक सञ्जालहरूमा त्यो आइरहेको हुन्छ, त्यो हेरिरहेको हुन्छ, कस्तो कस्तो गर्छन् भने त्यो शिक्षा क्या त्यो तरिका धेरै आफू छ जे छ त्यसैले मनाउने हो। कसैको अर्काको देखासुखी गर्ने होइन कि
0: दसैँ,
1: त्यो दसैँ तर पहिलाको दसैँ होइन, अहिलेको दसैँमा अलिकति तपाईँको फरकै छ क्या। किन फरक छ भन्नुहुन्छ भने पहिलेको दसैँहरूको अब तपाईँको त्यो हाइवे रोडहरू मात्रै थियो, कतै अनि यो गाउँ गाउँको बाटाहरू फेरि त्यहाँ थिएन, पिछाडि आफ्नै घर गाउँमा उत्पादन हुन्थ्यो त्यसैले मनाउँथ्यो। अहिले तपाईँको जति चाहिँ जे खोज्यो त्यही चाहिँ दसैँको खासै त्यति पनि छैन क्या, तिन माइल तपाईँको लागि त्यति टाढा टाढा जानुपर्ने आवश्यक छैन है। त्यसैले पनि त्यो पनि फरक छ। तपाईँको राम्रो चाहिँ दसैँहरू चाहिँ तपाईँको बुटोल जान्थ्यो अरे क्या।
0: हजुर, एक महिना अगाडि नै, दुई महिना अगाडि नै सरसामान किन्नको लागि है,
1: किन्नको लागि चाहिँ टाढा टाढाबाट ल्याएर त्यो भनेर राख्थ्यो अरे। अहिले त भोलि पर्सि दसैँ चाहिँ आजसम्म घरमा केही किन्न भए पनि केही फरक पर्दैन, भोलि गरेर ल्याउन
0: सकिन्छ
1: होइन, त्यस्तो फरक छ। तर पहिला पहिला फेरि तपाईँको यो खानपिनमा पनि अलिकति सानो सानो दसैँ कहिले आउँदा जस्तो पनि लाग्थ्यो क्या, दसैँमा मासु भात खान पाएँ निकाल्नु। अब त्यो मासु भातको त्यहाँनिर केही सवालै छैन, तपाईँको दिन चार दिन हप्तेपछि दुई चार दिन बिराउँदै खाँदै जान्छ, त्यो पनि एउटा फरकै हो। टिका लगाउने तरिका त उही नै हो, टिका लगाउने तरिका त आफ्नो ठुलाबाटसित आशीर्वाद माग्ने, सानातिर आफ्नो भाइ बहिनी छोराछोरीहरूलाई आशीर्वाद दिने त उही नै छ होइन। पारिवारिक जमघट हुने टिका लगाउने त्यही नै हो तरिका, त्यहाँदेखि दसैँको फरक भनेको त्यही नै हो। अलिकति कसैलाई चाहिँ अलिकति कुर्न पर्ने जस्तो हुन्थ्यो बच्चामा, आजभोलि नै गर्दैन। दसैँ आयो उता मामा घरतिर दौडिङ भन्ने पनि हुन्थ्यो, आजभोलि खासै त्यस्तो छैन क्या त्योहरू।
0: आफ्नो मन मर्जी छ नि त अहिले,
1: आफ्नो मन मर्जी छ, त्यसैले छ दसैँ त दसैँ मात्रै होइन, तपाईँको हरेक सायद चाडबाडहरू धेरै छ। तिजै चाहिँ अब पहिला पहिला कस्तो हुन्थ्यो, अहिले चाहिँ अब खै तिज आएको नआएको चाहिँ थाहा भन्दा उयो चाहिँ डेकमा चाहिँ डाइडाइजाउनु गर्यो छोड्यो, पहिला पहिला धेरै चाहिँ गीत गर कस्तो नाच गर्नु गर्थ्यो घर घरमा, आजभोलि त पनि छैन। त्यसपछि त्यहाँदेखिको दसैँ मात्रै होइन, दसैँ तिहार तिजहरू हरेक चाडबाडहरू फरक फरक भइरहेको छ क्या. तर मनाउने आफ्नो रीतिरिवाज हुन्, संस्कृति हो, मनाउनु छोड्नु हुँदैन, मनाउनुपर्छ. तर मनाउने भन्दैमा, चाडबाड भन्दैमा तपाईँको कतिपय ठाउँमा जाएर खाएर पनि घोल्ला गरेर झैझडा गरेर मृत्युसम्म भएको सम्पर्क पनि आउँछ त
0: आउँछ, भइराखेको छ त्यस्तो घटनाहरू पनि.
1: त्यो नगरौँ, कसैले पनि नगरौँ, अनि सभ्य नहाउँ भन्दै म तपाईँबाट यति चाहिँ मैले तपाईँ चाहे.
0: हुन्छ साथीहरू, सम्झिनुहोस् पनि
1: हजुरलाई त बडा दसैँ 2083 सम्झिनु बताएर दिनुपर्छ. तपाईँ हाम्रो शुक्रगढ यात्रा भन्दै
0: चाहन्छ
1: बहिनी,
0: धन्यवाद.
1: अमृतको लागि पनि त्यसै गरेर हुन्छ शर्मा, अनि हुनुहुन्छ बहिनीहरू तन्मय थापा अघि आउनुभयो, हरिवर थापा अघि आउनुभयो, हाम्रो ऋषि जहाँ पनि अघि आउनुभयो, मैले सुनिरहेको थिएँ आज. अनि त्यसै गरेर हाम्रो रोसिका बहिनीको भूमिका थियो के हो भूमिका थियो, अनि त्यसै गरेर त्यतामा तारा थापा अनि हाम्रो टप ऋषि के पो छेत्री लक्ष्मी सल सबै सबै नाम छुटेका सबै सबैलाई गरी बडा दस 2083 शुभकामना भन्दै अहिलेबाट छुट्टाए.
0: हस् नमस्कार. शुभ दिन. उहाँ हुनुहुन्छ, हामीलाई फोन गर्नुभएको थियो, नरिमाझी हुनुहुन्थ्यो स्याङ्जा बिरुवादेखि. उहाँले पनि आफ्नो विचार व्यक्त गरेर गइसक्नु भएको छ. पालो भने तपाईँहरूको हो, आफ्नो विचार चाहिँ व्यक्त गर्न सक्नुहुन्छ. फोन गर्नुहोला, विचार 22 11 98 0 66 11 को माध्यमबाट चाहिँ तपाईँ कार्यक्रममा जोडिन चाहिँ सक्नुहुनेछ है भनिराखेको छु. आउनुहोला. पहिलाको दशैं मनाउने तरिका र होइन अहिलेको दशैं मनाउने तरिका कतिको फरक मान्नुहुन्छ तपाईँहरूले, होइन आफ्नो मनमा लागेको विचारहरू चाहिँ व्यक्त गर्न सक्नुहुनेछ है. कतिको फरक पाउनु भएको छ होइन, लाउने खुवाउनेदेखि लिएरबाट होइन इस्लामभित्र भेटघाट लेनदेनबाट अनि दायाँ बायाँ होइन हिँड्ने लेनदेनबाट के केमा तपाईँले फरकहरू पाउनु भएको छ दसैँको बेलामा, होइन पोहोरको दसैँ होइन पहिला पहिलाको दसैँहरूमा तपाईँले चाहिँ आफ्नो त्यो दुईजना तुलना गरेर चाहिँ बताउन सक्नुहुनेछ. अहिलेको जस्तो अब आउनु नै बाँकी नै छ होइन. त त्यही भएर फोन गर्दै गर्नुहोस् यति बेलाको गर्नु भने म राख्नेछु. यो सुमधुर गीत दसैँ आयो भनिरहेको छ. अनि त्यसपछि फेरि म तपाईँको माझमा आउनेछु. मुगलन मुभीबाट रहेको छ, तपाईँ भने सुन्दै गर्नुहोला. लगतै मात्रै जानेछु है छोटो व्यावसायिक विश्राममा, किनभने समय भइसकेको छ विश्राममा जाने. अनि विश्राम लगतै म तपाईँको माझमा आउनेछु, तपाईँ भने सुन्दै गर्नुहोला.

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
3: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
3: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
3: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साथ नसकिने,
3: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
4: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261 5707। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्, सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
5: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
6: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
2: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
4: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ। अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ।

0: शिक्षक कर्मचारी तथा सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य आर्थिक एवं शैक्षिक समुन्नतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष केशवराज घिमिरे, प्रधानाध्यापक बोधराज ढकाल एवं खैरेनी मावि शुक्ला गण्डकी छ खैरेनीकार परिवार।
2: अध्यक्ष सुजन कुमार श्रेष्ठ, प्रधानाध्यापक दीपक बिक एवं जनकल्याण मावि शुक्ला गण्डकी पाँच बेल चौतारा परिवार।
1: अध्यक्ष कमल प्रसाद पोखरेल, प्रधानाध्यापक विमल प्रसाद सिगदेल एवं गाउँ फर्कदै मावि शुक्ला गण्डकी आठ परिवार।
2: अध्यक्ष युवराज पराजुली, प्रधानाध्यापक ध्रुव वाग्ले एवं तालबेसी मावि शुक्ला गण्डकी नौघारी परिवार।
3: अध्यक्ष मदन थापा, प्रधानाध्यापक खुमराज तिवारी एवं सब्दी मावि शुक्ला गण्डकी दस सब्दी परिवार।
4: दाई एक बिहानी झोला बोकेर कता जान लागेको?
5: घरेसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
4: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
5: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी चार, दुलेगौडा,
1: दिदी कुमार श्रेष्ठको भवनमा।
4: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुको साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
6: चिकन ससेज, बफ ससेज
4: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
1: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0765705052, मोबाइल 98560288587।
7: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
8: वाओ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
7: मैले तिम्रो लागि भनेर चन्द्रिकालिका सुनसानी पसलमा बनाएको नि।
8: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गर गहना,
7: पुराना गर गहना सँग नयाँ साथ फेर,
8: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
7: चन्द्रिकालिका सुनसानी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560062099।
9: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
10: ओरपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
11: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
9: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी तिरेगौडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0765706676, मोबाइल 98560062676।
2: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा ओडाध्यक्ष तथा सदस्यहरू, नगरवासी, टोल विकास संस्थाका पदाधिकारी, कर्मचारी, व्यवसायी, शुभचिन्तक एवं स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, सुस्वास्थ्य, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। नगर प्रमुख कृष्णराज पण्डित, उप प्रमुख खुमबहादुर बिक राजु, प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भूषाल एवं शुक्ला गण्डकी नगरपालिका परिवार।
12: नगर प्रमुख ददिरा सुवेदी, उप प्रमुख शारदा खनाल, प्रमुख प्रशासकीय अधिकृत शोभाखर पोखरेल एवं भीमात नगरपालिका भीमात परिवार।
13: कता हिँडेको आइफोन हातमा लिएर?
14: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
13: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टीभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
14: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
13: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टीभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला। सुलभ मोबाइल एसेसरीज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ।

0: बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463380011।
1: अब तपाईँको घर, अफिस वा बगैंचा हरा भरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98563338 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
2: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 पावन अवसरमा सम्पूर्ण उपभोक्ता, कर्मचारी, शुभेच्छुक एवं स्वदेश तथा विदेशमा रहनुभएका नेपालीहरूमा सुख, सुस्वास्थ्य, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अध्यक्ष रामचन्द्र उपाध्याय एवं खैरेन्टार खानेपानी तथा सरसफाई उपभोक्ता समिति परिवार, शुक्ला गण्डकी 6 खैरेन्टार।
4: अध्यक्ष टेकनाथ सुवेदी एवं कपासेटार खानेपानी तथा सरसफाई उपभोक्ता समिति, शुक्ला गण्डकी 3 कवासे परिवार।
3: अध्यक्ष राजुराम श्रेष्ठ एवं दुलेगौड़ा खानेपानी तथा सरसफाई उपभोक्ता समिति परिवार, शुक्ला गण्डकी 4 दुलेगौड़ा।
5: अध्यक्ष काशी प्रसाद जोशी एवं बेलचौतारा खानेपानी तथा सरसफाई उपभोक्ता समिति, शुक्ला गण्डकी 5 बेलचौतारा।
6: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
7: विश्रामपछि तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ प्रोग्राम हेलो शुक्ला गण्डकीमा। आज भने हामी रहेका छौँ बुधबारको बसाईमा तपाईँसँग टपिक्समा कुराकानी गर्ने गर्दछौ। फोन गर्न सक्नुहुनेछ 98422 9111, 98 0 66 36 11 को माध्यमबाट तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ र टपिक्समा कुराकानी गर्न सक्नुहुनेछ है भन्न चाहन्छु। तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत www.shuklagandakiefm.com लगइन गर्नका साथै हाम्रो पात्रो नेपाली पात्र एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर पनि एकसाथ रूपमा सुनिराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। 98 422 72 9111, 98 0 66 36 11 को माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ। आजको टपिक चाहिँ त्यति साह्रो गाह्रो पनि छैन, एकदमै सजिलो छ। पहिला मनाउने दशैंमा र अहिले मनाउने दशैंमा तपाईँहरूले होइन के फरक पाउनु भएको छ, होइन कसरी मनाइन्थ्यो पहिला र अहिले कसरी मनाइन्छ, त्यो तरिकाहरूको होइन कतिको फरक तपाईँहरूले पाउनु भएको छ त्यो बारेमा चाहिँ बताउन सक्नुहुनेछ है। फोन गर्दै गर्नुहोला। यति बेलाको क्रममा हुने म तपाईँको माझमा क्या दामी देखियो भनिरहेको छ आबाट आमा दुई मुहीमाट यसो मधुर गीत सुन्नुहोस् अनि फेरि तपाईँको माझमा चाहिँ म उपस्थित हुनेछु। फोन पनि गर्दै गर्नुहोला।

हजुर, मिसकी ईदमा तपाईँको माझमा राखिसके पके पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। अब भने म कार्यक्रमको अन्तिम अन्तिमतिर छु है साथीहरू, फोन आयो भने त लिन्छु, नत्र त लिँदिनँ, किनभने 11:45 भइसकेको छ, बिदा माग्दै जानुपर्ने बेला भइसकेको छ। यति धेरैसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई एकदमै धेरै धेरै धन्यवाद छ। आज हामीलाई फोन गर्नुभएको थियो कि माया थापा दिदी हुनुहुन्थ्यो पेरुङदेखि, तलमाई दिदी हुनुहुन्थ्यो पुल्चोकदेखि, अरू सिकलाम सर हुनुहुन्थ्यो वानटाङकोलादेखि, ऋषिराम गाहाजी हुनुहुन्थ्यो अबु कसरीजी आबु कसरीदेखि, र अन्तिममा होला फोन गर्नुभएको थियो नरेन्द्र निमाल हुनुहुन्थ्यो स्याङ्जा बिरुवादेखि, उहाँहरू सम्पूर्णलाई एकदमै धेरै धेरै धन्यवाद छ र आफ्नो विचारहरू पनि व्यक्त गरिदिनु भयो। विशेष आज मैले चाहिँ तपाईँको माझमा पहिलाको दशैं र अहिलेको दशैं मनाउने होइन तरिकामा कतिको फरक पनि पाउनु भएको छ भनेर चाहिँ सोधेको थिएँ, र तपाईँले पनि आफूलाई लागेका कुराहरू चाहिँ व्यक्त गरिसक्नु भएको छ। विशेष त अब दशैं पहिलाको तुलनामा र अहिलेको तुलनामा अलिकति कतै कतै अलिकति भड्किलो भएको हो कि होइन देखासदेखितिर लागेको हो कि जस्तो लाग्छ मलाई चाहिँ है, पहिला पनि थियो हुन त, त्योभन्दा झन् अहिले दोबारै एकदमै बढी जस्तो लाग्छ कि अर्काले के गरे हो के गरे होइन होइन त्यसले के किन्यो त्यसले के किनेन भनेर चाहिँ हेर्ने चलन चाहिँ होइन जहाँ बुझ्दै झन् यो टिकटकहरू सामाजिक सञ्जालहरू एकदम बढी, टिकटक मात्रै दोष नदिउँ होइन हरेक सामाजिक सञ्जालहरूमा नै एकदम धेरै देखासिकीहरू बढी छ होइन। तिमीलाई त पहिलाको समयमा पनि लत्ता कपडाहरू किनिन्थ्यो, हुनेले किन्नुहुन्थ्यो, नहुनेले तपाईँलाई किन्ने कुरै भएन, तर चाहिँ हुनेले नहुनेले चाहिँ एक दुईवटा चाहिँ नयाँ दसैँको बेला नयाँ लुगा लाउनु पर्छ भने चाहिँ सबैले किन्नुहुन्छ, पहिला पनि किन्नुहुन्थ्यो अहिले पनि किन्नुहुन्छ, तर किन्ने भए पनि होइन लुगाकोहरू चाहिँ एकदमै बढी खर्चहरू गर्नुहुन्छ, त्यसपछि अन्य बाहिरी फजुल खर्चमा पनि बढी खर्च गर्ने भइरहेको छ नि त देखासेखि गर्दाखेरि, र खाना इष्टमित्र भेटघाट आशीर्वादहरू लिने त त्यो चलिराखेकै छ, अहिले पनि चलिरहेको छ, भेटघाटहरूमा अलिकति खानाको परिकारहरू फरक भएको छ होला होइन, पहिला पहिला सेलरोटीहरू बनाउने अनि आफ्नो आफ्नो भनौँ न आफ्नो आफ्नो ठाउँ अनुसार कसैले सेलरोटीहरू होइन ढुङ्ग्रोहरू फुराउने, त्यसपछि झिलिङ्गाहरू घरमै बनाइन्थ्यो, झिलिङ्गा फुराउने ढुङ्ग्रो फुराउने मासुहरू केरागुरीहरूको होइन, विशेष हाम्रो गाउँघरतिर त बोडीको दालहरू बोडीको केरागुरी हुन्छ नि त बोडीहरू, अनि त्यसपछि के भन्छ नाममा अर्को आएन फेरि हाम्रोतिर चाहिँ मस्याङ पनि भन्छ सिल्टुङ पनि भन्छ होइन, सिल्टुङ मस्याङहरूको गेडाहरू भिजाएर होइन सिठी लाएर सुक्खा बनाएर लसुन प्याजहरू मजाले काटेर होइन त्यो चाहिँ अचारको लागि अनि त्यसमा सँगसँगै मासुहरू होइन बनाउने चलन थियो पहिला पहिला, अहिले पनि त्यही छ, अहिलेको समयको झन् अझै बढी परिकारहरू खानाको परिकारहरू थपेका छन् है, त्यो बेलामा त अझै दसैँ तिहारको बेलामा एकदमै गाउँमा गाउँघरमा लोकल काँक्राहरू फल्ने होइन पहेँला पुर भएर पाकेका अमिला अमिला काँक्राहरूको अचार बनाएर खाने चलन चल्तीहरू रहेको थियो पहिला, अनि मान्यजनहरूको हातबाट होइन टिका लगाउने पिङ खेल्न जाने सबैजना जम्मा भएर टिका लगाएर भइसकेपछि पिङ खेल्न जाने अनि त्यो उठेको पैसाहरूबाट चाहिँ खोप्पी खेल्नुहुन्थ्यो अरे होइन, अहिले चाहिँ त्यो छैन, अहिले त अझै खोप्पी खेल्ने भन्दा पनि तास पनि खेलिन्थ्यो अरे पहिला पहिला, आज पनि खेलिन्छ होइन, त्यो तास खेल्नेहरू त अब चलिराखेको त चलिराखेको नै छ होइन, चलिराख्छ अझै पनि, त्यसरी दसैँ तिहारको बेलामा तास खेल्ने खोप्पी खेल्ने होइन जुवा तासहरू खेल्ने अझै बढी चर्चन छ पहिला पहिलादेखिबाट अहिले झन् बढी बढेको छ नि त, एकदम धेरै धेरै त्यो बेलामा त रमाइलोको लागि दसैँमा उठेको पैसाहरू लिएर गएर त्यसै रमाइलोलाई खेलिन्थ्यो भने अन्त झन् पैसा हालेर नै होइन खेल्ने गरिन्छ, र त्योहरू पनि बिस्तारै परिवर्तन भइरहेका छन्, सबै सचेत भइसक्नु भएको छ, बिस्तारै त्यसलाई पनि सुधार गर्दै हुनुहुन्छ होइन, अहिले अब खेलको रूपमा लिनुहुन्छ अहिले पनि, र कुनै कुनै ठाउँमा त अब त्यो जुवा तास खेल्ने भनेर घर जगाइ राखेर पनि त्यो बेलामा पनि थियो अहिले पनि छ होइन, विभिन्न मान्छेहरू त्यस्तो खेल चाहिँ खेलिराख्नु भएको छ, कहिले चाहिँ रमाइलोको लागि मात्र खेल्नुहुन्छ होइन, विशेष दसैँ तिहारमा चाहिँ जुवा तास खेल्ने गर्नुहुन्छ र मादक पदार्थ सेवन पनि गर्नुहुन्छ होइन, यो बेलाको समयमा अलिकति आफ्नो ख्याल गर्नु होला भन्न चाहन्छु, र पहिलाको र अहिलेकोमा सबै एउटै एउटै नै जस्तो छ, अलिकति सरसामानहरू अलि पहिल्यैबाट तम तयारहरू गरिन्थ्यो भने पहिलाको समयमा अहिलेको समयमा चाहिँ होइन दसैँ भोलि छ आज सम्पूर्ण तयारीहरू पनि गर्न सकिन्छ, घरले पोतहरू चाहिँ पहिल्यैबाट गरिन्छ, सरसफाइहरू पूजा आजा ल्याइदिनु पर्छ, सम्पूर्ण कामहरू चाहिँ सबै अहिले पनि त्यस्तै छ, तर अलिकति खानपानको विषयमा होइन अलिकति लत्ता कपडा लुवाई खुवाई अलिकति देखावटी चाहिँ यो समय अलिकति बढी भएको छ, मानिसजनाहरूको हातबाट टिका टाढा त लगाउने छ, त्यही भएर घाँटीहरू चाहिँ हार निलो होला है भन्ने उखान त सधैँ नै छ, त्यसलाई विचार गरेर तपाईँहरू चाहिँ दसैँ मनाउनु होला भन्न चाहन्छु, थोरै परिवर्तन छ अहिले 21 औं शताब्दीमा आइसकेपछि आधुनिक भइसकेको छ नि त,
आधुनिक तरिकातिर गइसकेको छ दसैँ पनि बिस्तारै बिस्तारै होइन त्यही भएर अलिकति हाम्रो संस्कृति जोगाउनु पर्छ है भन्न चाहन्छु म चाहिँ पुरानो तरिकालाई होइन आधुनिक तरिकातिर पनि जानुपर्छ तर अलिकति आफ्नो संस्कार संस्कृतिहरूलाई चाहिँ बचायो भने पछि पछि होइन छोरा नातिहरूको पालामा पछि पछिका भावी पुस्ताहरूले पनि दसैँ भनेको यस्तो रहेछ भनेर जान्न पाउनुहुन्छ नि त अहिले त अझै कति भेनामा पिङहरू हालिँदैन कुनै कुनै ठाउँ मात्र हालिन्छ अहिले पिङ पनि बिस्तारै घट्दै गएको छ लट्टे पिङ रोटे पिङ होइन के पिङहरू हुन्थ्यो पहिला पहिला चाहिँ छैन बिस्तारै घट्दै घट्दै गएको छ कुनै कुनै ठाउँमा मात्रै छ अब त्यो सिप भएको व्यक्तिहरू पनि अहिलेको समयमा हुनुहुन्न नि त त्यो कारणले गर्दाखेरि पनि बिस्तारै घट्दैछ र मेरो समग्रमा भन्नुपर्दाखेरि पनि चाडपर्वहरू घटिरहेका छन् चाडपर्वहरू त मनाइन्छ तर अलिकति बढी देखावटी चाहिँ भएको छ होइन त्यसलाई चाहिँ अलिकति कम गर्नु पर्यो र पहिलाको जस्तो नै छ दसैँहरू इष्टमित्र भेटघाट गर्ने होइन रमाइलो गर्ने अलिकति खानपानहरूमा पनि अलिकति परिवर्तन छ पहिलाको बेलामा आफ्नै घरमा उत्पादन भएका सरसामानहरू जुटाएर परिकारहरू बनाएर खाइन्थ्यो भने अलिकति अहिले चाहिँ बजारकै बढीलाई होइन जङ्कुटहरू नै बढी प्रयोग गरिरहेको हुन्छ नि त त्यो बेलामा चियाहरू दुधहरू खाने हुन्थ्यो अहिले कोक फेन्टाहरू होइन त्यस्ता जङ्क फुडहरू चाउचाउ बिस्कुटहरू लाने गरिन्छ कोसेलीहरू पनि अब सजिलोको लागि सबैले त्यो बोक्नको लागि होइन रोटीहरू पोलेर लग्यो भने त गाह्रो हुन्छ नि त त्यही भएर त्यस्तो भइसकेको छ टाटा जानको लागि गाह्रो हुन्छ भनेर आजभोलि चाहिँ चाउचाउ बिस्कुटहरू नै बोक्ने गर्नुहुन्छ होइन जङ्क फुडहरू नै धेरै त्यति साह्रो परिवर्तन छैन तर धेरै थोरै अलिअलि होइन अहिलेको जमाना अनुसार चाहिँ अलिकति फेटिएको मात्रै छ तर देखावटी चाहिँ कसैले नगर्नु होला भन्न चाहन्छु र यो नै थियो आजको विचार चाहिँ मेरो पनि त्यो नै हो हल्का पहिलाको जस्तो आशीर्वाद लिने चलन त पहिलाको जस्तो नै छ होइन पहिला पहिला पनि पैसा कति दिन्छ भनेर हेर्नुहुन्थ्यो र अहिले पनि छ त हेर्नुहुन्छ सबैले कति दिन्छ होला मलाई भनेर होइन तर आशीर्वाद लिने हो होइन पैसाको चाहिँ त्यति साह्रो महत्व चाहिँ नगर्नु होला है भन्न चाहन्छु जति धेरै आशीर्वाद दिनुभयो त्यति धेरै राम्रो हो नि त हाम्रो लागि त भन्दै र अन्तिममा जानुहुन्छ भने तपाईँको माझमा रातो टिका निधारमा भने मिठो गीतलाई कार्यक्रममा स्थान दाजुबाट पनि म कार्यक्रम प्रस्तुतारीमा भनी बताउँछु तपाईँको बाँकी बस्छु भने सुखद बितोस् तपाईँहरू पनि सुन्दै गर्नु होला शुक्ला गण्डकी एफएम 97.9 मेगाहर्ट्ज नमस्कार बाई बाई हेभ अ ग्रेट

0: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
1: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
0: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
2: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840601357 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइज मै जाऊ।
3: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
4: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
3: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेभेन कन्सल्टिङ ग्रुप छ नि।
4: हजारौंको सन्तुष्टि सँगै भिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
3: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिजा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
4: अस्ट्रेलिया, न्युजिल्यान्ड, युके, क्यानाडा वा USA, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
3: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
4: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभेनलाई सम्झनुहोस्। मेभेन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेड मल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
3: मोबाइल 9800283595, फोन 0165865059।
5: TVS कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा। TVS कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् TVS सोरुम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी चार, दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी FM को पारिपट्टि। मोबाइल नम्बर 9856309982 र 9705620209।
6: TVS साथ छ हाम्रो।

0: connected.
1: नयाँ जडानको लागि सम्पर्क 9802813424 र 9805614175
2: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला मध्याह्नको ठिक 12 बज्यो।
3: अहिले मध्याह्नको
4: किसान पाइप प्रोडक्ट्स प्रालीको हो।
3: राष्ट्रको शान किसान।
4: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: नमस्कार, म सञ्जना महर्षन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सर्वाधिक मतसहित नेपाल संयुक्त राष्ट्र मानव अधिकार परिषदको सदस्यमा निर्वाचित, खसेको 180 मत मध्ये 173 मत प्राप्त। सरकारले 2000 भन्दा धेरै विद्यार्थी भएका 109 स्कूलमा 6 अर्ब रूपियाँ लगानी गर्दै पहिलो चरणमा 89 विद्यालयका लागि 5 अर्ब 34 करोड़ निकासा। हिम पहिरोले गेग्रयान सोहोरेर खोला थुन्दा बूढ़ी गण्डकीमा बाढ़ी, भोटेकोशी बाढ़ी अघि 40 सेन्टिमिटरसम्म भू विस्थापन भएको इसिमोडको अध्ययन प्रतिवेदन। हात्तीको मृत बच्चा बोकेको तस्वीरलाई यस वर्षको उत्कृष्ट वाइल्ड लाइफ फोटोको उपाधि। वन्यजन्तुको भावना सम्बन्ध र व्यवहारको जटिलता उजागर। र 10 औं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको तयारी शुरू। नेपाल खबरमा अब पूरा खबर। नेपाल संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदको सन् 2027 2029 कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। अमेरिकाको न्यूयोर्कमा रहेको राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले संयुक्त राष्ट्रसंघको महासभामा खसेको 180 मत मध्ये 173 मत प्राप्त गर्दै सदस्य चुनिएको हो। एशिया प्रशान्त क्षेत्रीय समूहबाट निर्वाचित देशहरू मध्ये नेपालले सबैभन्दा धेरै मत पाएको हो। न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले नेपाललाई विश्वास र समर्थन प्रदान गर्ने संयुक्त राष्ट्रसंघका सबै सदस्य देशप्रति आभार व्यक्त गरेको छ। नियोगले परिषदको नयाँ कार्यकालका लागि निर्वाचित अन्य देशहरूलाई पनि बधाई दिएको छ। सन् 2027 2029 कार्यकालका लागि ब्राजिल, बुरूण्डी, डोमिनिकन गणतन्त्र, जर्मनी, घाना, आयरल्याण्ड, जापान, जोर्डन, कुवेत, मालदोवा, नाइजेरिया, युक्रेन, उरूग्वे र जाम्बिया पनि निर्वाचित भएका छन्। नेपाल यसअघि सन् 2018 2020 र 2021 2023 गरी लगातार 2 कार्यकाल परिषदको सदस्य रहिसकेको छ। अब नेपाल सन् 2027 जनवरी 1 तेस्रो कार्यकालका लागि परिषदको सदस्य बन्नेछ। स्विजरल्याण्डको जेनेभामा मुख्यालय रहेको परिषदमा भौगोलिक प्रतिनिधित्वका आधारमा 47 सदस्य देश रहने व्यवस्था छ। सदस्य राष्ट्रहरू संयुक्त राष्ट्रसंघको महासभाबाट 3 वर्षका लागि निर्वाचित हुन्छन्। परिषदको सदस्यका रूपमा नेपालले मानव अधिकार, मानव मर्यादा, समानता, समावेशिता, सामाजिक न्याय र अन्तर्राष्ट्रिय कानूनको सम्मानका विषयमा हुने बहुपक्षीय संवाद तथा सहकार्यमा योगदान दिन सक्नेछ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकमा आकर्षण वृद्धि गर्न पूर्वाधार विकासको योजना अघि बढ़ाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै 2000 भन्दा धेरै विद्यार्थी अध्ययनरत देशभरका 109 ठूला सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको काम थालिएको शिक्षा मन्त्रालयले जनाएको छ। यसै चालू आर्थिक वर्षमा ती विद्यालयको संरचना सुदृढीकरणका लागि कुल 6 अर्ब 54 करोड़ रूपियाँ बजेट विनियोग गरिएको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताउनु भएको छ। उहाँका अनुसार योजना अन्तर्गत पहिलो चरणमा 89 विद्यालयका लागि 5 अर्ब 34 करोड़ रूपियाँ निकासा भइसकेको छ। निकासा भएको रकम मार्फत ती विद्यालयमा अत्याधुनिक 12 कोठे 3 तले भवन निर्माणको काम अघि बढ़नेछ। प्रति विद्यालय झण्डै 6 करोड़ रूपियाँको लागतमा बन्ने यी भवनमा आधुनिक कक्षा कोठा, व्यवस्थित प्रयोगशाला र समृद्ध पुस्तकालय को समेत व्यवस्था हुनेछ। यसले विद्यार्थीहरूको सिकाई वातावरणलाई अझ सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउने मन्त्री पोखरेलको विश्वास छ। गएको आइतबार बूढ़ी गण्डकी नदीमा बाढ़ी आएको विषयमा प्राविधिक अध्ययनले ग्लेसियरमा खसेको हिम पहिरोले गेग्रान सोहोरेर खोला थुनेपछि आकस्मिक बाढ़ी आएको पुष्टि गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्थलगत अध्ययन र सेटेलाइट तस्विर अध्ययन गरेर बाढ़ी आउनुमा एउटै मात्र नभई बहु कारण रहेको जनाएको छ। शुरूमा हिम पहिरो, ग्लेसियर हिउँ, बरफ र गेग्रान खसेको र उङ दिलुङसँगै श्यारखोलाको दोभान थुनिएको थियो। थियो। त्यसपछि खोला थुनिने र खुल्ने प्रक्रिया भएको देखिन्छ। गोर्खाको चुम्नुब्री गाउँपालिका छ उङदिलुङ खोला चामर हिमाल र सेराङदी हिमाल बीचको ठाडो खोलाको उच्च हिमाली क्षेत्रमा आइतबार बिहान 4:20 पहिरो खसेको थियो। अन्य बाढ़ीको तुलनामा यस घटनामा बालुवा र साना ठूला ढुंगाको भन्दा माटोको मात्रा बढ़ी रहेको प्रतिवेदनले देखाएको छ। माटोको मात्रा बढ़ी भएकाले बाढ़ीमा बाक्लो लेदो विस्तारै बग्ने प्रकृतिको प्रवाह देखिएको थियो। भदौ 10 गते रसुवा केरूङ क्षेत्रमा आएको विनाशकारी बाढ़ी अघि लाङटाङ लिरूङ हिमालको उत्तरी भीरमा 40 सेन्टिमिटरसम्म भू विस्थापन भएको पाइएको छ। एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र इसिमोडले सार्वजनिक गरेको प्रारम्भिक वैज्ञानिक अध्ययनका अनुसार सन् 2026 जुलाई 7 अगस्त 24 सम्मको 48 दिनको अवधिमा सेन्टिनेल 1 भू उपग्रहबाट प्राप्त राडार तथ्याङ्कले उत्तरी क्षेत्रको सतहमा 40 सेन्टिमिटरसम्म स्थापन भएको देखाएको छ। इसिमोडका महानिर्देशक पेमा ग्याम्छोले राष्ट्रिय विपद जोखिम न्यूनीकरण सम्बन्धी 5 राष्ट्रिय सम्मेलनमा सन् 2026 अगस्त 26 केरूङ रसुवा विपद बुझाई शीर्षकको अध्ययन सार्वजनिक गर्नुभएको हो। यस अध्ययन अनुसार लाङटाङ लिरूङको उत्तरी भीरबाट अनुमानित 13,20,00,000 घनमिटर चट्टान र हिम नदीको बरफ खसेर लेन्दे खोलाको उपत्यकामा पुगेको थियो। त्यसले चट्टान बरफ पानी र गेग्रान सहितको तीव्र बहाव सृजना गर्दै नेपाल चीन सीमावर्ती क्षेत्रमा विनाश निम्त्याएको थियो। अध्ययनले यो घटनालाई परम्परागत हिमताल विस्फोटजन्य बाढ़ी ग्लेसियर्स लेक आउटबर्स्ट फ्लड ग्लोफ नभई चट्टान र हिम नदीको बरफ खस्ता उत्पन्न भएको श्रृंखलाबद्ध विपदका रूपमा पहिचान गरेको छ। अध्ययनमा भू उपग्रहबाट प्राप्त तथ्याङ्क भूकम्पीय अभिलेख ड्रोन सर्वेक्षण जलविज्ञान सम्बन्धी विश्लेषण तथा स्थलगत मूल्यांकनलाई एकीकृत गरी विपदको कारण प्रभाव र पूर्व सूचना प्रणालीको अवस्थाबारे विश्लेषण गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको 12:00 नेपाल खबरमा सुनको भाव 3 दिनमा तोलामा 7,000 रूपियाँ घट्यो लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सिधा कुरा प्रष्ट विचार्यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज यतिन्जेल हामीले सर्वाधिक मत सहित नेपाल संयुक्त राष्ट्र मानवाधिकार परिषदको सदस्यमा निर्वाचित सरकारले 2000 भन्दा धेरै विद्यार्थी भएका 109 विद्यालयमा 6 अर्ब रूपियाँ लगानी गर्दै लगाएका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबर। सुनको भाव 3 दिनमा तोलामा 7,000 रूपियाँ घटेको छ। आज सुनको भाव तोलामा 2,700 रूपियाँले घटेको छ। यसअघि अस्ति सोमबार 2,100 रूपियाँले घटेर तोलाको 2,94,400 रूपियाँमा तथा हिजो 2,200 रूपियाँले घटेर तोलाको 2,92,200 रूपियाँमा कारोबार भएको थियो। आज तोलाको 2,89,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हप्ताको पहिलो दिन आइतबार सुन तोलामा 800 रूपियाँले बढ़ेर तोलाको 2,96,500 रूपियाँ पुगेको थियो। यसै गरी आज चाँदीको भाव तोलामा 100 रूपियाँले घटेको छ। महासंघले आजका लागि चाँदीको भाव तोलामा 4,255 रूपियाँ तोकेको छ। हिजो चाँदीको भाव तोलाको 4,355 रूपियाँ थियो। अब विदेशको खबर। हात्तीको मृत बच्चालाई बोकेको वयस्क पोथी हात्तीको भावुक तस्विरले वाइल्ड लाइफ फोटोग्राफर अफ द इयर 2026 उपाधि जितेको छ। वन्यजन्तुको भावना, सम्बन्ध र व्यवहारको जटिलतालाई उजागर गर्ने यो तस्विर इटलीका वन्यजन्तु फोटोग्राफर फेडेरिको भेरोनेसिकले नामिबियाको हुब नदी उपत्यकामा खिच्नु भएको हो। हात्तीहरूको गतिविधि नियाली रहेका बेला भेरोनेसीले सुक्खा नदीको बालुवामा घिसारिएको जस्तो देखिने असामान्य पदचिन्ह फेला पार्नुभएको थियो। ती चिन्ह पछ्याउँदै जाँदा उहाँले एउटा पोथी हात्तीले मृत बच्चालाई बोकेको देख्नुभयो। बच्चाको एउटा खुट्टा हात्तीको दारा र सुडको बीचमा अड्किएको थियो। यस वर्षको प्रतियोगितामा हात्ती, किरा, समुद्री जीव, चराचुरुङ्गी, उभयचर र वनस्पति सहित प्रकृतिका विविध पक्ष समेटिएका तस्विर पुरस्कृत भएका छन्। बेलायतको लन्डनमा रहेको नेचुरल हिस्ट्री म्युजियमले आयोजना गर्ने वाइल्ड लाइफ फोटोग्राफर अफ द इयर प्रतियोगिता सन् 1965 सञ्चालन हुँदै आएको छ। वन्यजन्तु तथा प्रकृति फोटोग्राफीको निश्चित प्रतियोगिताका रूपमा चिनिने यसमा विश्वभरका फोटोग्राफर सहभागी हुन्छन्। सीएनएनका अनुसार यस वर्षका पुरस्कृत तस्विरहरूको प्रदर्शनी बेलायतको प्राकृतिक इतिहास संग्रहालयमा पर्सि शुक्रबारदेखि शुरू हुनेछ। अब खेल खबर। कर्णाली प्रदेशमा आउँदो मंगसिरमा हुने 10 राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशले आवश्यक तयारी शुरू गरेको छ। राष्ट्रिय खेलकुदका लागि प्रदेश खेलकुद परिषदले गण्डकीका विभिन्न जिल्लामा तयारी अघि बढ़ाएको हो। प्रतियोगिताका लागि पालिकादेखि प्रदेश स्तरसम्म खेलाड़ी छनौट गरिनेछ। गण्डकी प्रदेश खेलकुद परिषदले प्रदेशका 11 जिल्ला खेलकुद विकास समितिलाई पत्राचार गर्दै प्रतियोगिताका लागि आवश्यक खेलाड़ी छनौट प्रक्रिया अघि बढ़ाउन निर्देशन दिएको छ। यसपटक राष्ट्रिय खेलकुदमा 32 खेल समावेश गरिएको छ। परिषदका सदस्य सचिव श्रीधर शर्माका अनुसार राष्ट्रिय खेलकुदका लागि पालिका स्तरीय छनौट प्रतियोगिता मार्फत खेलाड़ी छनौट गरिनेछ। 10 राष्ट्रिय राष्ट्रपति रनिङ सेल्ड प्रतियोगिता कर्णाली प्रदेशमा आउँदो मंगिर 16 27 गतेसम्म आयोजना हुँदैछ। यसअघि गण्डकी प्रदेशको पोखरामा 2079 असोज 28 कार्तिक 3 गतेसम्म 9 राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन भएको थियो। 9 गण्डकी प्रदेश पहिलो हुन सफल भएको थियो। 9 समापनको अवसरमा 2 कर्णालीमा 10 संस्करण गर्ने घोषणा गरिए पनि 4 बल्ल प्रतियोगिता हुन लागेको हो। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपल्ट। सर्वाधिक मतसहित नेपाल संयुक्त राष्ट्र मानवाधिकार परिषदको सदस्यमा निर्वाचित, खसेको 180 मध्ये 173 मत प्राप्त। सरकारले 2000 भन्दा धेरै विद्यार्थी भएका 109 विद्यालयमा 6 अर्ब रूपियाँ लगानी गर्दै पहिलो चरणमा 89 विद्यालयका लागि 5 अर्ब 34 करोड़ निकासा। हिम पहिरोले गेग्रान सौरेर खोला थुन्दा बुढ़ी गण्डकीमा बाढ़ी, भोटेकोशी बाढ़ीबाट 40 सेन्टिमिटरसम्म भू विस्थापन भएको इसिमोडको अध्ययन प्रतिवेदन। हात्तीको मृत बच्चा बोकेको तस्विरलाई यस वर्षको उत्कृष्ट वाइल्ड लाइफ फोटोको उपाधि। वन्यजन्तुको भावना सम्बन्ध र व्यवहारको जटिलता उजागर। र 10 राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको तयारी शुरू। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: या आज पनि खाना काप्छै होइन कहाँ जान्छ कि तिम्रो ध्यान राम्रोसँग खाना बनाउनु आउँदैन भने
3: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि यता प्रेसर कुकर बिग्रेको बिग्रेछ उता ग्यास चुलोको हालत यस्तै छ कतिले सामान किनेर ल्याउने भए पो
2: ए मेरी तिते करेली त्यसरी नरिसाउ न बरु भन न किचनको सामान किन्न कहाँ जाने
3: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर त्यही जाउँ न किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेट पनि गर्न पाइन्छ बुझ्नुभयो
4: हजुर राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू राइस कुकर प्रेसर कुकर ग्यास चुलो सेट पंखा लगायत अत्यन्त सस्तो मूल्यमा सम्झिनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक
6: यो चम्सुरीका घरका फर्निचरका सामान पछि राम्रा हुन् दराज हेर्यो त्यस्तै लोबेट हेर्यो त्यस्तै सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै
7: राम्रो नहुने त कुरै भएन नि फतौरियामै गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ
6: त्यसो नभने म पनि अब नाटिकेर भरवटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु
7: हामी कहाँ आकर्षक डिजाइन का तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर कार्पेट डोरमैट चन्ना प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन
8: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
5: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स शुक्ला गंडकी 4 बीपी चोक
8: प्रोप्राइटर प्रकाश न्यौपानी संपर्क 0965702625 मोबाइल 98568 98461 56 58
9: हार्दिक शुभकामना नेपालीहरूको महान पर्व विजय दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण अभिभावक विद्यार्थी शिक्षक कर्मचारी तथा सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य आर्थिक एवं शैक्षिक समुन्नतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
10: अध्यक्ष रामकृष्ण भट्टराई प्रधानाध्यापक नारायण पौडेल एवं सरस्वती नमुना मावि शुक्ला गण्डकी साथ खैरेनीटार परिवार
11: निर्देशक उदय पौडेल एवं लिटल गार्डन इंग्लिश बोर्डिंग स्कूल शुक्ला गण्डकी 4 दुलेगौडा परिवार
10: संस्थापक बाबुराम कार्की व्यवस्थापन समिति अध्यक्ष हिम कुमार श्रेष्ठ प्रिन्सिपल सुरेश पौडेल एवं ज्ञान बगैचा इंग्लिश बोर्डिंग स्कूल परिवार शुक्ला गण्डकी 5 सेराटार
11: संस्थापक शिव बहादुर कार्की निर्देशक विक्रम कार्की प्रिन्सिपल रोशन पौडेल एवं अरणीको सेकेन्डरी बोर्डिङ स्कूल परिवार शुक्ला गण्डकी 3 कवासे प्रिन्सिपल एवं बाल विद्या मावि शुक्ला गण्डकी 2 गाछे पानी परिवार
10: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौं
11: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौं
10: टनेल प्लास्टिक टनेल त्रिपाल तरकारी लगाउने इन्डियन सिल पोलिङ तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक पोलिपट इन्डियन तथा नेपाली त्रिपाल ग्रिनेट जाली कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू
11: गुणस्तरीय पानीका पाइप जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्
10: सम्पर्क चितवन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलेगौडा ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि
11: प्रोप्राइटर राजु सापकोटा रूपा सापकोटा मोबाइल 98459011120 र 98162656187
9: हार्दिक शुभकामना नेपालीहरूको महान पर्व विजया दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण अभिभावक विद्यार्थी शिक्षक कर्मचारी तथा सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य आर्थिक एवं शैक्षिक समुन्नतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं
10: अध्यक्ष सन्तोष श्रेष्ठ प्रधानाध्यापक विमल जोजेज्यू एवं पञ्चमणिदेव मावि परिवार शुक्ला गण्डकी 4 दोलेगौडा
11: प्राचार्य एवं सूर्योदय मावि तथा गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 खैरेनीटार भुरुङ्गे परिवार
0: मेरिया मैनी
12: कस्तो राम्रो गहना
0: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
12: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्।
13: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
14: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
13: शुद्ध सुन तथा चाँदीका गर गहना,
14: छापावाला सुन चाँदीका गर गहना,
13: राशि अनुसारका पत्थर,
14: कम्प्युटर तौल प्रविधि,
13: बिक्री वा साथ फेरमा सुनको सही मूल्याङ्कन,
14: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झनै पर्ने ठाउँ
13: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका तुलेगौरा तनहुँ, शाखा कार्यालय बन्केवा चोक,
14: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9871161969, 9067625229,
13: प्रोपाइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9814433222, 9087769142।
15: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिने उस्तै उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ अलमल्ल परेमा त।
16: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
15: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस्ट फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
16: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन, तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
15: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला।
17: हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4 दुलेगौडा, प्रोपाइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9841694378, 9111969902।
18: टीभीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीभीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीभीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारिपट्टी, मोबाइल नम्बर 9856309982 र 9707562।

0: टीवीएस साथ छ हाम्रो।
1: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: अब पद्मा फार्मेसीमा छाला कपाल यौन तथा कुष्ठरोग विशेषज्ञ सेवा शुक्ला गण्डकी 4 दोलेगौडा स्थित पद्मा फार्मेसीमा हरियो खर्क अस्पताल पोखरामा कार्यरत छाला कपाल यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर कुशल गुरुङ प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार आउनुहुने भएकाले छाला सौन्दर्य कपाल यौन तथा कुष्ठरोगसँग सम्बन्धित बिरामीले सम्पर्क गरी लाभ लिनुहोला।
1: छाला कपाल यौन तथा कुष्ठरोगको सफल उपचार
0: स्किन र कपाल परीक्षण
1: मुसा तथा कोठी आधुनिक मेसिनद्वारा हटाइने
0: साथै गुणस्तरीय औषधि र प्रयोगशाला सम्बन्धी सेवाको लागि सम्झनुहोस्
1: पद्मा फार्मेसी शुक्ला गण्डकी 4 दुलेगोन्डा
0: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकै
1: शुक्ला गण्डकी युवा क्लबको सटरमा
0: प्रोप्राइटर भीम शाह मोबाइल 98271 61444।
2: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण शेयर सदस्य सेवाग्राही कर्मचारी शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: अध्यक्ष प्रदीप थापा व्यवस्थापक टेकी थापा एवं मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड दुलेगौडा परिवार।
4: घरमा सुख शान्ति कहिल्यै भएन, आन्टीको काम पनि बन्दैन।
5: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
6: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
4: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
3: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सेतु पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि

0: न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाहार रुद्री व्रतबन्ध घर पैँचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माटाका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौड़ा भित्री बजार हेल्थ पोस्ट चोक।
1: प्रोपाइटर ऋषिराम पौडेल ऋतु लम्साल पौडेल। मोबाइल 9808526466 र 9804739849।
0: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
2: ल पत्तै छैन है तिमीलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
3: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड एल्युमिनियम सिलट चरेस स्टिल आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोपाइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0965414142, मोबाइल 9850623128 र 9462614726।
4: आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरिसक्यो। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
5: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
0: हजुर, हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
4: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोपाइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109466 र 9840954543।
6: ला, टायरमा कट लाग्यो। यो मात्रै नयाँ हालेको, खत्तम भयो नि। अब नयाँ किन्नु पर्यो। फेरि
7: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मरमत गरे भइहाल्यो नि।
6: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
7: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
6: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मरमत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
7: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
8: यस्तो पङ्खा चलिरहेको देखेनु पनि।
9: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त। किन, कहाँबाट ल्याएको हो यो पङ्खा?
7: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छारी बिजुली पसलमा जानु पर्यो नि।
8: चेस्का बाजे चाँचो, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउसहरूका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
10: अब सीजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहु। प्रोपाइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 9856303624।
3: तपाईँ सुन्दै हुनुहुन्छ शुक्लगण्डकी एफएम 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्लगण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल।
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा,
2: भीडी कुमार श्रेष्ठको भवनमा।
1: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बब ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98560285487।
5: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बानियला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
6: तर महँगो होला नि?
5: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियम का फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
7: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
8: बाराही अल्मुनियम, अब यूपीभीसी को साथमा।
7: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
8: सम्पर्क बाराही यूपीभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0665414411, मोबाइल 98562 9338 र 98028 22938।
9: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
10: अध्यक्ष गायत्री प्रसाद पौडेल एवं शुभकामना बहुदेशीय सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौडा परिवार।
9: अध्यक्ष वीरेन्द्र कुमार श्रेष्ठ एवं मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 7, मिलडाँडा परिवार।
11: अध्यक्ष उपेन्द्र तिमिल सिन्हा एवं तिनखोले बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 7, खैरेनीटार परिवार।
10: अध्यक्ष बाबुराम कार्की एवं बेलचौतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 5, बेलचौतारा परिवार।
9: रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, दुलेगौडा खैरेनीटार परिवार।
12: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
13: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
14: सम्पर्क 0564142121, मोबाइल 98560935921।
13: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
15: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
16: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
15: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
17: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थान मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
18: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
6: टीवीएस कंपनी का विभिन्न मॉडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी चार दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी मोबाइल नंबर 9856309

0: हामी त गीत मात्र गाएको, तपाईँले साँच्चै खाएको आँखा रातो त काठमाडौँको धुलोले गर्दा भएको,
1: हामी त फ्रेस छौँ।
2: दसैँ त आयो खै चङ्गा चाहिँ उडेन, पुरानो दिन गए धागोसँग चुडेर, बस्या छ दिन मैले हाँगामा झुलेर, के गर्नु खै यहाँ मखमली।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला दिउँसोको ठिक 1 बज्यो।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
5: होइन, कति पुन मोबाइल भन्दै कराएको।
4: दुईवटामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि।
5: कहाँ छ पुन मोबाइल?
4: यो दुईवटामा तरकारी पसलको आडैमा छ।
5: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलेगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
5: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98191 74888 र 98448 48000।
6: वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
7: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने। रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि। जाउँ हिँड्दै।
4: स्मृति फेन्सी, दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
8: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0658 570 744।
3: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560 77987।
9: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: अध्यक्ष भानुभक्त पौडेल एवं बाराही लहरी बच्चा तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, शुक्ला गण्डकी 8, ढोरफिर्दी।
10: अध्यक्ष शिव शंकर बानिया एवं ढोरफिर्दी बच्चा तथा ऋण सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 8 परिवार।
11: अध्यक्ष मोती प्रसाद पौडेल एवं साना किसान कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 8, ढोरफिर्दी परिवार।
10: अध्यक्ष प्रकाश पौडेल एवं चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनाश 2, मग्याम चिसापानी, स्याङ्जा परिवार।
11: अध्यक्ष रेशमलाल पौडेल एवं सुलभ बच्चा तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, शुक्ला गण्डकी 6, खैरेनीटार।
12: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
13: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
12: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हामी पनि।
14: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
15: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
14: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
15: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
14: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
15: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। मोबाइल नम्बर 98261 5707। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्। सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
16: चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टिभी जित्ने मौका तपाईँको।
11: नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
16: चाड पर्वको अवसरमा माछापुस्रे बैंक भवन दुलेगुडा स्थित प्रार्थना गीत एन्ड किचन सेन्टरमा 3000 रुपियाँसम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन, 5000 सम्मको खरिद गर्दा दुईवटा कुपन।
11: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टिभी पाउनुहुनेछ। द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ। दुई दुई जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
16: उपहार योजना 2083 साल पुस 14 गते सम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरको प्राङ्गणमा।
11: लक्की ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
16: थप जानकारीको लागि प्रार्थना गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, दोलेगौडा, माछापुच्छ्रे बैंकको भवन।
11: प्रोपाइटर भरत श्रेष्ठ। मोबाइल 98560-65870।
17: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: शुक्ला गंडकी एफएम 97.6
1: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
2: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टील को साथ।

0: यसको स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समयसँगै हर उत्पन्न दिनुहोस् स्टिल टीएमटी शुद्ध प्रविधिको शक्ति आठको दमको साथमा
1: तपाईँको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टीभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
2: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
3: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
1: सन्देश ट्रेडर्स सुप्रा गण्डकी तिरगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0635706676 मोबाइल 9856062676।
3: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
4: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
3: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेभेन कन्सल्टिङ ग्रुप छ नि।
4: हजारौंको सन्तुष्टि सँगै बिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
3: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिसा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
4: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानेडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
3: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
4: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभेनलाई सम्झनुहोस्। मेभेन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेडमल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
3: मोबाइल 9802853995, फोन 0161586559।
5: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 9806686925, 9560034881 र 9840647580।
6: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा सम्पूर्ण सेयर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अध्यक्ष रुद्र कुमारी गुरूङ, सचिव केशव प्रसाद ढकाल, प्रमुख कार्यकारी अधिकृत भीम गुरूङ, दुलेगौडा सेवा केन्द्र प्रमुख सरस्वती भुजेल एवं पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, प्रधान कार्यालय पोखरा 10 बुद्ध चोक, दुलेगौडा सेवा केन्द्र शुक्ला गण्डकी 4 बीपी चोक, फोन नम्बर 0654144090। कता हिँडेको हो आइफोन हातमा लिएर?
7: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टीभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
7: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टीभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा, प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635714050, मोबाइल 9843623811।
8: 97.6
9: शुक्ला गंडकी FM 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिमनी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिमनी र अन्य ब्रान्डका चिमनीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलीगौडा नगरपालिकाबाट 10 घर माथि
2: पोखरा जाने बाटोतिर।
4: विश्वकै नम्बर 1 चिमनी ब्रान्ड फेबर चिमनीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864350031।
5: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
6: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
5: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
6: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
5: पुराना गरगहना सँग नयाँ साथ फेर,
6: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
5: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602699।
7: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
8: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहालेँ, चिया त पिएर जाऊ, होइन हतार छ, पछि आउँदै गरौँला है।
9: दीर्घायु फर्निचर सोरुम,
6: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरासँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
5: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कुर्सीका लागि आधिकारिक विक्रेता।
6: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा तनहुँ,
9: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765709 4, मोबाइल नम्बर 9847061268
6: 9857062068।
0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
10: प्रोप्राइटर उत्तम मल्ल, ढोरबराही बेकरी, शुक्ला गण्डकी 4, दुलेगौडा हेल्प पोस्ट चोक, मोबाइल 9811470223।
0: प्रोप्राइटर सुजन सुवेदी, केक टाउन बेकरी एण्ड क्याफे, शुक्ला गण्डकी 4, दुलेगौडा, मोबाइल 9761636456 र 9816662609। टिकटक केक टाउन बेकरी क्याफे।
11: प्रोप्राइटर रमानन्द चौधरी, चौधरी तरकारी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, मोबाइल 9846066289।
12: प्रोप्राइटर ऋषि आचार्य, ह्याप्पी फ्यामिली स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, मोबाइल नम्बर 9846064276।
13: प्रोप्राइटर मनराज गुरुङ, कृष्णी कलेक्सन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौडा, मोबाइल 9811764131।
14: कता हिँडेको हो आइफोन हातमा लिएर?
15: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
14: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ, आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
15: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
11: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसेसरीज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463-2811।
16: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
17: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
16: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
17: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
16: होम डेलिभरीको पनि व्यवस्था छ।
5: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमणि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560078।
0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
11: अध्यक्ष सूर्यदेवी सिग्देल एवं खैरेनटार महिला बहुद्देशीय सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 6, खैरेनटार परिवार।
18: अध्यक्ष मिलन पौडेल एवं नेपाल वत्त तथा ऋण सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौडा परिवार।
11: अध्यक्ष मानकुमार तिमला एवं उन्नति कृषि सहकारी संस्था लिमिटेड परिवार, दुलेगौडा। फोन नम्बर 0635-414-255।
18: अध्यक्ष इन्द्र प्रसाद भट्टराई एवं नवज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 8, फिर्दी परिवार।
19: TVS कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौडामा। TVS कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् TVS शोरूम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी FM पारिपट्टि। मोबाइल नम्बर 98560309082 र 97065220209।

0: इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्लगण्डकी एफएम 97.6। शुक्लगण्डकी टाइम चेक।
3: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: शुक्ला गण्डकी एफएम 97.6
1: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
2: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
0: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
0: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
0: ओमकार
2: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
3: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
4: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमपी थर्ड पाउने समय आएको छ पत्ता लगाउने आठको दमको स्ट्रिङ स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनु आठको दम र समय सिद्ध प्रविधिको शक्ति आठको दमको साथमा
5: हार्दिक शुभकामना नेपालीहरूको महान पर्व विजया दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग शुभचिन्तक शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
6: प्रोपाइटर संगम बानिया सूर्य बहादुर बानिया दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0654141042 प्रोपाइटर दीपक नेपाली दीपशिखा अटो ट्रेड हिरो शोरूम शुक्ला गण्डकी 4 दुलेगौडा तनहु सेवा हस्पिटलको पारिपट्टि 300 मिटर माथि पोखरा जाने बाटो मोबाइल नम्बर 9855061999 प्रोपाइटर मनी श्रेष्ठ नारायण भाडा पसल शुक्ला गण्डकी 7 खैरेनीटार मोबाइल 9842604756 प्रोपाइटर अर्जुन कुमार श्रेष्ठ शुभ फेन्सी स्टोर शुक्ला गण्डकी 7 खैरेनीटार तनहु मोबाइल नम्बर 9855242405
2: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ
7: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
2: हो त नि अब चाहिँ राम्रो भयो ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौंसम्म ढुक्क
8: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
9: हामी कहाँ पर्दा सोफा कार्पेट दराज पन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
10: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
2: प्रोपाइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 9855602630
8: विगत लामो समयदेखि तपाईँहरूको मनसितमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन
11: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
12: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
2: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
13: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
14: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
15: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
16: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगंगा हेल्प पोस्ट,
15: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
17: गाउँबाट सपिङ गर्नको लागि धुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल परेन त।
18: होइन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
17: सपिङका लागि भनेर धुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइल स्पेसन अनुसारको कपडा लगाउनु।
18: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
17: त्यसो भए सँगै जाउ न त, दुवैजना भएर सपिङ गरी फर्काउला।
18: हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9841694378, 9111796902।
19: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी चार, दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
20: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
21: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अद्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिमनी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिमनी र अन्य ब्रान्डका चिमनीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिमनी ब्रान्ड फेबर चिमनीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 68 827 र 98644 35 031।
6: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
7: वाओ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
6: मैले तिम्रो लागि भनेर चन्द्रिकालिका सुन चाँदी पसलमा बनाएको नि।
7: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
6: पुराना गरगहना सँग नयाँ साथ फेर,
7: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
6: चन्द्रिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहु, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560 62 099।
8: कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्दै भएन।
9: ए थिम्पू, बस्दै गर है, म तिमी लागि चिया बनाएर ल्याउँछु।
8: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरे क्या। दिपा, ए दिपा, यस्तो राम्रो दरा, सेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दिर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहालेँ, चिया त पिएर जाउँ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
10: दीर्घायु फर्निचर सोरुम,
8: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोगेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
10: साथै पुरासँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
6: एभरेज स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
8: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहीं,
10: प्रोप्राइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 0265 मोबाइल नम्बर 98460 61 268
8: 98560 60 268।
11: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा सम्पूर्ण सियर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
12: अध्यक्षीय सूर्यदेवी सिगदेल एवं खैरेनटार महिला बहुद्देशीय सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 6 खैरेनटार परिवार।
13: अध्यक्ष मिलन पौडेल एवं नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4 दुलेगौडा परिवार।
12: अध्यक्ष मान कुमार तिनला एवं उन्नति कृषि सहकारी संस्था लिमिटेड परिवार, दुलेगौडा, फोन नम्बर 0 65 4 14 255।
13: अध्यक्ष इन्द्र प्रसाद भट्टराई एवं नवज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 8 ढोरफिर्दी परिवार।
14: बनाएको हो आइफोन हातमा लिएर
15: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
14: लौ तँलाई थाहा छैन दुलेगुण्डाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ
15: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
14: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा प्रोप्राइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0654140050 मोबाइल 98463231
16: नानीको बुवा आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ खानाको व्यवस्था चाहिँ म मिलाउँछु मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है
17: ढुक्क भाउन हो बुढी फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि
16: इज्जतको सवाल छ बुढा जहाँ पायो त्यहीबाट ल्याउने होइन नि दुलेगौंडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस त्यही जानु ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि
17: हजुर खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ साथै विवाह पास्ने र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्
16: होम डेलिभरीको पनि व्यवस्था छ
18: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ प्रोप्राइटर केशर बहादुर तिमसेना मोबाइल 98141111178 98560078
19: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6
20: 'Cause we got a new girl in town. Yes, introducing.

0: 97.6 शुक्ला गण्डकी एफएम 97.6
1: या बुढा 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो
2: कुरो त ठिकै हो बुढी छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ अहिले किन पैसा छैन
1: लौ पैसाको टेन्सन मान्नै पर्दैन नि मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन् किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला
3: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन फ्रिज वासिङ मेसिन मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनी टार रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा प्रोप्राइटर कुलकुमार कुमाल मोबाइल 9846026617 र 9811638981
4: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ
5: कहाँ जाने कुन विषय पढ्ने कुन युनिभर्सिटी छनौट गर्ने यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन
4: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेभेन कन्सल्टिङ ग्रुप छ नि
5: हजारौंको सन्तुष्टि सँगै भिजा सक्सेस भएको अनुभव छ त्यसैले ढुक्क हुनुहोस्
4: करियर काउन्सिलिङ युनिभर्सिटी एप्लिकेशन भिजा गाइडेन्स उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्
5: अस्ट्रेलिया न्यूजील्याण्ड युके क्यानेडा वा युएसए तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन
4: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्
5: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभेनलाई सम्झनुहोस् मेभेन कन्सल्टिङ ग्रुप करियर एन्ड भिजा स्पेसियलिस्ट पोखरा ट्रेडमल तेस्रो तल्ला छिप्पे ढुङ्गा पोखरा
4: मोबाइल 9802853995 फोन 0161586559 हार्दिक शुभकामना नेपालीहरूको महान पर्व विजयादशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण शेयर सदस्य सेवाग्राही कर्मचारी शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
6: अध्यक्ष देवी भक्त राणा एवं तपाई हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी चार दुले गौडा परिवार
4: अध्यक्ष खिम बहादुर कुमाल एवं रूपान्तर कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी छ खैरिन्टार परिवार
7: अध्यक्ष दोग बहादुर तामाङ एवं नागरिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी चार दुले गौडा परिवार
4: अध्यक्ष तीर्थराज गर्तौला एवं सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी तीन कवासे परिवार
6: अध्यक्ष महेश्वर भट्टराई एवं शुक्ला कृषि पर्यटन सहकारी संस्था लिमिटेड परिवार शुक्ला गण्डकी चार दुले गौडा
3: हार्दिक शुभकामना नेपालीहरूको महान पर्व विजय दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्मत 1147 को पावन अवसरमा सेवाग्राही कर्मचारी शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ नेपाल बैंक लिमिटेड शुक्ला गण्डकी साथ खैरेन्टा तनहु शाखा परिवार फोन नम्बर 0654122555
8: हार्दिक शुभकामना नेपालीहरूको महान पर्व विजय दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग शुभ चिन्तक शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
6: प्रोप्राइटर एकनारायण गौतम गौतम दाना पसल शुक्ला गण्डकी चार दुलेगौडा बीपी चोक मोबाइल 9841609023 हामी कहाँ विभिन्न जातका चल्लाहरू पशु पंक्षीका दाना चोकर कोदो मकै पिना अण्डाका क्रेट त्रिपाल दाना पानीका भाँडाहरू टनेल प्लास्टिक कृषि औजार उन्नत जातका बिउ बिजन बेनाहरू साथै पशु पंक्षीका भिटामिन पाइन्छ
4: प्रोपाइटर रमानन्द चौधरी, चौधरी तरकारी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, मोबाइल 98460662089।
7: प्रोपाइटर सुनिल कुमार शाह, सुनिल मिठाई पसल एन्ड चार्ज सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, तनहुँ, माछा पुर्से ब्याङ्कको आडमा, मोबाइल नम्बर 98191975732।
6: प्रोपाइटर सलिम मिया, एरोमा अनम सस्तो कस्मेटिक पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, मोबाइल 98461 59028।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175. तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz.
2: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला दिउँसोको ठिक 3 बज्यो.
3: नमस्कार, म हृदय रिमाल. उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ. सबैभन्दा पहिले मुख्य खबर. संघीयता सुदृढ बनाउन 9 बुँदे कोशी घोषणा पत्र जारी गर्दै मुख्यमन्त्री सम्मेलन सकियो. अन्तरप्रदेश मुख्यमन्त्री साझदारी मंच गठन गर्ने. चालू वर्षको 2 महिनामा बैंकहरूको नाफा झण्डै 7.5% बढ़्यो. 20 वाणिज्य बैंकले 17 अर्ब भन्दा धेरै नाफा कमाए. श्रमिकहरूलाई चाडपर्व खर्च उपलब्ध गराउन रोजगारदाता तथा प्रतिष्ठानहरूलाई विभागको आग्रह. चाडपर्व खर्च नदिने विरूद्ध उजुरी गर्न सक्ने. सम्पत्ति शुद्धिकरण र प्रतिबन्धको उल्लंघन गरेकोमा बैंक अफ अमेरिकालाई 1 अर्ब 21 करोड़ डलर जरिवाना. 5 अर्ब भन्दा धेरैको शंकास्पद कारोबार बारे सरकारलाई जानकारी गराउन असफल. र एसियाली खेलकुदमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार वितरण. नेपाल खबरमा अब पूरा खबर. विराटनगरमा सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनले 9 बुँदे साझा प्रतिबद्धता सहितको कोशी घोषणा पत्र 2083 जारी गरेको छ. सुदूरपश्चिम बाहेक 6 प्रदेशका मुख्यमन्त्रीहरूको उपस्थितिमा भएको सम्मेलनले सक्षम, चुस्त, मितव्ययी र नागरिकप्रति उत्तरदायी प्रादेशिक शासन संचालन गर्ने मुख्य संकल्प लिएको छ. घोषणा पत्रमा प्रदेश र पालिका बीचको संवैधानिक अधिकार र स्वायत्तताको पुनः सम्मान गर्दै साना तथा टुक्रे आयोजनाहरूमा स्रोतको अनावश्यक विनियोजन रोक्ने उल्लेख छ. प्रशासनिक खर्च घटाउन आवश्यकता अनुसार प्रदेश मातहतका निकाय र कार्यालयहरूको एकीकरण, पुनर्संरचना वा खारेजी गर्ने नीति लिइनेछ. यसै गरी वित्तीय अनुशासन कायम गर्दै आयोजना बैंक, पारदर्शी खरिद प्रणाली र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्ने मुख्यमन्त्रीहरूको प्रतिबद्धता छ. प्रदेशहरूबीच अन्तरप्रदेश सड़क, कृषि करिडोर, व्यापार सहजीकरण, हवाई सम्पर्क तथा साझा विपद व्यवस्थापनमा संयुक्त साझेदारी कार्यक्रम संचालन गर्ने घोषणापत्रमा उल्लेख छ. त्यसैगरी घोषणापत्रको कार्यान्वयन, समीक्षा र निरन्तर सहकार्यका लागि 7 प्रदेशका मुख्यमन्त्रीहरू सदस्य रहने गरी अन्तरप्रदेश मुख्यमन्त्री साझेदारी मंच गठन गर्ने निर्णय पनि भएको छ. मुख्यमन्त्रीहरूले दलीय र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर अधिकारको पूर्ण प्रयोग गर्दै संघीयतालाई नागरिकको दैनिक जीवनमा अनुभूति दिलाउने साझा प्रतिबद्धता व्यक्त गरेका छनृ सुदूरपश्चिम प्रदेशको चालू आर्थिक वर्ष 2083-84 को बजेट प्रदेश प्रमुख नजीर मियाले प्रमाणीकरण गर्नुभएको छ. प्रदेशसभाको हिजोको बैठकले पारित गरेको बजेट सम्बन्धी 2 विधेयक प्रदेश प्रमुख मियाले आज प्रमाणीकरण गर्नुभएको हो. प्रदेश सरकारका अर्थमन्त्री चक्रम मल्लले गएको आइतबार प्रदेशसभामा 37 अर्ब 70 करोड़ रूपियाँको बजेट प्रस्तुत गर्नुभएको थियो. बजेटमाथिको छलफल र राजनैतिक विवादबीच हिजो प्रदेशसभाबाट बजेट पारित भएको हो. बजेट प्रमाणीकरण भएसँगै 3 महिनादेखि रोकिएको सरकारी खर्च बाटो खुलेको छ. बजेट पारित नहुँदा साउन 1 गतेदेखि नियमित सरकारी खर्च प्रभावित हुँदै आएको थियो. दशकको समय नजिकै पनि कर्मचारीले पारिश्रमिक नपाउने अवस्था आएपछि सरकार बजेट पारित गर्ने दबावमा परेको हो. नयाँ आर्थिक वर्ष शुरू भए पनि बजेट पारित हुन नसक्दा प्रदेश सरकारका विकास निर्माणका योजना, कार्यक्रम कार्यान्वयन तथा विभिन्न सरकारी निकायको नियमित कामकाजमा असर परेको थियो.

चालू आर्थिक वर्षको पहिलो दुई महिनामा वाणिज्य बैंकहरूको नाफा झण्डै 7.5% बढ़ेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन र भदौको तथ्याङ्क अनुसार 20 वाणिज्य बैंकले कुल 17.1 करोड़ 40 लाख रूपियाँ नाफा कमाएका छन्। यो गएको वर्षको त्यही समयको तुलनामा 7.32% धेरै हो। अघिल्लो वर्षको साउन र भदौमा 20 बैंकहरूले 16.59 करोड़ रूपियाँ नाफा कमाएका थिए। भदौसम्ममा सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ। नबिलले आफ्नो 35.3% बढ़ाउँदै 1.80 करोड़ 24 लाख रूपियाँ कमाएको छ। नाफाको वृद्धि दरका हिसाबले भने हिमालयन बैंक अगाडि छ। हिमालयन बैंकको नाफा 55% भन्दा बढ़ीले बढ़ेर 57.51 करोड़ रूपियाँ पुगेको छ। सबैभन्दा कम नाफा कमाउने नेपाल एसबीआई बैंकले 41.59 करोड़ रूपियाँ कमाएको छ। राष्ट्र बैंकका अनुसार एनआईसी एसिया बैंकको संचित नाफा सबैभन्दा बढ़ी 10.67 करोड़ रूपियाँ घटेको छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई श्रमिकहरूले पाउनुपर्ने चाडपर्व खर्च अनिवार्य रूपमा उपलब्ध गराउन आग्रह गरेको छ। विभागले विज्ञप्ति निकालेर चाडपर्व खर्च अनिवार्य रूपमा उपलब्ध गराउन रोजगारदाता तथा प्रतिष्ठानहरूलाई आग्रह गर्दै यदि नदिएको भए उजुरी गर्न श्रमिकहरूलाई आग्रह समेत गरेको छ। विभागका अनुसार चाडपर्व खर्च नपाएका श्रमिकले विभागको वेबसाइट, क्यूआर कोड वा सिधै इमेल मार्फत उजुरी दिन सक्नेछन्। श्रम ऐन 2074 अनुसार श्रमिकले आफ्नो धर्म, संस्कृति र परम्परा अनुसार वर्षको एकपटक एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चका रूपमा पाउनुपर्ने कानूनी व्यवस्था छ। मासिक पारिश्रमिक लिने सबै श्रमिकले यो सुविधा पाउने भए पनि जालादारी तथा स्वयंसेवकका हकमा भने यो लागू हुने छैन। तर उजुरी गर्दा जागिर गुम्ने डर, लिखित सम्झौताको अभाव र झन्झटिलो प्रक्रियाका कारण धेरै श्रमिकहरू अझै पनि कानूनी उपचारमा जान हच्किने गरेका छन्। ऐन अनुसार सुविधा कट्टा गर्ने रोजगारदाताहरूबाट दोब्बरसम्म जरिवाना भराउने व्यवस्था छ। उजुरी आइरहेका भए पनि उजुरीकर्ता र प्रतिष्ठानको स्पष्ट नाम, ठेगाना तथा सम्पर्क नम्बर नहुँदा कार्यान्वयनमा कठिनाई भइरहेको विभागले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला?
2: होइन ए दाई, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सीमित एग्रो ट्युटर वाट्सएप सेवा प्रयोग गर्नु भएको छैन र?
1: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ, वाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
2: पाइन्छ नि, तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 98514149 सेभ गर्नुहोस्। वाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
1: वाट्सएप नम्बर 98514149 होइन त? अनि त्यसपछि
2: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
1: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
2: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
3: नार्क सीमित एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
2: यस सम्बन्धी ट्युटोरियल भिडियो सीमित र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
4: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। जिल्ला प्रशासन कार्यालय काभ्रेले दशैं पर्वको अवसरमा फूलपातीदेखि पूर्णिमासम्म टिपर सञ्चालनमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालयमा हिजो बसेको जिल्ला सुरक्षा समितिको बैठकले असोज 31 गतेदेखि कार्तिक 9 गतेसम्म जिल्लाभित्र टिपर सञ्चालनमा पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको हो। दशैंका बेला काभ्रेका बीपी र अरणीको राजमार्ग लगायतका प्रमुख सड़कहरूमा साना तथा यात्रुवाहक गाड़ीको चाप अत्यधिक बढ़ने गर्दछ। सड़कमा सम्भावित दुर्घटनाको जोखिम घटाउन र यात्रुहरूको यात्रा सहज एवं सुरक्षित बनाउन यस्तो निर्णय गरेको काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्र विश्वकर्माले जानकारी दिनुभयो। प्रशासन कार्यालयले सूचना निकालेर जिल्ला सुरक्षा समितिको निर्णय अनुसार तोकिएको अवधिभर टिपर सञ्चालन नगर्न र नगराउन सम्बन्धी सबैमा आग्रह गर्दै चलायमा कार्यवाही गर्ने चेतावनी समेत दिएको छ। महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असही सागरराज थारूको शव 5 दिनपछि फेला परेको छ। गएको शनिबार दोधारा चाँदनी झोलुङ्गे पुलसँगै चुडिएको नेपाल टेलिकमको इन्टरनेटको तार तार्ने क्रममा महाकाली नदीमा बोट अनियन्त्रित भएर थारू बेपत्ता हुनुभएको थियो। सशस्त्र प्रहरीको गोताखोर टोलीको लगातार प्रयासपछि 5 दिनमा शव फेला परेको हो। बर्दियाको ठाकुर बाबा नगरपालिका 6 का थारू बेपत्ता हुनुभन्दा अघिल्लो दिन मात्रै दोधारा चाँदनीमा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्ममा हाजिर हुनुभएको थियो। अब विदेशको खबर। अमेरिकी अर्थ मन्त्रालयले सम्पत्ति शुद्धिकरण निवारण तथा प्रतिबन्ध सम्बन्धी कानूनहरूको उल्लंघन गरेकामा बैंक अफ अमेरिकालाई 1 अर्ब 21 करोड़ डलर अर्थात 1 खर्ब 84 अर्ब रूपियाँ भन्दा धेरै जरिवाना गरेको छ। अमेरिकी अर्थ मन्त्रालयका अनुसार देशको दोस्रो ठूलो बैंकले 5 अर्ब डलर भन्दा धेरैको शंकास्पद कारोबारबारे सरकारलाई जानकारी गराउन असफल रहेको थियो। त्यसमध्ये 1 अर्ब डलरको कारोबारले राष्ट्रिय सुरक्षा तथा अवैध वित्तीय कारोबार सम्बन्धी जोखिम खड़ा गरेको मन्त्रालयको भनाइ छ। यति ठूलो आकारको बैंकले सम्पत्ति शुद्धिकरण निवारण र प्रतिबन्ध सम्बन्धी आफ्नो दायित्वहरू पूरा गर्न असफल हुँदा यसको परिणाम बैंकको दायराभन्दा धेरै परसम्म पुग्ने र अमेरिकी वित्तीय प्रणालीलाई अवैध वित्तीय कारोबार सम्बन्धी गम्भीर जोखिममा पार्ने अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बताउनु भएको बीबीसीले जनाएको छ। अब खेल खबर। सरकारले जापानमा भएको विश्व एसियाली खेलकुद एसियाडमा पदक जित्ने खेलाड़ी प्रशिक्षक तथा व्यवस्थापकलाई पुरस्कार प्रदान गरेको छ। खेलकुद विकास नियमावली अनुसार देशलाई पदक जिताउने कराँतेका तेन्जिङ
5: शेर्पा र महिला कबड्डी टोली सहित प्रशिक्षक र व्यवस्थापकको खातामा सरकारले पुरस्कार रकम जम्मा गरेको हो। यसअघि असोज 23 गतेको मन्त्री परिषद बैठकले पदक विजेता खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार दिने निर्णय गरेको थियो। यस अनुसार तेन्जिङलाई 6,50,000, प्रशिक्षक कुशल श्रेष्ठलाई 1,30,000 र व्यवस्थापक युवराज लामालाई पुरस्कार स्वरूप 65,000 रूपियाँ उपलब्ध गराइएको छ। यस्तै कबड्डी टोलीका खेलाड़ीले जनै 1,95,000, मुख्य प्रशिक्षक पार्वती राईले 1,30,000, सहायक प्रशिक्षक लोकबहादुर विष्ट र व्यवस्थापक शरद दर्शनधारीले जनै 65,000 रूपियाँ प्राप्त गरेका छन्। नेपाली महिला टोलीले लगातार दोस्रो पटक काँचे जितेको हो। शेर्पाको भने यो पहिलो पदक हो। कराएका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले सरकारले पुरानो परम्परा भत्काउँदै छिटो पुरस्कार उपलब्ध गराएकामा धन्यवाद ज्ञापन गर्नुभएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। संघीयता सुदृढ बनाउन 9 बुँदे कोशी घोषणा पत्र जारी गर्दै मुख्यमन्त्री सम्मेलन सकियो। अन्तरप्रदेश मुख्यमन्त्री साझेदारी मंच गठन गर्ने। चालू वर्षको 2 महिनामा बैंकहरूको नाफा झण्डे 7.5% बढ़्यो। 20 वाणिज्य बैंकले 17 अर्ब भन्दा धेरै नाफा कमाए। श्रमिकहरूलाई चाडपर्व खर्च उपलब्ध गराउन रोजगारदाता तथा प्रतिष्ठानहरूलाई विभागको आग्रह। चाडपर्व खर्च नदिने विरूद्ध उजुरी गर्न सक्ने। सम्पत्ति शुद्धिकरण र प्रतिबन्धको उल्लंघन गरेकामा बैंक अफ अमेरिकालाई 1,21,00,000,00 डलर जरिवाना। 5 अर्ब डलर भन्दा धेरैको शंकास्पद कारोबार बारे सरकारलाई जानकारी गराउन असफल। र एसियाली खेलकुदमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार वितरण।

0: शुक्ला गंडकी एफएम 97.6
1: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
2: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्।
3: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल
2: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
3: शुद्ध सुन तथा चाँदीका गर गहना,
2: छापावाला सुन चाँदीका गर गहना,
3: राशि अनुसारका पत्थर,
2: कम्प्युटर तौल प्रविधि,
3: बिक्री वा साटफेरमा सुनको सही मूल्याङ्कन,
2: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
3: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
2: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811176069, 9807725229,
3: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811143222, 9807769142।
4: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
5: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म।
4: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौंडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
6: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
7: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
8: दुलेगौंडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9869577056।
7: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
9: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
10: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
9: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
10: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
9: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
10: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य बैंकको आडैमा, प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 9855062452।
11: ए दिदी, आज कहाँ जाने तयारी गर्नु भएको छ?
12: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
11: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँघरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
12: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
11: त्यसो भए आज त घरको भान्साको सट्टा दाउराको सेकुवामै रमाइलो गरौ न त।
12: हुन्छ नि, जाउ जाउ।
11: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
13: प्रोप्राइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4, दुलेगौंडा,
12: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजार सोरुमको आडैमा।
13: फोन नम्बर 9715065555, 9715056666।
11: टिकटक दाउराको सेकुवा, अथेन्टिक, टेस्टी एन्ड अनफर्गेटेबल।
14: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
9: किन आमा, के भएर?
14: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
9: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौंडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
15: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
16: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौंडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
15: मोबाइल 9856043952 र 9806656586।
17: कता हिँडेको आइफोन हातमा लिएर?
18: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
17: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
18: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
17: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843623811।
19: टीभीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीभीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीभीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 9856309982 र 9705620209।
20: TVS साथ छ हाम्रो।
15: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बन्ध 1147 को पावन अवसरमा हामी हाम्रा सम्पूर्ण यात्रुवर्ग, कर्मचारी एवं सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष कृष्ण पुन एवं शुक्ला गण्डकी यातायात प्राली परिवार।
21: शुक्ला गण्डकी एफएम 97.6।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
2: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
3: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलोट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0564141142, मोबाइल 9850603128 र 9842614726।
4: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु, स्नेहा मण्डल, दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 9850604343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
1: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
0: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल। मोबाइल 9846026617 र 9811638981।
3: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
3: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा। त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन, अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
3: ल हेर्नुहोस् न त, जाउँ त्यसो भए।
0: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा।
4: दिदी कुमार श्रेष्ठको भवनमा
3: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
5: चिकन ससेज, बफ ससेज
3: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0665705052, मोबाइल 9855288587।
6: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
7: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
6: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौला है।
8: दीर्घायु फर्निचर सोरुम,
9: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
8: साथै कुरासँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
10: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
9: दीर्घायु फर्निचर सोरुम, दुलेगौडाका नहु।
8: प्रोप्राइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 0665705907, मोबाइल नम्बर 9846061268।
9: 9856062068।
2: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
11: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
2: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेबेन कन्सल्टिङ ग्रुप छ नि।
11: हजारौंको सन्तुष्टि सँगै बिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
2: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिसा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
11: अस्ट्रेलिया, न्युजिल्यान्ड, युके, क्यानेडा वा USA, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
2: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
11: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभिनलाई सम्झनुहोस्। मेभिन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेड मल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
2: मोबाइल 9808553995, फोन 0165685959।
12: पङ्खा
13: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
14: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
12: गतिलो ठाउँ चाहिँ कहाँ छ?
14: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
13: चेस्का बाजे चाँच, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी चाहिने पम्प, कुलर, हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
15: अब सीजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहु। प्रोभाइडर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 98560303024।
16: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण मान्य गुरूजन, आजीवन सदस्य, समितिका पदाधिकारी एवं सदस्य, साधकहरू, शुभेच्छुक आफन्तजन, आमा बुबा, दाजुभाइ तथा दिदी बहिनी र समस्त नेपालीहरूमा सुस्वास्थ्य एवं आर्थिक समुन्नतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
17: योग युक्त शुक्ला गण्डकी, रोग मुक्त शुक्ला गण्डकी, नियमित रूपमा योगमा जुटौं, निशुल्क उपचार गरी स्वास्थ्य लाभ गरौं। अध्यक्ष मीन बहादुर भुजेल एवं पतञ्जली नगर योग समिति शुक्ला गण्डकी परिवार। हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा समाजका पदाधिकारी, सदस्य, शुभचिन्तक तथा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
16: अध्यक्ष शिव कुमारी कार्की एवं ढोरेली सेवा समाज काठमाडौँ परिवार।
18: अध्यक्ष कमल बहादुर आले एवं झुल बहादुर स्मृति प्रतिष्ठान, रिसिङ सात गिरिङथोक परिवार।
16: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व बडा दशैं, तिहार, छठ पर्व 2083 र नेपाल सम्बत 1147 लगायत चाडपर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा नवदुर्गा भवनीले सधैँ आशीर्वाद प्रदान गरिरहन् भनी हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
17: अध्यक्ष नारायण घिमिरे एवं विश्व हिन्दू महासंघ शुक्ला गण्डकी नगर समिति परिवार।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614157
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
1: यति बेला अपराह्नको ठिक 4 बज्यो।

0: भनेको कुरा
1: सुन न, म हजुर बिना बाँच्नै सक्दिन, प्लिज हामी बिहे गरौँ न।
0: बिहे त्यो पनि तिमीसँग? मलाई अहिले नै बिहे गर्नु छैन, यदि तिमीलाई बिहे नै गर्नु छ अरू कसैसँग गर।

0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्मत 1147 पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी तथा सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, आर्थिक एवं शैक्षिक समुन्नतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष केशवराज घिमिरे, प्रधानाध्यापक बोधराज ढकाल एवं खैरेनी मावी शुक्ला गण्डकी छ खैरेनी टार परिवार।
2: अध्यक्ष सुजन कुमार श्रेष्ठ, प्रधानाध्यापक दीपक बिक एवं जनकल्याण मावी शुक्ला गण्डकी पाँच बेल चौतारा परिवार।
1: अध्यक्ष कमल प्रसाद पोखरेल, प्रधानाध्यापक विमल प्रसाद सिगदेल एवं गाउँ फर्कदै मावी शुक्ला गण्डकी आठ परिवार।
2: अध्यक्ष युवराज पराजुली, प्रधानाध्यापक ध्रुव वाग्ले एवं तालबेसी मावी शुक्ला गण्डकी नौघारी परिवार।
3: अध्यक्ष मदन थापा, प्रधानाध्यापक खुमराज तिवारी एवं सब्दी मावी शुक्ला गण्डकी दस सब्दी परिवार।
4: शुक्ला गण्डकी एफएम 97.6।
5: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
6: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्र र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
7: ओमकार।
6: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
7: ओमकार।
6: अनि घरमा पूजा सामग्री पनि छैन भने
7: ओमकार।
6: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
7: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
6: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634।
8: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
9: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
10: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
8: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9856062676।
11: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
2: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौँ।
11: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
2: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
11: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी चार, दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
2: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9816561187।
12: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
13: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
12: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
13: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
12: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला।
14: हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौडा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811796902।
15: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
16: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
17: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
16: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
17: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
16: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
17: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
16: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
17: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
18: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
17: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
19: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सब ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस्। टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी चार, दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारिपट्टी। मोबाइल नंबर 9856309982 र 9705620209।
20: साथ हाम्रो।
21: अब पद्मा फार्मेसीमा छाला, कपाल, यौन तथा कुष्ठरोग विशेषज्ञ सेवा। शुक्ला गण्डकी चार, दुलेगौडा स्थित पद्मा फार्मेसीमा हरियो खर्क अस्पताल पोखरामा कार्यरत छाला, कपाल, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर कुशल गुरुङ प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार आउनु हुने भएकाले छाला, सौन्दर्य, कपाल, यौन तथा कुष्ठरोगसँग सम्बन्धित बिरामीले सम्पर्क गरी लाभ लिनुहोला।
22: छाला, कपाल, यौन तथा कुष्ठरोगको सफल उपचार,
21: स्किन र कपाल परीक्षण,
22: मुसा तथा कोठी आधुनिक मेसिनद्वारा हटाइने,
21: साथै गुणस्तरीय औषधि र प्रयोगशाला सम्बन्धी सेवाको लागि सम्झनुहोस्।
22: पद्मा फार्मेसी, शुक्ला गण्डकी चार, दुलेगोन्डा,
21: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकै,
22: शुक्ला गण्डकी युवा क्लबको सटरमा।
21: प्रोपाइटर भीम शाह। मोबाइल 9271461444।

0: सोचेपछि
1: तपाईँ लगायत यहाँको टिम सबैलाई

0: सुन्न
1: भन्न
0: तमाथि सौदा हाल्या छ
1: के
0: हेर्छस् ल हेर
1: देखी सौदा

0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी तथा सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, आर्थिक एवं शैक्षिक समुन्नतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष रामकृष्ण भट्टराई, प्रधानाध्यापक नारायण पौडेल एवं सरस्वती नमुना मावि शुक्ला गण्डकी साथ खैरेनीटार परिवार,
2: निर्देशक उदय पौडेल एवं लिटल गार्डन इंग्लिस बोर्डिंग स्कूल शुक्ला गण्डकी चार दुलेगौड़ा परिवार,
1: संस्थापक बाबुराम कार्की, व्यवस्थापन समिति अध्यक्ष हिमकुमार श्रेष्ठ, प्रिन्सिपल सुरेश पौडेल एवं ज्ञान बगैचा इंग्लिस बोर्डिंग स्कूल परिवार शुक्ला गण्डकी 5 सेराटार,
3: संस्थापक शिव बहादुर कार्की, निर्देशक विक्रम कार्की, प्रिन्सिपल रोशन पौडेल एवं अरणीको सेकेन्डरी बोर्डिङ स्कूल परिवार शुक्ला गण्डकी 3 कवासे,
2: प्रिन्सिपल एवं बाल विद्या मावि शुक्ला गण्डकी 2 गाछे पानी परिवार।
4: शुक्ला गण्डकी एफएम 97.6।
5: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
6: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
5: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
6: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा,
5: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
6: फोन गर्नुहोस् 0635905511।
7: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
8: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहु।
9: सम्पर्क 0654142121, मोबाइल 98565391।
8: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
10: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
11: ए भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
10: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
11: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
10: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्दैन क्या हो?
12: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
13: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार, मोबाइल 98460089, दमौली शाखाको लागि सम्पर्क 98067013425।

0: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
1: विगत 24 वर्षदेखि दुलीगौंडा बजारमा सेवारत गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
2: ओम एम आभूषण सुन चाँदी दोकान
0: प्रोप्राइटर मीन बहादुर सुनार फोन 065-570-537 मोबाइल नम्बर 98460-69246 98058-2808
3: आहा कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरि छौ हेर न मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा प्रोप्राइटर रोशनी श्रेष्ठ मोबाइल नम्बर 9827109066 र 9840694043
4: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ
5: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
4: हो त नि अब चाहिँ राम्रो भयो
6: ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ
4: ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौसम्म ढुक्क
7: घर सजावट का संपूर्ण सामग्री का लागि न्यू होम डेकोर एंड डेकोरेशन
8: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलांग डाइनिंग टेबल का साथ ही संपूर्ण फर्नीचर को सामान पाइन्छ र होम डेलिभरी को पनि व्यवस्था रहेको छ
9: विगत लामो समय देखि दुलेगौडा बजार में संचालित न्यू होम डेकोर एंड डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिक आफ्नै भवन बाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर एंड डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार
10: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 98560-2630
7: विगत लामो समय देखि तपाईहरुको मन जित्न सफल न्यू होम डेकोर एंड डेकोरेशन
11: अब तपाईको घर अफिस वा बगैचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डेनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रविन थापा मोबाइल 9856333998 र 9845-10950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौं पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ
12: हजुर दान गरौ
13: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
14: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
12: त्यसैले दान गरौ सकेको गरौ सबैले गरौ
13: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तनहुँ

0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी तथा सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, आर्थिक एवं शैक्षिक समुन्नतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष सन्तोष श्रेष्ठ, प्रधानाध्यापक विमल जोजेज्यू एवं पञ्चमुनिदेव मावि परिवार शुक्ला गण्डकी चार दोलेगौड़ा,
0: प्राचार्य एवं सूर्योदय मावि तथा गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ खैडेनीटार भुरुङ्गे परिवार।
2: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
3: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
2: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
3: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
2: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी चार, दुलेगौडा।
1: रिदी कुमार श्रेष्ठको भवनमा
2: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
4: चिकन ससेज, बब ससेज
2: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
1: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98560285587।
5: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
3: किन आमा, के भएर?
5: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि ताकत आउँथ्यो कि।
3: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
5: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
1: थापा फ्रेस हाउस, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ,
5: मोबाइल 9856043952 र 9806656586।
3: कता हिँडेको हो आइफोन हातमा लिएर?
6: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ, तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिफ लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी पाइन्छ।
6: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी चार, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0564140050, मोबाइल 9843723811।
7: चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टिभी जित्ने मौका तपाईँको।
0: नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
7: चाड पर्वको अवसरमा माछापुस्रे ब्याङ्क भवन दुलेगौडा स्थित प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरमा 3000 रुपियाँ सम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन, 5000 सम्मको खरिद गर्दा 2 कुपन।
0: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टिभी पाउनुहुनेछ। द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ, 2-2 जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
7: उपहार योजना 2083 साल पुस 14 गतेसम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरको प्राङ्गणमा।
0: लकी ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
7: थप जानकारीको लागि प्रार्थना गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी चार, दुलेगौडा। माछा पुछ्रे ब्याङ्कको भवन
0: प्रोपाइटर भरत श्रेष्ठ मोबाइल 9856065370।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: अध्यक्ष देवी भक्त राणा एवं तपाईँ हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4 दुले गौडा परिवार।
2: अध्यक्ष खिम बहादुर कुमाल एवं रूपान्तर कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 6 खैरिनटार परिवार।
3: अध्यक्ष दोग बहादुर तामाङ एवं नागरिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4 दुले गौडा परिवार।
2: अध्यक्ष तीर्थराज गर्तौला एवं सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 3 कवासी परिवार।
1: अध्यक्ष महेश्वर भट्टराई एवं शुक्ला कृषि पर्यटन सहकारी संस्था लिमिटेड परिवार, शुक्ला गण्डकी 4 दुले गौडा।
4: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
5: यति बेला साँझको ठीक 5 बज्यो।
6: घटना, दुर्घटना,
7: कला, संस्कृति,
6: स्थानीय, राष्ट्रिय,
8: अन्तर्राष्ट्रिय खेलकुद,
7: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
9: शुक्ला गण्डकी समाचार।
2: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक, कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850606554। शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक, कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा विजयादशमी तथा शुभ दीपावली 2083 को सम्पूर्णमा शुभकामना सहित दशैं तिहार विशेष उपहार धमाका। प्रथम पुरस्कार सामसुङ वासिङ मेसिन, द्वितीय पुरस्कार माइक्रोवेभ, तृतीय पुरस्कार स्टिल ट्रिप लाइट प्रेसर कुकर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850606554।

0: नमस्कार, साँझ 5 बजेको स्थानीय शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। नागरिक प्रथम अभियान शुक्ला गण्डकीले सार्वजनिक विद्यालयमा गैर कानूनी शुल्क असुली र बाध्यकारी होस्टल नियम खारिज गर्न माग गर्दै शुक्ला गण्डकी नगरपालिकाको ध्यान आकर्षण गराएको छ। अभियानका संयोजक जनार्दन वियोगीले आज प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भूषाललाई ध्यान आकर्षण पत्र हस्तान्तरण गरेको हो। पोखरामा मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकालेर ध्वनि प्रदूषण गर्ने कार्य विरूद्ध प्रहरीले कड़ा कार्यवाही शुरू गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका इकाईबाट 365 दिने कार्ययोजना अनुसार यो अभियान चलाइएको हो। समाजलाई आतंक पार्ने र शान्ति सुव्यवस्था खलल पार्ने गतिविधि बढ़ेको जनगुनासो आएपछि यो कदम चालिएको हो। कास्की जिल्लाका विभिन्न स्थानमा गरिएको चेक जाँचका क्रममा स्वरूप परिवर्तन गरी आगोको झिल्का निकाल्ने र होहल्ला मच्याउने चालकहरू कार्यवाहीमा परेका हुन्। सड़कमा मोटरसाइकल उडाउँदै उच्छृङ्खल गतिविधि गर्ने र शान्ति खलल पार्ने चालकलाई नियन्त्रणमा लिई कानूनी कार्यवाही अगाडि बढ़ाइएको छ। हालसम्म यो अभियान अन्तर्गत 36 जना मानिस र 898 वटा मोटरसाइकल नियन्त्रणमा लिएका छन्। मोडिफाइड कार्य गर्ने गराउने 36 जना मध्ये 29 जनालाई सार्वजनिक शान्ति विरूद्धको कसुर अन्तर्गत मुद्दा दर्ता गरी कार्यवाही गरिएको छ। अन्यलाई सम्झाएर परिवारको जिम्मा लगाइएको छ। बुढ़ी गण्डकी बाढ़ीका कारण उत्तरी गोर्खाको करिब 5,000 घर विद्युतविहीन बनेका छन्। आइतबार चुनमुरी गाउँपालिका 6 उङलिङ खोलातर्फबाट बुढ़ी गण्डकीमा आएको बाढ़ीले पालिका नम्बर 3 जगत स्थित सिद्धिवास उइया लघु जलविद्युत आयोजना बगाएको थियो। बाढ़ीले जलविद्युत आयोजना बगाएपछि चुनमुरी गाउँपालिका नम्बर 3 र वार्ड नम्बर 6 विद्युत अवरूद्ध बनेको सिद्धिवास उइया लघु जलविद्युत आयोजनाका अध्यक्ष सुजन गुरूङले जानकारी दिनुभयो। गुरूङका अनुसार चुनमुरीको लोकपा दुङला न्याक फिरिम चिसापानी आंगा सरसु नाचेत घट्टेखोला पाङसिङ जगत सल्लेरी पयौं भालुवन सिद्धिवास रजत गतमा विद्युत अवरूद्ध भएको छ, जसका कारण 971 घरधुरी प्रभावित बनेको उहाँले जानकारी दिनुभयो। बाढ़ीले विद्युतको 12 पोल बगाएको र एउटा टावर र तारहरू पनि कता पुर्याए पुर्याए पावर हाउस चाहिँ सुरक्षित छ उहाँले भन्नुभयो। आइतबार बिहान 4 बजे बाढ़ी आएदेखि यो भेगमा बिजुली छैन। फ्लाई दुबईले असोजको 7 गतेदेखि शुरू गरेको दुबई पोखरा दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसाय ढुक्क रहेको पाइएको छ। शुरूमा 6 महिनाको लागि टिकट बुकिङ खुल्ला गरेको फ्लाई दुबईले सन् 2027 अक्टोबर 30 सम्मलाई बुकिङ खुल्ला गरेपछि उडान नियमित हुनेमा व्यवसायलाई थप विश्वस्त तुल्याएको हो। फ्लाई नमस्ते ट्राभल्सका संचालक पोम नारायण श्रेष्ठले दुवै पोखरा दुवै उडान शुरूआतमै उत्साहजनक रहेपछि फ्लाई दुवैले बुकिङ अवधि बढ़ाएको बताउनुभयो। उहाँले भन्नुभयो, आगामी वर्षसम्मका लागि बुकिङ खुल्ला भएपछि उडान नियमित सञ्चालन हुनेमा विश्वास थप बढ़ेको छ। यो पोखराका पर्यटन व्यवसायी लगायत सबैका लागि सुखद विषय हो। चाडबाडको समय भएकाले दुवैबाट पोखरा आउने यात्रुको तुलनामा पोखराबाट दुवै जानेको संख्या केही कम रहेको छ। चाडबाडपछि पोखराबाट दुवै जाने यात्रुको संख्या बढ़ने पर्यटन व्यवसाय श्रेष्ठले बताउनुभयो। पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष समेत रहनुभएका उहाँले फ्लाई दुबईको उडानलाई सफल बनाउन सबै पक्षको सहयोग र सहकार्यको खाँचो रहेको बताउनुभयो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी विनोद सिंह रावतले असोज 7 गते यता मौसम खराबीका कारण फ्लाई दुबईको एउटा उडान रद्द भए पनि अन्य दिन नियमित उडान भइरहेको बताउनुभयो। फ्लाई दुबईको उडान तालिका अनुसार जहाज हरेक दिन 6:15 बजे पोखरा अवतरण र 7:15 बजे दुबई प्रस्थान गर्दै आइरहेको छ। पछिल्लो समय नारायणघाट बुटोल सड़क खण्डमा दुर्घटना बढ़ेको छ। सड़क विस्तार काम सकिएर बाटो चिल्लो भएसँगै यहाँ दैनिक जसो दुर्घटना भइरहेको छ। चालू आर्थिक वर्षको 3 महिना सकिने लाग्दा नवलपुरमा मात्र 90 वटा सवारी दुर्घटना भएको छ। यी दुर्घटनामा 19 जनाको मृत्यु भएको छ, 150 जना घाइते भएका छन्। घाइते मध्ये 24 जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अघिल्लो आर्थिक वर्षमा 107 वटा दुर्घटनामा 65 जनाको मृत्यु भएको थियो, 104 जना घाइते हुँदा 60 जना गम्भीर घाइते भएका थिए। सड़क विस्तार भएपछि तीव्र गति लेन अनुशासनको उल्लंघन जथाभावी ठाउँबाट बाटो काट्ने प्रविधि पुराना सवारी साधनको प्रयोग र ओभरटेकका कारण दुर्घटना बढ़ेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी परीक्षक युवराज खड्गाले बताउनुभयो। पोखरा महानगरपालिका तीन नदीपुर स्थित एक मासु पसलमा ग्यास चुहेर आग लागि हुँदा करिब 2 लाख रूपियाँ बराबरको क्षति भएको छ। बढ्दै घर भई हाल नदीपुर बस्दै आएका 55 वर्षीय लहरी चौधरीले सञ्चालन गरेको गुरूङ सेती फ्रेस हाउसमा मासु पोल्ने क्रममा ग्यास लिक भई आग लागि भएको प्रहरीले जनाएको छ। आगलागी खबर प्राप्त हुनासाथ नदीपुर स्थित अस्थायी प्रहरी पोस्टबाट प्रहरी वरिष्ठ हवलदार डमरबहादुर भट्टको कमानमा 4 जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। बागलुङको ताराखोला गाउँपालिकालाई लक्षित गरी स्थापना गरिएको प्रभु ब्याङ्कको ताराखोला शाखा बाढ़ीका कारण विस्थापित भएपछि सेवाग्राही मर्कामा परेका छन्। असोज 9 देखि 11 गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढ़ीले बैंक रहेको भवन जोखिममा परेपछि बागलुङको ताराखोलामा प्रभु ब्याङ्कको सेवा प्रभावित भएको हो। ताराखोलामा बाढ़ी पहिरोबाट 3 जनाको मृत्यु भएको थियो भने ठूलो भौतिक क्षति भएको ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले बताउनुभयो। बैंक विस्थापित भएपछि सेवाग्राही मर्कामा परेको उहाँको भनाइ छ। ताराखोला गाउँपालिका 3 घुसमेलीमा रहेको बैंकको भवन माथिबाट बाढ़ी आएपछि उक्त शाखा बन्द गरिएको बैंकमा कार्यरत नेकबहादुर घटी मगरले बताउनुभयो। घुसमेलीबाट सेवा दिँदै आएको बैंकले हाल गलकोटबाट सेवा सञ्चालन गरिएको छ। बैंकको सेवा लिन गलकोट पुग्नुपर्ने बाध्यता हुँदा ताराखोला गाउँपालिकाका सेवाग्राहीलाई असुविधा भएको छ। अवस्थ हामीलाई 3 बजेसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यो 3 बजेसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने अङ्कै चाहन्छु। तपाईँ यसपछि कार्यक्रम लोक चौतारी सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDEKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको?
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
4: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0%
5: यो पोखरेल नाचिकोमा किनेको मोबाइल
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
4: प्रोपाइटर हेमराज पुन मोबाइल 98 1 91 74 888 र 98 4 48 48 000।
6: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्मत 1147 पावन अवसरमा सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। नेपाल बैंक लिमिटेड, शुक्ला गण्डकी 7 खैरेन्टा तनहुँ शाखा परिवार, फोन नम्बर 0654122555।
7: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
8: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
7: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेभेन कन्सल्टिङ ग्रुप छ नि।
8: हजारौंको सन्तुष्टि सँगै बिदा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
7: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिसा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
8: अस्ट्रेलिया, न्यूजील्यान्ड, युके, क्यानेडा वा USA, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
7: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
8: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभेनलाई सम्झनुहोस्। मेभेन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेड मल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
7: मोबाइल 98028553995, फोन 0165865059।
9: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउँ न है।
10: ल, यतिका लागि पनि किन पोखरा जानु?
9: बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
10: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
11: रसु बेबील्यान्ड, शुक्ला गण्डकी चार, दुलेगौडा।
12: मोबाइल 98560055770।
13: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
14: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
13: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
14: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
13: होम डेलिभरीको पनि व्यवस्था छ।
11: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी चार, पञ्चमुनि चोक, तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 98141111178, 98560078।
15: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
16: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
15: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
16: बिहेका सबै गरगहना खैरेनी टारको रामधाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
11: रामधाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6, खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0652-412-160 र 98460-7022।
2: शुक्ला गण्डकी एफएम 97.6।
17: मिलन बिछोड, गाउँ अनि शहर, मौलिक संस्कृतिको धरोहर।
18: सुख दुख का बिसाउँदै भारी कार्यक्रम लोक चौतारी, हरेक आइतबार देखि बिहीबार सम्म साँझ 5 बजेको शुक्ला गण्डकी समाचार पछि।

नमस्कार अनि हार्दिक स्वागत तथा लोक सांगीतिक अभिवादन तपाईँ समस्त जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 MHz को ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.inp लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई कार्यक्रम लोक चौतारीमा हार्दिक स्वागत छ। कार्यक्रम लोक चौतारी लिएर आज यस बुधबारीय श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु। विशेष त आजको श्रृंखलामा तपाईँ को लागि पाँचवटा उत्कृष्ट भागहरू चाहिँ लिएर उपस्थित भएको छु र विशेष अब तपाईँको लागि चाहिँ उत्कृष्ट भागहरू मध्येबाट पनि आफ्नो रोजाईमा सुन्ने दिन चाहिँ हो, तर मैले चाहिँ यो उत्कृष्ट भाकाहरूलाई मात्रै राख्नेछु, तपाईँको फोन कललाई चाहिँ लिदिनँ है। र हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको बारेमा चाहिँ जानकारी गराउनु पर्दा कार्यक्रमलाई प्रायोजन गरेको छ रामदाम सुनसादी पसलले। जी तपाईँ गरगहना बनाउन चाहनुहुन्छ, पुराना गरगहना सार्टफेयर गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका गरगहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामदाम सुनसादी पसललाई। यो पसल रहेको छ खैरेनीटार वडा कार्यालयको घाडी, त्यहाँ गएर तपाईँले आफूलाई आवश्यक परेको सुविधा चाहिँ लिन सक्नुहुन्छ। ए जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। यति बेला भने तपाईँ सम्पूर्णको लागि कार्यक्रमको शुरूआत स्वरूपमा भाका राख्दैछु। राम साईले बोलको भाका चाहिँ रहेको छ प्रकाश दूतराज, त्यस्तै गरी आवाज रहेको छ मेलिना राईको, लय र शब्द रहेको छ प्रकाश दूतराजको। यति बेला भने यो भाका स्वीकार्नुहोस्

हजुर श्रोता मित्र यति बेला भने तपाईँ सम्पूर्णको लागि रामसाईले बोलको यो भाका मैले राखिसके। यति बेला अर्को भाकालाई कार्यक्रममा राख्दैछु नरिसाउन सानो कुरैमा बोलको भाका चाहिँ रहेको छ जसमा आवाज रहेको छ भूमिका गिरी त्यस्तै गरी विप्लव खातीको लय र शब्द रहेको छ विप्लव खातीको। यति बेला भने यो भाका स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि यो भाका मैले राखिसके। यति बेला भने म फेरि पनि अर्को भाकालाई नै कार्यक्रममा राख्दैछु। शुभ साइडबलको झ्याउरे भाका चाहिँ रहेको छ, जसमा आवाज रहेको छ प्रेम राजा महत, त्यस्तै गरी शिला हालेको लय र शब्द रहेको छ प्रेम राजा महतको। अनि यो भाका सँगै जान्छु म छोटो व्यापारिक विश्राममा। विश्राम पछि तपाईँको माझमा पुनः उपस्थित हुने नै छु। सुन्दै गर्नुहोला है त।

0: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
1: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
2: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
3: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
4: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल दिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
5: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
6: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलीगंगा हेल्थ पोस्ट चोक,
5: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
7: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण उपभोक्ता, कर्मचारी, शुभेच्छुक एवं स्वदेश तथा विदेशमा रहनुभएका नेपालीहरूमा सुख, सुस्वास्थ्य, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: अध्यक्ष रामचन्द्र उपाध्याय एवं खैरेन्टार खानेपानी तथा सरसफाई उपभोक्ता समिति परिवार शुक्ला गण्डकी छ खैरेन्टार।
9: अध्यक्ष टेकनाथ सुवेदी एवं कपासेटार खानेपानी तथा सरसफाई उपभोक्ता समिति शुक्ला गण्डकी 3 कवासे परिवार।
8: अध्यक्ष राजुराम श्रेष्ठ एवं दुलेगौड़ा खानेपानी तथा सरसफाई उपभोक्ता समिति परिवार शुक्ला गण्डकी 4 दुलेगौड़ा।
10: अध्यक्ष काशी प्रसाद जोशी एवं बेलचौतारा खानेपानी तथा सरसफाई उपभोक्ता समिति शुक्ला गण्डकी 5 बेलचौतारा।
11: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
0: त्यसो नभने मरि म पनि अब नाचिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
11: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
12: इस क्षेत्र के सब भन्दा पुरानो र विशाल फर्निचर पसल
8: गण्डकी सीसा पसल तथा फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 बीपी चोक,
12: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0965702625, मोबाइल 9856।

0: 38778 98 4 61 56 58
1: टीभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौंडामा टीभीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीभीएस शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौंडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि मोबाइल नम्बर 98560309 र 97065220209
2: TVS साथ छ हाम्रो
3: ल छोरी हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय
4: बिहे त गर्छु तर एउटा शर्तमा मात्र
3: के शर्त हो त्यस्तो सुनौ न त हामी पनि
4: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसाली पसलबाटै ल्याइदिनु पर्छ आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ राशि अनुसारका पत्थर पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
3: रामदाम सुनचाँदी पसल शुक्ला गण्डकी 6 खैरेनी 4 उडा कार्यालयको अगाडि सम्पर्क नम्बर 0658 412 200 412 160 र 98 460 78 022
2: शुक्ला गण्डकी एफएम 97.6

हजुर श्रोता मित्र एकैछिनको यो छोटो व्यावसायिक विश्राम पछि पुनः स्वागत गर्छु कार्यक्रम लोकचौतारीमा। कार्यक्रम लोकचौतारी लिएर आजको यस श्रृंखलामा तपाईँको माझमा म सुविना थापा रहिरहेको छु। विशेषत आजको बुधबारको श्रृंखलामा रहेर तपाईँको लागि पाँचवटा उत्कृष्ट भागहरूलाई नै लिएर उपस्थित भएको छु र राखिराखेको पनि छु। सुनिरहनु भएको छ अनि मनोरञ्जन पनि लिइरहनु भएको छ होला भन्ने आशा त सधैँ नै छ र यदि सुन्दै हुनुहुन्छ भने चाहिँ कार्यक्रमको समयावधि भरसम्म सुनेर साथ पनि दिनुहोला। कार्यक्रमलाई प्रायोजन गरेको छ रामधाम सुनसा पसलले र यो पसल चाहिँ रहेको छ खैरेनी चार वडा कार्यालयका अगाडि। त्यहाँ गएर तपाईँले आफूलाई आवश्यक परेको सेवा सुविधा त लिन सक्नुहुन्छ नै, जानुहोला सेवा गर्ने मौका चाहिँ दिनुहोला। र यति बेला भने ढिला नगरिकन फेरि पनि म भाकातर्फ नै लाग्छु। यति बेला भने भाका रहेको छ गोर्खाली ठाडो भाका चाहिँ रहेको छ चिजा तामाङ, त्यस्तै गरी चिज गुरूङको आवाजमा रहेको लय रहेको छ विश्वास नेपालको भन्ने शब्द रहेको छ चिजा तामाङको। यति बेला भने यो भाका स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र यति बेला भने तपाईँ सम्पूर्णको लागि यो गोर्खाली ठाडो भाका राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। आजको श्रृंखलामा रहेर तपाईँको लागि नै भाकाहरू राख्दा राख्दै अब भने कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइसकेको छ। यति जेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ। र कार्यक्रम सुनिरहँदा चाहिँ कस्तो लाग्यो त जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा चाहिँ तपाईँले दिन सक्नुहुन्छ भन्दै अन्तिममा जाम्भो माइली बोलको यो भाका राख्दै हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको रामधाम संसारी पसलका प्रोपाइटर भक्त बहादुर रामधाम सरप्रति हार्दिक आभार व्यक्त गर्दै यो गीत राख्दै आजको श्रृंखलाबाट म सुबिना पनि विदा भए। तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, शुभ साँझ।

0: शुक्लागन्धकी एफएम 97.6
1: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन। ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु। ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
2: साथै पुरासँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
1: दीर्घायु फर्निचर सोरुम, दिलीगौडा त नहुँ,
2: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 065-75-974, मोबाइल नम्बर 98460-61268,
1: 98560-61268।
4: ल नातिको व्रत बन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
5: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
4: नातिको व्रत बन्ध गरेर उम्काइदिउ कि भनेर जुटेको।
5: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
6: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
7: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67-645।
8: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि, व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
9: ए दिदी, आज कहाँ जाने तयारी गर्नु भएको छ?
10: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
9: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँ घरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
10: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
9: त्यसो भए आज त घरको भान्साको स्वाद त दाउराको सेकुवामै रमाइलो गरौ न त।
10: हुन्छ नि, जाउ जाउ।
9: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4, दुलेगौडा।
10: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजाज सोरुमको आडैमा।
8: फोन नम्बर 97155-065-55, 97156-056।
10: टिकटक दाउराको सेकुवा, अथेन्टिक, टेस्टी एन्ड अनफर्गेटेबल।

0: गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175। तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 6 बज्यो।
3: दशैंको किनमेलले बजारमा चहल पहल, मूल्य वृद्धिले मारमा परेको उपभोक्ताको गुनासो, मासुका लागि खसी बोका किन्दा पशुको स्वास्थ्य बारे ख्याल गर्न विभागको आग्रह।
4: उत्पादन स्तरमै स्वस्थ पशु खरिद गर्न चाहिँ व्यवसायको हिसाबले रह्यो भने पशु कल्याण मैत्रीबाट ढुवानी गरिदिनु हुन म अनुरोध गर्न चाहन्छु।
5: ग्रीनल्याण्डमा तेल, ग्यास र खनिजको अन्वेषण शुरू गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई, गएको महिना डेनमार्क र ग्रीनल्याण्डसँग भएको सम्झौताको प्रशंसा।
3: र एसियाली खेलकुदमा पदक जित्ने खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार वितरण। बेलायतका फुटबल क्लबहरू आर्थिक जोखिमको खतरनाक अवस्थामा रहेको नियामकको निष्कर्ष।
6: एनबीएल सर्वसुलभ आवास कर्जा
7: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
6: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
7: विशेषताहरू: ₹3 करोड़सम्मको कर्जा सुविधा,
6: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
7: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
6: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-3333, 493-555।
5: नेपाल दर्पणमा अब खबरको सिलसिला। यस वर्षको मनसून नेपालबाट बाहिरिएको छ। मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुलेटिन मार्फत आज असोज 28 गते यस वर्षको मनसून नेपालको सबै भूभागबाट बाहिरिएको जानकारी दिएको हो। महाशाखाले यही असोज 17 गते सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको थोरै ठाउँ र गण्डकी प्रदेशको पश्चिम भूभागको थोरै ठाउँबाट यस वर्षको मौसम बाहिरिएको जानकारी गराएको थियो। यस वर्ष औसत मितिभन्दा 12 दिन ढिला गरी मनसून बाहिरिएको छ। सामान्यतया नेपालमा मनसून 13 जूनदेखि शुरू भई अक्टूबर 2 बाहिरिन्छ, तर यस वर्ष 19 जून अर्थात असार 5 गते मनसून भित्रिएको थियो भने सरदर मितिभन्दा 12 दिनपछि आज बाहिरिएको छ। यस वर्षको मनसूनमा औसतको आसपासमै वर्षा भएको छ। मनसून बाहिरिए पनि स्थानीय र पश्चिमी वायुको प्रभावले पानी पर्न सक्ने महाशाखाले जनाएको छ।
3: अविरल वर्षा, बाढ़ी र पहिरो जस्ता मौसमजन्य विपत्तिबाट भएको क्षतिको पुननिर्माण तथा पुनस्थापनाका लागि सरकारले 5,59,72,00,00,000 रूपियाँ भन्दा बढ़ीको बजेट सिफारिश गरेको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको निर्णय अनुसार विभिन्न 504 योजना अघि सार्दै बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश गरिएको हो। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीका अनुसार विपदपछि तत्काल गरिनुपर्ने र दीर्घकालीन रूपमा सम्पन्न गर्नुपर्ने योजनाहरूलाई मन्त्रालयगत रूपमा वर्गीकरण गरी बजेट माग गरिएको छ। माग गरिएको बजेट मध्ये सबैभन्दा ठूलो हिस्सा भौतिक पूर्वाधार सड़क तथा जलस्रोत क्षेत्रको पुननिर्माणमा छ। भोटेकोशी त्रिशुली कालीगण्डकी र बुढ़ी गण्डकी क्षेत्रका क्षतिग्रस्त सड़क तथा झोलुङ्गे पुल खानेपानी र सिंचाई आयोजनाहरूका लागि अरबौं रूपियाँ बजेट प्रस्ताव गरिएको उप्रेतीले जानकारी दिनुभयो। यस्तै ऊर्जा तथा जलस्रोत मन्त्रालय अन्तर्गत नदी नियन्त्रण जलसतह मापन केन्द्र र सिंचाई पुननिर्माणका लागि झण्डै 1.94 खर्ब रूपियाँ माग गरिएको छ। सूचना तथा संचार क्षेत्रमा दूरसंचार र इन्टरनेट सेवा पुनः संचालन गर्न 86.5 करोड़ रूपियाँ भन्दा बढ़ी आवश्यक पर्नेछ। कृषि स्वास्थ्य शिक्षा तथा सुरक्षा निकायका क्षतिग्रस्त पूर्वाधार पुननिर्माणका लागि समेत बजेट छुट्याइएको छ। बाढ़ी पहिरोका कारण क्षतिग्रस्त बनेका संरचनाहरूको द्रुत गतिमा पुननिर्माण गरी जनजीवन सामान्य बनाउने यो बजेट प्रभावकारी हुने अपेक्षा गरेको प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बताउनुभयो।
5: विराटनगरमा सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनले नौबुधे साझा प्रतिबद्धता सहितको कोशी घोषणा पत्र 2083 जारी गरेको छ। सुदूरपश्चिम बाहेक 6 वटा प्रदेशका मुख्यमन्त्रीहरूको उपस्थितिमा भएको सम्मेलनले सक्षम चुस्त मितव्यय र नागरिकप्रति उत्तरदायी प्रादेशिक शासन संचालन गर्ने मुख्य संकल्प लिएको छ। घोषणा पत्रमा प्रदेश र पालिका बीचको संवैधानिक अधिकार र स्वायत्तताको पूर्ण सम्मान गर्दै साना तथा टुक्री आयोजनामा स्रोतको अनावश्यक विनियोजन रोक्ने उल्लेख छ। प्रशासनिक खर्च घटाउन आवश्यकता अनुसार प्रदेश मातहतका निकाय र कार्यालयहरूको एकीकरण पुनर्संरचना वा खारेज गर्ने नीति लिइनेछ। यसै गरी वित्तीय अनुशासन कायम गर्दै आयोजना बैंक पारदर्शी खरिद प्रणाली भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्ने मुख्यमन्त्रीहरूको प्रतिबद्धता छ। प्रदेशहरू बीच अन्तर प्रादेशिक सड़क कृषि करिडोर व्यापार सहजीकरण हवाई सम्पर्क तथा साझा विपद व्यवस्थापनमा संयुक्त साझेदारी कार्यक्रम सञ्चालन गर्ने घोषणा पत्रमा उल्लेख छ। घोषणा पत्रको कार्यान्वयन समीक्षा र निरन्तर सहकार्यका लागि सातै प्रदेशका मुख्यमन्त्रीहरू सदस्य रहने गरी अन्तरप्रदेश मुख्यमन्त्री साझेदारी मंच गठन गर्ने निर्णय पनि भएको छ। मुख्यमन्त्रीहरूले दलीय र व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर अधिकारको पूर्ण प्रयोग गर्दै संघीयतालाई नागरिकको दैनिक जीवनमा अनुभूति दिलाउने साझा प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
3: सुदूरपश्चिम प्रदेशको चालू आर्थिक वर्ष 2083-84 बजेट प्रदेश प्रमुख नजीर मियाले प्रमाणीकरण गर्नुभएको छ। प्रदेशसभाको हिजोको बैठकले पारित गरेको बजेट सम्बन्धी 2 वटा विधेयक प्रदेश प्रमुख मियाले आज प्रमाणीकरण गर्नुभएको हो। प्रदेश सरकारका अर्थमन्त्री चक्र मल्लले गएको आइतबार प्रदेशसभामा 37.70 अर्ब रूपियाँको बजेट प्रस्तुत गर्नुभएको थियो। बजेटमाथिको छलफल र राजनीतिक विवादबीच हिजो प्रदेशसभाबाट बजेट पारित भएको हो। बजेट प्रमाणीकरण भएसँगै 3 महिनादेखि रोकिएको सरकारी खर्चको बाटो खुलेको छ। बजेट पारित नहुँदा साउन 1 गतेदेखि नियमित सरकारी खर्च प्रभावित हुँदै आएको थियो। दशैंको समय नजिकिँदा पनि कर्मचारीले पारिश्रमिक नपाउने अवस्था आएपछि सरकार बजेट पारित गर्ने दबावमा परेको हो। नयाँ आर्थिक वर्ष शुरू भए पनि बजेट पारित हुन नसक्दा प्रदेश सरकारका विकास निर्माणका योजना कार्यक्रम कार्यान्वयन तथा विभिन्न सरकारी निकायको नियमित कामकाजमा असर परेको थियो।
5: चालू आर्थिक वर्षको पहिलो 2 महिनामा वाणिज्य बैंकहरूको नाफा झण्डै 7.5% बढ़ेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन र भदौको तथ्याङ्क अनुसार 20 वटा वाणिज्य बैंकले कुल 17.1 करोड़ 40 लाख रूपियाँ नाफा कमाएका छन्। यो गएको वर्षको यही अवधिको तुलनामा 7.32% धेरै हो। अघिल्लो वर्षको साउन र भदौमा 20 वटा बैंकहरूले 16.59 करोड़ रूपियाँ नाफा कमाएका थिए। भदौसम्ममा सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ। नबिलले आफ्नो 35.3% हुँदै 1.80 करोड़ 24 लाख रूपियाँ नाफा कमाएको हो। नाफाको वृद्धिदरका हिसाबले भने हिमालयन बैंक अगाडि देखिएको छ। हिमालयन बैंकको नाफा 55% भन्दा बढ़ीले बढ़ेर 57.51 करोड़ रूपियाँ पुगेको छ। सबैभन्दा कम नाफा कमाउने नेपाल एसबीआई बैंकले 41.59 करोड़ रूपियाँ कमाएको छ। राष्ट्र बैंकका अनुसार एनआईसी एसिया बैंकको संचित नाफा सबैभन्दा बढ़ी 10.67 करोड़ रूपियाँले घटेको छ।
3: औषधि व्यवस्था विभागले विश्व स्वास्थ्य संगठनले बनाएको अन्तर्राष्ट्रिय मापदण्ड टीआरएस नपुगेका 47 थरीका औषधिको पौठारी तथा नयाँ उत्पादनमा रोक लगाएको छ। असोज 20 गते औषधि व्यवस्था विभागका महानिर्देशक स्तरीय निर्णय अनुसार औषधिहरूको उत्पादन अनुज्ञापत्र औषधि बिक्री वितरण दर्ता प्रमाणपत्र औषधि पैठारी दर्ता प्रमाणपत्र तथा औषधि पैठारी सिफारिश पत्र लगायतको खारेज गरेको जनाएको छ। विभागका महानिर्देशक भरत भट्टराईका अनुसार विभिन्न कम्पनीका 47 थरीका नयाँ औषधि आयात गर्न र नयाँ उत्पादन गर्न रोक लगाइएको हो। यद्यपि विभागले अहिले बजारमा बिक्री वितरण हुँदै आइरहेका ती औषधिको भने बिक्री वितरणमा भने रोक नलगाएको जनाएको छ।
5: 13 देशका प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई प्रक्रिया सकिएको छ। असोज 2 गतेको मन्त्री परिषद बैठकले भारत, चीन, अमेरिका, बेलायत र साउदी अरब सहित 13 देशका लागि राजदूत सिफारिश गरेको थियो। अस्ति सोमबारदेखि चलेको संसदीय सुनवाई समितिमा आज अन्तिम दिन साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनार सहितका व्यक्तिहरूको सुनवाई सकिएको छ। सुनवाई सकिए पनि नामावली अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे समितिको निर्णय भने आउन बाँकी छ। अहिले संसदीय समितिका सदस्यहरू आन्तरिक छलफलमा जुटेका छन्। यसैबीच साउदीका लागि प्रस्तावित राजदूत सुनारले सुनवाईका क्रममा बोलेका असंसदीय शब्दलाई रेकर्डबाट हटाइएको छ। आफूमाथि परेको उजुरीबारे सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा सुनारले गैर जिम्मेवार अभिव्यक्ति दिनुभएको थियो। सभापति बोध नारायण श्रेष्ठको निर्देशनसँगै समिति सचिवालयले त्यो शब्द रेकर्डबाट हटाएको छ। साउदीका सुनार, जापानका लागि प्रस्तावित विज्ञान कुमार थापा र मलेसियाका लागि चुनामणी खरेलका विषयमा नैतिक आचरणको प्रश्न उठाएकाले समितिले गर्ने निर्णयलाई चासोका साथ हेरिएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा दशैंको मासुका लागि प्रयोग हुने पशु किन्नु अघि ख्याल गर्नुपर्ने विषय बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
13: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
12: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
13: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपालबाट यस वर्षको मनसून पूर्ण रूपमा बाहिरियो, औसत अनुसारकै वर्षा, विपदपछिको पुननिर्माणका लागि 5.5 खर्ब बजेट सिफारिश, संचारदेखि सड़कसम्मका 504 योजना अर्थ मन्त्रालयमा पेश, संघीयता सुदृढ़ बनाउन 9 बुँदे कोशी घोषणा पत्र जारी गर्दै मुख्यमन्त्री सम्मेलन सकियो, अन्तरप्रदेश मुख्यमन्त्री साझेदारी मंच गठन गर्ने, सुदूरपश्चिमको बजेट आर्थिक वर्ष शुरू भएको झण्डै 3 महिनापछि प्रमाणीकरण, 13 देशका लागि प्रस्तावित राजदूतको सुनवाई सकियो लगायतका खबर प्रस्तुत गर्यौं।
3: नेपाल दर्पणमा अब बाँकी खबर। नवरात्रको चौथो दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येदेखि चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ। हरेक वर्ष असोज शुक्ल चतुर्थी अर्थात दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ। नवरात्रको पहिलो दिन गएको असोज 25 गते आइतबार दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौ जमरा राखिएको थियो। वैदिक सनातन धर्मावलम्बीले हरेक वर्ष असोज शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड़ लाग्ने गर्छ।
5: काठमाडौँ उपत्यका सहितका मुख्य बजारहरूमा दशैंका लागि किनमेल गर्ने सर्वसाधारणको भीड़ लागेको छ। तर चाडपर्वसँगै आकाशीयको महँगीका कारण उपभोक्ताहरू चिन्तित बनेका छन्। भोटेकुसी बाढ़ीका कारण चीनतर्फका रसुवा र तातोपानीका अवरूद्ध हुँदा दशैं लगायतका पर्वलाई लक्षित गरी ल्याएका झण्डै 5 अर्ब मूल्य बराबरका सामान नाकामै रोकिएका छन्, जसका कारण लत्ता कपड़ाको मूल्य बढ़ेको नेपाल हिमालयन सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीले बताउनुभयो। व्यापारीहरूले खाद्यान्न, लत्ता कपड़ा, तरकारी र मासुको भाव अस्वाभाविक रूपमा बढ़ाएको उपभोक्ताको गुनासो छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रितेश कुमार साक्यले भने बजार अनुगमनलाई तीव्र पारिएको दावी गर्नुभएको छ।
3: दशैंका लागि हिमाली तथा पहाड़ी भेगदेखि देशका विभिन्न ठाउँबाट काठमाण्डु उपत्यका सहित मुख्य शहरहरूमा भेडा, च्याङ्रा, खसीबोका र राङ्गा ल्याउने क्रम तीव्र बनेको छ। लामो दूरीको यात्रा, खानपानमा हुने फेरबदल र अस्वस्थ ढुवानीका कारण पशुहरू बिरामी पर्ने र रोग फैलिने जोखिम उच्च हुन्छ। बाहिरबाट हेर्दा स्वस्थ देखिए पनि भित्री रूपमा बिरामी पशुलाई निरोगी पशुसँगै ढुवानी गर्दा सिंगो बथानमै संक्रमण फैलिन सक्छ। त्यसैले खरिद तथा ढुवानी गर्दा पशुको स्वास्थ्य र मापदण्डमा विशेष ध्यान दिन पशु सेवा विभागले आग्रह गरेको छ। देशका लागि दशैंका लागि पशु खरिद तथा ढुवानी गर्दा कस्ता कस्ता सावधानी अप्नाउनुपर्छ, बिरामी पशुको पहिचान कसरी गर्ने, यही विषयमा हामीले पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालसँग कुराकानी गरेका छौं।
4: विशेष गरी व्यवसायीहरूले खरिद गर्दा पनि पशु स्वस्थ छ, खसी बोका भेडा बाख्रा च्याङ्ग्राहरू स्वस्थ छन् भनेदेखि करिब करिब स्वस्थ पशुको चाहिँ मासु स्वस्थ नै रहन्छ, कुनै अङ्ग काम नलाग्ने हुन सक्छ, तर चाहिँ अरू अवस्थामा चाहिँ पूर्णतया प्रयोग गर्न सक्ने अवस्थाहरू छ। र उत्पादन स्तरमै स्वस्थ पशु वस्तुहरू जहाँ छन् तिनीहरू खरिद गर्न चाहिँ व्यवसायको हिसाबले रह्यो भनेदेखि अर्को चाहिँ बिचमा ढुवानीकर्ताहरूले पनि वास्तवमा पशुहरूलाई पनि त्यो सास फेर्ने चाहिँ प्राणी हुन्, पशु कल्याण मैत्रीबाट ढुवानी गरिदिनु हुन म अनुरोध गर्न चाहन्छु। बजारमा पनि आइसकेको पशुहरू पनि त्यो बेच्नको लागि उपयुक्त हुँदैनन्, हामीले त्यो पनि हेर्ने गरेका छौँ। खसी बोकाहरूको चाहिँ एकदमै बढेको अवस्थाहरू छ र च्याङ्ग्राहरू पनि आइरहेको अवस्था छ।
14: स्वास्थ्यका दृष्टिकोणले कुनै पशुमा संक्रमण छ भने अर्को ठाउँमा लिँदाखेरि त्यसको जोखिम कति हुन्छ, त्यसका लागि के कस्तो उपाय अपनाउने?
4: तर संक्रामक रोगहरू जो पशु वस्तुहरू मानिसमा छन् त्यस्ता रोगहरूको चाहिँ खासै प्रकोप देखिएको छ भने हामी सबै जिल्लामा कस्तो अवस्था छ रोगको भन्ने कुरो हामीले प्रदेश सरकार स्थानीय सरकारसँग समन्वय गरिकन हामीले हेर्ने गरेका छौँ। हाम्रो रोगको सूचना प्रणाली पनि हामीले विकास गरेका छौँ। जहाँसम्म अब ट्रान्सपोर्टेसनमा मैले चाहिँ यहाँलाई भने अलिकति अब अधिकांशले बुझ्नुभएको अवस्थाहरू छ। अहिले पशु कल्याण मैत्री भएरै काम गर्नुपर्छ भन्ने कुरो सम्पूर्ण धेरै व्यवसायहरूलाई जानकारी पनि उहाँले प्राप्त गर्नुभएको छ। राम्रो छ आरामदायी रूपले आएको पशु अथवा पशु कल्याण मैत्री पशुहरूको चाहिँ भोलि बध गर्दा पनि मासु राम्रो हुन्छ क्या, त्यो पनि आवश्यक छ भने जिल्ला स्तरीय संयन्त्रहरू पनि हुन्छ, त्यहाँ चाहिँ जिल्ला स्तरीय पशु सेवा गर्ने कार्यहरू अस्पतालहरू हुन्छन्, त्यहाँ चाहिँ सिडिओ साहबहरूको समन्वयमा पनि कतिपय ठाउँमा चाहिँ खसी बुझाहरूको अनुगमन र स्वास्थ्य परीक्षणका कुराहरू चाहिँ भइरहेको हामीले जानकारी पाएका छौँ। हामी एकदम सघन रूपमै यो बजार अनुगमन गर्ने र मान्छे उपभोक्ताहरूको लागि चाहिँ जुन हरियो मार्ग गरिएको छ बजारबाट किन्दाखेरि चाहिँ मैले सरसरी सबै परीक्षण गरिन्छन्, स्टिकर जुन दिइन्छ हरियो स्टिकर दिएको चाहिँ हरियो स्टिकरमा हरियो हामी करार लगाइदिएका हुन्छौँ, त्यो भएर चाहिँ परीक्षण गरेर हरियो लगाएपछि त्यो खानाको लागि योग्य र बिक्री वितरण गर्न पनि योग्य भन्ने कुरो हामी चाहिँ सर्वसाधारणले पनि थाहा पाउनुहुन्छ। कहीँकाहीँ आउँदाखेरि लामो बाटोमा बिरामी केही भने पनि त्यसलाई चाहिँ तत्कालै पशु चिकित्सकीय टोली भएको हुनलाई उपचार गर्ने व्यवस्था पनि हामीले सही छ उपचार गर्ने व्यवस्था पनि हामीले मिलाएका छौँ। नमुना परीक्षण गरेर चाहिँ तत्काल त्यो नमुनाको रिजल्ट नआएसम्म चाहिँ बिक्री वितरण नगरेर होल्ड पनि गराएको अवस्थाहरू छ होइन।
14: यो पशु वधशालाहरूको सरसफाई र मासुको भण्डारणको कुरालाई अलिकति जोड्नु, कसरी निगरानी भइरहेको छ?
4: मुक्सिर एकबाट काठमाडौँ उपत्यकामा पशु वधशाला तथा मासु पूर्णतया कारण गर्ने भनेर अगाडि बढेका छौँ होइन। तर पक्कै पनि वधशाला वधस्थल यहाँले कुरो उठ्नु भएको छ, अब चाहिँ अहिले दसैँको बेलामा त घर घरमा पनि वध हुन्छ होइन, जसले गर्दाखेरि चाहिँ स्वच्छ तरिकाले सुरक्षित भएर त्यहाँबाट चाहिँ कुनै पनि संक्रमण नफैलिने किसिमले चाहिँ हामीले काम गर्नुपर्ने हुन्छ। र यदि मासु नै स्वस्थ रहेन भने त्यसले चाहिँ हाम्रो स्वास्थ्यमा गम्भीर असर गर्छ। त्यस धेरै लामो समय बाहिर धेरै लामो समय राखेको मासु चाहिँ खरिद नगर्ने, त्यसलाई चाहिँ सुरक्षित पूर्वक चाहिँ मासु एक घन्टाभित्र बिग्री चाहिँ हाल्दै तर के भयो धेरै नै भयो भने बिग्रिन थाल्थ्यो नि त। सबभर मासु नै भनेको त पछि चाहिँ मासुको परिभाषामा यहाँले भन्नुहुन्छ भनेदेखि वध गरेर चाहिँ सुरक्षितको चिस्याएको मासुलाई मासु भन्ने हो खासमा। जस्तो भए त्यस्तो ठाउँबाट चाहिँ बरु चाहिँ वध गरेको ठाउँभन्दा सुरक्षितपूर्वक वध गरेको ठाउँबाट चाहिँ लिन उपयुक्त रहन्छ। र हामीले चाहिँ यही अजानो चाहिँ भनौँ न लगायत अरू त्यो मासुमा प्रयोग हुने सामग्रीहरू पनि बेला बेला सरसफाई गरेको बिहान हजुरले देख्नुहुँदैछ, सरसफाई गरेर देख्नुहुन्छ पसलहरू भए पनि होइन, वध स्थलको आफ्नै सरसफाई र सुरक्षितपूर्वक मासुको ढुवानी पनि वास्तवमा गर्नुपर्ने हुन्छ। र हामीले हेर्दाखेरि चाहिँ उपभोक्ताहरूले चाहिँ अब सुरक्षित मासुको उपभोक्ताकै हितलाई ध्यानमा राखेर नै हामीले फेरि पनि जोडेँ यहाँको यही सन्दर्भमा मैले जोडेँ यो पशु वसाल त मासु लाइन कारण गर्नुको विकल्प नभएको हुनाले हामी अगाडि बढ्नुपर्छ।
5: उहाँ हुनुहुन्थ्यो पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहाल। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई श्रमिकहरूले पाउनुपर्ने चाडपर्व खर्च अनिवार्य रूपमा उपलब्ध गराउन आग्रह गरेको छ। विभागले विज्ञप्ति निकालेर चाडपर्व खर्च अनिवार्य रूपमा उपलब्ध गराउन रोजगारदाता तथा प्रतिष्ठानहरूलाई आग्रह गर्दै यदि नदिएको भए उजुरी गर्न श्रमिकहरूलाई आग्रह गरेको छ। विभागका अनुसार चाडपर्व खर्च नपाएका श्रमिकले विभागको वेबसाइट, क्यूआर कोड वा सिधै इमेल मार्फत उजुरी दिन सक्नेछन्। श्रम ऐन 2074 अनुसार श्रमिकले आफ्नो धर्म, संस्कृति र परम्परा अनुसार वर्षको एकपटक एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चका रूपमा पाउनुपर्ने कानूनी व्यवस्था छ।
3: जिल्ला प्रशासन कार्यालय काभ्रेले दशैं पर्वका अवसरमा फूलपातीदेखि पूर्णिमासम्म टिप्पर सञ्चालनमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालयमा हिजो बसेको जिल्ला सुरक्षा समितिको बैठकले असोज 31 गतेदेखि कार्तिक 9 गतेसम्म जिल्लाभित्र टिप्पर सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय गरेको हो। दशैंका बेला काभ्रेका बीपी र अर्नीको राजमार्ग लगायत प्रमुख सड़कहरूमा साना तथा यात्रुवाहक गाड़ीको चाप अत्याधिक बढ़ने गर्दछ। सड़कमा सम्भावित दुर्घटनाको जोखिम घटाउन र यात्रुहरूको यात्रा सहज एवं सुरक्षित बनाउन यस्तो निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्र विश्वकर्माले जानकारी दिनुभयो।
5: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
15: कृषि मन्त्र नार्कसँग
16: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: विपद, दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौ।
2: प्रहरी सहयोग चाहिँदा 100,
1: दमकलका लागि 101,
2: एम्बुलेन्स सेवा चाहिँदा 102,
1: ट्राफिक प्रहरीका लागि 103,
2: बाल बालिका खोज तलासका लागि 104 र विपद व्यवस्थापनका लागि 1234। यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। शेयर बजार लगातार 5 कारोबार दिन बढ़ेको छ। शेयर बजार परिसूचक नेप्सी आज 21.32 अंकले बढ़ेर 2621.26 बिन्दुमा पुगेको छ। आज सबै समूहको उपसूचक बढ़ेकोमा बैंक, विकास बैंक र निर्जीवन बीमा समूह 1% भन्दा धेरैले उकालो लागेको छ। आज 188 कम्पनीको शेयर बढ़ेकोमा 80 घटेको छ। 9 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज नेप्सी बढ़े पनि कारोबार रकम भने घटेको छ। हिजो 4.73 अर्ब कारोबार भएकोमा आज 354 कम्पनीको 1.16 करोड़ कित्ता शेयर 4.13 अर्ब रूपियाँमा किनबेच भएको छ।
3: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्दै आएको फ्लाइ दुबईले आउँदो वर्ष सन् 2027 अक्टोबर 30 लागि टिकट बुकिङ खुल्ला गरेको छ। शुरूआती उडान उत्साहजनक रहेपछि फ्लाइ दुबईले बुकिङ अवधि बढ़ाएको हो। यसबाट उडान नियमित र दिगो हुनेमा पोखराका पर्यटन व्यवसायहरू थप उत्साहित बनेका छन्। फ्लाइ नमस्ते ट्राभल्सका संचालक पोम नारायण श्रेष्ठका अनुसार चाडबाडपछि पोखराबाट दुबई जाने यात्रुको संख्या अझै बढ़ने अनुमान छ। नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी विनोद सिंह रावतका अनुसार असो 7 यता मौसम खराबीका कारण एउटा उडान रद्द भए पनि अन्य दिन नियमित उडान भइरहेको छ। दुबईलाई ट्रान्जिट बनाएर विश्वका धेरै देशसँग पोखराको हवाई सञ्जाल जोड़िएपछि त्यहाँको पर्यटन र आर्थिक गतिविधिमा ठूलो टेवा पुग्ने विश्वास लिएको छ।
4: सरकारले केही दिनमै निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति पत्र एलओआई दिने तयारी गरेको जनाएको छ। आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले निजी क्षेत्रलाई विद्युत व्यापारमा प्रवेश गराउन आवश्यक नीतिगत व्यवस्था अन्तिम चरणमा पुगेको र दशैंको बिदा शुरू हुनु अघिदेखि नै तयारी रहेको जानकारी दिनुभयो। मन्त्री श्रेष्ठले रोकिएको विद्युत खरिद सम्झौता पीपीएलाई पनि वैज्ञानिक र राष्ट्रिय प्राथमिकताका आधारमा चाँडै अघि बढ़ाउने बताउनुभयो। मन्त्री श्रेष्ठका अनुसार निर्माणको अन्तिम चरणमा रहेका 27 जलविद्युत आयोजनाको व्यावसायिक सञ्चालन मिति थप गरिएको छ। यस्तै जलाशयुक्त आयोजनालाई प्रोत्साहन गर्न अनुमति पत्रको अवधि 50 पुर्याउने गरी नियमावली संशोधनको तयारी भएको छ।
3: महाकाली नदीमा बेपत्ता हुनुभएका 77 प्रहरीका असय सागर राज थारूको शव 5 दिनपछि फेला परेको छ। गएको शनिबार दोधरा चाँदनी झलुङ्गे पुलसँगै चुडिएको नेपाल टेलिकमको इन्टरनेटको तार तान्ने क्रममा महाकाली नदीमा बोट अनियन्त्रित भएर थारू बेपत्ता हुनुभएको थियो। 77 प्रहरीको गोताखोर टोलीको लगातार प्रयासपछि 5 दिनमा शव फेला परेको हो। थारूको शव बेपत्ता भएको ठाउँबाट केही तल आज भेटिएको हो। बर्दियाको ठाकुर बाबा नगरपालिका छका थारू बेपत्ता हुनुभन्दा अघिल्लो दिन मात्रै दोधारा चाँदनीमा रहेको 77 प्रहरीको सीमा सुरक्षा गुल्ममा हाजिर हुनुभएको थियो। 2 हप्ता अघि दोधारा चाँदनी जोड्ने झलोमे पुल भत्किएको थियो। पुलसँगै नेपाल टेलिकमको इन्टरनेट तार समेत जुडिएको हो।
4: दुर्गा पूजाका लागि विद्युत लाइन जोड्ने क्रममा करेन्ट लागेर उदयपुरमा एकजनाको ज्यान गएको छ। त्रियुगा नगरपालिका वडा नम्बर 12 पुरानो गाईघाटमा रहेको ज्योतिनगर टोलका 35 बद्रीनारायण चौधरीको हिजो बेलुका करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्याइए पनि त्यस अघि नै उहाँको ज्यान गइसकेको अस्पतालले घोषणा गरेको हो।
3: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डमा तेल, ग्यास र खनिज पदार्थको व्यापक अन्वेषण शुरू हुन लागेको बताउनु भएको छ। डेनमार्कको स्वशासित भूभाग रहेको आर्कटिक टापुमा सजिलै निकाल्न सकिने विश्वकै ठूला तेल भण्डार मध्ये केही रहेका ट्रम्पले आज आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा लेख्नु भएको छ। गएको महिना ट्रम्पले डेनमार्क र ग्रीनल्याण्डका नेताहरूसँग एउटा सुरक्षा सम्झौता गर्नुभएको थियो। यस सम्झौताले ग्रीनल्याण्डमा अमेरिकी सेनाको भूमिका विस्तार गर्ने समाचार संस्था अल जजिराले जनाएको छ। सम्झौताले दुई नयाँ सैन्य अखडा र ट्रम्पको योजनामा रहेको गोल्डेन डोम क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका लागि बाटो खोल्नुका साथै डेनमार्कको सार्वभौमिकता र ग्रीनल्याण्डवासीको आत्मनिर्णयको अधिकारलाई पुनः पुष्टि गर्ने खबरमा उल्लेख छ। ग्रीनल्याण्डलाई बलपूर्वक आफ्नो नियन्त्रणमा लिने सम्भावनालाई अस्वीकार गर्न ट्रम्पले गरेको आनाकानीका कारण उत्पन्न झण्डै दुई वर्ष लामो संकटको अन्त्य गर्नु यस सम्झौताको उद्देश्य थियो। ट्रम्पले गएको महिनाको सम्झौताबाट अमेरिका र युरोप दुवैले प्राप्त गरेका सुरक्षा सम्बन्धी लाभहरूको प्रशंसा गर्दै तिनलाई अद्वितीय भन्नुभएको छ।
4: नेपाल दर्पणमा अब खेल खबर। सरकारले जापानमा भएको विश्व एसियाली खेलकुद एसियाडमा पदक जित्ने खेलाड़ी प्रशिक्षक तथा व्यवस्थापकलाई पुरस्कार प्रदान गरेको छ। खेलकुद विकास नियमावली अनुसार देशलाई पदक जिताउने कराटेका तेन्जिङ शेर्पा र महिला कबड्डी टोली सहित प्रशिक्षक र व्यवस्थापकको खातामा सरकारले पुरस्कार रकम जम्मा गरेको हो। यसअघि असोज 23 गतेको मन्त्री परिषद बैठकले पदक विजेता खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार दिने निर्णय गरेको थियो। जस अनुसार तेन्जिङलाई 6,50,000, प्रशिक्षक कुशल श्रेष्ठलाई 1,30,000 र व्यवस्थापक युवराज लामालाई पुरस्कार स्वरूप 65,000 रूपियाँ उपलब्ध गराइएको छ। त्यस्तै कबड्डी टोलीका खेलाड़ीले जनही 1,95,000, मुख्य प्रशिक्षक पार्वती राईले 1,30,000, सहायक प्रशिक्षक लोकबहादुर विष्ट र व्यवस्थापक शरद दर्शनाधीले जनही 65,000 रूपियाँ प्राप्त गरेका छन्। नेपाली महिला टोलीले लगातार दोस्रो पटक काँस्य जितेको हो। शेर्पाको भने यो पहिलो पदक हो। कराटेका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले सरकारले पुरानो परम्परा भत्काउँदै छिटो पुरस्कार उपलब्ध गराएकामा धन्यवाद ज्ञापन गर्नुभएको छ।
3: र बेलायतका फुटबल क्लबहरू आर्थिक जोखिमको खतरनाक अवस्थामा रहेको त्यहाँको स्वतन्त्र फुटबल नियामक निकाय आईएफआरले जनाएको छ। हिजो सार्वजनिक भएको प्रतिवेदनमा शीर्ष 5 डिभिजनका 94% क्लबहरू घाटामा सञ्चालन भइरहेको पाइएको छ। गएको वर्ष स्थापना भएको आईएफआरले इंग्लिश फुटबलको आर्थिक दिगोपन सुधार्ने 6 बुँदे योजनाको एक भागका रूपमा लागतमा अझ कड़ा नियन्त्रण र आकस्मिक योजनाको प्रस्ताव गरेको छ। स्टेट अफ द गेम प्रतिवेदनको मस्यौदाले इंग्लिश फुटबल लीग र नेशनल लीगका झण्डै दुई तिहाई क्लबहरू प्राविधिक रूपमा टाँट पल्टिएको अवस्थामा रहेको र मालिकहरूबाट प्राप्त हुने नगद सहयोगमा बढ़दो रूपमा निर्भर रहेको देखाएको छ। नियामक निकायले क्लबहरूले वित्तीय जोखिमको अझ प्रभावकारी रूपमा व्यवस्थापन गर्नुपर्ने तथा मालिकहरूले आफ्नो सहयोग फिर्ता लिएको खण्डमा सामना गर्न आकस्मिक योजनाहरू तयार राख्नुपर्ने बताएको छ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: नेपालबाट यस वर्षको मनसून पूर्ण रूपमा बाहिरियो। औषध अनुसारकै वर्षा, विपदपछिको पुननिर्माणका लागि 5.5 खर्ब बजेट सिफारिश। संचारदेखि सड़कसम्मका 504 योजना अर्थ मन्त्रालयमा पेश।
3: संघीयता सुदृढ बनाउन 9 बुँदे पोषी घोषणा पत्र जारी गर्दै मुख्यमन्त्री सम्मेलन सकियो। अन्तरप्रदेश मुख्यमन्त्री साझेदारी मंच गठन गर्ने। सुदूरपश्चिमको बजेट आर्थिक वर्ष शुरू भएको झण्डै 3 महिनापछि प्रमाणीकरण।
4: दशैंको किनमेलले बजारमा चहल पहल, मूल्यवृद्धिले मारमा परेको उपभोक्ताको गुनासो। मासुका लागि खसी बोका किन्दा पशुको स्वास्थ्यबारे ख्याल गर्न विभागको आग्रह।
3: ग्रीनल्याण्डमा तेल ग्यास र खनिजको अन्वेषण शुरू गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई। गएको महिना डेनमार्क र ग्रीनल्याण्डसँग भएको सम्झौताको प्रशंसा।
4: र एसियाली खेलकुदमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार वितरण। बेलायतका फुटबल क्लबहरू आर्थिक जोखिमको खतरनाक अवस्थामा रहेको नियामक
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश नेरोलासँगै हामी महेश गेवाली र हृदय रिमाल पनि विदा हुन्छौ। उमालेको वा शुद्धिकरण गरेको पानी मात्र पिउने गरौ। नमस्कार।
5: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्मत 1147 को पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी तथा सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, आर्थिक एवं शैक्षिक समुन्नतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: अध्यक्ष केशवराज घिमिरे, प्रधानाध्यापक बोधराज ढकाल एवं खैरेनी मावि, शुक्ला गण्डकी 6 खैरेनी टार परिवार।
5: अध्यक्ष सुजन कुमार श्रेष्ठ, प्रधान अध्यापक दीपक बिक एवं जनकल्याण मावी, शुक्ला गण्डकी पाँच बेलचौतारा परिवार।
6: अध्यक्ष कमल प्रसाद पोखरेल, प्रधान अध्यापक विमल प्रसाद सिगदेल एवं गाउँ फर्कदै मावी, शुक्ला गण्डकी आठ परिवार।
5: अध्यक्ष युवराज पराजुली, प्रधान अध्यापक ध्रुव वाग्ले एवं तालबेसी मावी, शुक्ला गण्डकी नौघारी परिवार।
7: अध्यक्ष मदन थापा, प्रधान अध्यापक खुमराज तिवारी एवं सब्दी मावी, शुक्ला गण्डकी दस सब्दी परिवार।
5: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभ चिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: प्रोपाइटर ऋषेश्वर भुवाई रितु, ओमकार पूजा सामग्री भण्डार तथा पतञ्जलि स्टोर, शुक्ला गण्डकी चार दोलेगौड़ा, फोन 9855508334।
9: प्रोपाइटर नारायण कुमार श्रेष्ठ, नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी चार दोलेगौड़ा, बनकिया चोक, कुमारी ब्याङ्क सँगै, फोन 9855607554।
8: प्रोपाइटर सुकु श्रेष्ठ, अजम्बरी इन्टरप्राइजेस, शुक्ला गण्डकी चार दोलेगौड़ा, फोन 9849194480।
9: प्रोपाइटर टीकाराम श्रेष्ठ, दुर्गा इम्पेक, शुक्ला गण्डकी चार दुलेगौड़ा, फोन 9855607645।
8: प्रोपाइटर ज्योति श्रेष्ठ, विजया लक्ष्मी अफसेट प्रेस र टेकमाइन्ड इन्टरनेट, शुक्ला गण्डकी पाँच बेल चौतारा, फोन 9855602161।
10: ए बुढा, गहना कि

0: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने।
1: विवाहको लागि घर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु।
2: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ।
1: मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
3: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
4: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा समाजका पदाधिकारी, सदस्य, शुभचिन्तक तथा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: अध्यक्ष शिव कुमारी कार्की एवं ढोरेली सेवा समाज काठमाडौँ परिवार।
6: अध्यक्ष कमल बहादुर आले एवं झुल बहादुर स्मृति प्रतिष्ठान रिसिङ 7 गिरिङथोक परिवार।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तरण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
2: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: प्रोपाइटर शिव पौडेल, राधा स्टेशनरी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 98 5 60 33 384।
4: प्रोपाइटर शिव गर्तौला, शुक्ला गण्डकी हाइड्रोलिक ब्लक उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, फोन 98 5 60 34 676।
3: प्रोपाइटर सुरेन्द्र पौडेल, सन्देश ट्रेडर, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 98 5 60 62 676।
4: प्रोपाइटर आनन्द सुन्दर श्रेष्ठ, सुन्दर अटो वर्क, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 98 5 60 35 921।
3: प्रोपाइटर धनबहादुर विश्वकर्मा, आनन्द ज्वेलर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, भित्री बजार, फोन 98 4 61 12 988।
2: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा समाजका पदाधिकारी, सदस्य, शुभचिन्तक तथा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: बेलबहादुर श्रेष्ठ अध्यक्ष एवं अरिदेव नेव पुच सेवाको सुलेगौडा परिवार।
6: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी तथा सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, आर्थिक एवं शैक्षिक समुन्नतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष रामकृष्ण भट्टराई, प्रधानाध्यापक नारायण पौडेल एवं सरस्वती नमुना मावी, शुक्ला गण्डकी साथ खैरेनीटार परिवार।
3: निर्देशक उदय पौडेल एवं लिटल गार्डन इंग्लिश बोर्डिंग स्कूल, शुक्ला गण्डकी 4 दुलेगौडा परिवार।
2: संस्थापक बाबुराम कार्की, व्यवस्थापन समिति अध्यक्ष हिम कुमार श्रेष्ठ, प्रिन्सिपल सुरेश पौडेल एवं ज्ञान बगैचा इंग्लिश बोर्डिंग स्कूल परिवार, शुक्ला गण्डकी 5 सेराटार।
4: संस्थापक शिव बहादुर कार्की, निर्देशक विक्रम कार्की, प्रिन्सिपल रोशन पौडेल एवं अरनीको सेकेन्डरी बोर्डिंग स्कूल परिवार, शुक्ला गण्डकी 3 कवासे।
3: प्रिन्सिपल एवं बाल विद्या मावी, शुक्ला गण्डकी 2 गाछे पानी परिवार।
7: TVS कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। TVS कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सब ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् TVS शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी FM को पारिपट्टी। मोबाइल नंबर 98 5 60 30 982 र 97 065 20 209।
8: TVS साथ छ हाम्रो। तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: ए हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
1: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
0: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
2: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
3: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
2: दुलेगौडा बनकेवा चोकदेखि दक्षिणतर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
3: सम्पर्क मोबाइल 9857065119 र 9869497056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना। हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी तथा सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, आर्थिक एवं शैक्षिक समुन्नतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: अध्यक्ष सन्तोष श्रेष्ठ, प्रधानाध्यापक विमल जोजेज्यू एवं पञ्चमुनिदेव मावि परिवार शुक्ला गण्डकी 4 दोलेगौडा,
3: प्राचार्य एवं सूर्योदय मावि तथा गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 खैडेनीटार भुरुङ्गे परिवार।
0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा समितिमा आबद्ध प्राविधिक एवं विद्युत तथा प्लम्बिङ पेशासँग आबद्ध साथीहरू, निर्माण तथा हार्डवेयर व्यवसायी, सेवाग्राही, शुभेच्छुक, शुभचिन्तक एवं सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: अध्यक्ष भानबहादुर भुजेल एवं शुक्ला गण्डकी विद्युत तथा प्लम्बर सेवा समिति परिवार, हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धिसँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: प्रोपाइटर राजु विश्वकर्मा, स्याङ्जा धनलक्ष्मी सुनचारी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 9811433222।
3: शेयर धनी सदस्य सरस्वती सिग्देल, शुक्ला गण्डकी 4 दुलेगौडा।
6: प्रोपाइटर मुक्ति प्रसाद शर्मा, सोनोपसी सप्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 9556063827।
3: प्रोपाइटर लक्ष्मी राज वाग्ले, दीर्घायु फर्निचर शोरूम, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 9556060268।
6: प्रोपाइटर सुजल खार ठकुरी, भगवान सेनेटरी, शुक्ला गण्डकी 2 गाछे पानी, फोन 9556206।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 7 बज्यो।
3: घटना दुर्घटना
4: कला संस्कृति
3: स्थानीय राष्ट्रिय
5: अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा विजया दशमी तथा शुभ दीपावली 2083 को सम्पूर्णमा शुभकामना सहित दशैं तिहार विशेष उपहार धमाका। प्रथम पुरस्कार सामसुङ वासिङ मेसिन, द्वितीय पुरस्कार माइक्रोवेभ, तृतीय पुरस्कार स्टील ट्रिप लाई प्रेसर कुकर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560605554।

0: नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट। काठमाडौँ फर्कने अघि गृहमन्त्री गुरूङ र भारतका विदेश मन्त्री जयशंकर बीच दिल्लीमा भेटवार्ता। 10 देशका राजदूतको नाम संसदीय सुनवाईमा। सुनवाई समितिबाट अनुमोदन। अधिकार हस्तान्तरणमा कन्जुसाई गरेको भन्दै 7 वटै प्रदेशका मुख्यमन्त्रीहरूद्वारा असन्तुष्टि व्यक्त। बूढी गण्डकी बाढ़ीका कारण उत्तरी गोर्खा जाने लाइफलाइन टुट्यो। मनासलु पदयात्रा प्रभावित। पोखरा दुबई उडानका लागि वर्ष दिनको टिकट बुकिङ खुल्ला। दशैंमा मौसम खुल्ने, घाम लाग्ने सम्भावना। यात्रा गर्दा सावधानी अप्नाउन सुझाव। सार्वजनिक विद्यालयमा गैर कानूनी शुल्क असुली र बाध्यकारी होस्टेल नियम खारेज गर्न नागरिक प्रथम अभियान। शुक्ला गण्डकीको माग। अमेरिकाको दोस्रो ठूलो बैंकलाई 1,84,00,000,000 रूपियाँको जरिवाना। र पाकिस्तानसँगको तेस्रो तथा अन्तिम टी20मा श्रीलंका 8 विकेटले पराजित। गृहमन्त्री सुदन गुरूङले भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरसँग नयाँ दिल्लीमा भेटवार्ता गर्नुभएको छ। गृहमन्त्री स्तरीय विमस्टिक बैठकमा सहभागी हुन भारत पुग्नुभएका गुरूङले आज भारतीय विदेश मन्त्री जयशंकरसँग भेट गर्नुभएको हो। विदेश मन्त्री जयशंकरले सामाजिक सञ्जाल एक्स मार्फत गृहमन्त्री गुरूङसँग भेट भएको जानकारी दिनुभएको छ। यद्यपि भेटवार्तामा भएका छलफलका विषयमा विस्तृत जानकारी सार्वजनिक गरिएको छैन। नेपालका प्रधानमन्त्रीको सम्भावित भारत भ्रमणबारे चर्चा भइरहेका बेला दुई देशबीच क्षेत्रीय सुरक्षा, सीमा व्यवस्थापन, अन्तर्देशीय अपराध नियन्त्रण तथा विपद पूर्व तयारीमा सहकार्यलाई थप सुदृढ़ बनाउने विषयमा छलफल भएको जनाएको छ। भेटका क्रममा गृहमन्त्री गुरूङले नेपालमा हालै आएको बाढ़ी तथा पहिरोपछि भारतले उपलब्ध गराएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभएको छ। 3 दिने भारत भ्रमण पूरा गरी गृहमन्त्री गुरूङ आज साँझ नेपाल फर्किने कार्यक्रम छ। विभिन्न देशका लागि प्रस्तावित 13 देशका राजदूत मध्ये 10 जनाको नाम संसदीय सुनवाई समितिबाट अनुमोदन भएको छ। भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, इजरायल, ओमान, दक्षिण कोरिया, स्पेन, श्रीलंकाको नाम संसदीय सुनवाई समितिबाट अनुमोदन भएको छ। अन्य 3 वटा देशको बारेमा भने संसदीय समितिले निर्णयबारे जानकारी गराएको छैन। मलेसिया, जापान र साउदी अरेबियाका लागि प्रस्तावित राजदूतहरूको क्रमशः चुडामणि खरेल, विज्ञान कुमार थापा र गिरिबहादुर सुनारको नाम भने अनुमोदन भएको वा नभएको भन्नेबारे संसदीय समितिले निर्णय लिने जनाइएको छ। सरकारले अबदेखि सेवाग्राहीले चाहेको स्थानमा नेपाल दूरसंचार कम्पनी नेपाल टेलिकमको सिम कार्ड उपलब्ध गराउने भएको छ। सूचना तथा संचार मन्त्री विक्रम तिमसेनाले आज मन्त्रालयबाट हुलाक सिम सेवाको शुभारम्भ गर्नुभयो। उक्त सेवा संचालमा आएसँगै नागरिकले टेलिकमको सिम कार्ड लिन दूरसंचार कार्यालय पुगिराख्नुपर्ने छैन। यस सेवा अन्तर्गत ग्राहकले अनलाइन आवेदन दिई नयाँ सिम कार्ड हुलाक मार्फत घर दैलोमा प्राप्त गर्न सक्नेछन्। सेवाग्राहीले अनलाइनमा गई त्यहाँ रहेको पोस्टल सिम पोर्टलमा क्लिक गरेर आवश्यक विवरण उपलब्ध गराउनु पर्नेछ। अनलाइन मार्फत व्यक्तिगत विवरण र नजिकको ठेगाना फोटो र नागरिकता राजधानीको फोटोसँगै नजिकको टेलिकमको काउन्टर छनौट गरी आवेदन पेश गर्नुपर्नेछ। टेलिकमले कागजात जाँच र आवेदन स्वीकृत गरेपछि अनलाइनबाटै भुक्तानी गर्न सकिनेछ। सिमका लागि 90 र हुलाक डेलिभरीका लागि 70 रूपियाँ शुल्क लाग्नेछ। उक्त रकम जुनसुकै ब्याङ्किङ एप वा डिजिटल वालेट वा नमस्ते पेबाट भुक्तान गर्न सकिनेछ। त्यसपछि सेवाग्राहीको नजिकको हुलाक कार्यालयबाट सिम पठाइनेछ। सो सिम कहाँ पुग्यो भन्ने बारेमा समेत ट्र्याकिङ गर्न सकिने व्यवस्था गरिएको छ। हुलाक कर्मचारीले सेवाग्राहीको घरमै सिम पुर्याइदिनेछन्। नेपालबाट यस वर्षको मनसून पूर्णरूपमा बाहिरिसँगै तत्काल देशभर ठूलो वर्षा गराउने मौसमी प्रणालीको सम्भावना न्यून देखिएको छ। मौसमविदका अनुसार आगामी केही दिन देशका अधिकांश भूभागमा मौसम सामान्यतया अनुकूल रहने र घाम लाग्ने सम्भावना छ। यद्यपि स्थानीय वायु र पश्चिमी वायुको प्रभावले पहाड़ी तथा हिमाली क्षेत्रका केही स्थानमा छिटपुट वर्षा हुन सक्ने भएकाले यात्रामा निस्कँदा मौसमविदको पछिल्लो पूर्वानुमान ध्यान दिन आवश्यक छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार असोज 28 मनसून पूर्ण रूपमा बाहिरिएको जनाएको छ। यस वर्ष मनसून औसत मिति भन्दा 12 दिन ढिलो गरी बाहिरिएको हो। सामान्यत अक्टोबर 2 मनसून बाहिरिने भए पनि यस वर्ष जून 19 पूर्वी नेपालबाट प्रवेश गरेको मनसून अक्टोबर 14 मात्र पूर्ण रूपमा बाहिरिएको हो। मनसून बाहिरिनु दशैंको यात्राको लागि अनुकूल संकेत भए पनि यसले वर्षाको सम्भावना पूर्ण रूपमा समाप्त भएको भनी जनाउँदैन। मनसून बाहिरिएपछि पनि स्थानीय वायु पश्चिमी वायु र अन्य मौसमी प्रणालीका कारण केही स्थानमा वर्षा हुन सक्छ। त्यसैले मौसम सामान्यदेखिकै आधारमा जोखिमयुक्त सड़कमा यात्रा गर्न हतार गर्नु उपयुक्त हुँदैन। नेपालमा संघीयता कार्यान्वयनमा आएको लामो समय बितिसक्दा पनि संघीय सरकारले अधिकार हस्तान्तरणमा कन्जुसाई गरेको भन्दै 7 प्रदेशका मुख्यमन्त्रीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। कोशी प्रदेशको राजधानी विराटनगरमा असोज 27 र 28 आयोजित अन्तर्प्रदेशी मुख्यमन्त्री सम्मेलन 2083 मार्फत 7 प्रदेशका मुख्यमन्त्रीहरूले कोशी घोषणापत्र 2083 जारी गर्दै संविधान प्रदत्त अधिकारको पूर्ण कार्यान्वयनका लागि संघीय सरकारसँग माग गरेका हुन्। घोषणापत्रमा मुख्य गरी प्रशासनिक संहिता, वित्तीय स्रोतको न्यायचित बाँडफाँड, प्रहरी प्रशासनको हस्तान्तरण, जग्गा प्राप्ति र वन ऐनका कारण देखिएका जटिलता फुकाउन संघीय सरकारलाई आग्रह गरिएको छ। साथै प्रदेशका मुख्यमन्त्रीहरूले हस्ताक्षर गरेको उक्त घोषणापत्रमा संघीय सरकारको ढिलासुस्ती र दोहोरोपनाले प्रदेश सरकारको कार्य सम्पादनमै असर परेको निष्कर्ष निकालिएको छ। संविधानले अनुसूचित 5-9 संघ प्रदेश र स्थानीय तहको एकल तथा साझा अधिकारको व्यवस्था गरे पनि त्यसको व्याख्या र कानून निर्माणमा संघले ढिलाइ गर्दा अन्यल बढ़ेको मुख्यमन्त्रीहरूको ठहर छ। नागरिक प्रथम अभियान शुक्ला गण्डकीले सार्वजनिक विद्यालयमा गैर कानूनी शुल्क असुली र बाध्यकारी होस्टल नियम खारिज गर्न माग गर्दै शुक्ला गण्डकी नगरपालिकाको ध्यानकर्षण गराएको छ। अभियानका संयोजक जनार्दन बियोगीको नेतृत्वमा पुगेको टोलीले प्रमुख प्रशासकीय अधिकारी जगत प्रसाद भूषाललाई ध्यानकर्षण पत्र हस्तान्तरण गरेको हो। पूर्ण निशुल्क शिक्षाको अक्षरांश कार्यान्वयन, बाध्यकारी 6 महिने होस्टेल नियमको तत्काल खारेजी, होस्टेल अवधिको अधिकतम सीमा निर्धारण, नियमित अनुगमन र कार्यवाही लगायतका विषयमा ध्यानकर्षण गराएको बियोगीले बताउनुभयो। ध्यानकर्षण बुझ्दै भूषालले सरकारवालालाई राखेर यस विषयमा थप बुझेर अघि बढ़ने प्रतिबद्धता जनाउनु भएको छ। पोखरामा मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने र ध्वनि प्रदूषण गर्ने कार्य विरूद्ध प्रहरीले कड़ा कार्यवाही शुरू गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका इकाईबाट 365 दिने कार्ययोजना अनुसार यो अभियान चलाइएको हो। समाजलाई आतंक पार्ने र शान्ति सुव्यवस्था खलल पार्ने गतिविधि बढ़ेको जनगुनासो आएपछि यो कदम चालिएको हो। कास्की जिल्लाका विभिन्न स्थानमा गरिएको चेक जाँचका क्रममा स्वरूप परिवर्तन गरी आगोको झिल्का निकाल्ने र होहल्ला मचाउने चालकहरू कार्यवाहीमा परेका छन्। सड़कमा मोटरसाइकल उडाउँदै उच्छृंखल गतिविधि गर्ने र शान्ति खलल पार्ने चालकलाई नियन्त्रणमा लिई कानूनी कार्यवाही अघि बढ़ाइएको छ। हालसम्म यो अभियान अन्तर्गत 36 मानिस र 898 मोटरसाइकल नियन्त्रणमा लिएका छन्। मोडिफाई कार्य गर्ने गराउने 36 मध्ये 29 सार्वजनिक शान्ति विरूद्ध कसुर अन्तर्गत मुद्दा दर्ता गरी कार्यवाही गरिएको छ। अन्यलाई सम्झाएर परिवारको जिम्मा लगाइएको छ। उत्तरी गोर्खाको भेग जाने ट्रेकिङको मौसम भएकाले धार्चे गाउँपालिकाको यारू खोलादेखि दोभानसम्म ठूला साना होटलहरू तयारी अवस्थामा थिए। नजिकै गरेको दशैंसँगै पर्यटक आउने मौसम भएकाले होटल व्यवसायहरू उत्साहित थिए। दशैं मनाउँदै पर्यटकलाई स्वागत गर्ने अनि राम्रो आमदानी गर्ने तयारीमा थिए, तर आइतबार बिहान बुढी गण्डकीमा आएको बाढ़ीले दशैं मनाउँदै आमदानी गर्ने सपना चुडाइदिएको छ। बाढ़ीले वार्ड नम्बर 1 रहेको होटल र घरहरू भगाएपछि स्थानीयहरू राहतको भरमा बस्नुपर्ने विपत आइपरेको छ। यो बाढ़ीबाट सबैभन्दा बढ़ी प्रभावित भएको वडा हो। पर्यटक आउने बेला भएको अनि होटलहरू तयारी अवस्थामा थिए। ट्रेकिङमा आउने पर्यटकबाट राम्रो आमदानी हुने बेला पनि यही हो। आमदानी गर्दै दशैं मनाउने तयारी थियो। वडाध्यक्ष रामसिंह गुरूङले टेलिफोनमा भन्नुभयो, बाढ़ीले घर होटल सबै बगायो। 2 दर्जनभन्दा बढ़ी होटल थिए, ती मध्ये ट्रेकिङमा जाने पर्यटक बस्ने स्तरीय होटलहरू पनि थिए। कोरोनाको क्षति भए आमदानीको बाटो पनि बन्द भयो। बाढ़ीले त्यो क्षेत्रका 5 पुल बगाएको छ। झोलुङ्गी 4 र मोटेबल पुल 1 बगाएपछि वारिपरि करिब 1000 जनसंख्या प्रभावित भएको गुरूङले बताउनुभयो। पर्यटकीय मार्ग खोल्न र वारिपरि आवाजाही गर्न पुल चाहिएको छ। उहाँले भन्नुभयो, 4 ठाउँमा सड़क बिग्रिएको छ। उत्तरी गोर्खा जाने पर्यटकीय मार्ग अवरूद्ध भएको छ। धार्चेको थारू खोलादेखि दोभानसम्म 24 घर पूर्ण र 15 घर आंशिक क्षति पुगेको छ। त्यो क्षेत्रबाट 76 पूर्ण रूपमा विस्थापित भएका छन्। जोखिममा रहेका 70 सहित 146 प्रभावित भएका छन्। आफ्नो वडामा करिब 10 करोड़को क्षति भएको वडा अध्यक्ष गुरूङले बताउनुभयो। बुढ़ी गण्डकी बाढ़ी कारण उत्तरी गोर्खाको करिब 5000 घर विद्युतविहीन बनेका छन्। आइतबार चौनुमरी गाउँपालिका 6 उर्लिङ खोलामा खोला तर्फबाट बुढी गण्डकमै आएको बाढ़ीले पालिकाको नम्बर 3 जगत स्थित श्रीनिवास उइवा लघु जलविद्युत आयोजना बगाएको थियो। बाढ़ीले जलविद्युत आयोजना बगाएपछि चुनडुम्री गाउँपालिका नम्बर 3 र वडा नम्बर 6 विद्युत अवरूद्ध बनेको श्रीनिवास उइया लघु जलविद्युत आयोजनाका अध्यक्ष सुजन गुरूङले बताउनुभयो। गुरूङका अनुसार चुनडुम्रीको लोकपा दुङला न्याक फिल्म चिसापानी आंगा ससु नाकचेत घट्टेखोला पाङसिङ जगत सलेरी पयु भालुवान श्रीनिवास रजगतमा विद्युत अवरूद्ध भएको हो, जसका कारण 971 घरदूरी प्रभावित बनेको उहाँले जानकारी दिनुभयो। बाढ़ीले विद्युतको 12 पोल बगायो, एउटा टावर तारहरू पनि कता पुर्यायो, पावर हाउस बाँकी सुरक्षित छ। उहाँले भन्नुभयो आइतबार बिहान 4 बजे बाढ़ी आएदेखि यो भेगमा बिजुली छैन। भिसाको उद्देश्य विपरीत कार्यमा संलग्न भएको आरोपमा 24 जना दक्षिण कोरियाली नागरिकलाई नेपालबाट निष्कासन गरिएको छ। अध्यागमन विभागका अनुसार नेपाल बसाई संकासमा देखिएको आचरण संदिग्ध रहेको र आफूले प्राप्त गरेको भिसाको उद्देश्य विपरीत कार्य गरेको भन्दै उनीहरूलाई निष्कासन गरिएको हो। जिल्ला प्रशासन कार्यालय मोरङले अनुसन्धान तथा कार्यवाहीका लागि असोज 23 गते विभागमा उपस्थित गराएका उनीहरूको म्याद भिसा रद्द गरी निष्कासन गरिएको विभागले जनाएको छ। तपाई सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौ। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौं। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौ।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
0: दशैं तिहार छठ पर्व 2083 एवं नेपाल सम्बत 1147 को अवसरमा यहाँहरू सबैलाई हार्दिक शुभकामना। गण्डकी मेडिकल हल शुक्ला गण्डकी 4 दुलीगौडामा हरेक दिन पेट मुटु छाती रोग विशेषज्ञ डाक्टर डोलेन्द्र आचार्य, हरेक दोस्रो शनिबार छाला रोग विशेषज्ञ डाक्टर सुशील कार्की, हरेक तेस्रो शनिबार मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुन्दर राणाभाट, हरेक चौथो शनिबार नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठद्वारा स्वास्थ्य परीक्षण भइरहेको जानकारी गराउँदछौ। साथै असोज 31 गतेसम्म फ्री स्किन टेस्ट र हरेक सामानमा दशैं तिहार अफर रहेको जानकारी गराउँदछौ। गण्डकी मेडिकल हल शुक्ला गण्डकी 4 दुलीगौडा। सम्पर्क फोन नम्बर 0 65 90 369, मोबाइल 98 40 82 69 26। चितौन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौं।
3: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
0: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेड, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
3: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
0: सम्पर्क चितौन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलीगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
3: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 98459120 र 98162561187।
0: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
4: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
0: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेभेन कन्सल्टिङ ग्रुप छ नि।
4: हजारौंको सन्तुष्टि सँगै भिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
0: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिजा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
4: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानेडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
0: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
4: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभिललाई सम्झनुहोस्। मेभेन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेड मल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
0: मोबाइल 9800253995, फोन 061586559।
3: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा हामी हाम्रा सम्पूर्ण यात्रुवर्ग, कर्मचारी एवं सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: अध्यक्ष कृष्ण पुन एवं शुक्ला गण्डकी यातायात प्रणाली परिवार।
6: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँटा आउँदैन मलाई त।
7: किन आमा, के भएर?
6: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
7: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
6: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
7: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्ब।
6: मोबाइल 9856043952 र 9806656586।
8: ए दिदी, आज कहाँ जाने तयारी गर्नु भएको छ?
9: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
8: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँघरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
9: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
8: त्यसो भए आज त घरको भान्साको सट्टा दाउराको सेकुवामै रमाइलो गरौ न त।
9: हुन्छ नि, जाऊ जाऊ।
6: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4, दुलेगौडा।
9: हट एन्ड स्पाइसी भन्दा 3 घर तल, बजार सोरुमको आडैमा।
0: फोन नम्बर 9715065555, 9715056566।
6: टिकटक दाउराको सेकुवा, अथेन्टिक, टेस्टी एन्ड अनफर्गेटेबल।
0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा उद्योगी, व्यवसायी, ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
10: समुद्र राम श्रेष्ठ, अध्यक्ष एवं शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ परिवार।
11: सभापति बालकृष्ण विक एवं शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, वडा व्यवस्थापन समिति, वडा नम्बर 4, दुलेगौडा परिवार।
0: चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टिभी जित्ने मौका तपाईँको।
3: नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
0: चाड पर्वको अवसरमा माछापुस्रो बैंक भवन, दुलेगौडा स्थित प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरमा 3000 रुपियाँ सम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन, 5000 सम्मको खरिद गर्दा 2 कुपन।
3: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टिभी पाउनुहुनेछ। द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ, 2-2 जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
12: उपहार योजना 2083 साल पुस 14 गते सम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरको प्राङ्गणमा।
13: लकी ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
12: थप जानकारीको लागि प्रार्थना गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा माछा पुछ्रे ब्याङ्कको भवन।
13: प्रोपाइटर भरत श्रेष्ठ। मोबाइल 98560 65 870।
14: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभ चिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
13: प्रोपाइटर सुजित हिराचन, हिराचन किचन वेयर, शुक्ला गण्डकी 4 खैरेनी टार। फोन 98461 64 647।
15: प्रोपाइटर सुजन श्रेष्ठ, तीन तारा केबल नेटवर्क प्रणाली, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 98560 22 186।
13: प्रोपाइटर थान प्रकाश न्यौपाने, गण्डकी सिसा पसल एन्ड फर्निचर, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 98560 33 878।
15: प्रोपाइटर ईश्वर अधिकारी मृति फेन्सी, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 98560 77 987।
13: शेयर धनी सदस्य राजन रिमाल, शुक्ला गण्डकी 3 टार।
16: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
0: अब बाँकी समाचार सुन्नुहोस्। फ्लाई दुबईले यसोज 7 गतेदेखि शुरू गरेको दुबई पोखरा दुबई उडान सेवा नियमित दिगो हुनेमा यहाँ पोखराका पर्यटन व्यवसायहरू ढुक्क रहेको पाइएको छ। शुरूमा 6 महिनाको लागि टिकट बुकिङ खुला गरेको फ्लाई दुबईले सन् 2027 अक्टोबर 30 सम्मलाई बुकिङ खुला गरेपछि उडान नियमित हुनेमा व्यवसायलाई थप विश्वस्त तुल्याएको हो। फ्लाई नमस्ते ट्राभल्सका संचालक पोम नारायण श्रेष्ठले दुबई पोखरा दुबई उडान शुरूआतमै उत्साहजनक रहेपछि फ्लाई दुबईले बुकिङ अवधि बढ़ाएको बताउनुभयो। उहाँले भन्नुभयो, आगामी वर्षसम्मका लागि बुकिङ खुला भएपछि उडान नियमित संचालन हुनेमा विश्वास थप बढ़ेको छ। यो पोखराका पर्यटन व्यवसाय लगायत सबैको लागि सुखद विषय हो। चाडबाडको समय भएकाले दुबईबाट पोखरा आउने यात्रुको तुलनामा पोखराबाट दुबई जानेको संख्या केही कम रहेको छ। चाडबाडपछि पोखराबाट दुबई जाने यात्रुको संख्या बढ़ने पर्यटन व्यवसाय श्रेष्ठले बताउनुभयो। पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष समेत रहनुभएका उहाँले फ्लाई दुबईको उडानलाई सफल बनाउन सबै पक्षको सहयोग र सहकार्य खाँचो रहेको बताउनुभयो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उडान कार्यालयका सूचना अधिकारी विनोद सिंह रावतले असोज 7 गते यता मौसम खराबीका कारण फ्लाई दुबईको एउटा उडान रद्द भए पनि अन्य दिन नियमित उडान भइरहेको बताउनुभयो। फ्लाई दुबईको उडान तालिका अनुसार जहाज हरेक दिन साँझ 6:15 बजे पोखरा अवतरण र साँझ 7:15 बजे दुबई प्रस्थान गर्दै आएको छ। पछिल्लो समय नारायणघाट बुटुल सड़क खण्डमा दुर्घटना बढ़ेको छ। सड़क विस्तार काम सकिएर बाटो चिल्लो भएसँगै यहाँ दैनिक जसो दुर्घटना भइरहेको जनाइएको छ। चालू आर्थिक वर्षको 3 महिना सकिने लाग्दा नवलपुरमा मात्र 90 सवारी दुर्घटना भएको छ। यी दुर्घटनामा 19 जनाको मृत्यु भएको छ, 150 घाइते भएका छन्। घाइते मध्ये 24 अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अघिल्लो आर्थिक वर्षमा 107 दुर्घटनामा 65 जनाको मृत्यु भएको थियो। 104 घाइते हुँदा 60 गम्भीर घाइते भएका थिए। सड़क विस्तार भएपछि तीव्र गति, लेन अनुशासनको उल्लंघन, जथाभावी ठाउँबाट बाटो काट्ने प्रविधि, पुराना सवारी साधनको प्रयोग र ओभरटेकका कारण दुर्घटना बढ़ेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी परीक्षक खड्काले बताउनुभयो। पोखरा महानगरपालिका 3 नदीपुर स्थित एक मासु पसलमा ग्यास चुहिएर आग लागिहुँदा करिब 2 लाख रूपियाँ बराबरको क्षति भएको छ। बर्दिया घर भई हाल नदीपुर बस्दै आएका 55 लहरी चौधरीले सञ्चालन गरेको गुरूङ सेती फ्रेस हाउसमा मासु पोल्ने क्रममा ग्यास लिक भई आग लागि भएको प्रहरीले जनाएको छ। आगलागि खबर प्राप्त हुनसाथ नदीपुर स्थित अस्थायी प्रहरी पोस्टबाट प्रहरी वरिष्ठ हवलदार दमर बहादुर भट्टको कमानमा 4 प्रहरी टोली घटनास्थल पुगेको थियो। बागलुङको ताराखोला गाउँपालिकालाई लक्षित गरी स्थापना गरेको प्रभु ब्याङ्कको ताराखोला शाखा बाढ़ीका कारण विस्थापित भएपछि सेवाग्राही मर्कामा परेका छन्। असोज 9 देखि 11 गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढ़ीले बैंक रहेको भवन जोखिममा परेपछि बागलुङको ताराखोलामा प्रभु ब्याङ्कको सेवा प्रभावित भएको हो। ताराखोलामा बाढ़ी पहिरोबाट 3 मृत्यु भएको थियो भने ठूलो भौतिक क्षति भएको ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले बताउनुभयो। बैंक विस्थापित भएपछि सेवाग्राही मर्कामा परेको उहाँको भनाइ छ। ताराखोला गाउँपालिका 3 घुसमेलीमा रहेको बैंकको भवन माथिबाट बाढ़ी आएपछि उक्त शाखा बन्द गरिएको ब्याङ्कमा कार्यरत मेघ बहादुर घरती मगरले बताउनुभयो। घुमसेलीबाट सेवा दिँदै आएको ब्याङ्कले हाल गलकोटबाट सेवा सञ्चालन गरिएको छ। ब्याङ्कको सेवा लिन गलकोट पुग्नुपर्ने बाध्यता हुँदा ताराखोला गाउँपालिकाका सेवाग्राहीलाई असुविधा भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउन आवश्यक नीतिगत व्यवस्था अन्तिम चरणमा पुगेको बताउनु भएको छ। उहाँले निजी क्षेत्रलाई आशय पत्र एलओआई दिने तयारी भइरहेको बताउनुभयो। बुधबार मन्त्रालयमा छ महिनाको समीक्षा गर्दै उहाँले ऊर्जा क्षेत्रलाई मुलुकको आर्थिक विकासको आधार बनाउने उद्देश्यसहित विद्युत उत्पादन प्रसारण बजार विस्तार र आन्तरिक खपत वृद्धिलाई एकीकृत रूपमा अघि बढ़ाइएको बताउनुभयो। प्राकृतिक विपदका कारण ऊर्जा पूर्वाधारमा क्षति पुगे पनि सेवा पुनर्स्थापना र विकास निर्माणका कामलाई निरन्तरता दिएको उहाँको भनाइ छ। त्यस्तै विद्युत खरिद सम्झौता पीपीए प्रक्रियालाई राष्ट्रिय आवश्यकता र प्रणालीको माग अनुसार अघि बढ़ाउन वैज्ञानिक तथा वस्तुनिष्ठ मापदण्ड तयार गरिएको उहाँले जानकारी दिनुभयो। शेयर बजार लगातार पाँच कारोबार दिन बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी आज 21.32 अंकले बढ़ेर 2621.26 बिन्दुमा पुगेको छ। आज सबै समूहको उपसूचक बढ़ेकोमा बैंक, विकास बैंक र निर्जीवन बीमा समूह 1% भन्दा धेरैले उकालो लागेको छ। आज 188 कम्पनीको शेयर बढ़ेकोमा 80 घटेको छ। 9 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज सिद्धार्थ बैंकको डिभेन्चर 13.21% बढ़ेको छ। समग्रमा बजार उकालो लागेको दिन सक्रमाता जलविद्युतको शेयर 6.32% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। आज नेप्से बढ़ी पनि कारोबार रकम भने घटेको छ। आज निर्से बढ़े पनि कारोबार रकम भने घटेको छ। अन्तर्राष्ट्रिय समाचार। अमेरिकी अर्थ मन्त्रालयले सम्पत्ति शुद्धिकरण निवारण तथा प्रतिबन्ध सम्बन्धी कानूनहरूको उल्लंघन गरेकोमा बैंक अफ अमेरिकालाई 1.21 अर्ब डलर अर्थात 1.84 अर्ब रूपियाँभन्दा धेरै जरिवाना गरेको छ। अमेरिकी अर्थ मन्त्रालयका अनुसार देशको दोस्रो ठूलो बैंकले 5 अर्ब डलर भन्दा धेरैको शंकास्पद कारोबारबारे सरकारलाई जानकारी गराउन असफल भएको थियो। यसमध्ये 1 अर्ब डलर बराबरको कारोबारले राष्ट्रिय सुरक्षा तथा अवैध वित्तीय कारोबार सम्बन्धी जोखिम खड़ा गरेको मन्त्रालयको भनाइ छ। यति ठूलो आकारको बैंकले सम्पत्ति शुद्धिकरण निवारण र प्रतिबन्ध सम्बन्धी आफ्ना दायित्वहरू पूरा गर्न असफल हुँदा यसको परिणाम बैंकको दायराभन्दा धेरै परसम्म पुग्ने र सम्पूर्ण अमेरिकी वित्तीय प्रणालीलाई अवैध वित्तीय कारोबार सम्बन्धी गम्भीर जोखिममा पार्ने अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बताउनु भएको बीबीसीले उल्लेख गरेको छ। खेल समाचार। पाकिस्तानसँगको तेस्रो तथा अन्तिम टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलंका 8 विकेटले विजयी भएको छ। कुशल मेन्डिसको उत्कृष्ट ब्याटिङको मद्दतमा श्रीलंकाले पाकिस्तानलाई 8 विकेटले हराउँदै सान्त्वना जीत निकालेको हो। हिजो रावल पिण्डीमा भएको खेलमा पाकिस्तानले दिएको 169 रनको लक्ष्य श्रीलंकाले 17.1 ओभरमा 2 विकेट गुमाएर पूरा गरेको थियो। श्रीलंकाको लागि कुशलले 48 बलमा 7 चौका र 4 छक्कासहित अभिजित 87 रन बनाउनुभयो। त्यस्तै कामिन्दु मेन्डिसले 27 बलमा अभिजित 40 र सिनेत जय वर्धनले 26 बलमा 38 रन जोड्नु भएको थियो। त्यसअघि पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 168 रन बनाएको थियो। पाकिस्तानका साहिब अजादा फरहानले सर्वाधिक 76 रन बनाउनुभयो। उहाँले 47 बलमा 7 जोगा र 3 छक्का प्रहार गर्नुभयो। श्रीलंका दासुन सनाकाले 3 विकेट लिनुभयो। यस जीतसँगै श्रीलंकाले 3 खेलको टी20 अन्तर्राष्ट्रिय श्रीलंकाको अन्तिम खेल जित्दै सान्त्वना जीत प्राप्त गरेको छ। यो खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। काठमाडौँ फर्कन अघि गृहमन्त्री गुरूङ र भारतका विदेश मन्त्री जयशंकर बीच दिल्लीमा भेटवार्ता। अधिकार हस्तान्तरणमा कन्जुसाई गरेको भन्दै सातवटै प्रदेशका मुख्यमन्त्रीद्वारा असन्तुष्टि व्यक्त। 10 देशका राजदूतको नाम संसदीय चुनाव समितिबाट अनुमोदन। साउदी अरबका प्रस्तावित राजदूत चुनावको नाम समितिबाट अस्वीकृत। बूढ़ी गण्डकी बाढ़ीका कारण उत्तरी गोर्खा जाने लाइफ लाइन टुट्यो। मनासलु पदयात्रा प्रभावित। पोखरा दुबई उड़ानका लागि वर्ष दिनको टिकट बुकिङ खुल्ला। दशैंमा मौसम खुल्ने, घाम लाग्ने सम्भावना। यात्रा गर्दा सावधानी अप्नाउन सुझाव। सार्वजनिक विद्यालयमा गैर कानूनी शुल्क असुली र बाध्यकारी होस्टल नियम खारेज गर्न नागरिक प्रथम अभियान शुक्ला गण्डकीको माग। अमेरिकाको दोस्रो ठूलो बैंकलाई 1.84 अर्ब रूपियाँ जरिवाना र पाकिस्तानसँगको तेस्रो तथा अन्तिम टी20 श्रृंखला श्रीलंका 8 विकेटले विजयी। हवस् त, हामीलाई एतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुनेका चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
17: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143178, इमेल neweshsukelagandaki@gmail.com।
18: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
19: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयदशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा ओडा अध्यक्ष तथा सदस्यहरू, नगरवासी, टोल विकास संस्थाका पदाधिकारी, कर्मचारी, व्यवसायी, शुभचिन्तक एवं स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, सुस्वास्थ्य, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
20: क्याप्टेन कुष्माखर खत्री, समिति सदस्य एवं ओडा सदस्य, शुक्ला गण्डकी नगरपालिका ओडा नम्बर 10 को कार्यालय।
21: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
22: प्रोपाइटर धर्मराज पोखरेल, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 98171 90120।
23: प्रोपाइटर सुमन सापकोटा, बाराही UPVC एन्ड आल्मुनियम, शुक्ला गण्डकी 4 गाछेपानी, फोन 98560 22938।
22: प्रोपाइटर विकास श्रेष्ठ, व्हाइट हाउस पार्टी प्यालेस, सृजना चौक पोखरा, फोन 98560 36504।
23: प्रोपाइटर रामकुमार श्रेष्ठ, फुलबाराई डेभलपर्स प्राली, शुक्ला गण्डकी 4 दोलेगौड़ा, फोन 98560 62055।
22: प्रोपाइटर सन्दीप श्रेष्ठ, दुलेगौड़ा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौड़ा, फोन 98560 28587।
21: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व बडा दशैं, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा उद्योगी, व्यवसायी, सेवाग्राही, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
24: शाखा प्रबन्धक शम्भु पौडेल, रिलायबल नेपाल लाइफ इन्सुरेन्स, शुक्ला गण्डकी 4 दुलेगौंडा शाखा परिवार, मोबाइल 98512 74231।
21: शाखा प्रबन्धक विशाल प्रधान एवं सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनी सलीको दुलेगौंडा शाखा परिवार, शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन नम्बर

0: खराब।
1: शाखा कार्यालय शुक्ला गण्डकी चार दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
0: फोन गर्नुहोस् 0965905511। हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष प्रदीप थापा, व्यवस्थापक टेकी थापा एवं मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड दुलेगौंडा परिवार।
2: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
3: किन नयाँ किन्न पर्यो?
4: राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
2: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
4: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
2: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
1: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी छ, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
5: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा पार्टी कार्यकर्ता, समर्थक, शुभचिन्तक, बुद्धिजीवी, व्यवसायी, शिक्षक, कर्मचारी एवं सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
6: अध्यक्ष इमान बहादुर थापा एवं नेकपा एमाले विवाद नगर कमिटी परिवार।
0: अध्यक्ष रघुनाथ पौडेल एवं नेकपा एमाले शुक्ला गण्डकी नगर कमिटी परिवार।
7: अध्यक्ष ऋषेश्वर भुवाई ऋतु एवं राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल शुक्ला गण्डकी नगर कार्य समिति परिवार।
6: सभापति कृष्ण प्रसाद रेग्मी एवं नेपाली कंग्रेस शुक्ला गण्डकी नगर कार्य समिति परिवार। हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व बडा दशैं, तिहार, छठ पर्व 2083 र नेपाल सम्बत 1147 लगायत चाडपर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरूमा नवदुर्गा भवनीले सधैं आशीर्वाद प्रदान गरिरहन् भनी हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: अध्यक्ष नारायण घिमिरे एवं विश्व हिन्दू महासंघ शुक्ला गण्डकी नगर समिति परिवार।
8: हजुर, दान गरौं।
9: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
10: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
9: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।

0: दोलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर लेयर्स गिरिराजका चल्ला तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा दाना मल विषादि पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 9860686925, 9560634881 र 9860647580।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष भानुभक्त पौडेल एवं बाराही लहरी बच्चा तथा ऋण सहकारी संस्था लिमिटेड परिवार शुक्लागन्तकी 8 ढोरफिर्दी।
3: अध्यक्ष शिव शंकर बानिया एवं ढोरफिर्दी बच्चा तथा ऋण सहकारी संस्था लिमिटेड शुक्लागण्डकी 8 परिवार।
4: अध्यक्ष मोती प्रसाद पौडेल एवं साना किसान कृषि सहकारी संस्था लिमिटेड शुक्लागण्डकी 8 ढोरफिर्दी परिवार।
5: अध्यक्ष प्रकाश पौडेल एवं चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 मगम चिसापानी स्याङ्जा परिवार।
6: अध्यक्ष रेशमलाल पौडेल एवं सुलभ बच्चा तथा ऋण सहकारी संस्था लिमिटेड परिवार शुक्लागण्ड।

0: दाजु बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
1: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
0: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
1: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
0: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
2: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
3: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 9841-80-29। दमौली शाखाको लागि सम्पर्क 9807-13-425।
4: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभ चिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: प्रोपाइटर सुभाष चन्द्र गिरी, न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, हेल्प पोस्ट चोक नजिकै। फोन 9856-20-630।
6: प्रोपाइटर केशर बहादुर तिमसेना, तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 9856-00-778।
5: प्रोपाइटर कमल चन्द्र लम्साल, लम्साल होटल एन्ड लज, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 9841-95-442।
6: प्रोपाइटर राजेन्द्र पौडेल, सुलभ मोबाइल एन्ड एसेसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 9846-63-23-111।
5: प्रोपाइटर दिनेश घिमिरे, चण्डिकालिका सुनसादी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 9856-62-09।
7: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासी सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारिपट्टी। मोबाइल नंबर 9856-30-982 र 9705-20-209।
8: TVS साथ छ हाम्रो।
9: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा ओडावासी, टोल विकास संस्थाका पदाधिकारी, कर्मचारी, व्यवसायी, शुभचिन्तक एवं स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
10: सचिन भुजेल, अध्यक्ष, शुक्ला गण्डकी नगरपालिका, वडा नम्बर 3, बनकेवा एवं वडा परिवार।
9: खड्कसिंह थापा मगर, अध्यक्ष, शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 7, खैरेनीटार एवं वडा परिवार।
10: राजेन्द्र भट्टराई छेत्री, अध्यक्ष, शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 10, फद्दी एवं वडा परिवार।
9: शिव बहादुर आले, वडा अध्यक्ष एवं नेग्दे गाउँपालिका वार्ड नम्बर 5 परिवार।
5: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
11: अध्यक्ष गायत्री प्रसाद पौडेल एवं शुभकामना बहुदेशीय सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4 दुलेगौडा परिवार।
5: अध्यक्ष वीरेन्द्र कुमार श्रेष्ठ एवं मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 7 मिलडाँडा परिवार।
9: अध्यक्ष उपेन्द्र तिमिल सिन्हा एवं तिनखोले बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 7, खैरेनीटार परिवार।
5: अध्यक्ष सन्तोष घिमिरे एवं सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी छ खैरेनीटार परिवार,
11: अध्यक्ष वसन्त बहादुर थापा एवं बेलचौतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 5 बेलचौतारा परिवार,
5: रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड दुलेगौड़ा खैरेनीटार परिवार। हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण मान्य गुरूजन, आजीवन सदस्य, समितिका पदाधिकारी एवं सदस्य, साधकहरू, शुभेच्छुक आफन्तजन, आमा बुबा, दाजुभाइ तथा दिदी बहिनी र समस्त नेपालीहरूमा सुस्वास्थ्य एवं आर्थिक समुन्नतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
12: योग युक्त शुक्ला गण्डकी, रोग मुक्त शुक्ला गण्डकी, नियमित रूपमा योगमा जुटौं, निशुल्क उपचार गरी स्वास्थ्य लाभ गरौं। अध्यक्ष मीन बहादुर भुजेल एवं पतञ्जली नगर योग समिति शुक्ला गण्डकी परिवार। हार्दिक शुभकामना। आम क्रान्तिकारी नेपाली जनताहरूको बलिदान, त्याग र समर्पणबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षा, प्रयोग र विकासको लागि विजया दशमी, दीपावली, छठ पर्व 2083 सुखद, फलदायी र परिणाममुखी बनोस् हाम्रो हार्दिक शुभकामना छ।
11: अध्यक्ष शरण सापकोटा एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा शुक्ला गण्डकी नगर कमिटी परिवार।

0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 पावन अवसरमा सम्पूर्ण सेयर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष रुद्र कुमारी गुरूङ, सचिव केशव प्रसाद ढकाल, प्रमुख कार्यकारी अधिकृत भीम गुरूङ, दुलेगौंडा सेवा केन्द्र प्रमुख सरस्वती भुजेल एवं पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, प्रधान कार्यालय पोखरा 10 बुद्ध चोक, दुलेगौंडा सेवा केन्द्र शुक्ला गण्डकी 4 बीपी चोक, फोन नम्बर 065414490।

0: कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला रातिको ठिक 8 बज्यो।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलीगौड़ा नगरपालिकाबाट 10 घर माथि
0: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864350031।
4: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
5: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
5: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
5: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
2: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
5: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
0: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी 4 तनहुँ।
6: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
0: मोबाइल नम्बर 9821652067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
6: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
0: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
7: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बद्ध 1147 को पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: अध्यक्षीय सूर्यदेवी सिग्देल एवं खैरेनीटार महिला बहुद्देशीय सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 6, खैरेनीटार परिवार।
9: अध्यक्ष मिलन पौडेल एवं नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौड़ा परिवार।
8: अध्यक्ष मान कुमार तिमला एवं उन्नति कृषि सहकारी संस्था लिमिटेड परिवार, दुलेगौड़ा। फोन नम्बर 0635414255।
10: अध्यक्ष इन्द्र प्रसाद भट्टराई एवं नवज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 8 परिवार।
8: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
11: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
8: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेभेन कन्सल्टिङ ग्रुप छ नि।
11: हजारौंको सन्तुष्टि सँगै बिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
8: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिसा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
11: अस्ट्रेलिया, न्यूजील्याण्ड, यूके, क्यानाडा वा यूएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
8: अब कहाँबाट शुरू गर्ने भनेर न अल्मलिनुहोस्।
11: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभेनलाई सम्झनुहोस्। मेभेन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेड मल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
8: मोबाइल 9802853995, फोन 0165865059।
12: चलिरहेको देखिनु भन्यो।
13: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
2: चिसो हावा फाल्ने पङ्खा लिन त कतिको ठाउँमा जानु पर्यो नि।
12: गतिलो ठाउँ चाहिँ कहाँ छ?
2: भर पर्दो चिसो फाल्ने ओरिजिनल पंखा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
14: चेस्का बाजे चाँचो पंखा एलईडी बल्ब सोलरको ब्याट्री पानी चाहिने पम्प कुलर हाउसरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
15: अब सीजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ। प्रोभाइडर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 98560303024।
16: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण अभिभावक विद्यार्थी शिक्षक कर्मचारी तथा सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य आर्थिक एवं शैक्षिक समुन्नतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
8: अध्यक्ष सन्तोष श्रेष्ठ, प्रधानाध्यापक विमल जोजेज्यू एवं पञ्चमणिदेव मावि परिवार शुक्ला गण्डकी 4 दोलेगौडा,
16: प्राचार्य एवं सूर्योदय मावि तथा गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 खैडेनीटार भुरुङ्गे परिवार।
17: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
18: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
19: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
8: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण शेयर सदस्य सेवाग्राही कर्मचारी शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
16: अध्यक्ष देवी भक्त राणा एवं तपाई हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडा परिवार।
8: अध्यक्ष खिम बहादुर कुमाल एवं रूपान्तर कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेन्टार परिवार।
9: अध्यक्ष दोग बहादुर तामाङ एवं नागरिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडा परिवार।
8: अध्यक्ष तीर्थराज गर्तौला एवं सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 3 कवासे परिवार।
16: अध्यक्ष महेश्वर भट्टराई एवं शुक्ला कृषि पर्यटन सहकारी संस्था लिमिटेड परिवार शुक्ला गण्डकी 4 दुलेगौडा।
20: होइन भाउजू, यस्तो फेस्तो नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
21: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
20: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
22: अजम्बरी इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाउँ।
23: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
20: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
23: त्यसो नभने म पनि अब नाटिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
3: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
4: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स शुक्ला गंडकी 4 बीपी चोक
3: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0765702625, मोबाइल 9852033878, 9841656958।
5: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
24: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्।
3: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल
1: नयाँ तथा पुराना हरेक डिजाइन का सुन चाँदी का गर गहना,
3: शुद्ध सुन तथा चाँदी का गर गहना,
1: छापा वाला सुन चाँदी का गर गहना,
3: राशि अनुसार का पत्थर,
1: कम्प्युटर तौल प्रविधि,
3: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
1: बिना रसायन 24 क्यारेट का गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
3: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
1: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811160069, 9807625229।
3: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
25: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
5: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
25: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
1: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गर गहना,
25: पुराना गर गहना सँग नयाँ साथ फेर,
1: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
25: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौंडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856062699।
26: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्मत 1147 पावन अवसरमा सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। नेपाल बैंक लिमिटेड, शुक्ला गण्डकी 7 खैरेन्टा तनहुँ, शाखा परिवार, फोन नम्बर 0654125555।

0: आमाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
1: ए तिमी पो बस्ती गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: अहिले हतार छ, पछि आउँदै गरौलाई।
2: दीर्घाई फर्निचर सोरुम,
3: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, बेड, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
2: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
4: एभरेस्ट स्टिल र नेपालको नम्बर वन कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
3: दीर्घायु फर्निचर सोरुम, दुलगौडा त नहुँ,
2: प्रोपाइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0765709604, मोबाइल नम्बर 9847061268,
3: 9850602068।
5: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
6: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
5: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
7: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
5: होम डेलिभरीको पनि व्यवस्था छ।
8: सम्पर्क तिमसेना फ्रेस हाउस, सुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9850600778।
9: अब तपाईको घर, अफिस वा बगैचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
10: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्मत 1147 पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी तथा सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, आर्थिक एवं शैक्षिक समुन्नतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
11: अध्यक्ष केशवराज घिमिरे, प्रधानाध्यापक बोधराज ढकाल एवं खैरेनी मावि, शुक्ला गण्डकी 6 खैरेनीटार परिवार।
12: अध्यक्ष सुजन कुमार श्रेष्ठ, प्रधानाध्यापक दीपक बिक एवं जनकल्याण मावि, शुक्ला गण्डकी 5 बेलचौतारा परिवार।
11: अध्यक्ष कमल प्रसाद पोखरेल, प्रधानाध्यापक विमल प्रसाद सिगदेल एवं गाउँ फर्कदै मावि, शुक्ला गण्डकी 8 परिवार।
12: अध्यक्ष युवराज पराजुली, प्रधानाध्यापक ध्रुव वाग्ले एवं तालबेसी मावि, शुक्ला गण्डकी 9 घारी परिवार।
13: अध्यक्ष मदन थापा, प्रधानाध्यापक खुमराज तिवारी एवं सब्दी मावि, शुक्ला गण्डकी 10 सब्दी परिवार।

0: के कुरा भए?
1: यो प्रशासन सुरक्षा, शान्ति सुरक्षा, बर्डर सुरक्षा लगायतका विषयमा कुरा भयो।
0: नेपालबाट आज बाहिरिएको मनसुनी वर्षा प्रणाली बारे सुन्नुहुनेछ एक मौसम अधिकारीसँग कुराकानी।
2: त्यो वर्ष चाहिँ सरदर भन्दा कम वर्षा हुने भनिरहेको थियौँ, तर जुन यो लास्ट देशैभरि वर्षा भयो यसले गर्दाखेरि सबै यो रेनफल सबै नै अलिकति बढी देखायो।
0: र युक्रेनी ऊर्जा पूर्वाधारमा रूसले गरेका पछिल्ला भीषण आक्रमण बारे सहयोगी देशहरूबाट कुनै पूर्व सूचना नपाएको कियेभको भनाई। तर शुरूमा आजका प्रमुख विश्व समाचार।
3: शरद केसीबाट समाचार सुन्नुहोस्। युक्रेनले आफ्नो ऊर्जा पूर्वाधारमा भएको अर्को ठूलो आक्रमणका कारण 6 लाख मानिस विद्युत सेवाबाट वञ्चित भएको जनाएको छ। कियेभ र खार्किभ आसपासका इलाकालाई लक्षित गरी रातभरि गरिएको बम हमलामा कम्तीमा 6 जना मारिएका छन्। एक युक्रेनी सांसद लिसा यास्को भन्छिन्, हामीसँग पानी छैन, बिजुली छैन, कियेभमाथि प्रहार गरिएका दर्जनौ बलिस्टिक क्षेपास्त्रका कारण म रातभरि निदाउन सकिन। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लगातार दोस्रो रात भएको आक्रमणबारे पनि सहयोगी राष्ट्रहरूबाट आफ्नो सेनाले कुनै पूर्व सूचना नपाएको बताए। कियेभले अमेरिकी कम्पनी स्पेस एक्समाथि स्टारलिङ्कको संचार सञ्जाल सीमित तुल्याएर युक्रेनको युद्ध अभियान प्रभावित तुल्याएको आरोप लगाएको छ। स्पेस एक्सले भने कुनै प्रतिक्रिया दिएको छैन। रूस र जर्मनी बीचको नर्ड स्ट्रीम ग्यास पाइपलाइन विस्फोट गराएको आरोप लागेका एक व्यक्तिका वकिलहरूले जर्मन अदालत समक्ष उक्त विस्फोटलाई वैध मान्न सकिने तर्क गरेका छन्। प्रतिवादी सेर्हिके युक्रेनी सेनाका अधिकृत थिए र उनले सन् 2022 पाइपलाइन ध्वस्त पार्ने गरी भएको विस्फोटमा आफ्नो कुनै संलग्नता नरहेको दावी गरेका छन्। प्रतिरक्षा बहस शुरू गर्दै उनका वकिलले भने कुनै व्यक्तिलाई हानि नपुर्याएर आक्रमणकारीका पूर्वाधार नष्ट गर्नु गैर कानूनी हुन्छ वा हुँदैन भनी प्रश्न उठाए। अभियोजनकर्ताहरूले पाइपलाइन जस्ता सर्वसाधारणका पूर्वाधार नष्ट गर्नु युद्ध अपराध ठहरिन सक्ने जिकिर गरेका छन्। साउदी अरबको प्रमुख तेल कम्पनी अराम्कोको दहरान स्थित मुख्यालयमा मंगलबार राति ठूलो क्षति भएको बताइएको छ। यमनबाट हुथी विद्रोहीहरूले क्षेपास्त्र र ड्रोन मार्फत साउदी अरबलाई निरन्तर निशाना बनाइरहेका बेला उक्त खबर आएको हो। घटनाबारे जानकारी राख्ने स्रोतहरूले समाचार संस्था रोयटर्सलाई बताए अनुसार उक्त परिसरभित्र रहेको एउटा भवनका विभिन्न तलामा आगो फैलिएको थियो। रियादमा पुनः ठूला विस्फोटहरूका आवाज सुनिएका छन् र इरान समर्थित हुथी विद्रोहीहरूले साउदी तेल संरचना र विमानस्थलहरूमा आक्रमण जारी राख्ने धम्की दिएका छन्। चीनको सरकारी तथ्याङ्कले आफ्नो देशबाट हुने निर्यातमा उल्लेख्य वृद्धि भएको देखाएको छ। सेप्टेम्बर महिनामा गत वर्षको सोही अवधिको तुलनामा निर्यात 36% बढ़ेको छ, जुन अपेक्षाभन्दा निकै धेरै हो। साना विद्युतीय उपकरणदेखि आर्टिफिसियल इन्टेलिजेन्स डेटा सेन्टरहरूका लागि आवश्यक प्राविधिक सामानको अधिक माग नै निर्यात बढ़नुको कारण भएको बताइएको छ। र इण्डोनेसियाली स्वास्थ्य अधिकारीहरूले विगत 2 महिनामा 2,50,000 भन्दा बढ़ी मानिसहरूमा श्वास प्रश्वास सम्बन्धी समस्या देखा परेको बताएका छन्। डढेलोको धुवाँबाट देशभरि र दक्षिण पूर्वी एसियाको ठूलो भागसम्म वायु प्रदूषण फैलिएको घटनासँग त्यसको सम्बन्ध रहेको उनीहरूको भनाइ छ। इण्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबियान्तोले डढेलो निभाउन थप साधन स्रोत परिचालन गर्न निर्देशन दिएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिम्स्टेक सम्मेलनमा सहभागिता जनाउने क्रममा भारत पुगेका गृहमन्त्री सुदन गुरूङले दिल्लीमा हिजो र आज त्यहाँका गृहमन्त्री अमित शाह र विदेश मन्त्री एस जयशंकरसँग भेट गरेका छन्। सम्मेलनको छेकोमा गृहमन्त्री अमित शाहसँग भएको द्विपक्षीय वार्ता मुख्य रूपमा सीमा सुरक्षा मामिलामा केन्द्रित भएको दिल्ली स्थित नेपाली दूतावासले जनाएको छ। विदेश मन्त्री एस जयशंकरसँग भने गुरूङ नेपाल फर्कने क्रममा दिल्ली विमानस्थलमा संयोगवश संक्षिप्त भेट मात्र भएको बताइएको छ। ती भेटहरूमा निकट भविष्यमा हुने भनिएको प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबारे पनि कुरा भएको बताइएको छ। यसै विषयमा केही बेर अघि हामीले दिल्ली स्थित कार्यवाहक नेपाली राजदूत सुरेन्द्र थापालाई सम्पर्क गरी शुरूमा उनलाई विस्तृत वार्ता भएको भनिएको भारतीय समकक्षी अमित शाहसँग के कुरा भए भनी सोधेका छौं।
1: विशेष गरी अब उहाँहरूको आफ्नो केन्द्रीय प्रशासन सुरक्षा, शान्ति सुरक्षा, बर्डर सुरक्षा लगायतका विषयमा कुरा भयो। दुईजनाको बुझाइ एउटा के थियो भने अब छिमेकी राष्ट्रहरूको सुरक्षाहरू चाहिँ एकअर्कासँग लिङ्क हुन्छ र कुनै देशमा सुरक्षा भएन भने अर्को देशमा त्यो स्पिल ओभर इफेक्ट हुन सक्छ। त्यसैले आफ्नो देशभित्रको सुरक्षाको गृह प्रशासनको जिम्मा चाहिँ हामीले आफ्नो तरिकाले जिम्मेवारीपूर्वक गरि नै रहेका छौँ र त्यो गर्दाखेरि चाहिँ एक अर्काको देशको सुरक्षाको बारेमा पनि हामीले ध्यान दिनुपर्छ। बोर्डर एरियामा चाहिँ कहिले काहीँ केही तत्त्वहरूले ओपन बोर्डरको फाइदा लिएर चाहिँ बोर्डरलाई एक्सप्लोइट गर्न खोजिरहेका हुन्छन्। त्यस बारेमा हामी चनाखो हुनुपर्छ। चाहे ड्रग स्मग्लिङ होस्, चाहे काउन्टरफिट करेन्सीका कुराहरू हुन्, त्यस बारेमा हामी चनाखो हुनुपर्छ। त्यसमा चाहिँ हामीले अब के कसरी सकिन्छ एकअर्कालाई सहयोग गर्नुपर्छ भन्ने कुराहरूमा चाहिँ उहाँहरूको छलफल केन्द्रित थियो।
0: जस्तो अब आज त्यहाँका विदेश मन्त्री एस जयशंकरसँग पनि कुरा भयो, दुई त्यहाँका सरकारका प्रभावशाली मन्त्रीहरूसँग कुरा हुँदाखेरि चाहिँ जुन अहिलेको नेपालको सरकारप्रतिको उनीहरूको बुझाइ, उनीहरूका जिज्ञासा के कस्ता थिए, के कुरा भए?
1: यस जयशंकर ज्यूसँग चाहिँ हाम्रो प्लान भेट होइन। जयशंकर ज्यू पनि विदेश जाँदै हुनुहुन्छ उहाँ आफ्नो भ्रमणमा। उहाँहरू दुवैजनाको चाहिँ एयरपोर्टमा संयोगवश भेट भए पनि उहाँहरू लगभग 15-20 मिनट चाहिँ छलफल गर्न समय उहाँहरूले पाउनुभयो र त्यस बीचमा चाहिँ विशेष गरी उहाँहरूको बीचमा चाहिँ ठ्याक्कै अफिसियल कुराकानी भन्दा नि अनौपचारिक कुराकानी भएको थियो। जयशंकर ज्यूले आफ्नो नेपाल भ्रमण पछिल्ला वर्षहरूमा भएका भ्रमणहरूको बारे पनि उहाँले सम्झिनुभयो।
0: जस्तो अब धेरैले चासोपूर्वक हेरिरहेको एउटा विषय चाहिँ प्रधानमन्त्री बालेन्द्र शाहको जुन हुने भनिएको भारत भ्रमणका बारे पनि छ, त्यसबारे चाहिँ के कुरा भए?
1: त्यसबारेमा हिजो माननीय गृहमन्त्रीज्यूहरूको भ्रमणको बेला सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूको जुन भविष्यमा हुने भ्रमण त्यसको लागि हामीले गर्नुपर्ने तयारी के छ हामी गर्दैछौ भन्ने किसिमले चाहिँ हाम्रो माननीय गृहमन्त्री सुदन गुरुङज्यूले भन्नुभयो र त्यसबारेमा चाहिँ भारतका गृहमन्त्री अमित शाहले चाहिँ हामी उहाँलाई भारतमा स्वागत गर्न इच्छुक छौं। उहाँको भ्रमणले नेपाल भारत सम्बन्धलाई थप उचाइमा पुर्याउन सक्नेछ भन्ने बारेमा उहाँले विश्वास व्यक्त गर्नुभएको थियो।
0: उनी थिए दिल्लीस्थित कार्यवाहक नेपाली राजदूत सुरेन्द्र थापा। अर्को विषय, गत भदौ 10 गतेको विनाशकारी भोटेकोशी त्रिशुली बाढ़ीकै झल्को दिने गरी गत आइतबार बुढ़ी गण्डकीमा आएको बाढ़ी समेत हिम पहिरोबाटै शुरू भएको देखिने जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट विनोद प्रहरीले बुढ़ी गण्डकी बाढ़ीमा भोटेकोशीको तुलनामा 1/4 मात्रै पानीको मात्रा पाइएको र त्यसको वेग पनि रसुवाबाट शुरू भएको बाढ़ीको तुलनामा आधा मात्र रहेको बताए।
4: पछिल्लो अपडेटहरू हेर्दाखेरि चाहिँ त्यो हिम क्षेत्रबाटै शुरू भएको देखिन्छ। करिब 5,000 मिटरकै आसपासमा भएको हिम क्षेत्र पर्मा फ्रस्ट भन्छौँ हामी, जमेको जमिन ठुलो क्षेत्र चाहिँ फेल भएको छ र यो खसेको देखिन्छ र तल आउँदाखेरि यो पहिरो पनि यसले ट्रिगर गरेको जस्तो देखिन्छ। त्यस हिसाबले अब यो बुढी गण्डकी बाढीलाई र छुवा भोटेकोशी बाढीसँग करिब करिब समानता धेरै नै भएको भनेर भन्न चाहिँ मिल्छ। चाहिँ यो रसुवा भोटेकोशी बाढीको हामीमा जति पानीको मात्रा चाहिँ तत्कालिक रूपमा संलग्न थियो भन्यो करिब 200 करोड घनमिटर, यतापट्टि हेर्दाखेरि चाहिँ त्यो 50 लाख घनमिटर मात्रै देखिन्छ। रसुवा भोटेकोशीमा चाहिँ अलिक बढी गेटग्यान भन्छौँ हामी टेब्रिज चाहिँ थियो, त्यसमा ढुङ्गा रोडा बालुवाको मात्रा बढी थियो भने यतापट्टि चाहिँ अलिक बढी माटो कालो माटो देखिन्छ।
5: यसलाई पनि हामीले हिम पहिरोबाट सिर्जित बाढी भन्न सकिने भयो।
4: पछिल्लो तस्विरहरू निहालिराख्दाखेरि चाहिँ यो हिम क्षेत्रबाट भन्ने चाहिँ कन्फर्म नै भयो।
5: भोटेकोशीको तुलनामा बुढी गण्डकीमा कम क्षति हुनुमा चाहिँ यसमा पानीको मात्रा नै कम भएर हो अथवा अरू के कारण हुन सक्छन्?
4: पानीको परिमाण केही कम थियो भन्न मिल्छ, त्यसले गर्दाखेरि तुलनात्मक रूपमा कम घरहरू कम बस्तीहरू जोखिममा थिए। आम मानिसले नागरिकले सिकेको र त्यो अनुसार व्यवहार गरेको पनि देखियो।
5: यो पूर्व सूचना पनि यसमा हामीले दिने सन्देशको भित्रपट्टिको विषयवस्तु भोटेकोशी बाढी भन्दा केही फरक थियो कि हामीले सामान्य बाढी मात्रै आउँदैछ भनेर पठाएको थियौँ?
4: अलिकति फरक चाहिँ हामीले गरेका थियौँ। हाम्रो एसएमएसमा हामीले अर्को सूचना आउँदासम्म सुरक्षित र अग्लो स्थानमा गएर रहन भनेर अनुरोध गरेका थियौँ। बुढी गण्डकी तर्फ चाहिँ अलिक 2-3 इपिसोडमा बाढी आयो। पहिला अलिक सानो बाढी आयो, मानिसहरूलाई अलिक सचेत गराउने किसिमबाट त्यो बाढी देखिन्छ, त्यसले क्षति चाहिँ पुर्याएको थिएन। दोस्रो बाढी अलिक ठुलो आयो र तेस्रो बाढी यो करिब करिब 1-1 घण्टाको अन्तरालमा 3 बाढीहरू आएको छ। अब त्यो आउनुमा के कारण थियो भन्ने चाहिँ अध्ययनकै क्रममा छौँ हामी।
5: बाढीको भावको तीव्रता चाहिँ भोटेकोशी भन्दा कति कम थियो?
4: औसत गति चाहिँ निकालेर हेर्दाखेरि करिब करिब 40-50 किलोमिटर प्रति घण्टा औसत तारुगाडसम्मको गति देखिन्छ। अब यता भोटेकोशीतर्फ हेर्दाखेरि चाहिँ त्यो गति 100 भन्दा बढी थियो। अब उच्चतम गति त 180 भन्दा माथि नै पायौँ हामीले।
0: उनी थिए जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट विनोद पराजुली, साथी अशोक दाहालसँग कुरा गर्दै। तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवनोपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। नेपालबाट यो वर्षको मनसून 119 दिनमा आज बुधबारबाट बाहिरिएको मौसम अधिकारीहरूले बताएका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष शरद मितिभन्दा ढिलो गरी असार 5 गते भित्रिएको मनसूनी वर्षा प्रणाली ढिलो गरेरै असोज 28 बाहिरिएको हो। समग्रमा यो वर्षको मनसून कस्तो रह्यो? यो प्रश्न केही बेर अघि मैले विभागकी प्रवक्ता मौसमविद विभूति पोखरेललाई सोधेको थिएँ।
6: समग्रमा नर्मल जस्तै देखिया छ देशभरिको। अब यसमा पनि स्थान विशेषमा अब कतै नर्मल हुने होइन, कतै चाहिँ अब नर्मल भन्दा कम, कतै चाहिँ अलिकति बढी देखिया।
0: कुन भेगमा धेरै पानी पर्यो, कुन भेगमा अलिक कम पर्यो?
6: पश्चिमका पहाड़ी भूभागहरू, कोशी प्रदेशका पहाड़ी भूभाग, बागमती प्रदेशका पहाड़ी भूभाग, त्यस्तै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा चाहिँ नर्मल जस्तै देखिया छ भने कोशी प्रदेशको पहाड़ी तथा यो तराईका भूभाग, त्यस्तै मध्य प्रदेशका केही स्थानहरूमा चाहिँ यो नर्मल भन्दा चाहिँ कम देखिया।
0: यो वर्ष ढिलो गरी भित्रिएको मनसून अब बाहिर पनि लगभग 12 दिन ढिलो बाहिरियो सर्दर मिति भन्दा, त्यसले चाहिँ मनसुनी प्रवृत्ति कस्तो बनिरहेको संकेत गर्छ?
6: सुरुमा पूर्वानुमान गर्दाखेरि पनि अब यो वर्ष चाहिँ सर्दर भन्दा कम वर्षा हुने नै भनिरहेको थियौँ होइन, तर जुन यो लास्टको देशैभरि वर्षा भयो यसले गर्दाखेरि चाहिँ सबै यो मनसुनको रेनफलको जुन छ नि यो सबै नै अलिकति देशभरि नै बढी देखाएको अवस्था चाहिँ छ। अहिले अब दशैं अलिकति ढिलो भएर हो, नभए पछिल्लो ट्रेन्ड हेर्ने हो भने चाहिँ विथड्रल चाहिँ अलि लामोसम्म नै बसेकै देखिया।
0: अब पानी परिहाल्यो भने कस्ता पानी पर्छन्? अब दसैँमा वर्षा हुने सम्भावना रहन्छ कि रहन्न मनसुन बाहिरिए पनि अन्य प्रणाली मार्फत?
6: तत्काल चाहिँ केही प्रणालीहरू बन्ने त्यस्तो चाहिँ देखिया छैन, र अलि सक्रिय खालको पश्चिमी बाहिकै कारणले कुनै सक्रिय मौसम प्रणाली पनि अहिलेसम्म चाहिँ देखिया छैन। अब चाहिँ अब वर्षा बनाउने भनेको पश्चिमी बाहिकै कारणले हो। कुनै अब बंगालको खाडी वा अरब सागरमा चाहिँ कुनै त्यस्ता चक्रवातहरू बनेको खण्डमा चाहिँ हामीलाई असर गर्ने हो होइन, नभए भने त अब यो पश्चिमी बाहिकै कारणले वर्षा हुने हो। पश्चिमी बाहिको कारणले हुने वर्षाहरूले चाहिँ अब यो माथिल्ला भूभागहरूमा चाहिँ हिमपात गराउने, असिना पानी पर्ने, हावाहुरी, त्यो सम्भावना चाहिँ रहन्छ। मनसुन जस्तो लामो समस्या बस्दैन होइन।
0: उनी थिइन् जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेल। अब एउटा अन्तर्राष्ट्रिय विषय, युक्रेनले आफ्ना ऊर्जा पूर्वाधारमाथि रूसले गरेको पछिल्लो भीषण आक्रमणबारे पनि सहयोगी देशहरूबाट कुनै पूर्व सूचना नपाएको बताएको छ। अमेरिकाले भने त्यसको खण्डन गरेको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट शरद केसीबाट।
3: आक्रमण रातभरि भएको अधिकारीहरूले जनाएका छन्, जसको निशाना कियव र खार्किभ क्षेत्रलाई बनाइएको थियो। बम हमलामा परेर कम्तीमा 6 जना मारिएको युक्रेनी अधिकारीहरूले जनाएका छन्। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लगातार दोस्रो रात आक्रमण हुँदा पनि सहयोगी राष्ट्रहरूबाट आफ्नो सेनाले कुनै पूर्व सूचना नपाएको बताए। अमेरिकी कम्पनी स्पेस एक्समाथि स्टारलिङ्कको संचार सञ्जालमा अवरोध निम्त्याएको आरोप लगाउँदै त्यसले आफ्नो युद्ध मोर्चामा अप्ठ्यारो पुगेको पनि युक्रेनले बताएको छ। बीबीसीका संवाददाता ड्यान जोनसन भन्छन्, रूसले के कहाँ र कति बेला आक्रमण गर्दैछ र त्यो कहाँ खस्छ भन्ने जानकारीको निम्ति युक्रेन अमेरिकी सैटेलाइट गुप्तचरीमा निर्भर हुने गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गुप्तचर सूचना आदान प्रदान रोकिएको कुरा अस्वीकार गरेका छन्। युरोपियन संघले पनि गुप्तचरी सूचना रोकिएको कुनै संकेत नपाएको बताएको छ। स्पेस एक्सले भने कुनै प्रतिक्रिया दिएको छैन।
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्नुहुनेछ बीबीसी हातेमालो कार्यक्रम। हामीलाई भने बिदा दिनुहोस्। नमस्कार।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175.
1: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला रातिको ठिक 9 बज्यो।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बद्ध 1147 को पावन अवसरमा सम्पूर्ण टोलवासी सामाजिक संघ संस्था बुद्धिजीवी एवं सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: अध्यक्ष भविष्य रिजाल एवं लगनशील आमा समूह शुक्ला गण्डकी 5 बेल चौतारा परिवार।
2: ओइ वर्षा, यी त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
3: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
4: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडीमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
5: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0565707044।
6: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बद्ध 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धिसँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: प्रोप्राइटर पम्फा लालसन, आरसु डिपार्टमेन्ट स्टोर, शुक्ला गण्डकी 6 मिल्दाना, फोन 0565704434।
8: प्रोप्राइटर कमल मोहन घिमिरे, पश्चिमाञ्चल स्टेशनरी शुक्ला गण्डकी 7 खैरिनीटार, फोन 98460061849।
7: प्रोप्राइटर मिन बहादुर सुनार, ओम एम आभूसर सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भीमसेन टोल, फोन 98460069246।
8: प्रोप्राइटर रघुनाथ पौडेल, रसु बेबिल्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 98560055770।
7: प्रोप्राइटर प्रेम बहादुर गुरुङ, गुरुङ किराना पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 98560209779।
9: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सब ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक संगे शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 98560309982 र 97065720209।
10: TVS साथ छ हाम्रो।
4: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बद्ध 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धिसँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: प्रोप्राइटर पीताम्बर पोखरेल, फेसन फ्रेन्जी, 400-600-800 पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, बन्केवा चोक, रिमाल गेस्ट हाउस नजिकै, दुलेगौडा शाखा।
4: प्रोप्राइटर प्रेम परियार, बरेली टेलर, शुक्ला गण्डकी 4 भित्री बजार।
8: ज्योतिष ऋषिराम पौडेल, रिद्धि सिद्धि पूजा सामग्री भण्डार, शुक्ला गण्डकी 4 दुलेगौडा, हेल्प पोस्ट लाइन। मोबाइल 98058-26-466।
7: प्रोप्राइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु, मोबाइल नम्बर 97155-06-555।
8: प्रोप्राइटर छत्रधर आत्रेय एवं महालक्ष्मी एग्रिगेट इन्डस्ट्रिज प्राली, शुक्ला गण्डकी 2 हलेदी तनहु।
11: Thank you. मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
12: पण्डित बहादुर सुन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
13: ओमकार
12: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
13: ओमकार
12: अनि घरमा पूजा सामग्री पनि छैन भने
13: ओमकार
12: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
13: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
12: प्रोप्राइटर रितु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
14: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टीवी वाशिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
15: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
16: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
14: सन्देश ट्रेडर्स सुप्रा गण्डकी तुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0635706676 मोबाइल 9856062676
4: हार्दिक शुभकामना नेपालीहरूको महान पर्व विजयादशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्मत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग शुभचिन्तक शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
17: प्रोपाइटर वीरेन्द्र श्रेष्ठ बीएनबी फेसन सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा फोन 9841696166
18: प्रोपाइटर हरिलाल रिमाल रिमाल फेन्सी शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार फोन 9846049558
19: शेयर धनी सदस्य निरपुन शुक्ला गण्डकी 4 दुलेगौडा
18: प्रोपाइटर लक्ष्मण रिमाल रिमाल ब्रदर्स हार्डवेयर शुक्ला गण्डकी 4 दुलेगौडा फोन 9560607728
19: शेयर धनी सदस्य बुद्धि बहादुर थापा शुक्ला गण्डकी 5 खैरेनी 4
20: हार्दिक शुभकामना नेपालीहरूको महान पर्व विजय दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्मत 1147 को पावन अवसरमा ओडा अध्यक्ष तथा सदस्यहरू नगरवासी टोल विकास संस्थाका पदाधिकारी कर्मचारी व्यवसायी शुभचिन्तक एवं स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख सुस्वास्थ्य शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
21: नगर प्रमुख कृष्णराज पण्डित उप प्रमुख खुमबहादुर विकर राजु प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भूषाल एवं शुक्ला गण्डकी नगरपालिका परिवार
22: नगर प्रमुख ददिरा सुवेदी उप प्रमुख शारदा खनाल प्रमुख प्रशासकीय अधिकृत शोभाखर पोखरेल एवं भीमात नगरपालिका भीमात परिवार
23: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है ल पत्तै छैन है तिमीलाई दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
24: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड एल्युमिनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ
23: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला
0: सुक्लागण्डकी चार दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया। संचालक संगम बानिया। फोन 0564141042। मोबाइल 9850623128 र 9462614726।
2: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्मत 1147 पावन अवसरमा सम्पूर्ण टोलवासी, सामाजिक संघ संस्था, बुद्धिजीवी एवं सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अध्यक्ष डीबी नेपाली एवं भीमसेन टोल विकास संस्था भीमसेन टोल शुक्लागण्डकी चार दुलेगौडा।
5: अध्यक्ष अञ्जु सिंह ठकुरी। उपाध्यक्ष कमल चन्द्र लम्साल। सचिव तुलसी शाह एवं अन्नपूर्ण टोल विकास संस्था शुक्लागण्डकी चार दुलेगौडा परिवार।
6: तपाईँ सुन्दै हुनुहुन्छ शुक्लागण्डकी एफएम 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा यस संस्थाका पदाधिकारी, सदस्य, टोलवासी, सामाजिक संघ संस्थामा क्रियाशील महानुभाव, बुद्धिजीवी एवं सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष रजनी थापा एवं उन्नतिशील आमा समूह शुक्ला गण्डकी चार दुलेगौड़ा परिवार।
3: मधु पौडेल अध्यक्ष एवं दुलेगौड़ा आमा समूह शुक्ला गण्डकी चार दुलेगौड़ा परिवार।
4: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
5: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
4: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेभेन कन्सल्टिङ ग्रुप छ नि।
5: हजारौंको सन्तुष्टि सँगै बिदा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
4: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिसा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
5: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानाडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
4: अब कहाँबाट शुरू गर्ने भनेर न अल्मलिनुहोस्।
5: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभेनलाई सम्झनुहोस्। मेभेन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेड मल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
4: मोबाइल 98028553995, फोन 061586559।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा वडाध्यक्ष तथा सदस्यहरू, नगरवासी, टोल विकास संस्थाका पदाधिकारी, कर्मचारी, व्यवसायी, शुभचिन्तक एवं स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, सुस्वास्थ्य, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: क्याप्टेन कुष्माखर खत्री, समिति सदस्य एवं ओडा सदस्य, शुक्ला गण्डकी नगरपालिका ओडा नम्बर 10 को कार्यालय।
7: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
8: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
7: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
9: घर सजावट का सम्पूर्ण सामग्री का लागि न्यू होम डेकोर एन्ड डेकोरेशन।
10: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिंग टेबल का साथै सम्पूर्ण फर्निचर को सामानहरू पाइन्छ र होम डेलिभरी को पनि व्यवस्था रहेको छ।
4: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार।
2: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
9: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा यस संस्थाका पदाधिकारी, सदस्य, टोलवासी, सामाजिक संघ संस्थामा क्रियाशील महानुभाव, बुद्धिजीवी एवं सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: फत्तबहादुर पुन मगर अध्यक्ष एवं पुन मगर समाज, गाछेपानी, शुक्ला गण्डकी 4, गाछेपानी परिवार।
11: दुलेगौडा भेटेनरी सेन्टर, अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी

0: काफेको भवन, प्रोप्राइटर कुल बहादुर लम्साल, मोबाइल नम्बर 9860686925, 9850634881 र 9840745580।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बन्ध 1147 पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोप्राइटर ईश्वर कुमार श्रेष्ठ, पासा कन्स्ट्रक्सन एण्ड सप्लायर, शुक्ला गण्डकी 3 पौवा, मोबाइल नम्बर 9811568222।
3: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
4: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
5: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
6: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
7: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोप्राइटर कृष्ण प्रसाद पौडेल, पीके हार्डवेयर तथा जंगल पार्क रिसोर्ट, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 9855602529।
8: प्रोप्राइटर भक्त कुमार रामदाम, रामदाम सुनसादी पसल, शुक्ला गण्डकी 7, खैरेनी टार। फोन 9846078022।
2: शेयरधनी सदस्य एकराज सिगदेल, शुक्ला गण्डकी 8, ढोरफिर्दी।
8: प्रोप्राइटर तीर्थराज खनाल, बेस्ट कंक्रीट एण्ड ब्लक उद्योग, शुक्ला गण्डकी 2, कोत्रे। फोन 9855609500।
2: प्रोप्राइटर बिरसना श्रेष्ठ, असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 9841694378।
9: चलिरहेको देखिनु पनि
10: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
11: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
9: चेस्का बाजे चाहिँ छ पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी चाहिने पम्प, कुलर, हाउसहोल्डका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
12: अब सीजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौडा, तनहुँ। प्रोप्राइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 9855603324।
6: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा समाजका पदाधिकारी, सदस्य, शुभचिन्तक तथा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष कमल बहादुर आले एवं झुल बहादुर स्मृति प्रतिष्ठान, रिसिङ सात घिरिङथोक परिवार।
2: अध्यक्ष विष्णु बहादुर राणा एवं नेपाल मगर संघ शुक्ला गण्डकी नगर समिति परिवार।
1: अध्यक्ष शिव कुमारी कार्की एवं ढोरेली सेवा समाज काठमाडौँ परिवार।
2: अध्यक्ष धन बहादुर विग एवं शुक्ला गण्डकी स्वरोजगार समिति परिवार।
6: चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टिभी जित्ने मौका तपाईँको।
1: नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र
8: नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
13: चाड पर्वको अवसरमा माछापुस्रे बैंक भवन दुलेगुडा स्थित प्रार्थना गीत एन्ड किचन सेन्टरमा 3000 रुपियाँ सम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन, 5000 सम्मको खरिद गर्दा दुईवटा कुपन।
8: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टिभी पाउनुहुनेछ, द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ, दुई दुई जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
13: उपहार योजना 2083 साल पुस 14 गतेसम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरको प्राङ्गणमा।
8: लक्की ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
13: थप जानकारीको लागि प्रार्थना गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 दोलेगौडा माछापुच्छ्रे बैंकको भवन।
8: प्रोपाइटर भरत श्रेष्ठ, मोबाइल 9856065870।
14: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा वडावासी, टोल विकास संस्थाका पदाधिकारी, कर्मचारी, व्यवसायी, शुभचिन्तक एवं स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
15: सचिन भुजेल, अध्यक्ष, शुक्ला गण्डकी नगरपालिका, वडा नम्बर 3, बनकेवा एवं वडा परिवार।
14: खड्का सिंह थापा मगर, अध्यक्ष, शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 7, खैरेनीटार एवं वडा परिवार।
15: राजेन्द्र भट्टराई छेत्री, अध्यक्ष, शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 10, थप्दी एवं वडा परिवार।
14: शिव बहादुर आले, वडा अध्यक्ष एवं मेगदे गाउँपालिका वार्ड नम्बर 5 परिवार।

0: Bless by Digital. Enjoy with us.
1: दाई, यसमा उसको केही गल्ती छैन दाई, उसले केही नगर्नु दाई, दाई, दाई म बरु हात जोड्छु दाई, बिरामी भएर सुतेको छ, म बरु हजुरहरूसँग जान तयार छु।

0: को इंटरनेट गेट कनेक्टेड से कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 98028 13424 र 98560 14175

0: 97.6
1: शुक्ला गंडकी एफएम 97.6
2: शुक्ला गंडकी टाइम चेक
3: यति बेला रातिको ठीक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रीय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा विजयादशमी तथा शुभ दीपावली 2083 को सम्पूर्णमा शुभकामना सहित दशैं तिहार विशेष उपहार धमाका प्रथम पुरस्कार सामसुङ वासिङ मेसिन द्वितीय पुरस्कार माइक्रोवेभ तृतीय पुरस्कार स्टील ट्रिप लाइट प्रेसर कुकर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560605544

नमस्कार, राति 10 बजेको शुक्रकुण्डली समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा तपाईँलाई 97.6 MHz इन्टरनेट अनलाइनमा www.shukrakunda.fm र कम लगइन गर्नुका साथ हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नेछ। पोखरामा मोटरसाइकलको स्वर परिवर्तन गरी ठूलो आवाज निकाल्ने र ध्वनि प्रदर्शन गर्ने कार्य विरूद्ध प्रहरीले कडा कार्यवाही शुरू गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र मातहरका इकाईबाट 365 दिने कार्ययोजना अनुसार यो अभियान चलाइएको हो। समाजलाई आतंक पार्ने र शान्ति व्यवस्था खलल पर्ने गतिविधिहरू बढेको जनगुनासो आएपछि कदम चालिएको हो। उत्तरी गोर्खा भिरकजा नेटेकिङको पौष्टमा भएकाले राज्य गाउँपालिकाको यारू खोलाइसदेखि दोबानसम्म ठूला साना होटेलहरू तयारी अवस्थामा रहेका छन्। नजिक हुँदै गरेको दशैं एवं दशैंसँगै पर्यटक आउने मौसम भएकाले होटेल व्यवसायहरू उत्साहित भएका छन्। दशैं मनाउँदै पर्यटकलाई स्वागत गर्ने अनि राम्रो आमदानी गर्ने तयारीमा थिए त आइतबार बिहान बुढी जनदेखि माइको बारीले दशैं मनाउँदै आमदानी गर्ने सपना चुडाएको छ। बारीका कारण उत्तरी गोर्खाको करिब 5000 घर विद्युतविहीन भएका छन्। आइतबार पनि गाउँपालिका छलो उङलुङ खोलातर्फबाट भारी कालीगण्डकीमा आएको बारीले खोलाको एउटा नम्बर 3 जगदस्थित सिद्धिवास उहिया जलविद्युत आयोजनाकोले बगाएको थियो। फ्लाइट दुबईले यो असोज 7 गतेदेखि शुरू गरेको दुबई पोखरा उडान सेवा नियमित रद्दीको यो हुनेमा पोखराका पर्यटन व्यवसायी ढुक्क रहेको बताएको छ। शुरूमा 6 महिनाका लागि टिकट बुकिङ गरी फ्लाइट दुबईले सन् 2027 अक्टोबर 23 तारिकसम्म लागि बुकिङ खुल्ला गरेको थियो। उडान नियमित हुनेमा व्यवसायहरूलाई थप विश्वस्त तुलाइएको हो। फ्लाइ दुबईले ट्राभल्सका निमित्त पूर्णन श्रेष्ठले दुबई पोखरा उडान सुवादमय सजनक रहे पनि फ्लाइ दुबईले बुकिङ अवधि बढाएको बताउनुभयो। पोखरा महानगरपालिका 3 नदी परिस्थिति 1 मासु पसलमा ग्यास चुहिएर आगा लागि हुँदा करिब 2 लाख बराबरको क्षति भएको छ। बटियागाई हाल पूर्ण नदी पूर्वस्तै आएका 55 वर्षीय लहरी चौधरीले आफ्नो सञ्चालनमा गरेको

0: बागलुङको ताराखोला गाउँपालिकालाई लक्षणगरी स्थापना गरेको प्रभु बैङ्कको ताराखोला शाखा बालिका कार्य विस्थापित भएपछि शिवाग्राही महकुमापालिका समस्या परेको बेला वर्षासँगै आएको बाजे बैङ्क तथा बैङ्कमा रहेको भवन जोखिममा परेपछि बागलुङको ताराखोलामा प्रभु बैङ्कको सेवा प्रभावित भएको छ। सम्म साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:25 बजेको शुक्रदेखि समाचार लिएर पनि उपस्थित हुनेछ। दिनसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै महिमा पनि बिदा हुन चाहन्छु। यी भने हाम्रा सम्पूर्ण निर्धारित कार्यक्रमहरू पुरा भएका छन्। भोलि बिहान 4:55 बजेबाट हाम्रा कार्यक्रमहरू पुनः प्रसारण हुनेछन्। दिनसम्मको लागि सबैलाई बिदा हुनुहोस्। औषधि खाना बाँकी छ भने पनि औषधि खा सुत्नुहोला। साथै सिरानीमा पानी राख्नुहोला। तपाईँ सम्पूर्ण शुभरात्री, नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास, निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दुकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौ।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आजको प्रसारण यही अन्त्य हुन्छ। तपाईको बाँकी समय शुभ रहोस्। शुभरात्रि।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: यति बेला बिहानको ठिक 5 बज्यो।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण शेयरधनी सदस्य, विज्ञापनदाता, शुभचिन्तक, कर्मचारी, श्रोता तथा सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अध्यक्ष शिव पौडेल, सचिव टीकाराम श्रेष्ठ, स्टेशन म्यानेजर राजन उपाध्याय एवं शुक्ला गण्डकी एफएम 97.6 MHz परिवार।
4: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
5: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
4: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
5: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
4: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
5: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562642।
6: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डीफोर आएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827103966 र 9864094543।
7: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
4: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
7: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
4: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
7: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा,
4: रिडी कुमार श्रेष्ठको भवनमा।
7: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
8: चिकन ससेज, बब ससेज
7: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
1: प्रोप्राइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0665705052। मोबाइल 98560285587।
3: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभ चिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: प्रोपाइटर ऋषेश्वर भुवाई ऋतु, ओमकार पूजा सामग्री भण्डार तथा पतञ्जलि स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 9855508034।
3: प्रोपाइटर नारायण कुमार श्रेष्ठ। नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, बनकिया चोक, कुमारी ब्याङ्क सँगै। फोन 9855607554।
7: प्रोपाइटर सुकु श्रेष्ठ, अजम्बरी इन्टरप्राइजेस, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 9849194780।
3: प्रोपाइटर टीकाराम श्रेष्ठ, दुर्गा इम्पेक, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 9856607645।
7: प्रोपाइटर ज्योति श्रेष्ठ, विजय लक्ष्मी अफसेट प्रेस र टेकमाइन्ड इन्टरनेट, शुक्ला गण्डकी 5 बेल चौतारा। फोन 9856020161।
9: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
0: पङ्खा
10: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
11: चिसो हावा फाल्ने पङ्खा लिन त कति ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छारी बिजुली पसलमा जानु पर्यो नि।
0: चेस्का बाजे चाहन्छ पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी चाहिने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
12: अब सीजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ, प्रोपाइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 9856303024।
13: टीभीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीभीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सब ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीभीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गंडकी 4 दुलेगौड़ा, प्राइम बैंक संगे शुक्ला गंडकी FM को पारीपट्टी, मोबाइल नंबर 9856303982 र 9705620209।
14: TVS साथ छ हाम्रो।
15: शुक्ला गण्डकी FM 97.6।
16: घटना, दुर्घटना,
17: कला, संस्कृति,
16: स्थानीय, राष्ट्रिय,
18: अन्तर्राष्ट्रिय, खेलकुद,
17: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
19: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक, कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा विजया दशमी तथा शुभ दीपावली 2083 को सम्पूर्णमा शुभकामना सहित दशैं तिहार विशेष उपहार धमाका। प्रथम पुरस्कार सामसुङ वासिङ मेसिन, द्वितीय पुरस्कार माइक्रोवेभ, तृतीय पुरस्कार स्टील ट्रिप लाई प्रेसर कुकर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560605554।

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रमसम्म 2083 साल असोज महिनाको 29 गते बिहिबार। आश्विन शुक्ल पक्षको पञ्चमी तिथि अंग्रेजी मिति अनुसार अक्टोबर 15 तारीक सक सम्मत 1946 नेपाल सम्मत अक्टोबर 15 तारीक सन् 2026 नेपाल सम्मत 1146। आज ग्रामीण महिला दिवस, विश्व हात धुने दिवस, उपाङ्गलिता व्रत। सूर्योदय बिहान 6:04 हुनेछ भने सूर्यास्त साँझ 5:36 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट काठमाडौँ फर्कन अघि गृहमन्त्री गुरूङ र भारतका विदेश मन्त्री जयशंकर बीच दिल्लीमा भेटवार्ता। अधिकार हस्तान्तरणमा कन्जुस्याई गरेको भन्दै सातवटै प्रदेशका मुख्यमन्त्रीद्वारा असन्तुष्टि व्यक्त। दश देशका राजदूतहरूको नाम संसदीय सुनाई समितिबाट अनुमोदन। साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम समितिबाट अस्वीकृत। बुढी गण्डकी बाढीबाट उत्तर गोर्खा जाने लाइफलाइन चुट्यो, मनसुरु पदयात्रा प्रभावित। पोखरा दुवै उडानका लागि वर्ष दिनको टिकट बुकिङ खुल्ला। दशैंमा मौसम खुल्ने, घाम लाग्ने सम्भावना, यात्रा गर्दा सावधानी अपनाउन सुझाव। सार्वजनिक विद्यालयमा गैर कानूनी शुल्क असुली र बाध्यकारी होस्टेल नियमन खारेज गर्न नागरिकको प्रथम अभियान, शुक्ला गण्डकीको माग। अमेरिकाको दोस्रो ठूलो बैंकलाई 1.84 खर्ब रूपियाँ जरिवाना र पाकिस्तानसँगको तेस्रो तथा अन्तिम टी20 महाश्रृंखला 8 विकेटले विजय।

0: समाचार विस्तारमा सुन्नुहोस। गृहमन्त्री सुदान गुरूङले भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरसँग नयाँ दिल्लीमा भेटवार्ता गर्नुभएको छ। गृहमन्त्री स्तरीय बिमस्टेक बैठकमा सहभागी हुन भारत पुगेका गुरूङले बुधबार भारतीय विदेश मन्त्री एस जयशंकरसँग भेटघाट गरेका हुन्। विदेश मन्त्री जयशंकरले सामाजिक सञ्जाल एक्स मार्फत गृहमन्त्री गुरूङसँग भेट भएको जानकारी दिनुभएको हो। यद्यपि भेटवार्तामा भएका छलफलका विषयमा विस्तृत जानकारी सार्वजनिक गरिएको छैन। नेपालका प्रधानमन्त्रीको सम्भावित भारत भ्रमणबारे चर्चा भइरहेको बेला दुई देशबीच क्षेत्रीय सुरक्षा, सीमा व्यवस्थापन, अन्तर्देशीय अपराध नियन्त्रण तथा विपद पूर्व तयारीमा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको जनाइएको छ। भेटका क्रममा गृहमन्त्री गुरूङले नेपालमा हालै आएको बाढ़ी तथा पहिरो पछि भारतले उपलब्ध गराएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभएको छ। तीन दिने भारत भ्रमण पूरा गरी गृहमन्त्री बुधबार साँझ नेपाल फर्कनु भएको हो। विभिन्न देशका लागि प्रस्तावित 13 देशका राजदूत मध्ये 10 जनाको नाम संसदीय सुनाई समितिबाट अनुमोदन भएको छ। भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, इजरायल, ओमन, दक्षिण कोरिया, स्पेन, श्रीलंकाको नाम संसदीय सुनाईमा समितिबाट अनुमोदन भएको छ। अन्य तीनवटा देशको बारेमा भने संसदीय समितिले निर्णयबारे जानकारी गराएको छैन। मलेसिया, जापान र साउदी अरेबियाका लागि प्रस्तावित राजदूतहरूको क्रमशः सोडा मरी खरेल, जिज्ञासा कुमार थापा र गिरी बहादुर सुनारको नाम भने अनुमोदन भएको वा नभएको भन्ने बारे केही बेमा थाहा समितिले संसदीय समितिले निर्णय दिनेछ। साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरी बहादुर सुनारको नाम संसदीय सुनाईबाट समितिबाट अनुमोदनका लागि अस्वीकृत गरिएको छ। जर्मनीबाट डिपोर्ट गरिएको लगायतका विभिन्न विवरणमा प्रश्न उठेपछि उहाँको नाम अस्वीकृत भएको छ। सरकारले अबदेखि सेवा गरीले चाहेका स्थानमा नेपाल दूरसंचार कम्पनी नेपाल टेलिकमको सिम कार्ड उपलब्ध गराउने भएको छ। सूचना तथा संचार मन्त्री विक्रम तिमल सिन्हाले बुधबार मन्त्रालयबाट हुलक सिम सेवाको शुभारम्भ गरेका छन्। उक्त सेवा सञ्चालनमा आएसँगै नागरिकले टेलिकमको सिम कार्ड लिन दूरसंचार कार्यालय पुगिराख्नुपर्ने छैन। यस सेवा अन्तर्गत ग्राहकले अनलाइन आवेदन दिई नयाँ सिम कार्ड हुलाक मार्फत घर दैलोमै प्राप्त गर्न सक्नेछन्। सेवाग्राहीले एनटीसी एनटीमा लगइन गरी त्यहाँ रहेको पोर्टल सिम पोर्टलमा क्लिक गरेर आवश्यक विवरणहरू उपलब्ध गराउनुपर्नेछ। अनलाइन मार्फत व्यक्तिगत विवरण र नजिकको ठेगाना, ल्याण्डमार्क फोटो र नागरिकता राहदानीको फोटोसँगै नजिकको टेलिकमको काउन्टर छनौट गरी आवेदन पेश गर्नुपर्नेछ। टेलिकमले कागजात जाँच र आवेदन स्वीकृत गरेपछि अनलाइनबाटै भुक्तानी गर्न सकिनेछ। सिमका लागि 90 र हुलाक डेलिभरीका लागि 70 रूपियाँ शुल्क लाग्नेछ। उक्त रकम जुनसुकै ब्याङ्किङ एप वा डिजिटल वालेट वा नमस्ते पेबाट भुक्तानी गर्न सकिनेछ। सेवाग्राहीको नजिकको हुलाक कार्यालयबाट सिम पठाइनेछ। सो सिम कहाँ पुग्यो भन्ने बारे समेत ट्र्याकिङ गर्न सकिने व्यवस्था गरिएको छ। हुलाक कर्मचारीले सेवाग्राहीको घरमै सिम पुर्याइदिनेछन्। नेपालबाट यस वर्षको मनसून पूर्ण रूपमा बाहिरसँगै तत्काल देशभर ठूलो वर्षा गराउने मौसमी प्रणालीको सम्भावना न्यून देखिएको छ। मौसमविदका अनुसार आगामी केही दिन देशका अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहने र घाम लाग्ने सम्भावना छ। यद्यपि स्थानीय वायु र पश्चिमी वायुको प्रभावले भने पहाड़ी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा छिटपुट वर्षा हुन सक्ने भएकाले यात्रामा निस्कँदा मौसमको पछिल्लो पूर्वानुमानमा ध्यान दिन आवश्यक छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार असोध 28 मनसून पूर्ण रूपमा बाहिरिएको जनाएको छ। यस वर्ष मनसून औसत मितिभन्दा 12 दिन ढिलो गरी बाहिरिएको हो। सामान्यतया अक्टोबर 2 मनसून बाहिरिने भए पनि यस वर्ष जून 19 पूर्वी नेपाल प्रवेश गरेको मनसून अक्टोबर 14 मात्र पूर्ण रूपमा बाहिरिएको हो। बाहिरिनु दशैंको यात्राका लागि अनुकूल संकेत भए पनि यसले वर्षाको सम्भावना पूर्ण रूपमा समाप्त भएको भन्ने जनाउँदैन। मनसून बाहिरिएपछि पनि स्थानीय वायु, पश्चिमी वायु र अन्य मौसमी प्रणालीका कारण केही स्थानमा वर्षा हुन सक्छ। त्यसैले मौसम सामान्य देखिएकै आधारमा जोखिमयुक्त सड़कमा यात्रा गर्न हतार गर्नु उपयुक्त हुँदैन। नेपालमा संघीय कार्यान्वयनमा आएको लामो समयदेखि सत्ता पनि संघीय सरकारले अधिकार हस्तान्तरणमा कन्जुसाई गरेको भन्दै सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। कोशी प्रदेशका राजधानी विराटनगरमा असो 27-28 गते आयोजित अन्तर्प्रदेशीय मुख्यमन्त्री सम्मेलन 2083 मार्फत सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले कोशी घोषणा 2083 जारी गर्दै संविधान प्रदत्त अधिकारको पूर्ण कार्यान्वयनका लागि संघीय सरकारसँग माग गरेका छन्। घोषणा पत्रमा मुख्य गरी प्रशासनिक संघीयता वित्तीय स्रोतको न्यायोचित बाँडफाँड प्रहरी प्रशासनको हस्तान्तरण जग्गा प्राप्ति र वन ऐनका कारण देखिएका जटिलता फुकाउन संघीय सरकारलाई आग्रह गरिएको छ। साथै प्रदेशका मुख्यमन्त्रीहरूले हस्ताक्षर गरेको उक्त घोषणा पत्रमा संघीय सरकारको ढिलासुस्ती र दोहोरोपनले प्रदेश सरकारको कार्य सम्पादनमै असर परेको निष्कर्ष निकालिएको छ। संविधानले अनुसूची 5-9 संघ प्रदेश र स्थानीय तहको एकल तथा साझा अधिकारको व्यवस्था गरे पनि यसको व्याख्या र कानून निर्माणमा संघले ढिलाइ गर्दा अन्यर बढ़ेको मुख्यमन्त्रीको ठहर छ। नागरिक प्रथम अभियान शुक्ला गण्डकीले सार्वजनिक विद्यालयमा गैर कानूनी शुल्क असूल र बाध्यकारी होस्टेल नियम खारेजी गर्न माग गर्दै शुक्ला गण्डकी नगरपालिकाको धरना प्रदर्शन गराएको छ। अभियानका संयोजक जनार्दन वियोगीले प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भूषाललाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको हो। पूर्ण शुल्क शिक्षाको अक्षरश कार्यान्वयन बाध्यकारी 6 महिने होस्टेल नियमनको तत्काल खारेजी होस्टेल अवधिको अधिकतम सीमा निर्धारण नियमित अनुगमन र कार्यवाही लगायतका विषयमा ध्यानाकर्षण गराएको वियोगीले बताउनुभयो। ध्यानाकर्षण पत्र बुझ्दै भूषालले सरकारवालाहरूलाई राखेर रा यस विषयमा थप बुझेर अघि बढ़ने प्रतिबद्धता जनाउनुभयो। पोखरामा मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकालेर ध्वनि प्रदूषण गर्ने कार्य विरूद्ध प्रहरीले कड़ा कार्यवाही शुरू गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र माताहतका एकाईबाट 365 दिने कार्ययोजना अनुसार यो अभियान चलाइएको हो। समाजलाई आतंक पार्ने र शान्त सुव्यवस्था खरल पार्ने गतिविधि बढ़ेको जनगुनासो आएपछि यो कदम चालिएको हो। कास्की जिल्लाका विभिन्न स्थानमा गरिएको चेक जाँचका क्रममा स्वरूप परिवर्तन गरी आगोको झिल्का निकाल्ने र हो हल्ला मचाई चालकहरू कार्यवाहीमा परेका छन्। सड़कमा मोटरसाइकल उड़ाउँदै उश्रृंखल गतिविधि गर्ने र शान्ति खलल पार्ने चालकहरूलाई नियन्त्रणमा लिई कानूनी कार्यवाही अगाडि बढ़ाइएको हो। हालसम्म यो अभियान अन्तर्गत 36 मानिस र 898 मोटरसाइकल नियन्त्रणमा लिएका छन्। मोडिफाई कार्य गर्ने गराउने 36 मध्ये 29 सार्वजनिक शान्ति विरूद्धको कसुर अन्तर्गत मुद्दा दर्ता गरी कार्यवाही गरिएको छ। अन्यलाई सम्झाएर परिवारको जिम्मा लगाइएको छ। उत्तरी गोर्खाको भेगजाने ट्रेकिङको मौसम भएकाले धार्चे गाउँपालिकाको यारूखोलादेखि दोपानसम्म ठूला साना होटेलहरू तयारी अवस्थामा थिए। नजिकिँदै गरेको दशैंसँगै पर्यटन आउने मौसम भएकाले होटेल व्यवसायहरू उत्साहित थिए। दशैं मनाउँदै पर्यटकलाई स्वागत गर्ने अनि राम्रो आमदानी गर्ने तयारीमा थिए। तर आइतबार बिहान बुढी गण्डकीमा आएको बाढ़ीले दशैं मनाउँदै आमदानी गर्ने सपना चुडाइदिएको छ। बाढ़ीले ओडा नम्बर 1 रहेका होटेल र घरहरू बगाएपछि स्थानीयहरू राहतको भरमा बस्नुपर्ने विपद आइपरेको छ। यो बाढ़ीबाट सबैभन्दा बढ़ी प्रभावित भएको वडा हो। पर्यटक आउने बेला भएकाले होटेलहरू तयारी अवस्थामा थिए। ट्रेकिङमा आउने पर्यटकहरूलाई राम्रो आमदानी हुने बेला पनि यही हो। आमदानी गर्दै दशैं मनाउने तयारी थियो। वडा अध्यक्ष रामसिंह गुरूङले झुल्के रिपोर्टमा कान्तिपुरलाई भन्नुभएको थियो। बाढ़ीले घर होटेल सबै बगायो। 2 भन्दा बढ़ी होटेल थिए। तीमध्ये ट्रेकिङमा जाने पर्यटक बस्ने स्तरीय होटेलहरू पनि थिए। करोड़ौंको क्षति भयो। आमदानीको बाटो पनि मन्द भयो। बाढ़ीले त्यो क्षेत्रका 5 पुल बगाएको छ। झुलुङ्गे 4 र मटलेबल पुल 1 बगाएपछि वरिपरिको करिब 1000 जनसंख्या प्रभावित भएको गुरूङले बताउनुभयो। पर्यटकीय मार्ग खोल्न र बारी बारी आवाजावत गर्न पुल चाहिएको छ। उहाँले भन्नुभयो 4 ठाउँमा सड़क बिग्रिएको छ। उत्तरी गोर्खा जाने पर्यटकीय मार्ग अवरूद्ध भएको छ। धार्चेको यारूखोलादेखि दुवानसम्म 24 घर पुनः र 15 घरमा आंशिक क्षति पुगेको छ। त्यो क्षेत्रबाट 76 जना पूर्ण रूपमा विस्थापित भएका छन्। जोखिममा रहेका 70 जना सहित 146 जना प्रभावित भएका छन्। आफ्नो वडामा करिब 10 करोड़ क्षति भएको वडा अध्यक्ष गुरूङले बताउनुभयो। बुढी गण्डकी बाढ़ीका कारण उत्तरी गोर्खाको करिब 5000 घर र बिजुली विहीन भएका छन्। आइतबार सुवर्णेबरी गाउँपालिका 6 उंगिलुङ खोला तर्फबाट बाढ़ी बुढी गण्डकीमा आएको बाढ़ीले पालिकाको वडा नम्बर 3 जगत स्थित सेदेवास उहाइया लघु विद्युत लघु जलविद्युत आयोजना बगाएको थियो। भारीले जलविद्युत आयोजना बगाएपछि चुम्बनीबिरी गाउँपालिका वडा नम्बर 3 र वडा नम्बर 6 विद्युत अवरूद्ध बनेको श्री देवास उहिया लघु जल विद्युत आयोजनाका अध्यक्ष सुदन गुरूङले बताउनुभयो। गुरूङका अनुसार चुम्बनीबिरीको लोकपा दुङलाङ यानका फिल्म चिसापारी आंगा सेयु नाचेत घटेखोला पास सिंह जगत सल्लेरी पैयो भालुवान श्रीदिवास जगतमा र जगतमा विद्युत अवरूद्ध बनेको छ, जसका कारण 971 घरडोरी प्रभावित बनेको उहाँले जानकारी दिनुभयो। बारीले विद्युतको 12 पोल बगायो, एउटा टावर र तारहरू पनि कता पुर्यायो। पावर हाउस चाहिँ सुरक्षित छ, उहाँले भन्नुभयो। आइतबार बिहान 4 बजे बाढ़ी आएदेखि यो भेग बिजुली छैन। भिसाको उद्देश्य विपरीत कार्यमा संलग्न भएका आरोप 24 दक्षिण कोरियाली नागरिकले नेपालबाट निष्कासन गरिएको छ। अन्तर्गमन विभागका अनुसार नेपाल बसाई शंकास्पद देखिएको र आचरण संदिग्ध रहेको र आफूले प्राप्त गरेको भिसाको उद्देश्य विपरीत कार्य गरेको भन्दै उनीहरूलाई निष्कासन गरिएको हो। जिल्ला प्रशासन कार्यालय मोरङले अनुसन्धान तथा कार्यवाहीका लागि असोज 23 गते विभागमा उपस्थित गराएका उनीहरूको भिसा रद्द गरी निष्कासन गरिएको विभागले जनाएको छ। फ्लाइ दुबईले असोज 7 गतेदेखि शुरू गरेको दुबई पोखरा दुबई उडान सेवा नियमित र दिगो हुनेमा पोखराका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ। शुरूमा 6 महिनाका लागि टिकट बुकिङ खुल्ला गरेको फ्लाइ दुबईले सन् 2027 अक्टोबर 30 सम्मलाई बुकिङ खुल्ला गरेपछि उडान नियमित हुनेमा व्यवसायहरू थप विश्वस्त तुल्याइएको छ। फ्लाइ नमस्ते ट्राभल्सका संचालक पोम नारायण श्रेष्ठले दुबई पोखरा दुबई उडान शुरूआतमै उत्साहजनक रहे पनि फ्लाइ दुबईले बुकिङ अवधि बढ़ाएको बताउनुभयो। उहाँले भन्नुभयो आगामी सम्मका लागि बुकिङ खुल्ला भएपछि उडान नियमित सञ्चालन हुनेमा विश्वास थप बढ़ेको छ। यो पोखरा पर्यटन व्यवसायका लागि सबैका लागि खुशीको सुखदको विषय हो। चाडपर्वको समय भएकाले दुबईबाट पोखरा आउने यात्रुको तुलनामा पोखराबाट दुबई जानेको संख्या केही कम रहेको छ। चाडपर्वपछि पोखराबाट दुबई जाने यात्रुको संख्या बढ़ने पर्यटन व्यवसायी श्रेष्ठले बताउनुभयो। पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष समेत रहेका उहाँले फ्लाइ दुबईको उडानलाई सफल बनाउन सबै पक्षको सहयोग र सहकार को खाँचो रहेको बताउनुभयो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी विनोद सिंह रावतले असोज 7 गते यता मौसम खराबीका कारण फ्लाइ दुबईको एउटा उडान रद्द भए पनि अन्य दिन नियमित उडान भइरहेको बताउनुभयो। फ्लाइ दुबईको उडान तालिका अनुसार जहाज हरेक दिन साँझ 6:15 बजे पोखरा अवतरण र साँझ 7:15 बजे दुबई प्रस्थान गर्दै आएको छ। पछिल्लो समय नारायणघाट बुटवल सड़क खण्डमा दुर्घटना बढ़ेको छ। सड़क विस्तारको काम सकिएर बाटो चिल्लो भएसँगै दैनिक जस्तो दुर्घटना भइरहेको छ। चालू आर्थिक वर्षको 3 महिना सकिने लाग्दा नवलपुरमा मात्र 90 सवारी साधन दुर्घटना भएको छ। यो दुर्घटनामा 19 मृत्यु भएको छ, 150 घाइते भएका छन्। घाइते मध्ये 24 अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अघिल्लो आर्थिक वर्षमा 107 दुर्घटनामा 65 मृत्यु भएको थियो, 104 घाइते हुँदा 60 गम्भीर घाइते भएका थिए। विस्तार भएपछि तीव्र गति लेन अनुसारको उल्लंघन जथाभावी ठाउँबाट बाटो काट्ने प्रवृत्ति पुरानो सवारी साधनहरूको प्रयोग र उपत्यका कारण दुर्घटना बढ़ेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो। पोखरा महानगरपालिका 3 नदीपुरस्थित एक मासु पसलमा ग्यास चुहिएर आग लागि हुँदा करिब 2 लाख रूपियाँ बराबरको क्षति भएको छ। बर्दिया घर भइहाल नदीपुर बस्दै आएका 55 लहरी यी चौधरीको सञ्चालन गरेको गुरूङ सेती फ्रेस हाउसमा मासु पोल्ने क्रममा ग्यास लिक भई आगजनी भएको प्रहरीले जानकारी दिएको हो। आग लागेको खबर प्राप्त हुनसाथ नदीपुरस्थित अस्थायी प्रहरी पोस्टबाट प्रहरी वरिष्ठ हवलदार डम्बर बहादुर भट्टको कमाण्डमा 4 प्रहरी टोली घटनास्थलमा पुगेको थियो। बागलुङको ताराखोला गाउँपालिकालाई लक्षित गरी स्थापना गरिएको प्रभु बैंकको ताराखोला शाखा बाढ़ीका कारण विस्थापित भएपछि सेवाग्राही मर्कामा परेका छन्। असोज 9 11 गतेसम्म परेको विरल वर्षासँगै आएको बाढ़ीले बैंकमा रहेको भवन जोखिममा परेपछि बागलुङको ताराखोलामा प्रभु बैंकको सेवा प्रभावित भएको हो। ताराखोलामा बाढ़ी पहिरोबाट 3 मृत्यु भएको थियो भने ठूला भौतिक क्षति भएको ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विकाले बताउनुभयो। बैंक विस्थापित भएपछि सेवाग्राही मर्कामा परेको उहाँको भनाइ छ। ताराखोला गाउँपालिका 3 घुसमेलीमा रहेको बैंकको भवनमाथिबाट बाढ़ी आएपछि उक्त शाखा बन्द गरिएको बैंकमा कार्यरत मेक बहादुर घरती मगरले बताउनुभयो। घुसमेलीबाट सेवा दिँदै आएको बैंकले हाल गलकोटबाट सेवा सञ्चालन गरिरहेको छ। बैंकको सेवा लिन गलकोट पुग्नुपर्ने बाध्यता हुँदा ताराखोला गाउँपालिकाका सेवाग्राहीहरूलाई असुविधा भएको छ। ऊर्जा जल तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जल विद्युत व्यापारी निजी क्षेत्रलाई प्रवेश गराउन आवश्यक नीतिगत व्यवस्था अन्तिम चरणमा पुगेको बताउनुभयो। उहाँले निजी क्षेत्रलाई आशय पत्र एनओआई दिने तयारी भइरहेको बताउनुभयो। बुधबार मन्त्रालयमा छ महिनाको समीक्षा गर्दै उहाँले ऊर्जा क्षेत्रलाई मुलुकको आर्थिक विकासको अधिकार बढ़ाउने उद्देश्यसहित विद्युत उत्पादन प्रसारण बजार वितरण र आन्तरिक खपत वृद्धिलाई एकीकृत रूपमा अघि बढ़ाइएको बताउनुभयो। प्राकृतिक विपदका कारण ऊर्जा पूर्वाधारमा क्षति पुगे पनि सेवा पुनर्स्थापना र विकास निर्माणका कामलाई निरन्तरता दिएको उहाँको भनाइ छ। त्यस्तै विद्युत खरिद सम्झौता पीपीए प्रक्रियालाई राष्ट्रिय आवश्यकता र प्रणालीको माग अनुसार अघि बढ़ाउन वैज्ञानिक तथा वस्तुनिष्ठ मापदण्ड तयार गरिएको उहाँले जानकारी दिनुभयो। बिहानी शुक्ल गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अण्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
4: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
9: वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
11: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
12: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0658 570 744।
13: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560 77987।
14: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा सम्पूर्ण स्वास्थ्य कर्मी, कर्मचारी, सेवाग्राही, शुभेच्छुक तथा समस्त नेपालीहरूमा सुस्वास्थ्य एवं आर्थिक समुन्नतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
15: प्रोप्राइटर उमेश यादव,
5: सगरमाथा डेन्टल शुक्ला गण्डकी 4 दुलेगौंडा मोबाइल 9856074979।
15: प्रोप्राइटर पासा राज।

0: 98462712712। दाँत सफा गर्ने, टल्काउने, दाँत भर्ने, दाँत राख्ने, निकाल्ने, जरेदेखि उपचार गर्ने तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ।
1: कता हिँडेको हो आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दुलीगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलीगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311। चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
0: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौँ।
1: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिकट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
0: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी, टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
1: सम्पर्क चितवन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलीगौंडा ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
0: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा। मोबाइल 98459011120 र 98162561187।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्मत 1147 को पावन अवसरमा समाजका पदाधिकारी, सदस्य, शुभचिन्तक तथा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: अध्यक्ष शिव कुमारी कार्की एवं ढोरेली सेवा समाज काठमाडौँ परिवार।
3: अध्यक्ष कमल बहादुर आले एवं झुलबहादुर स्मृति प्रतिष्ठान रिसिङ सात गिरिङथोक परिवार।
4: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
5: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
4: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा, स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
6: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
4: होम डेलिभरीको पनि व्यवस्था छ।
7: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 98141111178, 98560078।
8: हजुर, दान गरौँ।
9: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
10: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
8: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
9: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
11: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
12: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू। बड़ा दशैंको पाँचौ दिन आज स्कन्द माता भगवतीको पूजा गरेर मनाइँदैछ। दुर्गा भवानीको 9 रूप मध्ये 5 पाँचौं रूपमा